विचार्दै गर्दा तन्मा दुध भरने बिना मूल्य फल अन्न सृष्टि गर्ने सवारीको जुठो र काँचो भयर समिन्जिनी बनाउने सुदामाको मैलो कन्ठ्या चाकैमा रमाउने भक्तको दास दुष्टको नाश प्राणको जन्जिर धर्मको

बेलकाली अक्षर नौरा अङ्क मैले त पढेको मात्रा र रेप केही पनि छैन असाध्य गरेको यी दुईटा अक्षर कन्ठैमा राख्न मेरो त ढोको छ सम्पत्ति माथि सम्पत्ति भन् सर्वस्व यति

ब्रह्म शिवाय अरु कोही छैन, खाली खुत ब्रह्मा हो, सारा ठाउँ देख्दछौ, जहरे जे गरे पनि बैखातमा देख्दछौ, ज्ञानीहरूमा तिमी एक छौ, अज्ञानीमा अनेक छौ, पाल्ने भोग्ने भोगाउने हर्ने भर्ने प्रभु नै छौ, नारायण।

छोराछोरी केही हुन्छ दुर्गुणलाई छाडिदियो भने तपाईँ देवी खुसी हुन्छन्, मंसाहार त्याइदियो भने कर्मलाई शुद्ध नै पारी सधैँ मनै गर निर्मल, कसैलाई दुःख नदिनु यही पूजा सधैँ गर, दया कृपा क्षमा करुणा शान्ति सरल शीलता यही भौतको कर्तव्य सर्वभूते हितेरता, यही रीति देवीको महान पूजा गरी देऊ हृदय भगवतीलाई।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
2: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Extreme energy drink.
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशेषहर 8 नारायण स्थान चोक नबिल बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
4: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
5: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665-2019, 0665-2370 वा 590-370 जानकारी गराउनुहोस्।
5: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
6: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
7: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
6: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा क्लिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
7: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुनचाँदी पसल।
6: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
7: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
6: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 0665-2021-52,
7: मोबाइल 97460-00454।
6: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
2: अय्या मरेमियामा, यो दाँतले मलाई साह्रै दुख दियो।
8: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
2: जान त जाने बरुका।
9: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
10: एक्सट्रिम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
11: मर्चेंट एफएम 95 मेगाहर्ट्ज़।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 22 गते शुक्रबार, सन् 2026 अगस्त 7 तारीक साउन कृष्ण पक्षको नवमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: देशभर 8 सुरुङ मार्ग बन्दै 23 अध्ययनका क्रममा काठमाडौँ उपत्यकामा भूमिगत सुरुङदेखि मेट्रो रेलसम्म प्रस्ताव।
0: ग्यास भण्डारण गृह बनाउने योजना 10 वर्षदेखि अलपत्र। वीरगंज नाकाबाट पहिले भन्दा ग्यास बुलेट धेरै भित्री पनि अझै अभाव।
1: कोदोजन्य बालीको उत्पादन र क्षेत्रफल घट्दो तर माग भने बढ्दो। परिकार विविधीकरण र शहरमा खोजी गर्नेहरू थपिएसँगै महत्व फैलिँदै
4: कोदोको बिस्कुट बन्न थाल्यो, कोदोको पाउरोटी बन्न थाल्यो। कोदो चाहिँ हामीले अहिले भन्छौँ कोदोलाई चाहिँ शहर पसेको छ, शहर पसेको कारणले यसको महत्व पनि बढी छ।
0: ट्रम्पद्वारा जन्मसिद्ध अमेरिकी नागरिकता सीमित गर्ने नयाँ आदेश जारी। अमेरिकामा जन्मे पनि स्वत अमेरिकी नागरिकता नपाउने।
1: र फिफाको निलम्बनका कारण नेपाल एएफसी 20 वर्ष मुनिको एसियन कप गुमायो।
5: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
6: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ। फोन 01590 61 89, मोबाइल 97 72 5 40 89।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: काया कैरनमा अब खबरको सिलसिला। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा आएसँगै देश औपचारिक रूपमा आधुनिक र व्यावसायिक सुरुङ मार्ग युगमा प्रवेश गरिसकेको छ। यो बाहेक अहिले देशभरि 8 सुरुङ मार्ग बनिरहेका छन्। प्रस्तावित 23 सुरुङ मार्ग निर्माणका लागि अध्ययन क्रममा छन्। प्रस्तावित सुरुङ मार्गको पूर्व सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन डीपीआर लगायतका काम भइरहेका छन्। चालू आर्थिक वर्षमा प्रस्तावित सुरुङ मार्गको विभिन्न खाले अध्ययनका लागि 67,01,00,000 रूपियाँ बजेट विनियोजन समेत गरिएको छ। सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्ध बाबा सुरुङ मार्ग र काठमाडौँ तराई मध्ये द्रुत मार्ग आयोजनामा 7 सहित अहिले देशमा 8 सुरुङ मार्ग निर्माण भइरहेको सड़क विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ। यस्तै केन्द्र मात्र देशभरिका सुरुङ मार्गको अध्ययन, अनुसन्धान तथा निर्माण हुने गर्छ। केन्द्रका सिनियर डिभिजनल इन्जिनियर दीपक झाले काठमाडौँ तराई मध्ये द्रुत मार्गका 7 र सिद्धार्थ राजमार्गमा सिद्ध बाबा सुरुङ मार्ग बनिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार अहिले द्रुत मार्ग अन्तर्गत धेन्द्रे, लेनडाँडा, महादेवटार, चन्द्रामवीर, देवीचौर, सिसौटार र मौरीवीर सुरुङ मार्ग निर्माण भइरहेका छन्। द्रुत मार्ग आयोजनाको कुल लम्बाई मध्ये 15.4% खण्डमा सुरुङ मार्ग निर्माण भइरहेका छन्। केन्द्रका सिनियर डिभिजनल इन्जिनियर झाले अहिले देशभरि प्रस्तावित 23 सुरुङ मार्ग अध्ययनका क्रममा रहेको जानकारी दिनुभयो। सिद्ध बाबा सुरुङ मार्ग योजनाका प्रमुख इन्जिनियर नवराज बास्तोलाले यसै वर्षको कार्तिकभित्र सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा काम भइरहेको जानकारी दिनुभयो। पूर्व सचिव इन्जिनियर केशव कुमार शर्मा निर्माणाधीन र अध्ययन क्रममा भइरहेका सुरुङ मार्ग निर्माणले देशको भौगोलिक कठिनाई तिर्दै यातायातमा काया पलट ल्याउने बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, सुरुङ मार्ग निर्माणले घुमाउरो र जोखिमयुक्त पहाड़ी बाटालाई छोट्याएर यात्राको समय र इन्धनको लागत भारी मात्रामा घटाउनेछ। यसबाट यातायात थप सुरक्षित, नियमित र 12 महिना सञ्चालन हुनेछ। गोर्खापत्रमा खबर छ।
6: यसैबीच पूर्वाधार विकास मन्त्रालयले 25 वर्षे सन् 2050 काठमाडौँ उपत्यका शहरी यातायात गुरू योजनाको मस्यौदा तयार गरेको छ। गुरू योजनामा भूमिगत दुई तिले सुरुङ निर्माणदेखि काठमाडौँको रत्न पार्कदेखि भक्तपुर जोड्ने मेट्रो रेल निर्माण र सञ्चालनसम्मका विषय समेटिएको छ। मेट्रो रेलको जायकाले नै अध्ययन गरिदिने तयारी समेत गुरू योजनामा समेटिएको छ। पूर्वाधार विकास मन्त्रालयका सहसचिव तथा काठमाडौँ उपत्यका शहरी यातायात गुरू योजना आयोजनाका निर्देशक सुशील बाबु ढकालका अनुसार गुरू योजनाको अनुमानित लागत 6 खर्ब रूपियाँ छ। गुरू योजनाले गौशाला चाभैल खण्ड पुरातात्विक क्षेत्रमा पर्ने र सड़क विस्तार गर्ने ठाउँ नभएकाले भूमिगत सुरुङ निर्माण गर्ने वा जमीनमाथिबाट जाने विकल्पबारे उल्लेख गरेको छ। चाभैल गौशालामा 1562 मिटर लामो दुई तले सुरुङ मार्ग बनाइनेछ। शहरका सांगुरा र बोटलेन लेक भएका ठाउँमा भूमिगत मेट्रो सञ्चालनको योजना समेटिएको छ। गुरू योजनामा पूर्वाधार निर्माण बाहेक यातायात क्षेत्रमा प्रणाली स्थापनादेखि सुधारसम्मका विषयलाई समेत समेटिएको छ। कारोबारमा खबर छ।
5: नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा 3.5 महिना अघि भएको फैसला पुनरावलोकन हुने भएको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्मा तथा न्यायाधीशहरू श्रीकान्त पौडेल र नित्यानन्द पाण्डेको इजलासले हिजो फैसला पुनरावलोकन गर्ने आदेश दिएसँगै कांग्रेस विभाजन तत्काललाई टरेको छ। साउन 29 को राष्ट्रीय भेलाबाट नयाँ पार्टी घोषणा गर्ने तयारी गरिरहेका असन्तुष्ट पक्षका नेताहरूले अब अदालतको निर्णय कुर्ने बताएका छन्। दुवै पक्षका नेताहरूले सर्वोच्चको आदेशबाट पार्टी एकतामा बल पुग्ने प्रतिक्रिया दिएका छन्। सर्वोच्चको आदेशपछि 15 महाधिवेशन भन्ने अन्यलमा परेको छ। भदौ 2 देखि वडा अधिवेशन गरेर 14 देखि 19 असोजमा केन्द्रीय महाधिवेशन गर्ने संस्थापन कांग्रेसको तालिका छ। आधिकारिकता विवादमा अन्तिम फैसला नहुँदासम्म गगन थापा नेतृत्वकै केन्द्रीय कार्य समितिले मान्यता पाउनेछ। सर्वोच्च अदालतले हिजोको आदेशमा निर्वाचन आयोगले गरेको निर्णय बदर नहुने गरी भनेकाले अर्को फैसला नआउँदासम्म वर्तमान केन्द्रीय कार्य समिति नै आधिकारिक हुने भएको छ। देउवापक्षी नेता विमलेन्द्र निधिले भेला नसर्ने भए पनि अब अलग पार्टी तत्काल नबन्ने बताउनुभयो। देउवापक्षका अर्का नेता मीन विश्वकर्माले विभाजनको डिलमा पुगेको कांग्रेसलाई सर्वोच्च अदालतको आदेशले जोगाइदिएको बताउनु भएको छ। असन्तुष्ट पक्ष राष्ट्रिय भेलाको तयारीमा लागिरहेका बेला संस्थापन पक्ष 15 महाधिवेशनको तयारीमा थियो। महामन्त्री प्रदीप पौडेलले पूर्व निर्धारित मितिमा महाधिवेशन हुने कि नहुने भन्नेमा छलफल गरेर औपचारिक धारणा बनाउने बताउनुभयो। कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा अबको 26 गते स्वदेश फर्कने हुनुभएको छ। स्वास्थ्य उपचारका लागि फागुन 13 गते सिंगापुर जानुभएका उहाँ यही 26 गते राति काठमाडौँ आइपुग्ने नेता प्रकाश शरण महतले पुष्टि गर्नुभएको खबर कान्तिपुरले लेखेको छ।
6: देशमा ग्यास भण्डार गृह भइदिएको भए नेपाल आयल निगम एनओसीले अहिले जस्तो संकटमा सरक्क निकालेर उपभोक्ताले चाहे जति दिन सक्थ्यो, तर भण्डार गृह निर्माण गर्ने 10 वर्षदेखिको योजना अलपत्र हुँदा आपूर्ति असहज भएका बेला उपभोक्ता रित्त सिलिण्डर बोकेर ग्यासको खोजीमा चारैतिर भौतारिन बाध्य छन्। भारतबाट आपूर्ति गड़बड़ हुँदा वा आयातभन्दा बजारमा माग बढ़ी हुँदा आवश्यकता अनुसार झेकेर दिनेकै लागि ग्यास भण्डारण चाहिने हो। 2072 वैशाखको भूकम्प र लगत्तै भारतले गरेको अघोषित नाकाबन्दीका बेला ग्यासको संकट निम्तिएपछि आयल निगमले त्यही वर्ष भण्डार गृह निर्माण गर्नुपर्ने योजना अघि सारेको थियो। 59 ग्यास उद्योगले भारतको हल्दिया, मथुरा, बन्थरा, पारादीप, दुर्गापुर र बैरानी रिफाइनरी पुगेर ग्यास आयात गर्दै आएका छन्। भारतीय रिफाइनरीदेखि ग्यास उद्योगसम्मको ढुवानी बापत वार्षिक झण्डै 6 अर्ब खर्च हुने गरेको निगम प्रवक्ता मनोज ठाकुरले बताउनुभयो। ग्यास ढुवानीका लागि भारतीय व्यवसायीकै बुलेट प्रयोग भइरहेका छन्। त्यसैले निगमले ढुवानी भाड़ा बापत भुक्तानी गर्ने सबै रकम भारतीय व्यवसायीले पाइरहेका छन्। सर्लाहीमा भण्डार गृह निर्माण भए त्यहाँसम्म सिधै पाइपलाइनमा आउने र देशभित्र मात्रै ढुवानी खर्च लाग्ने हुँदा ठूलो रकम बचत हुने निगमको बुझाइ छ। नयाँ पत्रिकामा खबर छ।
5: केही दिनदेखि खाना पकाउने ग्यासको अभाव देखिए पनि बिरगंज नाका भएर भित्रिने ग्यास बुलेटको संख्या भने बढ़ेको छ। बिरगंज नाका भएर साउन 1 गतेदेखि 20 गतेसम्मको 20 दिनको अवधिमा ग्यास बोकेका 979 वटा बुलेट भित्रिएका छन्। 2082 सालको यसै अवधिमा बिरगंज नाका भएर 859 ग्यास बुलेट भित्रिएका थिए। 2083 साउन 1 देखि 20 गतेसम्म गएको वर्षको यसै अवधिभन्दा 120 बुलेट बढ़ी अर्थात 979 बुलेट भित्रिएका हुन्। नेपाल आयल निगमको बिरगंज कार्यालयका प्रमुख मोहन प्रसाद शाहका अनुसार देशको झण्डै 60% खाना पकाउने ग्यास भित्रिने बिरगंज नाकाबाट निर्वाध रूपमा ग्यास बोकेका बुलेट भित्रिरहेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ग्यासमा कृत्रिम अभाव, कालो बजारी तथा आपूर्ति सम्बन्धी कुनै समस्या पाएमा गुनासो गर्न सम्पर्क नम्बर सार्वजनिक गरेको छ। उपभोक्ताले बजारमा एलपी ग्यास प्राप्त गर्न कठिनाई हुँदा 98511 16773 नम्बरमा सम्पर्क गरी जानकारी गराउन सक्ने मन्त्रालयले जनाएको छ। बजारमा पछिल्लो समय ग्यास अभाव भएपछि मन्त्रालयले उपभोक्तालाई गुनासो गर्न सम्पर्क नम्बर दिएको हो। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा खान पकाउने एलपी ग्यासको अभाव देखिएको छ। नेपाल आयल निगमले ग्यासको आयात नियमित भइरहेको र बजारमा उच्च मागका कारण अभाव देखिएको जनाएको खबर गोर्खापत्रले लेखेको छ। काया कैरनमा कोदोजन्य बालीको उत्पादन र महत्वबारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रवेश परीक्षा साउन 24 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। तीन वर्ष डिप्लोमा इन कम्प्यूटर इंजीनियरिंग र 18 महीने अमिन कार्यक्रम में केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
8: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
9: NBL सर्वसुलभ आवास कर्जा
10: अब बन्छ तपाईको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
9: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
10: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा।
9: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
10: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
9: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
10: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
9: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्।
10: शर्तहरू लागू हुनेछन्।
11: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले देशभर 8 वटा सुरुङ मार्ग बन्दै 23 वटा अध्ययनका क्रममा काठमाडौँ उपत्यकामा भूमिगत सुरुङदेखि मेट्रो रेलसम्म प्रस्ताव, कांग्रेसको आधिकारिकता पुनरावलोकन हुने भएपछि पार्टी विभाजन तत्काललाई टर्यो, देशमा ग्यास भण्डारण गृह बनाउने योजना 10 वर्षदेखि अलपत्र, वीरगंज नाकाबाट पहिले भन्दा ग्यास बुलेट धेरै भित्रिए, अझै अभाव लगायतका खबर प्रस्तुत
6: गर्यौं। धान, गहुँ, मकैपछि कोदो, फाफर मुख्य खाद्यान्न बाली हुन्। कोदो समग्रमा चौथो मुख्य बाली मानिन्छ। कोदो मध्यपहाड़ी क्षेत्रमा मात्रै होइन तराई सहित सबै जिल्लामा उत्पादन गर्न सकिन्छ, तर पछिल्ला वर्ष कोदोको क्षेत्रफलसँगै उत्पादन पनि घट्दो छ। स्वास्थ्यका हिसाबले समेत महत्वपूर्ण कोदोजन्य बालीलाई पोषणविदले सुपर फूड नै मान्ने गरेका छन्। यही गुणका कारण पछिल्ला वर्ष उपभोग गर्नेहरू बढेसँगै कोदोको माग पनि बढ्दो छ। माग बढेसँगै आयात गर्नुपर्ने अवस्था छ। थप जानकारी सहित साथी मदन पौड्याल।
12: कोदो अनि फापरलाई पहिला दुःखको साथी भन्ने गरिन्थ्यो। दुःखको साथी भए पनि यी बाली हेलामा परे। कोदोलाई त बहुगुणी बाली नै मान्ने गरिन्छ। कोदो खेतीमा पर्याप्त पानी चाहिँदैन अनि मलको खासै चिन्ता गर्नु नपर्ने, उत्पादन गर्न सके वर्षौंसम्म राख्न सकिने, सुरक्षित भण्डारण गर्न सके त घुन किराले दुःख पनि नदिने हुँदा किसानले क्षति भयो भनेर गुनासो गर्नु पर्दैन। नेपाल कोदो तथा फापर संघका अध्यक्ष डीबी बस्नेत।
13: पानीले भिज्यो स्टोर गरेका ठाउँमा भने त्यो कुहिन्छ होइन, नभएदेखि त्यो जति वर्ष राख्यो नि त्यसमा गुण अरू किराहरू केही पनि लाग्दैन कोदोमा। त्यो चाहिँ जति वर्ष राखे पनि त्यो खान हुन्छ, हामी खान्छौँ नै। हाम्रो घरमा हामी बच्चा हुँदाखेरि हामीले 10-12 वर्षको पुरानै कोदो खाने हो, नयाँ कोदो स्टोर गर्ने र पुरानो खाने चलन थियो हामी कहाँ। अहिले पनि छ त्यस्तो राख्नेहरूले राखेका छन्।
12: बहुगुणी बाली कोदोको उत्पादन र क्षेत्रफल क्रमशः घट्दो छ। मुख्य बाली धान झण्डै 14 लाख हेक्टरमा खेती हुँदा कोदो र कोदोजन्य बालीको खेती निकै थोरै अर्थात 3 लाख हेक्टर क्षेत्रफल पनि पुग्दैन। कोदोको उत्पादन वार्षिक पुग नपुग 3,30,000 टन हुने गरेको तथ्याङ्क छ, तर उपभोग बढ़दो रहेकोले भारत, चीन लगायतका देशबाट आयात बढ़दै गएको छ। आर्थिक वर्ष 2082-83 झण्डै 62 करोड़ रूपियाँ बराबरको कोदो भित्रिएको छ। कोदोको रोटी र ढिँडो मात्र नभई अरू विभिन्न परिकार बनाएर खान सकिन्छ अनि अहिले शहरमा यस्ता परिकार खानेक्रम बढ़ेको छ।
13: काठमाडौँतिर कहीँ जाँदाखेरि यहाँ कोदोको ढिँडो पाइन्छ भनेर लेखेको साइनबोर्डहरू हामी भेट्छौं होइन, र यसको महत्व त्यो सँगै बढ्नुको साथसाथै यसलाई अब अरू विविधीकरण पनि गरिएको छ क्या। कोदोको बिस्कुट बन्न थाल्यो, कोदोको चाउचाउ बन्न थाल्यो होइन, अब कोदोको पाउरोटी बन्न थाल्यो। यो कोदो चाहिँ हामीले अहिले भन्छौँ कोदोलाई चाहिँ शहर पसेको छ, शहर पसेको कारणले यसको महत्व पनि बढ़ी
12: कोदो कागुनो जुनेलो फापर को उपभोग पछिल्लो समय बढ़दै गएको हो। शहर में कोदो फापर लगायत को खोजी हुन थाले पनि गाउँघर में उत्पादन गर्न किसानलाई साह्रै समस्या छ। जनशक्ति को अभाव र यी बालीमा आवश्यक प्रविधि उपलब्ध छैनन्। आयात को भरमा माग धान्नु पर्ने बाध्यता छ। सरकारले पनि यी बाली को उत्पादन बढ़ाउन खासै प्रयास गरेको छैन। उत्पादन घट्दै जाने माग चाहिँ बढ़ने यस्तै अवस्था रहे आयात अझ बढ्नेछ। फेरी कोदो तथा फापर संघका अध्यक्ष डीबी बस्नेत,
13: अहिलेको जुन डिमाण्ड छ र मध्य पहाड़मा यो यसको खेतीलाई खेती गर्ने प्रक्रियालाई चेन्ज गरेनौ र सरकारले यसलाई सपोर्ट गरेन भने अबको दुई वर्षपछि झन्ने अहिले आएको भन्दा दोब्बर कोदो चाहिँ आयात हुन सक्छ अहिलेको नेपालको मागलाई हेर्दा।
12: कोदो जन्य बालीमा उन्नत प्रविधिको प्रयोग अनि किसानलाई अनुदानको व्यवस्था गर्न सके उत्पादन तथा उत्पादकत्व बढ्न सक्छ, जसबाट अहिले बढ्दै गएको मागलाई धान्न र भइरहेको आयातलाई पनि प्रतिस्थापन गर्न सकिन्छ।
5: कोदोजन्य बालीको बढ्दो माग बजार र उत्पादनका विषयमा कोदो तथा फापर संघका अध्यक्ष डीपी बस्नेतसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, मौसम पूर्वानुमान महाशाखाले हिजो धेरै प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने पूर्वानुमान गरे पनि कुनै पनि ठाउँमा ठूलो पानी परेन। महाशाखाले हिजो बिहान निकालेको मौसम पूर्वानुमान बुलेटिनमा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको अनुमान गरेको थियो, तर आज बिहानसम्म ती क्षेत्रमा पानी परेको छैन। गैराती, गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका एक दुई ठाउँमा सामान्य पानी परेको छ भने कोशी र कर्णाली प्रदेशका केही पहाड़ी क्षेत्रमा छिटपुट पानी परेको छ। त्यसबाहेक धेरै जसो ठाउँमा बदली भए पनि पानी परेन। महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँ तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराईका थोरै ठाउँमा मध्यम वर्षाको समेत सम्भावना रहेको जनाएको थियो। महाशाखाले हिजो बेलुकी निकालेको मौसमी बुलेटिन अनुसार आज देशका कुनै पनि ठाउँमा ठूलो पानी पर्ने सम्भावना छैन। महाशाखाका अनुसार देशभर साधारणतया बादल लाग्ने र हिमाली र पहाड़ी भेगका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। यस्तै तराई भूभागको केही ठाउँमा मध्यमसम्मको वर्षा हुने अनुमान छ। महाशाखाका अनुसार भोलि भने बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
15: जमिनका धाजाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
14: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
15: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छाड़ सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धति को सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौ।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। सत्ता र शक्तिको पहुँच वरिपरि घुम्ने कर्मचारी सधैँ आफू अनुकूल कार्यालयमा बस्ने परम्परा तोडिएको छ। विशेष गरी सिंहदरबार तथा सुविधा सम्पन्न शहर केन्द्रित रहेर वर्षौंसम्म आफू अनुकूल कार्यालयमा बस्ने कर्मचारीलाई अहिलेको सरकारले अनलाइन सरूवा प्रणालीका आधारमा दुर्गम क्षेत्रमा सरूवा गर्न थालेको छ। साथै लामो समयदेखि दुर्गम क्षेत्रमा बसेर काम गर्न बाध्य कर्मचारीको सुगममा सरूवा हुन थालेको छ। यसअघिसम्म पहुँचविहीन कर्मचारी दुर्गम क्षेत्रमा बस्न बाध्य थिए। निजामती सेवा ऐनमा दुई वर्षसम्म एउटै कार्यालयमा बसेर सेवा प्रवाह गरेपछि सरूवा गर्न मिल्ने व्यवस्था छ, तर पहिला पहुँचवाला कर्मचारीलाई भने यो नियम लागू हुने गरेको थिएन। सरूवामा सन्तुलन कायम गर्न सेवा प्रवाह प्रभावकारी बनाउन र वर्षौंदेखि एकै ठाउँमा बस्ने कर्मचारी प्रवृत्ति अन्त्य गर्न सरकारले अनलाइन सरूवा प्रणाली व्यवस्थित गरेको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको सरूवा सफ्टवेयर तयारी गरी विधिसम्मत रूपमै सुगम क्षेत्रमा काम गर्ने कर्मचारीलाई दुर्गम र दुर्गम क्षेत्रमा काम गर्ने कर्मचारीलाई सुगम क्षेत्रमा सरूवा गरेको जनाएको छ। मन्त्रालयले अनलाइन प्रणालीबाट सरूवाको निवेदन माग गरे पनि

0: नागरिकता प्राप्त गर्ने छैनन्। यसैगरी गर्भवतीहरूले आफ्ना सन्तानलाई अमेरिकी नागरिक बनाउने उद्देश्यले अमेरिका पुगेर प्रसूति गराउने प्रवृत्तिलाई पनि नयाँ आदेश मार्फत रोक लगाइएको छ। आदेश सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पले यस्तो व्यवस्था धेरै पहिले नै लागू हुनुपर्ने बताउँदै अब त्यसलाई कार्यान्वयनमा ल्याइने बताउनु भएको छ। उहाँले यसअघि अमेरिकी सर्वोच्च अदालतले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै त्यसको अर्को कानूनी उपाय खोजिएको समेत बताउनुभयो। व्हाइट हाउसका नीति प्रमुख स्टीफन मिलरले पर्यटक वा आगन्तुकको रूपमा अमेरिका प्रवेश गरे र सन्तान जन्माउने उद्देश्य राख्नेहरूले अमेरिकी नागरिकताको सुविधाको दुरूपयोग गरिरहेको आरोप लगाउनुभयो। उहाँका अनुसार यस्ता सन्तानले पछि अमेरिकी नागरिकका रूपमा विभिन्न अधिकार र सरकारी सुविधा प्राप्त गर्ने गरेका छन्।
1: अब खेल खबर। विश्व फुटबलको सर्वोच्च निकाय फिफाको निलम्बनका कारण नेपाली फुटबलले एसियाली फुटबल महासंघ एएफसीको आयोजनामा चीनमा हुने 20 वर्ष मुनिको एसियन क्वालिफायर्स कप गुमाएको छ। क्वालिफायर्स खेल तालिका सार्वजनिक गर्दा नेपालको नाम समावेश छैन। एएफसीका अनुसार फिफाको निलम्बन नभएको भए नेपाल समूह आईमा थियो। यसैले नेपालले फिफाको निलम्बनका कारण लगातार तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाएको छ। यसअघि एएफसी महिला च्याम्पियनशीप लीग र एएफसी 17 वर्ष मुनिको महिला एसियन कप क्वालिफायर्सबाट पनि नेपाल बाहिरिसकेको छ। फिफाले गएको असार 11 गते अखिल नेपाल फुटबल संघ एन्फालाई तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै निलम्बन गरेको थियो। यही अवस्था रह्यो भने नेपालले दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनशीप पनि गुमाउने जोखिम बढ़ेको छ। दक्षिण एसियाली फुटबल महासंघ साफले सेप्टेम्बर 1 फिफाको निलम्बन फोकुवा भए मात्र नेपाललाई प्रतियोगितामा सहभागी गराइने जनाएको छ। एएफसी 20 वर्ष मुनिको एसियन कप क्वालिफायर्स चीनमा अगस्तको अन्तिम हप्तादेखि शुरू हुँदैछ।
0: काया कैरनमा अब केही खबर संक्षेपमा। नेपाल र भारतबीचको सीमा नदी महाकालीमा निर्माण हुने पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अगाडि बढ़ाउने विषयमा 4 वर्षपछि छलफल हुने भएको छ। आउँदो सेप्टेम्बरमा भारत नेपाल जलस्रोत सम्बन्धी संयुक्त समिति जेसीडब्ल्यूआर र जलस्रोत सम्बन्धी संयुक्त स्थायी प्राविधिक समिति जेएसटीसीडब्ल्यूआरमा यो विषयलाई छलफलका रूपमा समावेश गरिएको हो।
1: विदेश जाने कागजात बनाउने अनावश्यक झन्झटबाट आम नागरिकले मुक्ति पाउने भएका छन्। सरल सहज र सर्वसुलभ सेवा प्रदान गर्ने सरकार को उद्देश्य अनुसार विदेश जाने कागजात अनलाइन प्रणालीबाट बन्ने भएपछि नागरिकले अनावश्यक झन्झट बेहोर्नु नपर्ने भएको छ।
0: राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ। सबै विषयमा ग्रेड प्राप्त गर्ने परीक्षार्थीको संख्या 57,897 अर्थात 81.19% रहेको बोर्डले जनाएको छ।
1: विद्युत नियमन आयोगले विद्युत उपभोक्ता महसूल निर्धारण निर्देशिका 2083 जारी गर्दै विद्युत उपभोक्ताको महसूल निर्धारणका लागि नयाँ व्यवस्था लागू गरेको छ। लागतमा आधारित उपभोक्ता मैत्री सर्वसुलभ र पारदर्शी महसूल दर निर्धारण गर्ने उद्देश्य सहित आयोगले नयाँ निर्देशिका जारी गरेको हो।
0: सरकारले कर्मचारीको नयाँ तलब मान स्वीकृत गरेको छ। मन्त्री परिषदको अस्ति बुधबार बसेको बैठकले निजामती कर्मचारी नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी बल स्वास्थ्य सेवा संसद सेवा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा पालिकामा कार्यरत कर्मचारीको नयाँ तलब मान र सुविधा स्वीकृत गर्ने निर्णय गरेको हो।
1: गएको जेठ समस्याग्रस्त सहकारी संस्थाका 2,700 भन्दा बढ़ी बचतकर्ताले झण्डै 3.5 करोड़ रूपियाँ बचत फिर्ता पाएका छन्। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गएको झण्डै 2 महिना जेठ पहिलो हप्तादेखि अहिलेसम्म 2,769 बचतकर्तालाई 3.69 करोड़ रूपियाँ बचत फिर्ता गरेको जनाएको छ।
0: जुटले राम्रो बजार मूल्य पाउन थालेपछि कोशी प्रदेशका किसान फेरि जुट खेतीमा फर्केका छन्। 2 वर्षदेखि आकर्षक मूल्य पाएपछि किसानले जुट खेती विस्तार गरेको पाइएको छ। यस विस्तारसँगै जुट उत्पादन
1: काठमाडौँ उपत्यकाका नदी किनारबाट अवैध बस्ती र संरचना हटाएर खाली गरिएको झण्डै 4,000 रोपनी जग्गालाई अब हरियाली सार्वजनिक पार्क र खुला मनोरञ्जन क्षेत्रका रूपमा विकास गर्ने योजना सरकारले अघि बढ़ाएको छ। बागमती विष्णुमती मनोहरा र गंगपू खोलाको किनारमा वर्षौंदेखि अतिक्रमणमा परेका क्षेत्र खाली गरिएपछि अब ती ठाउँलाई सार्वजनिक उपयोगमा ल्याउने तयारी शुरू भएको खबर आजको नयाँ पत्रिकामा छ।
0: वैदेशिक रोजगार व्यवसायहरूले सरकारलाई दिएको 15 दिनको अल्टिमेटम आज सकिँदैछ। वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित बनाउन ठोस नीतिगत सुधार नगरे श्रमिक विदेश पठाउने प्रक्रिया नै रोक्न बाध्य हुने चेतावनी उनीहरूले दिएका छन्।
1: संघीय सरकारी निकायमा कार्यरत करारका कर्मचारीको व्यवस्थापनबारे अध्ययन गर्न सरकारले समिति गठन गरेको छ। करारका कर्मचारीको व्यवस्थापन पेचिलो बनेपछि यसबारे अध्ययन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरेको हो।
0: र आन्तरिक राजस्व विभागले आज पहिलो करदाता उपहार कार्यक्रमको विजेता घोषणा गर्ने भएको छ। काया कैर कैरनमा उपालो उखानको
1: जीव भन्दा जीविका प्यारो
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: देशभर 8 सुरुङ मार्ग बन्दै 23

0: दिनका क्रममा काठमाडौँ उपत्यकामा भूमिगत सुरुङदेखि मेट्रो रेलसम्म प्रस्ताव,
1: देशमा ग्यास भण्डारण गृह बनाउने योजना 10 वर्षदेखि अलपत्र, मिरगंज नाकाबाट पहिले भन्दा ग्यास बुलेट धेरै भित्री पनि अझै अभाव,
0: कोदोजन्य बालीको उत्पादन र क्षेत्रफल घट्दो तर माग भने बढ्दो, परिकार विविधीकरण र शहरमा खोजी गर्नेहरू थपिएसँगै महत्व फैलिँदै,
1: ट्रम्पद्वारा जन्मसिद्ध अमेरिकी नागरिकता सीमित गर्ने नयाँ आदेश जारी, अमेरिकामा जन्मे पनि स्वत अमेरिकी नागरिकता नपाउने,
0: र फिफाको निलम्बनका कारण नेपालले एएफसी 20 वर्ष मुनिको एसियन कप गुमायो।
1: र अन्त्यमा आजको कार्टुन, आज हामीले रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। बजारमा खाना पकाउने ग्यास पाउन अझै मुश्किल छ, सरकारले भने विज्ञप्ति र सूचना निकालेर अभाव छैन, साइट चाहिएमा फोन गर्नुहोस् भनेर आश्वासन दिने गरेको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ अभाव भनेर लेखिएको रित्तो सिलिण्डर बोकेर एकजना मान्छे रुल्ल टुल्ल हुँदै बाटोमा हिँडिरहेका छन्। त्यही बेला सरकारले ग्यासको विवरण लेखिएको विज्ञप्ति देखाएको छ अनि ती मान्छे भन्दैछन् यो कागजलाई सल्काएर भात पकाउने कि लाइन जोडेर खाने सरकार। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: हामी यो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हाडोहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हाडोहरू चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463 06501।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
3: पढ्न आउँछ माया गर्छु भन्नेलाई के भन्छ अङ्ग्रेजीमा
4: अन्नपूर्ण चलचित्र मन्दिर बेस शहरमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्रहरू दिउँसो 12 बजे गौथली

0: दिउँसो 3 बजे कमला मिस।
1: म यो स्कुलको प्रिन्सिपल, मलाई किन भेट्न खोज्नु भयो?
2: म USAबाट कमला मिसलाई भेट्न आएको हुँ।
1: कमला मिस
0: कलाकारहरू निर शाह, रमेश बुढाथोकी, बासना तिमिल सिन्हा लगायतका कलाकारको प्रस्तुति।

0: साथै साँझ 6 बजे भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र फली।
1: तँलाई जाँच दिलाउने कुरा गर्न 13-22 रुपियाँ छन्।
2: आफ्नो बाबाको मुख त हेर्न नदिनु यो गाउँका मान्छेले के दिला न जाँच दिनु।
3: अब यही जाँचमा तेरी छोरी डाक्टर नि हुने होइन क्यारे, अनि फेरि छाउ भएकी केटीले जाँच दिँदाखेरि देउता रिसाएर त्यतिकै फेल हुन्छ।
4: गाउँको रीति रिवाज थाहा छैन तँलाई।
0: कलाकारहरू प्रमोद दीप, सुजाता थापा, ओम प्रतीक गुरुङ, सरोज खनाल लगायतका कलाकारको प्रस्तुति।
5: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497738798।

लमजुङ उद्योग वाणिज्य संघको सूचना। लमजुङ उद्योग वाणिज्य संघको सदस्यहरूको सहजताका लागि आर्थिक वर्ष 2082-83 को कर चुक्ता, आर्थिक वर्ष 83-84 को मदिराको अन्तशुल्क र संघको सदस्यता नवीकरण गर्न सदस्यहरूको सहजताका लागि विभिन्न इकाईमा जिल्लाबाट संघका कर्मचारी तथा संघका प्रतिनिधिहरू सम्बन्धित इकाईमा आउने निर्णय भएकोले निम्न मिति र समयमा नवीकरण गर्नुहुन सबै सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौं। सुन्दर बजार इकाई 2083 साउन 21 गते, खुदी इकाई 2083 साउन 22 गते, दुई पिपले इकाई 2083 साउन 27 गते, भोलेटार इकाई 2083 साउन 28 गते। विस्तृत जानकारीका लागि लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठ, सम्पर्क नम्बर 98560-45248, महासचिव विपिन श्रेष्ठ, सम्पर्क नम्बर 98412-38555, विदुर तिवारी 98560-45252, विवेक तिवारी 98466-34609।

0: नमस्कार, रेडियो मर्सेङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org मा बिहान 6:35 बजेको मर्सेङ्गी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारको शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: चालू आर्थिक वर्षमा लमजुङका 3 स्थानीय तहमा विशेष अनुदान शून्य, जिल्लाका सबै स्थानीय तहलाई समपूरक बजेट, प्रथम टूर दि लमजुङ 2026 को तयारी तीव्र, अपेक्षा भन्दा बढ़ी सहभागी भएपछि दर्ता बन्द, लमजुङमा एक वर्षमै 95 किशोरी बने आमा, बाल विवाहमा अझै चुनौती र लमजुङमा महिला उद्यमीका लागि 7 दिने एडभान्स फेसन डिजाइन तालिम शुरू। अब समाचार विस्तारमा, चालू आर्थिक वर्षमा लमजुङका 3 स्थानीय तहमा संघीय सरकारको विशेष अनुदान शून्य रहेको छ। जिल्लाको मध्य नेपाल नगरपालिका, दूधपोखरी गाउँपालिका र कलसोत्र गाउँपालिकामा विशेष अनुदान शून्य रहेको हो। जिल्लाको कलसोत्र गाउँपालिकाले गत आर्थिक वर्षमा पनि विशेष अनुदान शून्य रहेको थियो। सरकारले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण विवरण अनुसार विशेष नगरपालिका, दोर्ती गाउँपालिका र मर्सेङ्गी गाउँपालिकाले पनि विशेष अनुदान अन्तर्गत चालू प्रकृतिको बजेट शून्य रहेको छ। सो बाहेक रायनस नगरपालिका र सुन्दरबजार नगरपालिकामा पनि विशेष अनुदान अन्तर्गत पूँजीगत प्रकृतिको बजेट शून्य रहेको छ। विशेष नगरपालिकाले विशेष अनुदान अन्तर्गत पूँजीगततर्फ 1,80,00,000 रूपियाँ रहेको छ भने दोर्ती गाउँपालिकामा सोही शीर्षकमा 1,55,00,000 र मर्सेङ्गी गाउँपालिकाले 1,93,00,000 रूपियाँ रहेको छ। त्यसै गरी रायनस नगरपालिकाको विशेष अनुदान अन्तर्गत चालू प्रकृतिको 1,00,00,000 र सुन्दरबजार नगरपालिकाको सोही शीर्षकमा 1,05,00,000 रूपियाँ रहेको छ। चालू आर्थिक वर्षमा जिल्लाका सबै स्थानीय तहहरूमा पूँजीगत प्रकृतिको समपूरक बजेट रहेको छ। पूँजीगत प्रकृतिको समपूरक बजेट अन्तर्गत नगरपालिकातर्फ 5,13,00,000 र गाउँपालिकातर्फ 6,93,00,000 गरी 12,06,00,000 रूपियाँ रहेको छ। बजेट विवरण अनुसार समपूरकतर्फ सबैभन्दा धेरै जिल्लाको भेषा नगरपालिकाले 2,58,00,000 रहेको छ। सोबाहेक मर्सेङ्गी गाउँपालिकाले 2,88,00,000, दूधपोखरी गाउँपालिकाको 2,33,00,000, दोर्ती गाउँपालिकाको 1,50,00,000, रायनस नगरपालिकाको 1,22,00,000, मध्य नेपाल नगरपालिकाको 1,13,00,000, कोलसत्तर गाउँपालिकाको 22,00,000 र सुन्दरबजार नगरपालिकाको 20,00,000 मात्र रहेको छ। आगामी भदौ 3 साता लमसुङमा आयोजना हुन लागेको प्रथम टूर दि लमसुङ कार्यक्रमको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ। जिल्लाको प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदालाई राष्ट्रिय स्तरमा प्रवर्धन तथा उद्देश्य सहित हुन लागेको साइकल टूरको तयारी तीव्र पारिएको आयोजक लमजुङ साइक्लिङ संघले जनाएको हो। आयोजकका अनुसार आगामी भदौ 19-20 र 21 गते जिल्लाको बेसार, कोलसोत्ता र मर्सेङ्गी गाउँपालिका केन्द्रित कार्यक्रम हुने भएको हो। जिल्लामा पहिलो पटक आयोजना गरिएको सो कार्यक्रमका लागि अपेक्षा भन्दा बढ़ीले सहभागिताको लागि नाम दर्ता गराएको संघका अध्यक्ष ध्रुवराम प्रधानले बताउनुभयो। कार्यक्रममा देश विदेशका विभिन्न जिल्लाबाट करिब 400 जना साइक्लिस्ट सहभागी हुने अपेक्षा गरिएको थियो, तर दर्ता खुलेसँगै एक साताभित्रै 550 जनाले नाम दर्ता गरिसकेको अध्यक्ष प्रधानको भनाइ छ। अपेक्षा भन्दा बढ़ी सहभागी भएपछि हाललाई थप दर्ता स्थगन गरिएको समेत अध्यक्ष प्रधानले बताउनुभयो। निर्धारित कार्यक्रम अनुसार पहिलो दिन बेइस्तर केन्द्रित हुनेछ भने दोस्रो दिन सेरा चोकबाट शुरू भई बेइस्तर, चण्डीडाँडा, बिम्दा, बागलुङपानी, कपुरगाउँ हुँदै खलेगाउँ पुग्नेछ। त्यसै गरी तेस्रो दिन खलेगाउँदेखि नायु, खनपोखरा, रोपलेफाट, खुदी स्थित साम्बोचोक, सुरुङ मार्ग, फूलबुली हुँदै हामखोलामा समापन गरिने आयोजकले जनाएको छ। 3 दिनको यात्रामा जिल्लाका विभिन्न पर्यटकीय स्थल हुँदै 40 किलोमिटर पार गरिने आयोजक लमजुङ साइक्लिङ संघका सचिव रविन श्रेष्ठले बताउनुभयो। आयोजकको अनुसार सहभागीलाई आधिकारिक टी शर्ट, यात्रा व्यवस्थापन, 2 रातको आवास, 3 दिनको भोजन, सांस्कृतिक कार्यक्रम तथा पानी, फलफूल, ऊर्जा, पेय तथा चकलेट सहितको रिफ्रेशमेन्ट उपलब्ध गराइनेछ। यस कार्यक्रम मार्फत लमजुङको पर्यटन प्रवर्धन, साइकल पर्यटनको विकास, स्वस्थ जीवन शैलीको प्रवर्धन, वातावरण संरक्षण र हरित यातायातको सन्देश प्रवाह गर्ने लक्ष्य राखिएको छ। सबै स्थानीय कला, सांस्कृतिक आतिथ्यता र आर्थिक गतिविधिलाई टेवा पुग्ने तथा विभिन्न जिल्लाका साइक्लिस्ट बीच अनुभव आदान प्रदान हुने अपेक्षा गरिएको छ। कार्यक्रम सम्पन्न गर्नका लागि नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार, वेश नगरपालिका, कुलसूत्र गाउँपालिका, मर्सङ्गी गाउँपालिका लगायतका विभिन्न सरकारी तथा निजी संस्थाको सहयोग तथा साझेदारी रहने पनि आयोजकले जनाएको छ। सहभागीको सुरक्षा, व्यवस्थित सञ्चालन र वातावरण संरक्षणलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने बताउँदै यसलाई आगामी वर्षहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको साइकल महोत्सवको रूपमा विकास गर्ने लक्ष्य रहेको आयोजकको भनाई छ। लमजुङमा कम उमेरमै आमा बन्ने किशोरीहरूको संख्या अझै पनि चिन्ताजनक देखिएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङको अनुसार आर्थिक वर्ष 82-83 जिल्लाभर 20 भन्दा कम उमेरका 95 जना किशोरी सुत्केरी भएका छन्। यसले जिल्लामा बाल विवाह, किशोरी अवस्थामै कम गर्भधारण तथा प्रजनन स्वास्थ्य सम्बन्धी चुनौती अझै गम्भीर रहेको संकेत गरेको छ। कार्यालयका तथ्याङ्क अनुसार सबैभन्दा धेरै वेश नगरपालिकामा 64 जना किशोरी आमा बनेका छन्। त्यसपछि मध्य नेपाल नगरपालिकामा 17 जना, सुन्दरबजार नगरपालिकामा 4 जना, रायनस नगरपालिकामा 3 जना, मर्सङ्गी गाउँपालिकामा 3 जना, दोर्दी गाउँपालिकामा 2 जना र दुधपोखरी गाउँपालिकामा 2 जना रहेका छन्। कोलसोत्थर गाउँपालिकामा भने उक्त अवधिमा 20 वर्षभन्दा कम उमेरका सुत्केरीको संख्या 0 रहेको प्रदेश जनस्वास्थ्य कार्यालयका सहायक तथ्याङ्क अधिकृत लेखनाथ उपाध्यायले जानकारी दिनुभयो। स्वास्थ्य कर्मीको अनुसार किशोर अवस्थामा गर्भधारण हुँदा आमा र शिशु दुवैको स्वास्थ्यमा गम्भीर जोखिम बढ्ने गर्छ। यस्तो अवस्थामा रक्त अल्पता, उच्च रक्तचाप, समय अघि नै सुत्केरी हुने, कम तौलका शिशु जन्मिने, नवजात शिशुको मृत्युको जोखिम बढ़ने लगायतका समस्या देखिन सक्छ। साथै किशोरीको शिक्षा बीचमै छुट्ने, आर्थिक निर्भरता बढ़ने र गरीबीको चक्र असबलियो हुने खतरा पनि उत्तिकै रहेको स्वास्थ्य विज्ञहरू बताउँछन्। प्रहरीका अनुसार घरायसी वातावरण, सामाजिक सञ्जाल र संचार माध्यमको प्रभावका कारण किशोर किशोरीहरू कम उमेरमै विवाह र मातृत्वतर्फ धकेलिने अवस्था देखिएको छ। यद्यपि जिल्लामा बाल विवाहको आधिकारिक तथ्याङ्क भने उपलब्ध छैन। कानूनले 20 वर्ष नपुगी विवाह गर्न नपाइने स्पष्ट व्यवस्था गरे पनि कतिपय स्थानमा सामाजिक दबाव र गरीबीकै कारण बाल विवाह हुने गरेको पाइएको छ। त्यसको प्रत्यक्ष असर किशोरीहरूको स्वास्थ्य, शिक्षा र भविष्यमा पर्ने गरेको छ। किशोर किशोरी मैत्री स्वास्थ्य सेवा प्रभावकारी बनाउने, विद्यालय तथा समुदाय स्तरमा यौन तथा प्रजनन स्वास्थ्य शिक्षा विस्तार गर्ने, अभिभावकमा जनचेतना अभिवृद्धि गर्ने र बाल विवाह विरूद्ध कानूनको प्रभावकारी कार्यान्वयन गर्न सके मात्र कम उमेरमा आमा बन्ने अवस्थालाई न्यूनीकरण गर्न सके मात्र बाल विवाह न्यूनीकरण गर्न सकिने बाल अधिकार कर्मीहरूको भनाइ छ। बाल विवाह र किशोर अवस्थामै मातृत्व केवल व्यक्तिगत वा पारिवारिक विषय नभई सामाजिक स्वास्थ्य र विकाससँग जोड़िएको गम्भीर मुद्दा भएकाले यसको रोकथामका लागि स्थानीय तह, विद्यालय, स्वास्थ्य संस्था, सुरक्षा निकाय, अभिभावक तथा समुदाय सबैको साझा प्रयास आवश्यक देखिएको छ। तपाईले सुन्दै हुनुहुन्छ मर्सङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
3: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
4: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
3: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
5: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
3: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
6: प्राकृतिक सौन्दर्य, मनोरञ्जन र सांस्कृतिक उत्सवको अनुपम संगम
0: मर्सङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला छर्न संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6ौं हामखोला छर्न महोत्सव 2083। मर्सङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला छर्न संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6ौं हामखोला छर्न महोत्सव 2083 आगामी साउन 23 र 24 गते हुँदैछ।
6: प्राकृतिक सौन्दर्यले भरिपूर्ण हामखोला झरनाको मनमोहक दृश्यसँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड़ सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिको भरपूर आनन्द लिन सम्पूर्ण महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
0: उक्त महोत्सवमा सहभागी भए स्वर सम्राट राजु परियार र चर्चित गायिका शीला आलेको विशेष सांगीतिक प्रस्तुति तथा प्रत्यक्ष दोहोरीमा रमाउनुहोस्।

0: झरनाको चिसो स्वच्छ र शीतल स्पर्शको अनुभूति गर्न, चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको उत्कृष्ट प्रस्तुति अवलोकन गर्न, स्थानीय कला संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा साथ दिन, परिवार साथीभाइ र आफन्तसँग अविस्मरणीय क्षणहरू साट्न, सप्रेम उपस्थिति भए महोत्सवलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ। आउनुहोस्, प्रकृतिसँग रमाउ, संस्कृतिलाई सम्मान गरौं र हामखोला झरना महोत्सव 2083 उत्साहका साथ सभ्य र भव्य रूपमा सफल बनाऊ।
1: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर,
2: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
1: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
0: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
1: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477969229।
3: बिस्तारै जानु त। माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दागलाङ जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
4: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
5: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
3: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर साथ लमजुङ।
4: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
3: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0665205532, मोबाइल 98460903001, 98460774065।
4: नोट, फल सिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
6: लमजुङमा सिलाई व्यवसायमा आबद्ध महिला उद्यमीहरूको सिप क्षमता र व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले 7 दिने एडभान्स फेसन डिजाइन तालिम शुरू भएको छ। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीडीसी नेपालको आर्थिक सहयोग र बेसर नगरपालिका वार्ड नम्बर 8 को सहकार्यमा नेपाल कपड़ा तथा सिलाई व्यवसाय महासंघ राष्ट्रिय महिला उद्यमी गण्डकी प्रदेशको व्यवस्थापन तथा नेपाल कपड़ा तथा सिलाई व्यवसाय महासंघ राष्ट्रिय महिला उद्यमी जिल्ला समिति लमजुङको आयोजनामा तालिम संचालन भएको हो। तालिमको बिहिबार बेसर नगरपालिका 8 का वडाध्यक्ष पवित्र थापाले उद्घाटन गर्नुभएको हो। उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष थापाले महिलाहरूलाई सिपमूलक तालिम मार्फत आत्मनिर्भर बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। वहाँले तालिमबाट सिकेका सिपलाई व्यवहारमा उतारेर आय आर्जन र उद्यम विकासमा लाग्न सहभागीहरूलाई आग्रह गर्नुभयो। कार्यक्रममा नेपाल कपड़ा तथा सिलाई व्यवसाय महासंघ राष्ट्रिय महिला उद्यमी गण्डकी प्रदेशकी संयोजक ममता बस्याल, ग्रामीण सामुदायिक विकास केन्द्र आरसीडीसी नेपालका कार्यक्रम संयोजक हेमराज विमली, नेपाल कपड़ा तथा सिलाई व्यवसाय महासंघ राष्ट्रिय महिला उद्यमी तनहुँ जिल्ला समिति की अध्यक्ष बसन्ती जोशीले शुभकामना मन्तव्य व्यक्त गर्दै महिलाको आर्थिक सशक्तिकरणका लागि सी विकास सम्बन्धी तालिम आवश्यक रहेको बताउनुभयो। तालिम अवधि भर नेपाल कपड़ा तथा सिलाई व्यवसाय महासंघ राष्ट्रिय महिला उद्यमी रूपन्देही जिल्ला समिति की कोषाध्यक्ष तथा प्रशिक्षक मनु थापाले प्रशिक्षण दिनुहुनेछ। नेपाल कपड़ा तथा सिलाई व्यवसाय महासंघ राष्ट्रिय महिला उद्यमी जिल्ला समिति कि अध्यक्ष एम कुमारी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सचिव रत्न श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा जिल्ला समितिको सदस्य पवित्र परियाले स्वागत मन्तव्य राख्नु भएको थियो। 7 दिनसम्म संचालन हुने तालिममा 45 जना प्रशिक्षार्थीको सहभागिता रहेको आयोजकले जनाएको छ। लमजुङको मर्सिङदी गाउँपालिका आठ भूस्मेमा उत्पादन हुने बेमौसमी तरकारी अहिले जिल्लाका विभिन्न बजारमा नियमित रूपमा पुग्न थालेको छ। गाउँमा उत्पादन भएका काउली, बन्दा, हरियो काँक्रो, विभिन्न किसिमका साग लगायतका ताजा तरकारी, बेही, सरखुदी र भूलभुले बजारमा दैनिक रूपमा बिक्रीका लागि ठुवानी भइरहेको छ। अनुकूल मौसम, चिसो हावापानी र व्यवसाय खेतीतर्फ किसानको आकर्षण बढ़ेसँगै भूस्मेमा बेमौसमी तरकारी उत्पादनमा उल्लेखनीय वृद्धि भएको हो। स्थानीय किसानका अनुसार अन्य क्षेत्रमा उत्पादन गर्न कठिन हुने तरकारी समेत यहाँ सहज रूपमा उत्पादन हुने गरेको छ। स्थानीय किसान होमराज तामाङका अनुसार बेमौसमी तरकारी बिक्रीबाट दैनिक 80,000 देखि 1,00,000 रूपियाँसम्म कारोबार हुने गरेको छ। पानी बढ़ी हुने दिनमा 1,50,000 देखि 2,50,000 रूपियाँसम्म आमदानी हुने गरेको उहाँले बताउनुभयो। उहाँका अनुसार गाउँमा उत्पादन भएका तरकारी जीप मार्फत दैनिक बजारमा पठाइने गरिएको छ। ताजा तरकारीको माग निरन्तर बढ़ेकाले बेसी शहर खुदी र भूलभुले बजारमा नियमित रूपमा तरकारी पठाउने गरेको तामाङको भनाई छ। भूस्मेको ताजा तरकारीप्रति उपभोक्ताको आकर्षण हुँदै जाँदा किसानले उत्पादनको उचित मूल्य पाउन थालेको छन्। यसले किसानको आमदानी वृद्धि हुनुको साथै स्थानीय उपभोक्ताले पनि ताजा तथा गुणस्तरीय तरकारी सहज रूपमा प्राप्त गर्न सकेका छन्। भूस्मेका किसानले बेमौसमी तरकारीसँगै मौसमी तरकारी खेतीलाई समेत आयार्जनको प्रमुख स्रोत बनाएका छन्। व्यावसायिक तरकारी खेती विस्तारका लागि स्थानीय सरकारले विभिन्न कार्यक्रम मार्फत प्राविधिक सहयोग र प्रोत्साहन उपलब्ध गराउँदै आएको जनाएको छ। कर्मद सिर्जना मंच नेपालको 60 औं कविता वाचन कार्यक्रम भर्चुअल प्रविधि मार्फत सम्पन्न भएको छ। मंचका अध्यक्ष जगदीश्वर पोखरेलको अध्यक्षता तथा वरिष्ठ कवि एवं गीतकार डाक्टर बम बहादुर थापा जितालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा देशभरका 20 भन्दा बढ़ी कविहरूको सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डाक्टर थापा जितालीले कर्मद सिर्जना मंचले आफ्नो नाम अनुसार नै निरन्तर सृजनात्मक कार्य गर्दै कर्मद जस्तै सलल बगेको उल्लेख गर्नुभयो। उहाँले भाषा, कला, साहित्य, गीत, विभिन्न छन्दका कविता तथा लघु उद्यम साहित्यिक विधालाई समेत प्राथमिकता दिँदै आएकोमा मंचप्रति धन्यवाद व्यक्त गर्नुभयो। कार्यक्रममा डाक्टर बमबहादुर थापा जितली, जगदीश्वर पोखरेल, पुरूषोत्तम सिगदेल, लक्ष्मीप्रसाद मिश्र लगायतका 20 भन्दा बढ़ी कविहरूले आफ्ना वाचन सृजना वाचन गर्नुभएको थियो। कार्यक्रममा वाचन गरिएका कविताहरू देशप्रेम, राष्ट्रप्रेम, श्रृंगार, माया, प्रेम तथा समसामयिक विषयवस्तुहरू समेटिएका थिए। वाचन गरिएको कवितामाथि पुरूषोत्तम सिगदेलले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको संचालन अध्यक्ष जगदीश्वर पोखरेलले गर्नुभएको थियो। अन्त्यमा अध्यक्ष पोखरेलले सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभएको थियो। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारको शीर्षकहरू पुनः एकपटक।
7: मुख्य समाचारका प्रायोजक
8: आकर्षक डिजाइनमा सुन चाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोपाइटर मणिलाल विश्वकर्मा।
6: चालू आर्थिक वर्षमा लमजुङका 3 स्थानीय तहमा विशेष अनुदान 0, जिल्लाका सबै स्थानीय तहलाई समपूरक बजेट। प्रथम टूर दि लमजुङ 2026 को तयारी तीव्र, अपेक्षा भन्दा बढ़ी सहभागी भएपछि दर्ता बन्द। लमजुङमा 1 वर्षमै 95 किशोरी बनी आमा, बाल विवाहमा अझै चुनौती र लमजुङमा महिला उद्यमीका लागि 7 दिने एडभान्स फेशन डिजाइन तालिम शुरू। बिहान 6:35 बजेको मर्सङ्गी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: यो दाजुले मलाई साह्रै दुःख दियो।
1: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
0: जान त जाने, बरु कहाँ जाने होला खै।
1: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस्ट डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065677272।
0: यो मोबाइलले पनि तनावै दियो भने
1: हैन, के तनाव दियो ए खुशी।
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो बैङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो बैङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
1: हाम्रो शाखा बेसीसार नगरपालिका 7 एनआईएमबी बैङ्कको ठिक अगाडि पनि रहेको छ।
4: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमन्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसार नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 0665-520-209।
0: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58261।
6: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
7: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: California.
1: Extreme energy drink.
2: 아니네 खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरु के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ
5: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्
5: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0675209 0675203070 वा 590370 जानकारी गराउनुहोस्
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ
5: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा
7: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ
5: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ
7: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ
5: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ
7: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 9856046244
8: नमस्ते म लोक गायक बलवीर थापा अहिले तपाईँ

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फरेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फरेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
6: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
5: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
0: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
5: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477969229।
7: यो मोबाइलले पनि तनावै दियो भने
8: होइन, के तनाव दियो ए खुशी?
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
8: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।

0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
1: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, भेषिसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495 94046 र 98139 4932।

0: कार्यक्रम स्वास्थ्य सरोकार
1: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
0: एसजीसीएस नमूना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्स्याङ्गदी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
1: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: आदरणीय श्रोता नमस्कार, म कार्यक्रम सन्तालिका शोभा ठकुरी यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम स्वास्थ्य सरोकार, र यस कार्यक्रमलाई प्रायोजन गरेको छ एसडीसीएस नमुना सामुदायिक अस्पतालको परियोजना स्टेप अप एन्ड स्केल अपले। र यो कार्यक्रम तपाईँले प्रत्येक हप्ता यसै समयमा लमजुङमा भएका तीनवटै रेडियोहरू, रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज, रेडियो चौतारी 91.4 मेगाहर्ज र रेडियो भोटेवडा 90.8 मेगाहर्जबाट एकैसाथ सुनिरहनु भएको छ। र तीनवटै रेडियोको फेसबुक पेज, वेबसाइट र हाम्रो पात्रोबाट पनि सुन्न सक्नुहुनेछ। यस कार्यक्रम स्वास्थ्य सरोकारको मुख्य उद्देश्य भनेको नसर्ने रोगहरूको बारेमा कुराकानी गर्ने, जनचेतना अभिवृद्धि गर्ने र विभिन्न रोगहरू जसले चाहिँ समाजलाई, परिवारलाई र तपाईँको व्यक्तिगत जीवनमा चाहिँ असर पुर्याइरहेको छ तर समाजमा खुलेर भन्न सकिरहेको छैन, अस्पतालको पहुँचदेखि टाढा हुनुहुन्छ र यी रोगहरूबाट तपाईँ ग्रसित हुनुहुन्छ भने पनि तपाईँहरूको सजिलोको लागि अथवा तपाईँहरूको नै सहायताको लागि उत्पादन गरिएको यस कार्यक्रम स्वास्थ्य सरोकार हो। र गर्मीयाम र वर्षायाम बढे सँगसँगै विभिन्न ठाउँहरूमा विभिन्न प्रकारको रोगहरू फैलिरहेको छ र एसडीसीएस नमुना सामुदायिक अस्पतालमा पनि अहिले ज्वरोको र डेंगूको बिरामीहरू एकदमै धेरै बढी मात्रामा बढ़िरहेको छ र लमजुङको विभिन्न क्षेत्रहरूबाट पनि बिरामीहरू चाहिँ डेंगूको समस्या लिएर आइराख्नु भएको छ। र आज हामी कार्यक्रममा तपाईँहरूकै सल्लाह सुझाव, तपाईँहरूको कार्यक्रम प्रतिको अपेक्षा र तपाईँहरूले दिएको फिडब्याक अनुसार र तपाईँहरूले यो बारेमा जानकारी दिनुहोस् न भन्ने तपाईँहरूकै सल्लाह सुझावहरू पाएर नै हामीले कार्यक्रम तयार गरेका छौँ। र आज चाहिँ यो डेंगूको बारेमा अझ धेरै जानकारीहरू बताइदिनुहोस् न भन्नुभएको भएको कारणले गर्दाखेरि डेंगूको बारेमा आज हामी कुराकानी गर्न लागिरहेका छौँ। र डेंगूको ज्वरो हेर्दाखेरि सामान्य जस्तो देखिए पनि र समयमा नै उपचार गरिएन, समयमा नै अस्पतालमा जान सकिएन अथवा समयमा नै सही मात्राको उपचारहरू गर्न सकिएन भने यसले चाहिँ कहिलेकाहीँ ज्यानै लान सक्ने, खतरनाक बन्न सक्छ। त्यसकारणले आज हामी डेंगूको बारेमा कुराकानी गर्न गइरहेका छौँ। र डेंगू भनेको के हो, लामखुट्टेबाट लाग्छ भन्ने कुरा सबैलाई थाहा छ, तर कसरी लाग्छ, के गर्ने डेंगूको बेलामा, कस्तो उपचार पद्धतिहरू अपनाउने भनेर हामीले तपाईँहरूलाई जानकारी दिन लागिरहेका छौँ। आउनुहोस्, डाक्टर साहबबाट यी सबै जानकारीहरू हामी लिनेछौँ।
1: धेरै दिनको अन्तरालपछि पुनः यस डाक्टर गोदा युट्युब च्यानलमा आएको छु। स्वागत छ सबैजनालाई। अहिलेको सिजन डेंगूको सिजन चलिरहेको छ र दिनहुँ डेंगूका बिरामीहरू बढ्न थालेको महसुस भएकोले डेंगू सम्बन्धी छोटो मिठो सरल जानकारीको रूपमा आज म हजुर सामु आएको छु। पहिला डेंगूको बारेमा छोटो मिठो जानकारी लिऊ, त्यसपछि डेंगू सम्बन्धी भएका केही प्रश्नहरू, जिज्ञासाहरूलाई म आफ्नो हिसाबले समेट्ने प्रयास गर्दछु। डेंगू एक किसिमको भाइरल रोग हो जसलाई डेंगू भाइरसले गर्ने गर्दछ। डेंगू भाइरसका प्रजाति चार किसिमका हुने गर्दछन्। डेंगू भाइरस वा 1, 2, 3, 4 गरेर डेंगू रोग लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ। डेंगू रोग सार्ने लामखुट्टेलाई एडिस एजेप्टी प्रजातिको भनेर मानिएको छ र यो लामखुट्टे अरू लामखुट्टे भन्दा छुट्टै किसिमको हुन्छ। बाहिरबाट पनि यो लामखुट्टेलाई छुट्याउन सकिन्छ। यसको खुट्टामा छिर्के मिर्के टाटा पाटा हुने गर्दछ र यो अरू लामखुट्टे भन्दा यो लामखुट्टेको जुन बढी सक्रिय हुने समय भनेको चाहिँ दिउँसोको समयमा, मुख्यतया बिहान र साँझको समयमा हुने गर्दछ। त्यसैले गर्दा यो लामखुट्टेले बिहान र साँझ मानिसहरूलाई टोक्ने गर्दछ। यो लामखुट्टेले सफा पानीमा अन्डा पार्ने गर्दछ। यो मुख्यतया डेंगूको सिजन भनेको यो बर्खाको समय हुने गर्दछ। जेठ असारदेखि असोज कार्तिकसम्म यो डेंगूको प्रकोप आउन सक्दछ। मुख्यतया असार, साउन, भदौ यो 3 महिना नै प्रमुख डेंगूको लागि चाहिँ विशेष किसिमको महिना भनेर मानिएको छ। अब जाउँ डेंगू रोगको संक्षिप्त विवरणको सम्बन्धित। डेंगू रोग लागेको बिरामीलाई अत्यधिक मात्रामा ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ दुख्ने हुने गर्दछ। जिउ चाहिँ एकदम कति दुख्ने गर्दछ जसले गर्दा हामीले डेंगूलाई यसलाई ब्रेक बोन फिभर भनेर पनि चिनिएको छ। यो त भयो साधारण लक्षण। कुनै कुनै अवस्थामा डेंगू रोग चाहिँ विकराल रूपमा, कम्प्लिकेसनको रूपमा जान सक्दछ, जसलाई चाहिँ डेंगू हेमोराजिक फिभर अथवा डेंगू सक सिन्ड्रोम पनि भन्ने गर्दछन्। जतिखेर रगतमा भएको प्लाज्मा लिक भएर पेटमा तथा छातीको बाहिर पानीहरू जम्ने हुन सक्दछ। शरीरमा सेतो रगतको मात्रा कम भएर विभिन्न ठाउँबाट रगतहरू बग्न सक्दछ र कसै कसैको चाहिँ ब्लड प्रेसर पनि कम हुन सक्दछ, जसलाई हामीले डेङ्गु सक भनेर भन्ने गर्दछन्। यो डेङ्गुको सिजनमा यस्ता किसिमका लक्षणहरू लिएको छ भने र रगतको जाँच गरेर डेङ्गु भएको नभएको भनेर यकिन चाहिँ गर्न सकिन्छ। डेङ्गु रोगको उपचारको कुरा गर्नुपर्दाखेरि लगभग 80-90% केसहरूमा डेङ्गु रोग चाहिँ सामान्य उपचारले नै ठिक हुने गर्दछ। प्रशस्त मात्रामा झुलिलो पदार्थहरू खाने, 8-9 घण्टा आराम गर्ने र धेरै नै ज्वरो आएको खण्डमा यो ज्वरो तथा दुखाइको लागि चाहिँ प्यारासिटामोल ट्याब्लेट लिन सकिन्छ र परेको खण्डमा स्विपिन लगाउन सकिन्छ। डेङ्गु भएर बसेका बिरामीहरू जुन घरमा हुनुहुन्छ उहाँहरू चाहिँ कतिखेर तुरन्त अस्पताल जाने अथवा चिकित्सकको निगरानी जाने भन्ने कुरा चाहिँ एकदम इम्पोर्टेन्ट कुरा छ, जसलाई हामी वार्निङ सिम्टम्स इन डेङ्गु भनेर बुझिन्छ। त्यो वार्निङ सिम्टम भनेको अचानक सास फेर्न गाह्रो हुने, मन आत्तिने, वाकवाकी हुने, पेट दुख्ने अथवा शरीरको विभिन्न ठाउँहरूबाट रगत बग्न थाल्ने, जस्तै दाँतको गिजाहरूबाट दिशामा रगतहरू बग्न थाल्यो भने चाहिँ यो डेङ्गुको वार्निङ सिम्टम हुन सक्दछ। बच्ने एउटै उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु नै हो। त्यसको लागि विभिन्न किसिमको उपायहरू अप्नाउन सकिन्छ, जस्तो कि घर वरिपरि पानी जम्ने भाँडाकुँडाहरू चाहिँ रहन नदिने, लामखुट्टेको टोकाइबाट बच्नको लागि लामा लामा कपडाहरू लगाउने अथवा मस्किटो रिप्लेन्टहरूको प्रयोग गर्न सकिन्छ र राति सुत्दाखेरि जुटको प्रयोग गर्न सकिन्छ। एकचोटि भइसकेपछि फेरि हुँदैन ल। यसको बारेमा चाहिँ के छ भन्दा डेङ्गु रोग डेङ्गु भाइरसले गर्ने गर्दछ। डेङ्गु भाइरसको स्ट्रेन 1, 2, 3, 4 भनेर 4 किसिमको हुने गर्दछ। पक्कै पनि एक किसिमको स्ट्रेनले डेङ्गु रोग लागेको छ भने पुनः त्यो रोग चाहिँ लाग्दैन, त्यसको लागि चाहिँ लाइफ लङ इम्युनिटी हुन्छ भनिएको छ, तर अर्को प्रजातिले चाहिँ हुन सक्छ। हामीले गर्ने टेस्टहरूबाट कुन चाहिँ स्ट्रेनको भनेर थाहा हुँदैन, खालि हामीलाई डेङ्गु छ या छैन भन्ने मात्रै थाहा हुन्छ। यसको मतलब कुनै पनि एक व्यक्तिलाई कम्तीमा पनि 4 पटकसम्म डेङ्गु रोग चाहिँ लाग्न सक्छ। के पाइएको छ भन्दा पहिला एकचोटि कसरी डेङ्गु भएको छ र पुनः भएको खण्डमा पहिलाको भन्दा अलिक जटिल हुन सक्छ भनेर चाहिँ भनिएको छ। दोस्रो पोइन्टमा जाउँ। डेङ्गु के डेङ्गु सँगै बस्दा सर्छ? धेरैलाई के लाग्छ भन्दा परिवारमा एकजना कसैलाई डेङ्गु भयो भने सबैलाई हुन्छ। त्यसपछि डेङ्गु चाहिँ सँगै परिवारमा सँगै बस्दा सर्छ त? डेङ्गु सार्नको लागि लामखुट्टेको टोकाई हुनै पर्छ। त्यसमा पनि एडिस एजेप्टी नामक प्रजातिको पोथी लामखुट्टेले मात्र डेङ्गु रोग सार्ने गर्दछ। घरमा सँगै बस्दा, सँगै खाँदा, अगाउमाल हालेर सँगै बस्दाखेरि डेङ्गु रोग चाहिँ सर्दैन। डेङ्गुबाट संक्रमित एडिस एजेप्टी नामकको लामखुट्टेले टोकेको छ भने मात्र सर्न सक्छ। सामान्य किसिमको हुन्छ, घरमै ठिक हुन्छ, डेङ्गुको उपचार गर्नु पर्दैन, के यो सत्य हो? डेङ्गुको डेफिनेट यही उपचार भनेर चाहिँ छैन। लगभग 70-80% केसहरूमा आराम गरेर प्रशस्त झोलो कुराहरू खाएर दुखाएका अथवा ज्वरोको दबाई सिटामोल खाएर ठिक हुन्छ, तर उपचार गर्नु पर्दैन भन्ने चाहिँ होइन। डेङ्गु लाएर यदि टाइमली उपचार नगरेको खण्डमा कतिलाई चाहिँ सिरियस अवस्थामा पुगेर गाह्रो पनि गराउन सक्छ, कसै कसैको ज्यान पनि जान सक्छ। डेङ्गुको उपचारमा मुख्यतया के हुन्छ भन्दाखेरि डेङ्गुको कारणले गर्दा हुने लक्षणहरू, जस्तै हनानी ज्वरो आएको छ भने उसलाई सिटामोलको एकदम आवश्यकै पर्छ, शरीरमा पानीको मात्रा भएको हुन्छ, कतिको अवस्थामा सलाइनको आवश्यक पनि पर्दछ, त्यसको सँगसँगै कतिको चाहिँ भित्रभित्र सेतो रगतको मात्रा कम भएको हुनसक्छ, त्यस्तो कन्डिसनमा कतिलाई सेतो रगत चढाउनु पर्न सक्छ। त्यसैले डेङ्गु लागेको छ भने आफै ठिक हुन्छ भनेर त्यतिकै घरमा बसेर हुँदैन, एकचोटि नजिकको आफ्नो चिकित्सकसँग चाहिँ परामर्श गरेर कन्ट्याक्टमा चाहिँ बस्नुपर्छ। सत्य कुरा के हो त, लगभग धेरैलाई सामान्य उपचारले ठिक हुन्छ, कसै कसैलाई मात्रै गाह्रो गर्ने, तर घरमा बसेर आफै ठिक हुने भन्ने चाहिँ होइन।
0: आजको कार्यक्रम स्वास्थ्य सरोकारमा हामीले तपाईँलाई डेङ्गुसँग सम्बन्धित जानकारीहरू दियौं र यो जानकारीहरू तपाईँलाई कस्तो लाग्यो, तपाईँको जीवनमा, तपाईँको परिवारमा र तपाईँलाई चाहिँ सहायता मिल्यो कि मिलेन, यसको बारेमा तपाईँले सल्लाह, सुझाव, प्रतिक्रियाहरू दिन नभुल्नुहोला। र कार्यक्रम स्वास्थ्य सरोकारबाट यसरी नै नयाँ नयाँ जानकारीहरू सिजनेबल डिजिजहरूको बारेमा, नसर्ने रोगहरूको बारेमा हामीले जानकारी दिँदै आइरहेका छौं र गत हप्ता पनि तपाईँलाई जानकारी दियौं र आजको हप्ता पनि हामीले डेङ्गुको बारेमा जानकारीहरू दियौं र सबैभन्दा ठूलो कुरा भनेको जुनसुकै समस्याहरूको पनि समाधान छ, उपचार छ, तर सही समयमा, सही मात्रामा, सही रोगको सही उपचार गर्यो भने पक्कै पनि हामीले साधारण र हेल्दी लाइफहरू चाहिँ समयमा नै बिताउन सकिन्छ, तर ढिलो गर्यो भने र आफैले नै जान्ने भएर विभिन्न उपचार पद्धतिहरू फलो गर्नुको सट्टामा आफैले नै ढिलाइ गर्ने अथवा समयमा नै उपचार गर्न गएन भने विभिन्न खतराहरू हुने रहेछ भन्ने कुराहरू पनि आजको कार्यक्रममा हामीले सुनिसकेका छौं। आजलाई भने कार्यक्रमको अन्तिममा आइसकेका छौं र कार्यक्रम हामीले निर्धारित समय सकिन लागिसकेको छ। तपाईँलाई कस्तो लाग्यो? तपाईँको सल्लाह, सुझाव, प्रतिक्रिया, जिज्ञासाको लागि तपाईँले हामीलाई सिधा सम्पर्क गर्न सक्नुहुन्छ, जसको लागि हामीहरूको फोन नम्बर रहेको छ 0664041123 र 0664041124 फोन गरेर तपाईँहरूले आफ्नो सल्लाह, सुझाव, प्रतिक्रिया, ताली, गाली जे छ दिन सक्नुहुन्छ भने हामीहरूको तीनवटै रेडियोको फेसबुक पेजमा, म्यासेन्जरमा र तपाईँले तीनवटै रेडियोहरूमा पनि तपाईँले प्रतिक्रिया दिन सक्नुहुन्छ। तर तपाईँको प्रतिक्रिया, सल्लाह, सुझावको अपेक्षा सहित आज पनि कार्यक्रम स्वास्थ्य सरकारबाट म शोभा ठकुरी पनि विदा माग्नुपर्ने बेला भइसकेको छ र तीनवटै रेडियोको सबै प्राविधिक मित्रहरूलाई धेरै धेरै धन्यवाद भन्दै कार्यक्रम सञ्चालिका म शोभा ठकुरी विदा माग्न चाहन्छु। स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस् र कार्यक्रम स्वास्थ्य सरकार सुन्दै गर्नुहोला। नमस्कार।

तैले मलाई माया गर्ने हो भने भर्ना खुल्या छ, भर्ना खुल्या छ, खाली खाली खल्ती।

0: दिदी अल्मालाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: आया मरे नि आमा, आया नि आए।
5: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
4: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
5: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
4: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
5: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850386780।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
3: लमजुङ कालिका यातायात सञ्चालक प्रणाली विशेषहरूको सूचना। यस प्रणालीमा दर्ता भएका सवारी साधनहरू प्रणालीको कार्यालयमा सम्पर्क नगरी बाहिरबाट खरिद बिक्री भएकाले यस्ता व्यवसायीहरूलाई कार्यालयमा आई स्वामित्व लिन मिति 2022 साउन महिनाको 15 गते भित्र नामसारी गर्नुहुन अनुरोध गरिन्छ। तोकिएको मितिभित्र कार्यान्वयन नगरेमा यस्ता सवारी साधनहरूलाई दुर्घटना परेको बखत प्रणालीबाट पाउने सेवा सुविधाबाट वञ्चित गरिनेछ। यस कम्पनीमा दर्ता भए विभिन्न रूपमा सञ्चालन हुँदै आएको सवारी साधनहरू विस्थापित भए 3 महिना भन्दा बढ़ी समयसम्म सट्टामा नआएको यातायातका साधनहरू कम्पनीले सूचना जारी गरी 45 दिनको समय दिने, उक्त समयसम्म नआएमा कम्पनीले अर्को व्यवस्था भई सञ्चालन गर्न निर्णय गर्दछ। साथै कम्पनीमा आबद्ध भई सञ्चालनमा आएका यातायातका साधनहरू दुर्घटना भई मरमत गर्दा 3 महिना भन्दा बढ़ीसम्म समय लाग्ने भएमा कम्पनीमा जानकारी गराउनु पर्नेछ अथवा यातायातका साधनहरू काम नलाग्ने भई लगतकट्टा गर्नुपर्ने भएमा लगतकट्टा गरेको मितिले 3 महिनाभित्र नयाँ सवारी साधन दर्ता गर्नुपर्ने, अन्यथा रूट खारेज हुनेछ। गाड़ी खरिद भई आफ्नो नाममा नामसारी पास भएको मितिले बिलबुकमा फोटो टाँच नभएको अवस्थामा बीमा पोलिसीमा 35 दिनभित्र अनिवार्य रूपमा बीमा पोलिसीमा नामसारी गर्नुहुन अनुरोध गरिन्छ। गाड़ीको रिन्यू भएका कागज पत्र अनिवार्य रूपमा प्रणालीको कार्यालयमा ल्याउनुहुन अनुरोध छ। आफ्नो गाड़ीमा नेपाल सरकारको वा कम्पनीले तोकेको गाड़ी भाड़ा अनिवार्य रूपमा टाँस गर्नुपर्नेछ। यात्रुहरूले यात्रा गर्दा महत्वपूर्ण कागज पत्र एवं सरसामानको जिम्मेवारी स्वयं आफै लिनुपर्ने अथवा चालक वा परिचालकलाई जानकारी गराउनुहुन अनुरोध गरिन्छ। ट्राफिक नियम पालना गरौं, सबै नागरिक चालक परिचालक सवारी साधनको परिचय दिउं। लमजुङ कालिका यातायात सञ्चालक प्रणाली बेसी सर लमजुङ।
4: सुरबी काका नमस्कार, के गर्दै हुनुहुन्छ चौतारामा बसेर?
5: नमस्कार नानी, नानी डाक्टर भएर आउनुभयो, हाम्रो गाउँको इज्जतै बढेको छ।
4: धन्यवाद काका।
5: अनि डाक्टर नानी, अहिले जो पनि क्यान्सर भएछ भन्छन् धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु, यसबाट बच्ने कुनै उपाय छैन?
4: किन नहुनु नि काका? एक, क्यान्सरको जोखिम बढाउने तत्वहरू भनेको धुम्रपान तथा स्फूर्तिजन्य पदार्थ र मदिरा सेवन, अस्वस्थ खाना, शारीरिक व्यायामको कमीले गर्दा हो। त्यसैले यस्ता जोखिम तत्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ।
5: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि, होइन नानी?
4: हो नि काका, विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा, गाठा गुठी, घाउ आएमा, योनिबाट धेरै रगत वा सेतो पानी जस्तो बगेमा वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ। लामो समयसम्म खोकी लागेमा, खकारमा रगत आएमा, छाती दुखेमा, धोत्रो स्वर भएमा, मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा, बिना कारण दुब्लाउँदै गएमा, शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा, दिशामा रगत देखेमा वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्।
5: हजुर हजुर,
4: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ।
6: स्फूर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौं। स्वस्थ र सन्तुलित खाना, ताजा हरियो साग सब्जी, फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं। क्यान्सर रोगको जोखिमबाट बचौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: ए साइली, घर बनाएर त लगभग सक्न आँटिसौ त?
8: के सकिन्थ्यो दिदी, अझै झ्याल, ढोका, च्यानल गेट आदि सबै काम बाँकी छ, बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल, ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
7: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाउ न। त्यहाँ त आल्मुनियमको झ्याल, ढोका, पार्टिसन ग्लेजिङ आदि निर्माण गरी घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
9: हजुर, आल्मुनियमको आकर्षक झ्याल, ढोका, पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टेसन ग्लेजिङ लगायत यूपीबीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
10: 3-स्टार आल्मुनियम फेब्रिकेटर, विशेषर नगरपालिका साथ, युनिभर्सल चोक, लमजुङ। प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664-51901।
11: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
12: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
11: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
12: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058261।
13: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ।
14: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
15: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई स्वागत छ। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। यो कार्यक्रम आज राति 8 बजे पुनः प्रसारण पनि हुन्छ। आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल कोदोजन्य बालीको बढ्दो माग, बजार र उत्पादनका विषयमा केन्द्रित छ। धान, गहुँ, मकै पछि कोदो, फापर मुख्य खाद्यान्न बाली हुन्। कोदो समग्रमा चौथो मुख्य बाली मानिन्छ। कोदो मध्य पहाड़ी क्षेत्रमा मात्रै होइन तराई सहित सबै जिल्लामा उत्पादन गर्न सकिन्छ। तर पछिल्ला वर्ष कोदोको उत्पादन र क्षेत्रफल क्रमशः घट्दो छ। मुख्य बाली धान झण्डै 14 लाख हेक्टरमा खेती हुँदा कोदो र कोदोजन्य बालीको खेती निकै थोरै अर्थात 3 लाख हेक्टर क्षेत्रफल पनि पुग्दैन। कोदोको उत्पादन वार्षिक पुग नपुग 3,30,000 टन हुने गरेको तथ्याङ्क छ। स्वास्थ्यका हिसाबले समेत महत्वपूर्ण कोदोजन्य बालीलाई पोषणविदले सुपर फूड नै मान्ने गरेका छन्। यही गुणका कारण पछिल्ला वर्ष उपभोग गर्नेहरू बढेसँगै कोदोको माग पनि बढ्दो छ। यसै हप्ता गएको साउन 16 कोदो बाली संरक्षण र प्रवर्धन, खाद्य तथा पोषण सुरक्षा सम्वर्धन भन्ने नाराका साथ दोस्रो राष्ट्रिय कोदो दिवस समेत मनाइएको छ। आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा कुराकानीका लागि हामीसँग हुनुहुन्छ कोदो तथा फापर संघका अध्यक्ष डीबी बस्नेत। उहाँलाई मैले शुरूमा सोधेको छु, कोदो बालीलाई प्राथमिकतामा राखेर दिवस मनाउनुको उद्देश्य के हो?
16: गत वर्ष 2082 नेपाल सरकारले साउन 16 राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने भनेर नेपाल सरकारले घोषणा गर्यो र अब त्योभन्दा अगाडिदेखि नै विभिन्न निकायमा विभिन्न संघ संस्था विभिन्न मीडियाका मीडिया पर्सनहरू सबैले यो कोदो बालीको संरक्षणको लागि कोदो बाली कोदोलाई उपयोग गर्ने कोदोलाई चाहिँ मुख्य खाद्यान्नको रूपमा प्रयोग गर्नका लागि भनेर जुन प्रचार प्रसार र सरकारकोमा पनि एउटा कोदो दिवस जसरी धान दिवस हुन्छ त्यसै गरी कोदो दिवस पनि हुनु पर्यो भनेर सरकारसँग डिमाण्ड गरिरहेको बेलामा सरकारले कोदो दिवस घोषणा गर्यो र हामीले गत वर्ष पनि भव्यताका साथ कोदो दिवस मनाएका थियौं र यस वर्ष पनि हामीले कोदो दिवस मनायौं र अब नेपाल सरकारले चाहिँ एउटा उत्पादनको सेक्टरलाई लिएर उहाँहरू अलिअलि डिपली अलि ठूलो प्रोग्राम गरेर जानुभयो भने हामीले प्रोडक्शन भइसकेको सामानलाई मार्केटमा पनि जानु पर्यो। हामी चाहिँ व्यवसायी भएको कारणले पनि हामी उत्पादनमा पनि जोड़ दिँदै र उत्पादन भएर आएकोलाई यो व्यवसायीकरण गर्ने बजारीकरणका लागि हामीले काम गर्ने गरी हामीले काठमाडौँमै यो दिवस हामीले मनायौं र यसलाई अब खाद्य खानेकुराको विविधीकरणका लागि पनि हामीले प्रयास गर्यौं। विगतमा हामी कि कोदाको खोले रोटी र ढिँडो खान पाउँछ भनेर भन्थ्यौं भने अहिले चाहिँ यसपटकको हामीले कोदो दिवसमा हामीले 20 प्रकारको कोदोबाट बनेका परिकारहरूको चाहिँ हामीले त्यसमा त्यहाँ सहभागीहरू सबैलाई खाना चाहिँ पस्केका थियौं।
15: भनेपछि कोदो तथा फापर संघ पनि छ, तपाईँ संघको अध्यक्ष पनि हुनुहुन्छ, खास यो संघ स्थापना गर्नुको उद्देश्य चाहिँ के हो त?
16: हामीले म नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रको सभापति थिएँ त्यति बेला, र हामीले एउटा कृषिको ठूलो एउटा सेमिनार भइरहेको थियो, सेमिनार कृषिको सेमिनार भइरहेको बेलामा केही साथीहरूले अब कृषकहरूले त्यहाँ के जिज्ञासा राख्नु भने उत्पादन गरेर मात्रै के गर्ने, कोदो त बिक्री हुन्न, नेपालमा कोदै बिक्री हुँदैन भन्ने खालको कुरा गर्नुभएको हुनाले यो त ठूलो समस्या हो भन्ने लागेर हामीले तत्काल कृषि उद्यम केन्द्रमा छलफल गर्यौं र एउटा आफ्नो कोदोको संघ एउटा निर्माण गरेर यसलाई नेटवर्किङमा काम गर्नु पर्यो भनेर हामीले यो कोदो फापर संघ चाहिँ स्थापना गरेर हामीले के काम यसलाई गर्यौं भने संघ दर्ता हुन बित्तिकै काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा हामीले संघ दर्ता गर्यौं। संघ दर्ता हुने बित्तिकै हामीले कोदो र फापर चाहिँ बिक्री भएन भने हामीलाई सम्झनुहोस् र हामीलाई सम्पर्क गर्नुहोस् भनेर जति पनि काठमाडौँभित्र कोदो र फापर बिक्री हुन्न भन्छ उहाँहरूको हामीले किनिदिएका छौं।
15: भनेको संघले अहिले पनि किसानको कोदो या फापर बिक्री भएन भने किन्छ?
16: किन्छ,
15: त्यसको जिम्मेवारी लिन्छ।
16: हामीले जिम्मेवारी लिइरहेकै छौं तर अब यो उत्पादन कमी भएर, नेपालको उत्पादन नै कमी भएर होला, अहिलेसम्म हामीले संघमा कोदो र फापर किनेर लिएर आएर गोदाम गरेर राख्नुपर्ने स्थिति छैन। हामी त्यो बायर सेलरको कन्ट्याक्ट गरिदिन्छौँ अनि अब त्यो सेलरहरू चाहिँ बायर्सहरू चाहिँ हाम्रो मेम्बरहरू पनि हुने भए देशैभरिका हाम्रो सबै 77 जिल्लामा हाम्रो मेम्बरहरू हुनुहुन्छ, उहाँहरू चाहिँ अब उत्पादन गर्ने व्यक्तिहरू त्यहाँ मेम्बर हुनुहुन्छ भने हाम्रो चाहिँ हामी यतातिर हामीसँग बिक्री गरिदिने पनि हाम्रो मेम्बर हुनुहुन्छ र उहाँहरूले त्यो नेटवर्क हामी मिलाइदिन्छौँ, नेटवर्कमा पुर्याइदिन्छौँ, कसलाई कोदो चाहिएको छ त्यहाँ हामी पुर्याइदिन्छौँ, अब खबर गरिदिन्छौँ, त्यसरी हामीले बिक्री गरेका छौँ र हामीले संघले आफै व्यवसाय गरेर व्यापार गरेर बसेको चाहिँ होइन।
15: क्रेता र विक्रेताहरू बीच सँगसँगै किसानहरू बीच पनि पुलको काम गर्ने भयो संघले।
16: हो अब यसपछि हामीले सरकारलाई पनि यो कोदो फापरको विकासको लागि केही न केही काम चाहिँ गर्नुपर्छ भनेर सरकारसँग पनि हामीले पहल कदम हिजो अहिले गरिरहेकै छौं।
15: कोदो तथा फापर संघका अध्यक्ष डीबी बस्नेत आजको कृषि विशेष कार्यक्रम बदलित नेपालमा हामीसँग हुनुहुन्छ। विशेष गरी हामीले कोदो र कोदोजन्य बाली अनि सँगसँगै फापरका विषयमा आजको कुराकानी केन्द्रित गरेका छौं। विगतमा कोदो र फापरलाई पनि सँगसँगै दुःख सुखको चाहिँ साथी भनेर भन्ने गरिन्थ्यो, विशेष गरी दुःखको साथी भनिन्थ्यो। त्यति बेला यो भन्नुको सान्दर्भिकता चाहिँ के थियो?
16: कोदो चाहिँ दुःखको साथी र एक प्रकारको आयुर्वेदिक औषधि पनि हो कोदो चाहिँ। हामी केटाकेटी हुँदाखेरि हामीलाई घरमा हामी बच्चा हुँदा हामीलाई रुगा लाग्यो भने अदुवा कुटेर हालेर कोदोको खोले बनाएर दिने, कोदोको खोले खाएपछि चाहिँ त्यो रुगा बिसेको हुन्थ्यो। र कतिपय ठाउँहरूमा खुट्टाहरू कहिलेकाहीँ हात खुट्टा मर्क्यो फ्र्याक्चर भयो भने पनि त्यो कोदोको लेप बनाएर लगाउने, त्यसलाई त्यो औषधि उपचार गर्ने त्यस्तो खालको गाउँघरमा हामीले पहिले चाहिँ त्यो प्रविधि चाहिँ थियो। हामी सानो हुँदाखेरि काम गर्न आउने मान्छेहरूलाई उनीहरू चाहिँ अरूको भात दिएर मान्दैनथ्यो, मकैको गहुँको चामलको भात दिएर मान्दैनथ्यो, उनीहरूले चाहिँ कोदोकै खेतमा काम गर्ने बारीमा काम गर्ने मान्छेहरूलाई कोदोकै खाना दिनुपर्थ्यो। त्यो चाहिँ एउटा आजको दिनमा आएर त्यो विस्तार हो प्रमाणित हुँदैछ, त्यो कोदो चाहिँ कति महत्वपूर्ण वस्तु रहेछ भनेर चाहिँ कति महत्वपूर्ण अन्न रहेछ भन्ने कुरो चाहिँ आजको दिनमा प्रमाणित हुँदैछ हामीले त्यो बच्चामा देखेको कुरा।
15: भनेको स्वास्थ्यका हिसाबले पनि त्यसै गरी शक्तिका हिसाबले पनि पोषणका हिसाबले पनि कोदो र कोदोजन्य बालीहरू चाहिँ कति महत्वपूर्ण छन् हाम्रा लागि भन्ने कुरा अहिले पनि सान्दर्भिक हुँदैछ। तपाईँले जोड्नुभयो विगतको एउटा परम्परागत अभ्यास पद्धति आयुर्वेदका कुरा तपाईँले कोदोसँग जोड्नुभयो, विगतको अभ्यास र अहिले अब यी अन्नलाई हेर्ने दृष्टिकोण सँगसँगै उपभोग गर्ने दृष्टिकोणमा चाहिँ के फरक आएको छ त पछिल्ला दिनहरूमा, संघले के पाएको छ यो विषयमा?
16: अहिले चाहिँ कोदो सहर पसेको छ,
15: कोदो सहर
16: सहर पसेको छ। सामान्यतया 40-50 वर्ष उमेर पुगेका मान्छेहरू र जो पहाड़बाट धेरै जसो सहरकै मान्छेहरू पनि लिन्छन्, तर अब बाहिरबाट काठमाडौँभन्दा बाहिरबाट आएर जो काठमाडौँमा बसोबास गर्छन् उनीहरू अब म दिल्ली त नभनौ तर हप्तामा एक दुई बार उहाँहरूको खाना चाहिँ कोदोको खाना हुन्छ होला भन्ने लाग्छ र अहिले हामी पनि हेर्छौँ ठाउँ ठाउँमा काठमाडौँतिर कहीँ जाँदाखेरि यहाँ कोदोको ढिँडो पाइन्छ भनेर लेखेको साइनबोर्डहरू हामी भेट्छौँ होइन ढिँडो खाने एउटा चलन चाहिँ सुरु भएको छ र यसको महत्व त्यो सँगै बढ्नुको साथसाथै यसलाई अब अरू विविधीकरण पनि गरिएको छ क्या कोदोको बिस्कुट बन्न थाल्यो कोदोको चाउचाउ बन्न थाल्यो होइन अब कोदोको पाउरोटी बन्न थाल्यो होइन कोदोको खिर बन्न थाल्यो भनेपछि यो कोदो खाने चाहिँ विभिन्न माध्यमहरू र विभिन्न परिकारहरू चाहिँ कोदोबाट बन्ने चिजहरू चाहिँ त्यसरी खाद्य वस्तुहरूमा खानेकुराहरूमा चाहिँ विविधीकरण हुन थालेको छ र त्यही भएर नै यो कोदो चाहिँ हामीले अहिले भन्छौँ कोदोलाई चाहिँ सहर पसेको छ सहर पसेको कारणले यसको महत्व पनि बढी छ जति उच्च अल्टिच्युडमा उत्पादन भयो त्यो कोदो त्यत्तिकै स्वादिलो छ फेरि हुन त सबै खाद्य बाली नै त्यो हाई अल्टिच्युडको मिठै हुन्छ होइन त्यो पनि कोदो पनि अब हामीले ल्याउने कर्णालीतिरबाट ल्याउने कोदो र हामी कहाँमा यहाँ हुने कोदोमा धेरै फरक छ कर्णालीको कोदो धेरै टेस्टी छ
15: तपाईँले कोदो चाहिँ पछिल्ला दिनहरूमा सहर पस्यो भनेर भन्नुभयो मानिसहरू पनि सँगसँगै सहर पस्ने क्रम अलिकति गाउँ छोड्ने क्रम एउटा चाहिँ बढ्दो क्रममै देखिन्छ अहिले त अब गाउँमा फलेको कोदो उपहारका रूपमा चाहिँ सहर बस्ने परिवारले आफन्तले छोराछोरीले खोज्ने क्रम चाहिँ अब यस्तो अभ्यास चाहिँ देखिन थालेको छ तपाईँले विविधीकरणका कुरा जोड्नुभयो पोषणका कुराहरू पनि कोदोको चाहिँ जोड्नुभयो र भूबनोट अनुसार चाहिँ उच्च क्षेत्रको चाहिँ अलिकति त्यसमा चाहिँ मिठासपनका कुराहरू पनि जोड्नुभयो आफैमा पनि कोदो र यसका परिकारहरू मिठो नै हुने गर्छन् यो क्षेत्रगत रूपमा हेर्ने हो भने खास गरी कुन क्षेत्रमा अलि धेरै उत्पादन गर्ने उत्पादन अवस्था चाहिँ के छ
16: मध्य पहाड़ी एरियामा चाहिँ यो यसको खेती बढी हुन्छ मध्य पहाड़ी एरियामा हुन त उच्च पहाड़ी एरियामा पनि यसको खेती हुन्छ तर उच्च पहाड़ी एरियामा झन्डै 20% जति मात्रै हुन्छ र मध्य पहाड़ी एरियामा चाहिँ 65% चाहिँ कोदो उत्पादन हुन्छ भने तराईमा चाहिँ अब 10-15% मात्रै कोदो चाहिँ उत्पादन हुन्छ भनेर नेपाल सरकारले दिएको गत वर्षको डाटामा चाहिँ त्यो कुरा चाहिँ भनेको छ
15: भनेको तराई क्षेत्रमा पनि कोदोलाई चाहिँ उत्पादन गर्न सकियो
16: तराईमा पनि सकिन्छ र अहिले चाहिँ नेपालमा 2,65,000 हेक्टरमा कोदो खेती हुन्छ भनेर नेपाल सरकारले गरेका छ
15: धानभन्दा त निकै कमी
16: धानभन्दा धेरै कमी
15: कहाँको तपाईँको 13-14 लाख हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ अहिले जहाँ रोपाई भएको क्षेत्रफलको हिसाब गर्ने हो भने तर कोदो तपाईँले 2-2.5 लाखको चाहिँ देखाउनु भयो तथ्याङ्क भनेपछि कोदो खेती त धेरै गरिएन भन्न सकिन्छ
16: अब त झन् त्यो पनि घट्यो अब त त्यो के भन्छ जुन मध्य पहाड़मा यसको खेती धेरै हुन्थ्यो मध्य पहाड़मै यङ जेनेरेसनहरू चाहिँ विस्तारो विस्थापित हुँदै हुँदै गइरहेको हुनाले खेती गर्ने मान्छेहरूको चाहिँ कमी छ फेरि कोदो खेती अरू सबै खेतीको दाँजोमा धेरै खेती गर्न झन्झटिलो खेती पनि हो कस्तो हुन्छ भने कोदो खेती जस्तो फापरको कुरा गरौँ फापर चाहिँ जोतेर छरिदिएपछि फापर फल्छ अब अरू कोदोलाई के गर्नु पर्यो भने कोदोलाई पहिला ब्याड तयार गर्नुपर्छ राम्रो मल राखेर रा, ब्याड तयार गरेपछि बिउ त्यसमा राखेर अनि त्यो एक महिनाभित्रमा त्यो बिउ निस्किसकेपछि फेरि त्यो ब्याडबाट बिउ निकालेर अनि त्यसलाई उता रोप्ने खेत तयार गरेर बारी तयार गरेर अनि त्यसलाई चाहिँ एक एकवटा बोट गन्ती गरेर रोप्नुपर्छ
15: एक एक
16: बोट गन्ती गरेर त्यसलाई चाहिँ रोप्नुपर्छ त्यसो भने जनशक्ति पनि यसमा धेरै चाहिन्छ र यो खेती झन्झटिलो छ त्यति मात्रै होइन यो फेरि रोपेको 1-1.5 महिनाभित्रमा फेरि यसलाई गोड्नुपर्छ तल झार असाध्यै धेरै झार आउँछ हुन त अहिले अनेक प्रविधिहरू आएर त्यो के झारमा राखेर त्यो केमिकलहरू केही राखेर झार मार्न सक्छ भनेर भन्छन् तर त्यो अब सबै ठाउँमा त्यो सम्भावना पनि छैन र त्यो खर्चिलो पनि छ होइन त्यस्तो गर हामी हाम्रोतिर हामी पाहाडमा हामी त्यसो गर्दैनौँ त्यो गोड्ने नै हो गोडेर जाने अब कोदो फल्छ फलेपछि पनि अब अरू फापरलाई चाहिँ एकैचोटि स्वरर र हँसियाले स्वरर लिएर आएर थुप्रो पार्ने हो कोदो चाहिँ एक एक बाला गन्ती गरेर टिप्नुपर्छ
15: धान
16: बाला धान र गहुँ धान एकैचोटि मुठो पारेर छिट्न सकिन्छ गहुँ चाहिँ एकैचोटि एउटा ठूलो 10-15 वटा बालालाई चाहिँ कलेक्सन गरेर झिक्न सकिन्छ टिप्न सकिन्छ तर कोदोको चाहिँ अहिलेसम्म त्यस्तो प्रविधि छैन कि एक एक बाला टिपेर त्यसै डोकोमा राख्नुपर्छ।
15: तपाईँले मध्य पहाड़ी क्षेत्र भनेर जोड्नुभयो भनेपछि अहिले धान एउटा देशभर रोपाईको अवस्था लगभग सकिसकेको छ, कोदोलाई अब रोप्ने हो कि अथवा रोपाई सकियो कि अथवा कहिलेसम्म रोप्न सकिन्छ त के छ यो अभ्यास?
16: अब एउटा त पानीको मौसमलाई पनि हेर्नु पर्यो, तर अब हाम्रोतिर असार पन्ध्र पछि यो मध्य पहाड़मा चाहिँ असार पन्ध्रदेखि साउन पन्ध्र भित्रमा रोपिसक्नुपर्छ कोदो।
15: त्यो भनेको मध्य पहाड़ी क्षेत्रहरू जुन अहिले हामीले यो हेर्न सक्छौ, रामेछाप तपाईँले जोड्नुभयो, दोलखा, सिन्धुपाल्चोक, काभ्रे जानेर धेरै अलि बढी कोदो पनि खेती हुने गर्छ, यी जिल्लाहरूको हेर्दाखेरि लगभग रोप्ने काम
16: नेपाल सरकारले निकालेको डाटा अनुसार नेपालमा सबैभन्दा धेरै कोदो फल्ने चाहिँ बागलुङमा हो भनेको छ।
15: बागलुङ
16: गत वर्षको डाटाले चाहिँ बागलुङमा चाहिँ सबैभन्दा धेरै कोदो फलेको छ भन्छ। अब कास्की, लमजुङ, अब यता म्याग्दी यिनीहरूमा पनि कोदो चाहिँ जस मध्य पहाड़मा सबै ठाउँमै कोदो हुन्छ र उच्च पहाड़ी भेगमा पनि कोदो चाहिँ हुन्छ।
15: कुराकानीमा हुनुहुन्छ कोदो तथा फापर संघका अध्यक्ष डीबी बस्नेत, तपाईँ कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। हामी कोदो र कोदो जन्य बालीमा चाहिँ विशेष केन्द्रित रहेर कुराकानी जोड़िरहेका छौं। अघि तपाईँले चौथो मुख्य बालीका रूपमा चाहिँ कोदोलाई लिनुभयो, धान, गहुँ, मकै पछाडि कोदो र फापरको चाहिँ विषय आउँछ। राष्ट्रिय खाद्य सुरक्षामा चाहिँ एउटा यसको स्थानको कुरा रह्यो, त्यसै गरी जीडीपीका चाहिँ योगदानका कुराहरू रहे, केही छ त्यस्तो तथ्य तथ्याङ्कमा संघले केही राखेको छ?
16: नेपाल सरकारले जीडीपीमा चाहिँ कोदोले चाहिँ 1.19% योगदान गरेका छ भनेर नेपाल सरकारले निकालेको, दुई वर्ष अगाडि निकालेको तथ्याङ्क निकालेको छ। र नेपालमा अहिले 3,00,000 मेट्रिक टन चाहिँ कोदो उत्पादन हुन्छ र गएको वर्ष चाहिँ झन् 18,000 मेट्रिक टन चाहिँ हामीले भारतबाट नेपालमा कोदो ल्यायौं
15: भित्रायौं
16: र पैसाको हिसाबले भन्यो भने झन् 85 करोड जतिको कोदो चाहिँ गत वर्ष चाहिँ काँकडभिट्टा नाकाबाट नेपालमा आछ भन्ने चाहिँ डाटा नेपाल सरकारको त्यो भन्सारको डाटाले त्यो भन्छ।
15: कोदो पनि भित्रिन्छ,
16: कोदो पनि विगत 3-4 वर्षदेखि कोदो आउन थाल्यो र अहिलेको जुन डिमाण्ड छ र मध्य पहाड़मा यो यसको खेतीलाई खेती गर्ने प्रक्रियालाई चेन्ज गरेनौं र सरकारले यसलाई सपोर्ट गरेन भने अबको 2 वर्षपछि झन् अहिले आएको भन्दा दोब्बर कोदो चाहिँ आयात हुन सक्छ अहिलेको नेपालको मागलाई हेर्दा।
15: माग हेर्दाखेरि अझै पनि थप आयात गर्नुपर्ने, आयात बढ़ने चाहिँ हुन सक्छ भनेर तपाईँले एउटा पूर्वानुमान गर्नुभयो। कोदो र कोदोजन्य बालीको चाहिँ खेती क्षेत्रफल चाहिँ घट्दो छ भनेर पनि भन्न सकिन्छ, यसका कारणहरू के हुन सक्लान् त वर्षै नै घट्दै जानुका?
16: मुख्य कुरा चाहिँ मध्य पहाड़ी क्षेत्रमा बसोबासको कुरा र दोस्रो चाहिँ यसमा श्रम बढ़ी लाग्ने, योभन्दा कम दुःख गरेर अरू उत्पादनले त्यतिको आमदानी दिन्छ भने यसलाई किन त्यसमा चाहिँ त्यो उत्पादनमा किन लाग्ने भन्ने पनि किसानहरूको कुरा भयो। अब यसलाई सरकारले मेकानाइज नगरिकन यो खेती बढ़ाउन सकिने अवस्था चाहिँ देखिँदैन, मेकानाइजमा सरकारले सपोर्ट गर्नु पर्यो र कोदोमा उत्पादनमा अनुदान दिनु पर्यो। हुन त केही गाउँपालिकाहरूले अहिले अनुदान दिएको, नेपाल सरकारले पनि केही गाउँपालिकाहरूको लागि सर्टेन ठाउँहरूको लागि चाहिँ कोदोको अनुदान दिने चाहिँ गरेका छ, तर त्यो अब एक पाथी कोदोमा 6-7 रुपियाँ, 8 रुपियाँ, 10 रुपियाँ अनुदान दिएर हुँदैन, किनभने उनीहरूको अब परल कस्टै अहिले किलोको 100 रुपियाँ भन्दा बढ़ी परेर आउँछ कोदो। अब तर मार्केटमा हामीलाई इण्डियन कोदोले गर्दाखेरि अहिले बजारमा चाहिँ 50-60 रुपियाँमा कोदोहरू, नफलेको कोदोहरू पाउँछ। यसो हुँदाखेरि अब नेपाली कोदो त त्यो रेटमा किन्न त नेपाली कोदो एभरेजमा 80 रुपियाँ भन्दा घटेको रेटमा छैन अहिले काठमाडौँमा, तर अरू कोदो चाहिँ हामी 55-60 रुपियाँमा पाउन सक्छौँ।
15: तपाईँले नफलेको कोदो भनेर जोड्नुभयो, यसको चाहिँ अर्थ मैले अलिकति जान्न चाहे, भूसा ननिकालेको कोदोको दाना
16: हो कोदो। अब कुटेर राखेको कोदो चाहिँ यस्तो हुन्छ कि कोदो नफलिकन खान हुन्न, सिधै कोदो नफलिकन खान हुन्न, कोदो फल्नुपर्छ। जब त्यो फलेर आउने त्यो भुस फालेपछि अनि कोदो चाहिँ खान योग्य चाहिँ हुन्छ।
15: धानबाट चामल निकाले जस्तै एउटा प्रक्रिया चाहिँ कोदो, असली कोदो निकाल्नका लागि त्यसलाई पनि फल्नुपर्छ,
16: फल्नु पर्यो अनि पिन्नु पर्यो
15: यसरी चाहिँ बल्ल खान लायक बन्छ, पिठो हुन्छ, त्यो सही पिठो हुन्छ भनेर, गुणस्तर हुन्छ भनेर चाहिँ जोड्न सकियो। मैले अघि एउटा राष्ट्रिय सुरक्षामा त्यसै गरी खाद्य सुरक्षामा एउटा कुरा चाहिँ जोड्न खोज्दै थिएँ। विगतमा पनि नेपालले विभिन्न समयमा चाहिँ खाद्य अभावका चाहिँ कुराहरू, समस्याहरू भोगेको थियो। तपाईँहरू हजुरहरू अनुभव पनि त्यसमा चाहिँ हुनुहुन्छ। 28-29 सालदेखि कुरा गर्ने हो भने कतिपय खानी अभाव हुने जुन बेला चाहिँ धान चामल आयात पनि हुन्थेन भनौ न, विगतको एउटा अभ्यास हेर्ने हो भने त्यति बेला धानेको बाली हो कोदो भनेर विज्ञहरू भन्नुहुन्छ, त्यस्तो अनुभव के छ?
16: मलाई मेरो अनुभव के छ भने म रामेछापको बेताली भन्ने ठाउँमा जन्मेको हो, होइन रामेछापको बेताली जुनलाई अहिले गोकुलगुङ्गा गाउँपालिका भन्छ। त्यहाँ चाहिँ हामी सानो हुँदा 28 सालमा एउटा ठूलो भोकमारी लागेको, म त्यो 8-10 वर्षको उमेरमा मैले सुनेको थिएँ, ठूलो भोकमारी लाग्यो अनि हाम्रो घरमा चाहिँ एउटा घरभरि चाहिँ पुरै त्यो कोदोको ढिकुटी थियो। ढिकुटी भनेको कोदो लगेर थन्क्याउने ठाउँ,
15: भगारी
16: कोठामा अरू केही थिएन, कोठाभित्र लगेर माथि झ्याल राखेको थियो, भर्याङ राखेर लगेर त्यो झ्यालबाट कोदो कसालिन्थ्यो। 28 सालमा चाहिँ गाउँमा धेरै ठूलो भोकमारी चल्यो अनि त्यो कोदो चाहिँ हाम्रो बुवाहरूले पुरै गाउँलेहरूलाई बाँडिदिनुभयो। त्यो बाँडेको चाहिँ सिते दिया चाहिँ होइन, उनीहरूको अन्न फलेपछि पछि दिने शर्तमा दिएर पठाएको हो।
15: अन्नसँग अन्न साटिएको भन्ने बुझौँ
16: हो, साटिएको साट्नेपछि उनीहरूले अन्न फलेपछि फिर्ता दिने गरी बाँड्या हो। तर मैले अहिले आजको दिनसम्म त्यो भगा त्यो कोठाबाट झिकेको अन्न फेरि त्यो कोठामा भरिएको चाहिँ थाहा छैन, त्यसपछि भरिएन,
15: बकारी भरे
16: बाजेले भरिदिनु भएको,
15: बाजेले भर्नुभयो,
16: बुवाहरूले बाँडिदिनु भयो,
15: बुवाले बाँड्नु भयो, छोराले त्यसलाई गर्न सक्नु,
16: हामीले बाँड्न सकेनौ, हामीले हाम्रो पालामा छैन त्यो बकारीमा त्यो कोदो त्यो ढिकुटीमा छैन अहिले।
15: किन यस्तो भयो? गाउँघरमा त यो समस्या कोदोको मात्रै होइन, अरू पनि यस्तै समस्याहरू छन्।
16: मान्छेहरू अहिले कोदो खेती, मैले अघि भने कोदो खेती चाहिँ कोदोको लागि धेरै जन चाहिने र कोदो खेती चाहिँ अलि दुःख हुने भएको हुनाले नि कोदो खेती गर्नै पनि कम गर्नु,
15: कोदोको ठाउँमा हामीले अरू अन्न उत्पादन गरेर पनि ती भकारीहरू भर्न सक्थ्यौं कि त?
16: अब धानको त हुन्थ्यो होइन, धान जुन रेसियोमा फल्थ्यो त्यो बेलामा धानको चाहिँ फल्थ्यो नै, तर अब त्यो बेलामा अब बाहिरबाट अन्नहरू जाने चलन थिएन गाउँमा, त्यो गाउँलेलाई खानलाई सफिसियन्ट हुन्थ्यो, हामीले त्यसपछिको त्यो ढिकुटीहरू भर्न सकेका छैन धानको दकै राखेर, यो सालको राखेर अर्को साल खाने सम्बन्ध चाहिँ हुन्छ तर अर्को 2 वर्ष चाहिँ बस्दैन।
15: जनसंख्या बढेर पो हो कि?
16: जनसंख्या बढ्यो, उत्पादन कम भयो होइन, त्यो कारणले खेरि भयो। अनि अर्को एकदम डरलाग्दो स्थिति चाहिँ अहिले के पनि छ भने यो रैथाने बिउहरू चाहिँ बिस्तारो मासिँदै गए,
15: बिउ
16: रैथाने बिउहरू चाहिँ यो परम्परागत बिउहरू मासिँदै गएको हुनाले अहिले कोदोकै चाहिँ रैथानेमा हामी देख्न सक्छौ। धानहरू चाहिँ हामीले बच्चा हुँदाखेरिको धानको बिउको जुन धान त्यहाँ हुन्थ्यो अहिले त्यो कुनै पनि पाउँदैन, अहिले
15: रैथाने बिउहरू चाहिँ नासिदै गए। कोदोको चर्चा गर्ने हो,
16: मकै र धान चाहिँ त्यो बेलाको बिउ पाउँदैन,
15: कोदोमा चाहिँ ओखले, डल्ले, काभ्रे, चम्रे, रतुए लगायतका
16: 20-22 थरीको छ कोदोको,
15: 20-22 थरीका कोदोका जात,
16: ठाउँ अनुसारको नामले पनि राखेको छ, कोही काभ्रे कोदो, कोही चरीकोट कोदो होइन, त्यस्तो कोही जिरी कोदो, अब त्यो चाहिँ ठाउँ अनुसारको नामले पनि राखिदिएको छ कोदोको। तर कोदोको परिकार, कोदो धेरै खालका हुन्छन्, कोही लाम्चो बाला, कोही डल्ले बाला होइन, अब त फरक फरक हुन्छन्। र कोदो चाहिँ हामी मैले असल चाहिँ त्यति धेरै देखेको छैन, हामी बच्चा हुँदा हामी कहाँ 2 खालको कोदो खाल्यो, एउटा सेतो कोदो, एउटा कालो कोदो,
15: सेतो र कालो।
16: अहिले पनि मैले त्यति धेरै देखेको छैन, अब हामी कहाँ पनि त्यो सेतो कोदोको बिउ चाहिँ गाउँमा छैन,
15: सेतो कोदोको बिउ नासियो भनौँ, तपाईँले नै देख्नु भएको छैन भने अहिलेको युवा पुस्ताले देख्नु,
16: गाउँमा नासियो तर छ यहाँ
15: संग्रह गरेर राख्ने निकायहरूसँग होला, कुनै कुनै ठाउँमा
16: चाइनामा धेरै छ अरे, चाइनिजहरूसँग कोदो सेतो कोदो प्रशस्ति हुन्छ अरे, त्यहाँबाट बिउहरू लिएर आएर गर्नेहरूले पनि गरिराख्नु भएको छ।
15: कुराकानीमा हुनुहुन्छ कोदो तथा फापर संघका अध्यक्ष डीबी बस्नेत, तपाईँ कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा आज विशेष गरी कोदो र कोदोजन्य बाली सँगसँगै फापरका विषयमा चाहिँ गरिएको कुराकानी सुनिरहनु भएको छ। कोदोलाई सञ्चय गरेर राख्न सकिन्छ, त्यो पनि वर्षौंसम्म पुस्तौंसम्म भन्ने सुनिन्छ, तपाईँको अनुभवमा त्यस्तो अघि बाजेका कुरा चाहिँ जोड्नुभयो, त्यस्तो सञ्चय गुण कोदोमा चाहिँ के छ?
16: पानीले भिज्यो स्टोर गरेको ठाउँमा भने त्यो कुहिन्छ होइन, नभएदेखि चाहिँ त्यो जति वर्ष राख्यो नि त्यसमा घुन अरू किराहरू केही पनि लाग्दैन कोदोमा,
15: त्यस्तो गुण
16: हजुर त्यो चाहिँ जति वर्ष राखे पनि त्यो खाना हुन्छ, हामी खान्छौँ नै, हाम्रो घरमा हामी बच्चा हुँदाखेरि हामीले 10-12 वर्षको पुरानै कोदो खाने हो, नयाँ कोदो स्टोर गर्ने र पुरानो खाने चलन थियो हामी यहाँ, अब अहिले पनि छ त्यस्तो राख्नेहरूले राखेका छन्। र कोदोमा चाहिँ चिसोमा नराखिदिनु, बाँकी जति वर्ष राखे पनि कोदो बिग्रिँदैन, केही घुनले केहीले केहीले किराले केहीले खाँदैन।
15: उसो भए त जसले कोदो र कोदोजन्य बालीहरूको चाहिँ कारोबार गर्नुहुन्छ अथवा ल्याएर थुपारेर भण्डारण गरेर चाहिँ राख्नुहुन्छ, उहाँहरूले पनि घाटा बेहोर्नु पर्ने अवस्था चाहिँ रहने देखिएन यो कुराकानी अनुसार।
16: कोदो व्यापार गर्ने साथीहरूले नै भन्नुहुन्छ अहिले पनि, हामीले चाहिँ स्टोर गरेकोमा दुई महिना तीन महिना स्टोर गर्यो भने झन् काठमाडौँ जस्तो ठाउँमा त्यो सिमेन्टको भुइँहरूमा थुपारेर राखेको कोदो भने कि त्यो चाहिँ एक दुई महिना स्टोर गर्दाखेरि अरू चाहिँ धान घट्छ मकै घट्छ होइन, अब तर त्यो कोदो चाहिँ बढ्छ अरे,
15: बढ्ने ओसिलोले फुलिने पो हो कि
16: अलिअलि त्यस्तो हो कि, त कोदो चाहिँ घट्दैन
15: घट्दैन, यसलाई चाहिँ सञ्चय
16: व्यवसायी साथीहरूकै अनुभवको कुरा भयो।
15: राम्रोसँग सञ्चय गर्न सक्ने हो भने घाटा चाहिँ बेहोर्नु पर्ने अवस्था रहेन जसले कारोबार गर्नु,
16: अरू अरू अन्न बालीलाई जस्तो धेरै टेम्परेचर मेन्टेन गरेर पनि राख्नु पर्दैन कोदो
15: परेन।
16: हजुर,
15: तपाईँले अघि जोडे जस्तै पुरानै गाउँ ठाउँका कुरा, पुरानो अभ्यासका कुरा, कोदोले चाहिँ धानेको विगतको चाहिँ

0: छरिन्छ अनि त्यसै गरी फल्छ. अब टिप्ने प्रोसिडर चाहिँ एउटै हो, बारीको पनि
1: पानी दिने, त्यसै गरी मलजल गर्ने कुराहरू पनि छन् नि
0: कोदोमा.
1: कसरी चाहिँ अभ्यास गर्ने, कसरी व्यवस्थापन मिलाउने?
0: पहाड़मा हामी अहिलेसम्म चाहिँ कोदो रोपिसकेपछि बीचमा मल दिने चलन छैन
1: छैन.
0: कोदो अझ भन्ने हो भने मकै रोप्ने बेलामा हामी कम्पोस्ट मल राख्छौं, त्यो मकै निकालेपछि मकै ननिकालिकन पनि मकै भित्रै पनि हामी कोदो रोप्छौं बारीमा होइन, अनि त्यो कोदोलाई फेरि छुट्टा मल हाल्ने चलन छैन.
1: मल हाल्ने क्रममा पनि कोदोलाई चाहिँ हेला नै गर्नु.
0: कोदोमा चाहिँ छुट्टा मकै बारीभित्र थोरै बारी हुनेहरूले मकै बारीभित्र लगाउने हो. हामी बसेको ठाउँमा चाहिँ हामीसँग बारीहरू ठिकै ठिकै भएको हुनाले हामी मकै बारीभित्रै लगाउँछौ. अनि छुट्टा बारी बाँझो राखेर कोदो मात्रै रोप्नेहरूले चाहिँ मल हालेर रोप्नुहुन्छ.
1: बारीमा रोपेर फलाउने कोदा एउटा भयो, त्यसै गरी खेतमा छरेर फलाउने कोदो चाहिँ सँगसँगैको उत्पादनको अर्को कुरा भयो. यो दुईवटा मैले किनेर खाने हो भने बारीको किनेर खाने कि खेतको किनेर खाने, कुनले चाहिँ स्वादमा फरक पार्ला अथवा स्वास्थ्यमा फरक पार्ला, त्यस्तो छ कि छैन तपाईँको अनुभवमा? मैले चासो
0: स्वादमा चाहिँ पानी नलगाउने ठाउँको कोदो चाहिँ मिठो हुन्छ.
1: सुक्खा
0: सुक्खा ठाउँको कोदो चाहिँ जति सुक्खा ठाउँ भयो त्यति मिठो हुन्छ, जति हाई अल्टिच्युडको भयो त्यति मिठो हुन्छ.
2: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ. कोदो तथा फापर संघका अध्यक्ष डीबी बस्नेतसँग गरिएको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला.
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ.
4: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा.
3: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं.
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-696, 4110-696.
3: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ.

0: ಶ್ರೀಧಾಕುರ ಪ್ರಶ್ನ ವಿಚಾರ ಉಜಾಲೋ ರೇಡಿಯೋ ನೆಟ್ವರ್ಕ್
1: अहिले तपाई उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले कोदोजन्य बाली र फापरको उत्पादन, बजार र माग लगायतका विषयमा कोदो तथा फापर संघका अध्यक्ष डीबी बस्नेतसँग कुराकानी गरिरहेका छौं। शहरमा कोदो फापर लगायतको खोजी हुन थाले पनि गाउँघरमा उत्पादन गर्न किसानलाई साह्रै समस्या छ। हेलामा परेका यी बालीको उत्पादन बढाउन के गर्नु पर्ला त?
2: यसलाई आधुनिक तरिकाले खेतीपाती गर्यो भने निश्चय पनि उत्पादनको सम्भावना चाहिँ बढ्छ। तर अब नेपालमा कोदो खेतीको विस्तार गर्न यसलाई सरकारले एउटा स्पेसल पोलिसी, विशेष गरी मेकानाइज पोलिसी,
1: यान्त्रिकरण प्रविधि
2: हो। अब हामीले मान्छेले हामीले हिजो रोप्ने तरिकाले कोदो रोपेर चाहिँ व्यावसायिक रूपमा कोदो खेती हुन्न, त्यसो हुनाले त्यसलाई चाहिँ व्यावसायिक खेती गर्नलाई मेकानाइज गर्नु पर्यो।
1: बारीमा छिर्यो, कोदालीले खन्यो,
2: हजुर,
1: त्यसपछि बिउ एक एक गरेर चाहिँ रोप्यो, त्यसमा लाग्ने श्रम शक्ति, त्यो तरिकाले खेती गरेर कोदोले चाहिँ नाफा उठाउन नसक्ने अवस्था भयो।
2: फेरि अरू बालीहरूको के अरे अरू खेत खन्ने जस्तो हुन्न कोदोको। अब अरू चाहिँ माटो खन्दिए हुन्छ होइन, टेक्नोलोजी पनि फरक छ, परम्परागत टेक्नोलोजी। कोदोको चाहिँ कोदालीले माटो खनेर उठाउने अनि उल्टो पार्ने हो कि, सबै बिहानदेखि बेलुकासम्म त्यो काम गर्ने श्रमिकहरूले माटोको वेट उठाउनुपर्छ,
1: त्यति धेरै मेहनत
2: गर्नुपर्छ। र अब खेतमा खेत खन्ने, धान रोप्ने ठाउँमा चाहिँ खनिदिएपछि तान्ने मात्रै हो, एकपटक खन्ने मात्रै हो।

0: कुमा यो चाहिँ कोदोको लागि चाहिँ खन्न पनि पर्यो अनि कोदाली भरि माटो उठाएर अर्कोतिर फर्काउने हो झार भएको तल पारेर माथि पारि पार्ने अनि त्यसमा चाहिँ झार नदेखाएर सम्म बनाएर त्यसमाथि कोदो रोप्ने
1: रोप्न पनि दुःख छ
0: रोप्न एकदम दुःख काम गर्ने कामदारहरूको लागि पनि धेरै दुःख बिहानदेखि बेलुकासम्म त्यो निहुरेर खनेर गर्नुपर्छ सिधा बसेर खन्न सक्ने हामीसँग टेक्नोलोजीहरू छैन त्यसो भएको हुनाले अब त्यसलाई टेक्नोलोजी मेसिनहरूले त्यसलाई खनिदिने झार केलाइदिने र त्यसलाई चाहिँ कोदो रोप्ने खालको मेसिन मेकानाइज हामीले गर्न सक्यौँ भने यो कोदो खेती बढ्छ पनि नेपाली धेरै स्वस्थ पनि हुन्छन् भन्नु पर्यो किनभनेदेखि अब यो त एकदम पौष्टिक तत्त्वले भरिपूर्ण र धेरै विविध खालका अहिले खाना खानेकुराहरू खानुपर्छ यो पनि त्यो पर्छ नि त्यो भित्र धेरै कम खानेकुराहरू खाए पनि हुन्छ कोदो मात्रै खायो भने
1: बलियोपना पोषणपना चाहिँ त्यसले दिन सक्छ भनेर तपाईँले जोड्नुभयो अब मकैको कुरा जोड्ने हो भने मकैलाई चाहिँ गाउँघरमा अहिले पनि बाँदर बँदेल वन्य जन्तुले सखाप पार्ने कुरा छ तपाईँले खेतीका लागि कोदो दुःख छ भनेर त भन्नुभयो कोदो गरौं अथवा फापर खेती गरौं यी बालीलाई वन्य जन्तुको चाहिँ त्यस्तो नोक्सानी हैरानीका कुराहरू के छन्
0: मकैको दाँजोमा कोदो खेती त्यति धेरै नोक्सान चाहिँ गर्दैनन् तिनीहरूले अब हुल्का हुल आउँदाखेरि त्यो माड दिने फाँड दिने मात्रै हो त्यो अब त्यो खाना चाहिँ खाँदैन कोदो तर अहिले अहिले चाहिँ अब अलिअलि नोक्सान चाहिँ गर्न थालेछ भनेर भन्छन् तर त्यति धेरै मकैको दाँजोमा नोक्सान गर्दैन
1: नोक्सान पनि अलिकति कम मकैको दाँजोमा चाहिँ भनेर जोड्नुभयो अब अभ्यास गर्ने कुरा अहिले चाहिँ रोप्ने लगाउने त्यसै गरी भित्र्याउने कुराहरू सँगसँगैका कुराहरू छन् अब कोदोलाई चाहिँ किसानहरूले बहुउपयोग गर्नु पर्यो त्यसको चाहिँ एउटा दानाको मात्रै कुरा उत्पादनको मात्रै कुरा रहेन बाली भित्र्याउने बेलासम्म आउने नलका कुराहरू छन् यो चाहिँ गाईवस्तुलाई दिने अर्को अभ्यास छ किसानहरूको यस्ता कुराहरू कसरी जोड्न सकिन्छ उपयोगितामा
0: हामीले अनुभव गर्दा हामी जुन दिन कोदो टिप्थ्यौं अथवा जुन दिन नल काट्थ्यौं त्यो दिनको नल चाहिँ त्यो दुना वस्तुलाई मात्रै हाल्नुपर्छ भन्थे घरमा
1: नल दुना वस्तुलाई
0: त्यसै दिन त्यो दियो भने दूध पनि मिठो आउने त्यो किनभने त्यो नल चाहिँ गुलियो हुन्छ कि दूध पनि मिठो आउने दूध बढ्छ पनि भन्ने कुँडो नदिए खोले नदिए पनि दूध चाहिँ बढ्ने र त्यो चाहिँ पोसिलो हुन्छ भन्ने एउटा दोस्रो पराल र अब हिउँदे घाँस भनेको त पराल र कोदोको नल हो पराल र कोदोको नलमा चाहिँ हिउँदमा खुवाउने घाँस परालभन्दा टू टाइम्स राम्रो कोदोको नल
1: भनेको उसै दिन काटेर गाईवस्तुलाई नखुवाए पनि त्यसलाई संग्रह गरेर पछिसम्मका लागि सुक्खायामका लागि
0: सुकाएर राखेको कोदोको नल चाहिँ अब हामी गहुँलाई छुवाली भन्छौँ कोदोलाई नल भन्छौँ होइन कोदोको नल चाहिँ सुक्खायाममा पनि धेरै पसिलो हुन्छ अब अहिले त अनेक काटेर सानो भुसा बनाएर खुवाउने प्रविधिहरू आए पहिले त हामीले त्यो नल त मुठो पारेर खान्थ्यो ल फुकाउँ र हालिदिने मात्रै हो त्यति पनि वस्तुहरूले त्यसलाई चाहिँ हिउँदको टाइममा चाहिँ एकदम वस्तुलाई पसिलो खाना नै हुन्थ्यो त्यो
1: नल पनि उपयोगमा ल्याउन सकियो त्यसै गरी भुसालाई पनि उपयोग गर्न सकिन्छ
0: भुसा चाहिँ हामीले मैले त अब झन्डै म 20 वर्ष 22 वर्ष 25 वर्षको उमेरसम्म चाहिँ मेरो घरमा हाम्रो परिवारहरूले सिरानी तकिया हाल्ने चाहिँ कोदाको भुसकै हो
1: ए सिरानी घरको सिरानी कोदाको भुसको
0: हो त्यसलाई कोदाको भुसलाई त्यसमा हुने छेस्काहरू सबै निकाल्यो कोदाको भुस ए ग्रेडको कोदाको भुस बनायो त्यसलाई अनि त्यो कोदाको भुसको चाहिँ सिरानी चाहिँ त्यो एकपटक बनाएपछि फेरि सालै पछि फेर्नु पर्दैन त्यो एकपटक बनाएपछि 5-10 वर्षलाई त्यो टिक्छ त्यो अनि एकदम सफ्ट हुने नरम हुने अझ बच्चाहरू सानो भर्खर जन्मेको बच्चाहरूलाई पनि त्यो तकियाहरू सानो बनाइदिँदा के गर्थ्यो भने कोदाको भुसको बनाउने त्यसभित्र अलिअलि त्यो चाहिँ तोरीको गेडाहरू कोदाको गेडाहरू राखेर त्यसलाई चाहिँ चलायमान चल्ने बनाउने हो अहिले पनि पहाड़तिर चाहिँ फर्स्ट क्लासको तकिया त
1: यसलाई चाहिँ व्यवसायसँग जोड्न सकिन्छ के छ त्यस्तो चाहिँ सक्ने सम्भावनाका कुराहरू
0: होइन त्यो त एकदम मैले हामीले खोइ अब अहिलेको हामी यो विभिन्न फाइबरहरू भयो कपासहरू भयो यिनीहरूको कपासको कति दिनपछि एकदमै च्यापिएर आइसक्छ होइन अनि फाइबरहरूको पनि त्यति हुन त्यसले यो गर्दन दुख्ने टाउको दुख्ने यिनीहरू त्यस्तो चाहिँ कोदाको भुसको चाहिँ हुँदैन अत्यन्तै सफ्ट हुन्छ त्यो कोदाको भुसको
1: आरामदायक
0: त्यो चाहिँ हामीले त्यसलाई अब पुग्दैन नि त्यत्रो ठुलो जति चाहिने हो जति डिमान्ड होला भोलि त्यति ल्याउन सक्दैन होला तर कोदाको भुस चाहिँ एउटा अर्ग्यानिक र आयुर्वेदिक हुन्छ होला जस्तो लाग्छ मलाई
1: कोदो फलाउने किसानले कोदोजन्य बालीबाटै तपाईँको 20-22 प्रकारको चाहिँ विभिन्न खानेकुरा बनाउन सक्नुभयो ढिँडो मात्रै होइन रोटी मात्रै होइन अरू विविधीकरण पनि गर्न सक्नुभयो नल भनेर तपाईँले भन्नुभयो नललाई चाहिँ गाईवस्तुलाई दिन सक्ने एउटा घाँसकै रूपमा चाहिँ भयो अनि भुसा पनि खेर फाल्नु परेन तकिया सिरानीहरू बनाउन सक्ने सम्भावनाका कुरा यति धेरै महत्व छ कोदो र कोदो जन्य बालीहरूको तर हामी शहर बस्न थाल्यौं शहर पस्न थाल्यौं उपभोग शहरमा चाहिँ बढ़ी हुन थाल्यो पछिल्ला वर्ष भनेर तपाईँले अघि जोड्नुभयो जसको कारण हामीले चाहिँ बाहिरबाट आयात गर्नुपर्ने अवस्था छ उत्पादन बढ़ेन गाउँबाट शहर आउनेले चाहिँ आफ्ना बाबामाहरूसँग चाहिँ पाहुरकै रूपमा चाहिँ माग्ने पनि कोदो फापर भइसक्यो जुन पिठो खानाका लागि स्वास्थ्यको हिसाबले उत्पादन चाहिँ कसरी बढ़ाउने त भनेर सरकारको कुरा त तपाईँले अलिकति जोड्नुभयो किसान आफै अथवा किसान नजिकमा रहेका चाहिँ पालिका सरकारहरू उहाँहरूले केही गर्न सक्नुहुन्छ उत्पादन त घट्दैछ भनेर भन्नुभयो नि
0: गाउँपालिकाहरूले केही सपोर्ट गरेका छ अब सरकारले सपोर्ट गर्नलाई एउटा हामी अहिले के भने यो कृषिमा अनुदान दियो भने कृषि बिग्रियो भन्ने सरकारहरूलाई छ अब हामी के भनिरहेछौ सरकारलाई भने अब पालिकाहरूलाई जसले चाहिँ नि यो क्षेत्रमा सपोर्ट गर्नेहरू छन् टेक्नोलोजीको लागि सपोर्ट गरिदिनु होइन कस्ट सेयरिङ बेसिसमा गर्दा पनि हुन्छ र कोदोलाई चाहिँ उत्पादनमा अनुदान दियो भने धेरै राम्रो हुन्छ उत्पादनमा अनुदान जसले कोदो उत्पादन गरेर उसले आफ्नै घरमा खायो भने सरकारले अनुदान दिनु पर्दैन कोदो उत्पादन गरेर उसले बेच्यो भने कति बेच्यो बेचेको आधारमा उसलाई अनुदान दियो भने अनि मार्केटमा कम्पिटिसन गर्न सक्ने गरी बनाइदियो भने हुन्छ अहिले पनि अलरेडी हाम्रो यो कोदो फापर सँगसँग हामी विभिन्न गाउँपालिकाका जहाँ कोदो फापर उत्पादन हुन्छ त्यो गाउँपालिकाका अध्यक्षहरूसँग हामीले के कुरा गरिरहेछौँ भने परल मोलमै आउँदैन भन्छन् किसानहरूले उहाँहरूलाई चाहिँ उत्पादन गरेको कष्ट आउँदैन भन्नुहुन्छ भनेर भन्ने कुरा गर्दाखेरि हामीले के भन्यो भने तपाईँ काठमाडौँसम्म ढुवानी गरेर तपाईँ ल्याइदिनुहोस् उनीहरूलाई केही अनुदान पनि दिनुहोस् ढुवानी खर्च तपाईँहरू बिहोरेर यहाँ ल्याइदिनुहोस् र हामी काठमाडौँको मार्केटमा जे रेट छ त्यसमा तपाईँसँग हामी किन्छौं त्यसो गर्दा किसानले कोदो उत्पादन गर्छ होला उनीहरूको परल कस्ट पनि आउँछ होला भनेर भन्छौं पालिकाहरूलाई सिधा तपाईँलाई पैसा दिएर ल कोदो रोपिस भने यति पैसा दिन्छु भनेर किन दिनु पर्यो उसले बेचेको उत्पादनको हिसाबले दियो भने अहिले जस्तो सरकारले विभिन्न ठाउँहरू जस्तो बागमती प्रदेशले के गरिरहेछ भने बागमतीले गरेछ कोशीले गरेछ गण्डकीले गरेछ दुधमा अनुदान दिन्छ क्या दूध प्रति लिटर बेच्यो भने प्रति लिटरमा यति अनुदान दिने भनेर अब प्रदेश अनुसार फरक फरक छ दूधमा अनुदान त्यसै गरी यो कोदोमा अनुदान दिनुपर्छ सरकारले र प्रविधिमा चाहिँ सरकारले कस्ट सेयरिङमा जानु पर्यो किसानसँग सरकारले 100% पनि प्रविधि दिनुपर्छ जस्तो लाग्दैन होइन एकदमै तल्लो गरिबीको रेखा मुनि रहेका मान्छेहरूका लागि सरकारले कुनै एउटा प्रोजेक्ट बनाएर सामूहिक रूपमा काम गराउँदा त्यो एउटा कुरा भयो सरकारले पूरै अनुदानमा दिए भयो बाँकी अरू किसानहरूको लागि चाहिँ प्रविधिमा अलिकति अनुदान दियो भने र लेबर कस्ट कम गराउन सकियो भने कोदो खेती हुन्छ होला भन्ने लाग्छ अर्को चाहिँ मलाई अब जनशक्तिको कुरा गर्दाखेरि म चाहिँ केही वर्ष अगाडिदेखि नै के भनिरहेको छु भने सरकारले अब कृषि आर्मी बनाउनु पर्छ भन्ने कुरा हो मेरो चाहिँ
1: कृषि आर्मी सुरक्षा आर्मी होइन कि कृषि आर्मी
0: होइन अहिले नेपाल सरकारसँग 1,00,000 चाहिँ आर्मीहरू छन् 50,000 आर्मी कृषि उत्पादनमा लगायो भने नेपाललाई सबै खाने अन्न उत्पादन चाहिँ पुग्छ त्यहाँ चाहिँ कृषि टेक्निसियनहरू राखेर सबैको जग्गा लिजमा लिने काम गर्न चाह्यो भने उनीहरूलाई काम गर्न दिने र सरकारले जग्गा लिजमा लिएर एउटा व्यावसायिक रूपमा काम गर्यो भने नेपालमा अन्न खान पुग्छ र अब पहाड़ी एरियाको लागि त झन् जरूरी नै भइसक्यो कि अब जुन यत्रो दिनमा 2,000 मान्छे बाहिर गइरहेछ लेबर काम गर्नलाई ती लेबरलाई उहाँ पाउनेको 25% मात्रै नेपालमा तलब दियो भने यहीँ काम गर्छन् क्या
1: भनेको विदेशमा पाउने जति पनि चाहिएन
0: नेपालमा काम गर्नलाई 25% दियो भने आफ्नो परिवारसँग बस्न पाउँछन् यहाँ 25% मात्रै तलब उनीहरूले पाए भने पनि नेपालमा बसेर काम गर्छन् त तिनीहरूका लागि सिजनेबल काम होइन पर्मानेन्ट काम उनीहरूले पायो भने त्यसमा चाहिँ
1: स्थायी प्रकृतिको काम हुनु पर्यो
0: हो भनेपछि एउटा कृषि आधारमा भर्ना गरेर कृषि अभियान कृषि आन्दोलन सरकारले चलाएन भने अहिलेको नेपालको यो जनशक्ति पलायन हुने कुराले धेरै गाह्रो
1: कृषि क्षेत्रमा चाहिँ धेरै चुनौतीहरू छन् समस्या छन् भनेर भन्नुभयो कोदो तथा फापर संघका अध्यक्ष डीबी बस्नेत कुराकानीमा हुनुहुन्छ उत्पादन बढ़ाउन सक्ने सरकारले चाहिँ केही योजना नीति कार्यक्रम चाहिँ बनाउनु पर्छ भनेर भन्नुभयो स्वदेशी कोदोकै कुरा गर्ने हो भने र फापरकै पनि बजारको कुरा गर्ने हो भने एउटा तहको चाहिँ उपभोग बढ्ने हिसाब त पछिल्लो समयको कुरा भइहाले तर विदेशी आयातित बजारले नै ओगट्ने समस्याहरू पनि छ त्यसै गरी अब जो खेती गर्नु भएको छ र बजारसम्म पुर्याउन नसक्ने अवस्था छ यसको चाहिँ सुनिश्चितता अथवा ग्यारेन्टी भावको ग्यारेन्टी होला बजारको ग्यारेन्टी होला चाहिँ यो कसले गरिदिने हो संघले त पुलको काम गरिरहेछ भनेर भन्नुभयो तर अझै स्थायित्व रूपमा चाहिँ कसले गर्ने
0: ठ्याक्कै हामीसँग कसै न कसैले प्रोजेक्टले कोही कुनै पनि प्रोजेक्टले अथवा कुनै पनि सरकारले हामीलाई सपोर्ट गरेन भने हामी प्रोडक्सनमा जान उत्पादनमा हामी जान सक्दैन हाम्रो संघको क्षमता अहिले उत्पादनमा जान सक्ने छैन हामी यति मात्रै क्षमता अहिले विकास गऱ्यौँ कि उत्पादन भएको कुरा बिक्री भएन भनेर चाहिँ चिन्ता गर्नु नपरोस् भन्ने हो अब प्रति हामीले लिने भने त यो प्रतिस्पर्धी बजारमा मार्केटमा पाउने रेटमा उनीहरूले दिनु पर्यो र उनीहरूको चाहिँ हामीले मार्केटमा पाउने रेटमा हामीले दियो भने हामीलाई घाटा हुन्छ भनेपछि सरकारले त्यसमा अनुदान दिनु पर्यो होइन अथवा पालिकाले त्यसलाई अनुदान दिनु पर्यो तिनलाई बचाउनु पर्यो कृषकलाई र अब हाम्रो दक्ष जनशक्ति जुन बाहिर जान खोजिरहेछ तिनलाई अनुदान दिएर भए पनि हामीले गाउँमै बस्न सक्ने वातावरण बनाएर उनीहरूलाई दुई तीन वर्षपछि आफू सर्भाइभ हुन सक्ने बनाएर क्षमतावान बनाइदियो भने सधैँ त सरकारले लगानी गर्नु पर्दैन नि होइन एउटा बाटो तयार गर्ने र कुन ठाउँमा के बाली हुन्छ भन्ने कुराको आइडेन्टिफाई गरेर एक गाउँ एक उत्पादनमा एउटा गाउँमा एउटै किसिमको चाहिँ बाली उत्पादन हुने परिपाटी चाहिँ सरकारले शुरू गरेर एक दुई वर्ष सपोर्ट गर्यो भने त त्यसपछि आउने त्यसमा आउने ट्याक्स त्यसपछि आउने रेभिन्यू तिनीहरूले त्यसको जनशक्तिको सबै कुरा त सरकारलाई त्यसको सरकारलाई नै अप्रत्यक्ष रूपमा सरकारलाई नै आउने हो आफ्नो जनताहरू सबै चाहिँ स्वरोजगार भएर त्यसको बेनिफिट त सरकारलाई नै आउने हो त्यसैले अहिले नेपाल सरकारले हुन त नेपाल सरकार आफ्नो साधन स्रोत नभएको कारणले पनि होला यो कृषिमा राम्रो पोलिसी पनि ल्याउन सकेका छैन भर्खरै एउटा कृषि नीति आएछ हामीले त्यति धेरै गहिरो अध्ययन गर्न सकेका छैनौँ त्यो दस वर्षपछि आएको कृषि नीति हो हामी त्यो नीतिका लागि कति मात्रै लडेनौँ होइन दस वर्षपछि हेर्ने नीति आएको छ अब सरकारले पनि नीति पनि दिनु पर्यो र सपोर्ट पनि गर्नु पर्यो हामीले जुन ठाउँ पुग्यो भने तपाईँले पुगेको ठाउँमा कति ठाउँ सुन्नुभएको होला हामीले सामान उत्पादन गर्छौं बिक्री हुँदैन सामान उत्पादन गर्छौं बिक्री हुँदैन भन्ने किसानहरूका लागि बिक्री हुँदैन भन्ने कुरा चाहिँ काठमाडौँको रेटमा अर्को पसलमा कतिमा किन्न पाउँछ त्यतिमा हामी किनिदिन्छौँ त्यो बिक्री हुँदैन भन्ने कुरालाई चाहिँ हामी एउटा बजारीकरणको सुनिश्चितताको लागि मेन सङ्घले अहिले पहिलो काम चाहिँ बजारीकरण र त्यो कोदोबाट कोदो फापरबाट बन्ने परिकारहरूलाई विविधीकरण यी दुईटा कुरालाई मेन बजारीकरणभित्रै पर्ने विषय हो त्यो त्यो यो दुईटा कुरालाई हामी काम गर्ने गरी लागेका छौँ तर अब अहिले पनि अहिलेसम्म हाम्रो स्रोत साधन भनेको हाम्रो मेम्बर फीहरूबाट हामीसँग जे मेम्बर फीबाट उठ्छ त्यही कुराले हो सरकारी एनजिओ आईएनजिओ हामीलाई त्यस्तो कसैले त्यो सपोर्ट गरेको छैन यो सेक्टरमा सायद हाम्रो पहुँच नपुगेर पनि होला होइन बिस्तारै त्यतातिर हामी लाग्छौँ हामी काम चाहिँ यसलाई सरकारले दियोस् नदियोस् कसैले सपोर्ट गरोस् नगरोस् हाम्रो जे क्षमता छ त्यो क्षमता अनुसार हामी काम चाहिँ क्रमशः गरिरहन्छौँ
1: तपाईँ संघको अध्यक्ष पनि हुनुहुन्छ यो संघले आफैले यसरी काम गर्न लागेको चाहिँ कति भयो
0: कृषिमै काम गरेको त म झन्डै दुई दशक जति भइसक्यो अब म दुई वर्ष अगाडि चाहिँ अलि यस्तै एकदम गहिरेर चाहिँ मकै खेतीमा अलिकति अध्ययन गरेर हामीले मकै खेती सम्बन्धी प्रोजेक्टहरू चलायौँ किनभने मकैको पनि नेपालमा अहिले जति मकै उत्पादन हुन्छ नेपाललाई चाहिने मकै चाहिँ पुग्दैन क्या नेपालमा
1: होइन पुग्छ चाहिँ के त तपाईँ मकै पनि पुग्दैन पुग्दैन भन्नुहुन्छ धान पनि आयात हुन्छ
0: 70% मकै त अहिले बाहिर ल्याउनु पर्छ 30% मात्रै नेपाली मकैले उत्पादनले धानिरहेछ अब नेपाली दाना उद्योगहरूमा धेरै मकै जान थाल्यो कि यो जब पोल्ट्री फार्मको विकास भयो गाई भैँसीलाई दाना खुवाउने चलन सुरु भयो त्यसपछि त मकैको धेरै खपत चाहिँ त्यहाँ गएर भयो त्यो भएको हुनाले हामीले मकै खेती कसरी विस्तार गर्न सकिन्छ भनेर मकै खेती विस्तारको लागि कृषि उद्यम केन्द्र उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्र मार्फत हामीले दुई तीन वर्ष मकै खेतीको विकासको लागि काम हामीले गर्यौं र हामीले केही नमूना अरू देशहरूको नमूना हामी अरू देश भन्दा पनि भारतमा हामीले त्यसको मोडलहरू हेर्यौं र भारत सरकारले मकै उत्पादन गर्ने किसानहरूले दिएको अनुदानको स्थिति र सबै कुरा हामीले त्यसमा चाहिँ अध्ययन गरेका थियौं अब त्यो रेसियोमा नेपालले गर्न सक्यो भने नेपालको कृषि उत्पादन चाहिँ बढ्छ
1: हो तपाईसँग विगत देखिकै कृषि र यो क्षेत्रका चाहिँ कुराहरूको ज्ञान पनि छ अनुभव पनि छ सरकारले हरेक वर्ष साउन 16 गते राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गर्यो र अघिल्लो हप्ता चाहिँ दोस्रो औपचारिक रूपमा चाहिँ राष्ट्रिय दिवस कार्यक्रम मनाएको पनि अवस्था छ विगतमा पनि स्वतस्फूर्त रूपमा चाहिँ मनाउने गरिएको थियो खास गरी यही कोदो फापरको क्षेत्रमा चाहिँ किसानले चाहिँ वास्तविक राहत चाहिँ के पाएका छन् त त्यस्तो केही छ
0: अहिले अलिकति कन्सियस स्थानीय निकाय भएका ठाउँमा किसानलाई केही सपोर्ट गरेका छन् कन्सियस
1: हामीले केही पनि भएन केही पनि भएन मात्रै भन्ने गर्छौं गुनासा मात्रै सुन्ने गर्छौं त्यस्तो हो कि होइन
0: स्थानीय होइन के सबै ठाउँ छैन केही स्थानीय निकायहरूमा स्थानीय निकायहरूले कोदो खेतीको विकासको लागि केही मल दिने बिउ दिने र उत्पादनलाई केही अनुदान दिनेहरू काम चाहिँ केही ठाउँहरूमा चाहिँ गरेको पाइन्छ
1: गरेका पनि छन्
0: गरेका पनि छन्
1: गरेकोलाई गरेको भन्न पनि सक्नु पर्यो
0: र कसै कसैले कुनै कुनै गाउँपालिकाहरूले कलेक्सन गर्यो भने ट्रान्सपोर्टेशन सुविधा पनि गरिदिएको छ
1: संकलनका लागि ढुवानी खर्च
0: ढुवानी खर्चको व्यवस्था अथवा कुनै कुनै गाउँपालिकाहरूले यो कृषि एम्बुलेन्स भनेर आफ्नो चाहिँ एउटा आफ्नो गाडीले बजारसम्म पुर्याउने व्यवस्था पनि कुनै पालिकाहरूले चाहिँ गरे
1: त्यसमा कोदो र फापरको पनि विषय पर्यो
0: उहाँहरू सबै त्यहाँको कृषि उत्पादन सबै नै ल्याइदिनुहुन्छ बजारसम्म
1: कोदो तथा फापर संघका अध्यक्ष डीबी बस्नेत आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा कुराकानीमा हुनुहुन्छ खास गरी रैथाने बाली अन्तर्गतकै एउटा कोदो र कोदोजन्य बाली रहे यी बालीको संरक्षण उत्पादनका कुरा भए उपभोग यो विषय जोडियो त्यसगरी पछिल्लो समय जलवायु मैत्री खेती र यसका चाहिँ प्रविधिका कुराहरू पनि भइरहेका छन् संघको तर्फबाट तपाईहरूको आफ्नै विषय र सरकारलाई सुझाव केही छ त त्यस्तो
0: कोदो खेतीमा अहिलेसम्म जलवायु परिवर्तनले धानमा असर पारेको छ बिउमा असर पारेको छ होइन फलफूल खेतीमा धेरै ठूलो असर पारेको छ हाम्रै एरियामा पनि र कोदोमै जहाँ हिजो कोदो हुने ठाउँ छ त्यहाँ कोदो त भइरहेकै छ
1: कोदो जहाँ हुन्थ्यो त्यहाँ चाहिँ कोदो भइरहेको छ अहिले गरे पनि हुन्छ
0: अहिले गरे पनि हुन्छ भइरहेछ
1: भनेपछि संकट त्यस्तो छैन
0: कोदो खेती चाहिँ जलवायुले खासै होला अलिअलि केही न केही फरक परेको होला तर अब कोदो बालीमा जलवायुले त्यति धेरै असर परेको जस्तो चाहिँ मलाई लाग्दैन जहाँ अब समस्या भनेको मलबिउकै
1: मलबिउका समस्याहरू जनशक्तिको कुरा जुन छँदैछ अब उत्पादन गरिहाले बजारसम्म कति मूल्यमा पुर्याउने भन्ने एउटा वास्तविक मूल्यको पनि अभाव होला धानको त सरकारले तोक्ने पनि गरेको छ अहिले चाहिँ पाँचवटा बाली वस्तुलाई चाहिँ तोक्ने भनेर अभ्यास पनि सरकारले गरेको छ यो कोदो र फापरको क्षेत्रमा त्यस्तो केही छ
0: होइन सरकारले त्यस्तो मोल तोक्ने काम त कोदो फापरमा त गराएको छैन
1: गर्ला अपेक्षा गरौँ
0: अब होइन प्रतिस्पर्धी बजारमा छोडि नै दिनुपर्छ क्या म्याक्सिमम मिनिमम भन्ने मात्रै कुरा भयो होइन सरकारले जुन रेटमा धान मूल्य तोकेको छ त्यो मूल्यमा किनबेचै हुँदैन नि होइन किनबेचै हुँदैन एकदम मिनिमम कुरा हो यस्तै अब यसलाई पहिले काम चाहिँ यसको मूल्य तोक्नुभन्दा नि सरकारले प्रडक्सनमै गयो भने गए वर्ष गएको 85 करोड पैसा चाहिँ बाहिर जुन कोदो किन्नलाई गयो त्यो 85 करोड पैसा चाहिँ नेपालमै लगानी गर्ने वातावरण बनाएर उत्पादनलाई बढावा दियो भने होइन अब कसैले चाहिँ व्यावसायिक रूपमा म यति जमिनमा कोदो खेती गर्छु भनेर भन्यो भने तिमीले यति खेत बिघामा यति हेक्टरमा जमिनमा कोदो खेती गर्यो भने सरकारले अब केही नगरोस् कि एउटा प्रविधिमा अलिकति सपोर्ट गर्यो होइन टेक्नोलोजीमा अब उत्पादन भएको कोदो उसले बेचेको कोदोमा अनुदान दियो भने पुग्यो नि त उसले काम गर्छ कि गर्दैन कि अनुदान लग्यो उसले खायो उसले बिगार्यो उसले काम गरेन भन्नुपर्ने हिजो जुन अनुदानको प्रोसिड्युर थियो सरकारको जुन तरिकाबाट अनुदान दिन्थ्यो त्यस्तो गर्नै परेन बेचेको प्रमाणित गर्ने गरेपछि त्यो किलोको हिसाबले अनुदान दियो भने व्यावसायिक रूपमा काम गर्ने मान्छेहरू पनि झाला प्रविधि भएपछि भन्ने लाग्छ मलाई
1: कोदो तथा फापर संघका अध्यक्ष डीबी बस्नेत कुराकानीमा हुनुहुन्छ तपाईँले अघि जुन सरकारले प्रोत्साहन गर्नुपर्ने कुरालाई जोड्नुभयो कोदो र फापरलाई नै प्राथमिकतामा राखेर अहिलेको जुन युवा पुस्ता तपाईँले अघि जोड्नु भएको छ नि विदेश पलायन हुने जनशक्ति यो जनशक्तिले कसरी व्यावसायिक अवसरको रूपमा चाहिँ आय आर्जनको रूपमा चाहिँ लिन सक्छन् होला त ग्रहण गर्न सक्छन् होला त अथवा खेतीमा लाग्न सक्छन् होला त के छ सम्भावना
0: कोदो भन्दा फापर खेती गर्न धेरै सजिलो छ फापरलाई जोतेर चार केला र बिउ छर्दियो भने पुग्छ
1: एउटा सम्भावनाको क्षेत्र फापर
0: फापर फापर अनि फापरको बजार मूल्य पनि कोदोको भन्दा बढी छ कोदो भन्दा बढी मूल्यमै बिक्री हुन्छ तितो तितो र मिठो फापर दुई प्रकारको फापर छ दुईटै फापरको बजार त्यतिकै राम्रो छ अलि धेरै मिठो फापर बिक्री हुन्छ तर तितो फापरको पनि त्यो आयुर्वेदिक भ्यालु भएको हुनाले त्यसको पनि व्यापार चाहिँ बिजनेस चाहिँ राम्रै हुन्छ अनि फापरको अर्को इन्ट्रेस्टिङ कुरा के छ भने एकचोटि फापर बाली भित्राएपछि कतिपय ठाउँहरूमा चाहिँ किसानहरूले के भन्नुहुन्छ भने दोस्रो चोटि चाहिँ बिउै छर्नु पर्दैन त्यो पाकेको बेलामा ती झर्छ त्यही उम्रिन्छ फेरि अर्कोचोटि फापर फल्छ अरे
1: त्यो चाहिँ किसानले भने
0: किसान हो गैसाल म यो फापर खेतीको अनुगमन गर्न भने हामी हेर्न भनेर सिन्धुपाल्चोकमा गएको थियौँ उहाँहरूले के भन्नुभयो भने फापर चाहिँ तीनचोटि उम्रिन्छ भन्नुभयो उहाँहरूले दोस्रो चोटि निकालेपछि पनि फेरि पनि उम्रिन्छ अरे अनि तर अब जुन बेलामा फेरि उम्रिन्छ त्यो बेला हामीलाई आलु रोप्नुपर्छ आलु नखाइ हुँदै हुँदैन हामीलाई आलु न चाहिन्छ नै त्यस कारणले यो फापरले अलिक डिस्टर्ब गर्यो भन्नुहुन्थ्यो मैले के भने उहाँहरूलाई भने तेस्रो चोटि उम्रेको फापरलाई चाहिँ टिप्नुहोस् र तोरी के अरे गुन्द्रुक बनाउनुहोस् फापरको फापर फापरको गुन्द्रुक बनाउनुहोस् र त्यो फापरको गुन्द्रुक चाहिँ तोरीको गुन्द्रुक रायोको गुन्द्रुक जति रुपियाँमा बिक्री हुन्छ त्यसको डबलमा बिक्री हुन्छ बराबरमा बिक्री हुन्छ अनि त्यो चाहिँ मलाई सम्पर्क गर्नुहोस् तपाईँहरूको त्यो मार्केटमा हामी पुर्याउँछौँ तपाईँ गुन्द्रुक हाल्नुहोस्
1: फापरको सागको गुन्द्रुक हुने भयो जो तेस्रो चोटि चाहिँ उम्रिएको छ त्यो किसानले बिउ नछरिकन त्यो एउटा अभ्यास
0: त्यसलाई चाहिँ प्रयोग गर्न फापरको नजिक बजारको मार्केटको नजिक हुनेहरूले त फापर टिपेर ल्याएर सागै बेचे पनि फापरको साग त अब फेरि धेरै हिसाबले राम्रो छ त्यो खानामा त्यत्तिकै टेस्टी हुन्छ अलिकति ओइल आउनुपर्छ खानामा त्यत्तिकै मिठो हुन्छ
1: खान मिठास पोषणका कुरा त छँदैछन् सागै हो सागलाई खान
0: होइन त्यो जुम्मै एलर्जीहरू हुने छालामा आउने समस्याहरूदेखि लिएर अरू धेरै कुराहरूमा काम गर्छ छाला फापरको सागले
1: कोदो तथा फापर संघका अध्यक्ष डीबी बस्नेत कुराकानीमा हुनुहुन्छ तपाईँले भने जस्तै विद्यालयका चाहिँ दिवा खाजामा चाहिँ अहिले रैथाने हाम्रा बाली वस्तुहरूको चाहिँ प्रयोग गर्नुपर्छ भन्ने कार्यक्रम पनि छ सरकारको कतिपय पालिकाहरूले त्यसरी अभ्यास पनि थाल्नु भएको छ स्थानीय उत्पादनको बजार र स्थानीय अर्थतन्त्रमा यस्ता कुराहरूले कस्तो प्रभाव पारेको छ त केही त कार्यक्रम पनि छन् नि
0: होइन अब केही केही ठाउँहरूमा हामीले पनि हेर्यौं होइन अब यो रैछाने खाद्यान्नहरू चाहिँ विद्यालय खाजामा बच्चाहरूको घरबाट पठाउने टिफिनहरूमा त्यसलाई प्रयोग गर्ने गरी चाहिँ देखिन्छ अनि बच्चाहरू मलाई जहाँसम्म लाग्छ त्यसलाई त्यो खाने परिकारमा विविधीकरण बनाएर आमाहरूले घरबाट हालिदिने खाजामा हालिदियो भने बच्चाहरूले खान्छन् भने किनभने त्यो टेस्टी पनि छ क्या कोदो कोदो चाहिँ अब अहिले स्विटनेस त्यसमा बढी छ होइन टेस्टी पनि छ त्यसलाई अब परम्परागत भन्दा पनि त्यसलाई अलिकति आधुनिकीकरण बनाएर त्यो खाजा बनाएर हालिदियो भने बच्चालाई अण्डा हालेर खाजा हालेर पठाउनेहरूले अन्नसँग एक चम्चा त्यो कोदोको पिठो राख्यो भने त्यसलाई चाहिँ पौष्टिकतामा अझ अझ अझ थप योगदान हुन्छ खालि
1: कोदो चाहिँ बहुगुणी बाली हो भन्ने बुझेरै भारतले चाहिँ सन् 2023 हाम्रो छिमेकी देशले अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षको रूपमा चाहिँ मनाउने घोषणा गर्यो र मनायो भारतले कोदोलाई चाहिँ श्री अन्नका रूपमा चाहिँ राखेको छ तर हाम्रोमा चाहिँ खेती गर्न दुःख छ खेती चाहिँ घट्दो छ कतिपय के खाने कसरी खाने भन्ने एउटा बुझाइमा पनि एकरूपता हुन सकेको छैन खास गरी भारतको घोषणा पछाडि यी बाली प्रवर्धनमा चाहिँ यो कार्यक्रमले कतिको भूमिका खेल्यो संघले यसलाई कसरी बुझेको छ
0: कोदो बालीको विकासका लागि सरकारले जसो यसपालिकै हामी उहाँहरूको कोदो दिवसको कुरा गरौं कोदो दिवसमा सरकारले आफ्नो हिसाबले उहाँहरूले कार्यक्रम गर्नुभयो उहाँ सिन्धुपाल्चोकको ठोकर्पामा गएर गर्नुभयो होला दुई रोपनी चार रोपनी पाँच रोपनीमा सरकारको यत्रो स्रोत साधन त्यहाँ लिएर गएर कोदो खेती एउटा डेमोन्स्ट्रेसन उहाँहरूले गर्नुभयो अब सरकारले चाहिँ मेरो विचारमा मन्त्रालय स्तरको त्यो कोदो खेती लगाउनका लागि खेतीमा पुग्नुपर्छ होला भन्ने चाहिँ मलाई लाग्दैन किनभने एक ठाउँमा सरकार गएर एक ठाउँमा सरकारले कोदो रोपिदिएर कोदो बालीको विकास चाहिँ हुन्न होइन सरकारले त प्रोग्राम ल्याउने हो सरकारले त कार्यक्रम ल्याउने हो जस्तो हामी जस्तो नेटवर्किङ हुने संघहरूलाई दिनुपर्छ जस्तो हाम्रो उद्योग वाणिज्य महासंघ अन्तर्गतको यो संस्था हो के अरे वस्तुगत सदस्य हो हाम्रो देशैभरि सबै जिल्ला 77 जिल्लामा चाहिँ हाम्रो आफ्नो नेटवर्क छ अहिले पनि हामीले 20 भन्दा बढी जिल्ला उद्योग वाणिज्य संघहरूले चाहिँ यो कोदो दिवस बनायौं हामीले
1: तपाईहरुको आफ्नै
0: आफ्नै नेटवर्कमा हामीले आफ्नै पहलमा सरकारको बिना सहयोगले हामीले कोदो दिवस र कोदो कतिपय ठाउँमा कोदो रोपेरै पनि यसलाई चाहिँ गरेका छन् भने कतिपय ठाउँमा बजारीकरण एउटा अवेरनेस ल्याउने प्रभात फेरी कार्यक्रमहरू गरेर विभिन्न खेलकुद कार्यक्रमहरू गरेर हामीले कोदो दिवस चाहिँ मनायौं त्यो सरकारको सपोर्ट छैन सरकारले त प्राइभेट सेक्टरसँग मिलेर काम गर्नु पर्यो र सरकारले जे बजेट हुन्छ त्यो सबै जिल्लामा एकैचोटि जति जिल्लामा कोदो फल्छ त्यही सबै जिल्लामा यो वर्ष चाहिँ कम्तीमा यति हेक्टरमा चाहिँ कोदो रोपेको हुनुपर्छ 16 गते भित्रमा भन्ने खालको अभियान को ल्याउनुपर्छ होला
1: प्रोत्साहनका लागि र उत्पादन बढाउनका लागि
0: सरकारले आफ्नो हिसाबले त्यसरी ल्याउनुपर्छ होला अब हामीले सरकारका प्रपोजल नराखे पनि होइन होइन सरकारले यसरी जानुपर्छ र हामी प्राइभेट सेक्टर सँगसँगै मिलेर जानुपर्छ भन्दा अब मिनिमम एकदम हामीलाई पनि देख्दाखेरि त्यो कोदो दिवस मनाउने भनेर एकदम मिनिमम सरकारले न्यूनतम पैसा छुट्याएको छ जुन पैसाले हामीले आफैले गरेको कार्यक्रम जति पनि पुग्दैन क्या पैसा खर्च गर्नलाई त्यसो भएको हुनाले अब उहाँहरूको त्यो कार्यक्रमलाई परिमार्जन गर्नुपर्छ हामी पनि सरकारको ठाउँमा पुग्छौं हुन त भर्खर पोहोर सालदेखि शुरू भएको अहिले जे प्रयास गर्न थाल्नु भएको छ त्यसमा अब सरकारलाई अब संयुक्त रूपमा जानुपर्छ प्राइभेट सेक्टर बजार उत्पादन र बजारीकरण त सँगसँगै लाग्नु पर्यो नि त होइन राख्नु पर्यो भनेर भन्ने कुराहरू हामी राख्छौं नै र सरकारले हाम्रो ठाउँबाट पनि हामी सरकारलाई सुझावहरू दिन्छौं र सरकारले पनि यो एउटा कोदो खेती विकासको लागि एउटा छुट्टै प्रोग्राम चाहिँ बनाउनै पर्छ
1: उहाँ हुनुहुन्थ्यो कोदो तथा फापर संघका अध्यक्ष डीबी बस्नेत कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्को पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल प्राविधिक साथी संघर्ष विष्टसँगै म मदन पौड्याल पनि बिदा हुन्छु नमस्कार

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन के तनाव दियो ए खुशी
2: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
3: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
4: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
3: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099
5: हाम्रो शाखा बेसी सहर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ
6: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर
7: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा
6: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस् साथै सोही दिन मुटुको भिडियो जाँच इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ
8: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट
6: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सर साथ लमजुङ सम्पर्क फोन नम्बर 0665909999 मोबाइल 9847729929

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। हिजोदेखि वर्षा केही कम, आज बिहानदेखि चर्को घाम, भोलि बागमती गण्डकी कर्णाली र सुदूरपश्चिमका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना। विस्थापित बाल बालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्चको आदेश, विस्थापनका कारण बाल बालिकाको शिक्षामा गम्भीर असर परेको ठहर। घर जग्गा कारोबारका लागि इजाजत पत्र अनिवार्य, 21 दिनभित्र अनलाइन आवेदन दिन आग्रह। एआईले विकास गर्यो पहिलो पटक प्रयोगशालामा सफलतापूर्वक काम गर्ने नयाँ भाइरस, एन्टीबायोटिकले काम नगर्ने ब्याक्टेरिया विरूद्ध उपचार गर्न सहयोग पुग्ने अपेक्षा। र ब्राजिलका भिनिसियस जुनियरद्वारा रियल म्याड्रिडसँग 6 वर्षको सम्झौता। नेपाल खबरमा अब पूरा खबर। देशभर केही दिनदेखि सक्रिय रहेको मनसूनी प्रणालीको प्रभाव हिजो दिउँसोदेखि केही कमजोर देखिएको छ। हिजो बिहानसम्म देशका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा भए पनि दिउँसोपछि पानी पर्ने क्रम घटेको छ। मौसम पूर्वानुमान महाशाखाले हिजो बिहान निकालेको मौसमी बुलेटिनमा कोशी, बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरे पनि त्यस अनुसार ठूलो पानी परेन। गैराती, गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका एक दुई ठाउँमा तथा कोशी र कर्णाली प्रदेशका केही पहाड़ी क्षेत्रमा हल्का वर्षा भए पनि अरू ठाउँमा पानी परेन। आज बिहानैदेखि काठमाडौँ उपत्यका सहित देशका धेरैजसो ठाउँमा घाम लागेको छ। आकाश आंशिकदेखि सामान्य बदली भए पनि मनसूनी गतिविधि कमजोर देखिएको छ। महासंघका अनुसार आज देशभर सामान्य बदली रहनेछ। हिमाली तथा पहाड़ी भूभागका केही ठाउँमा मध्यमसम्म वर्षा हुन सक्ने सम्भावना रहेको छ भने तराईका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ। तर आज देशका कुनै पनि ठाउँमा ठूलो वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ। भोलि भने मनसूनी गतिविधि केही सक्रिय हुने सम्भावना छ। भोलि बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने अनुमान छ। महाशाखाका अनुसार मनसून सक्रिय रहेकाले वर्षा पूर्ण रूपमा रोकिएको अवस्था भने होइन, बीचबीचमा वर्षाको मात्रा घटबड़ भइरहने भएकाले विशेष गरी पहाड़ी तथा हिमाली जिल्लामा यात्रा गर्ने, नदी किनार तथा पहिरोको जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकले मौसमको जानकारी नियमित रूपमा हेरेर मात्र आवश्यक योजना बनाउन महाशाखाको सुझाव छ। सर्वोच्च अदालतले विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न आदेश दिएको छ। न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले नदी किनार तथा अन्य ठाउँका सुकुम्बासी बस्तीबाट विस्थापित भएका बालबालिकाको शिक्षा, स्वास्थ्य, आवास तथा अन्य आधारभूत अधिकार सुनिश्चित गर्न सरकारका नाममा अन्तरिम आदेश दिएको हो। बालबालिकाका क्षेत्रमा क्रियाशील सञ्जाल बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष तिलोत्तम पौडेल र मानवाधिकार क्षेत्रमा क्रियाशील अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालयका तर्फबाट वरूण बस्याल सहितले दायर गरेको उत्पेषण सम्बन्धी रिटमाथि प्रारम्भिक सुनवाई गर्दै अदालतले विस्थापनका कारण बालबालिकाको शिक्षामा गम्भीर असर परेको देखिएको उल्लेख छ। अदालतले विस्थापित बालबालिकाको विद्यालय भर्ना, पठन पाठनको निरन्तरता तथा आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न आवश्यक रहेको भनेको छ। आदेशमा सुकुम्बासी क्षेत्रका विद्यालय उमेरका बालबालिका विद्यालयबाट बाहिरिन सक्ने, भर्ना नभएका बालबालिका शिक्षाको अधिकारबाट वञ्चित हुन सक्ने तथा विस्थापनका कारण उनीहरूको जीवन र विकासमा प्रतिकूल असर पर्न सक्ने अवस्था रहेको उल्लेख गरिएको छ। राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन तथा सार्वजनिक सरोकारका विषयलाई आधार बनाउँदै अदालतले तत्काल संरक्षण आवश्यक रहेको निष्कर्ष निकालेको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गा सम्बन्धी कारोबार गर्न इजाजत पत्र लिनुपर्ने व्यवस्थाको स्मरण गराएको छ। विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घर जग्गा कारोबार गर्न चाहने फार्म कम्पनी तथा संस्थालाई 21 दिनभित्र अनलाइन आवेदन दिन आग्रह गरेको छ। सूचना मार्फत महानगरपालिका र उपमहानगरपालिकाका क्षेत्रमा एक पटकमा 3 करोड़ रूपियाँ भन्दा बढ़ी मूल्यको घर जग्गा कारोबार गर्न चाहने फार्म कम्पनी वा संस्थाले अनिवार्य रूपमा इजाजत पत्र लिनुपर्ने जनाएको छ। सूचनामा इच्छुक संस्था तथा कम्पनीहरूले विभागको अनलाइन प्रणाली मार्फत आवेदन दिनुपर्नेछ। इजाजत पत्र प्राप्त गर्न कारोबारको प्रकृति अनुसार दस्तुर पनि निर्धारण गरिएको छ। एकपटकमा 5 करोड़ रूपियाँसम्मको कारोबार गर्ने फर्म कम्पनी वा संस्थाले 5 लाख रूपियाँ दस्तुर बुझाउनुपर्नेछ। त्यस्तै 5 करोड़ रूपियाँ भन्दा बढ़ी कारोबार गर्नेले 10 लाख रूपियाँ दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ। यसअघि विभागको सूचना अनुसार अनलाइन आवेदन पेश गरे पनि 2083 असार मसान्तसम्म इजाजत पत्र नलिएका फर्म कम्पनी वा संस्थाले समेत नयाँ सूचना अनुसार फेरि अनलाइन आवेदन दिनुपर्ने विभागले स्पष्ट पारेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूकुम पश्चिमको आठ विस्कोट नगरपालिकाका मेयर सहित एघार जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। दुग्ध सहकारी संस्थालाई कार्यविधि विपरीत करोड़ रूपियाँ अनुदान उपलब्ध गराई राज्यलाई गैर कानूनी हानि पुर्याएको आरोपमा मुद्दा दायर गरेको आयोगको भनाई छ। आयोगका अनुसार आठ विस्कोट नगरपालिका नौका जनक बटालाले दुग्ध सहकारीका नाममा डेरी सञ्चालन गर्ने भन्दै नगरपालिकाबाट लाखौं रूपियाँ अनुदान प्राप्त गरे पनि दुई वर्षसम्म डेरी सञ्चालन नगरेको पाइएको छ। आयोगले आठ विस्कोट नगरपालिकाका मेयर रवि केसी र प्रमुख प्रशासक अधिकृत मणिराज शाह विरूद्ध 80,23,051 बिगो दावी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ। त्यसै गरी पशु अस्पताल तथा पशु सेवा कार्यालय रूकुम पश्चिमका तत्कालीन पशु विकास अधिकृत सुवर्ण सिंह ठकुरी, तत्कालीन निमित्त कार्यालय प्रमुख तथा पशु स्वास्थ्य अधिकृत ज्ञानु कुमार शर्मा, पशु सेवा अधिकृत शेरबहादुर खड्का, लेखा अधिकृत एम बहादुर पुन तथा कृषि विकास कार्यालय रूकुम पश्चिमका कृषि अधिकृत मीन बहादुर केसी विरूद्ध 91,17,873 रूपियाँ पिगो कायम गरी मुद्दा दायर गरिएको आयोगले जनाएको छ। यस्तै आठ विस्कोट दुग्ध सहकारी संस्थाका अध्यक्ष जनक बटाला, उपाध्यक्ष वीरबहादुर रोकाया, सचिव गोविन्द प्रकाश खड्का र कोषाध्यक्ष जुनु कुमारी चनेल विरूद्ध मुख्य कसुरदारबाट प्राप्त गैर कानूनी लाभका मतियार भएको अभियोग लगाइएको छ। उनीहरूमाथि चिस्यान केन्द्र निर्माणतर्फको 91,17,873 रूपियाँ र गाड़ी खरिदतर्फको 80,23,051 रूपियाँ बिगो कायम गरी मुख्य कसुरदार सरह कैद, जरिमाना तथा बिगो असुल उपरको सजाय माग गरिएको आयोगले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
1: बाढ़ीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ। बोर्डका अनुसार परीक्षामा 71,310 परीक्षार्थी सहभागी भएका थिए। सबै विषयमा ग्रेड प्राप्त गर्ने परीक्षार्थीको संख्या 57,897 रहेको छ। यो 81.19% बराबर हो। त्यस्तै 3 परीक्षार्थीको परीक्षाफल रद्द गरिएको छ। नतिजामा प्राविधिक कारणले कुनै त्रुटि भएमा परीक्षा नियन्त्रण कार्यालयको मूल अभिलेखबाट सच्याइने उल्लेख छ। परीक्षाफल बोर्डको वेबसाइट www.neb.gov.np र नेपाल टेलिकमको 1600 एसएमएस गरेर तथा आईभीआर सर्भिसबाट प्राप्त गर्न सकिनेछ। बोर्डले यही साउन 2 र 3 गते मौका परीक्षा सञ्चालन गरेको थियो। राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरण सम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा भएका प्रयास र उपलब्धिको विवरण संकलन गर्न पालिकाहरूसँग समन्वय गर्ने भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै पालिकालाई पत्रचार गरी यस सम्बन्धी आवश्यक विवरण उपलब्ध गराई सहजीकरण गर्न आग्रह गरेको छ। सन् 2030 दिगो विकास लक्ष्य एसडीजी कार्यान्वयन तीनै तहका सरकारको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै आयोगले खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजना कार्यान्वयन रहेको जनाएको हो। उद्यमशीलता नवप्रवर्धन आत्मनिर्भर अर्थतन्त्र तथा रोजगारी सृजनाको संस्कृतिलाई प्रवर्धन गर्ने उद्देश्यका साथ स्टार्टअप समिट नेपाल 2026 अभियानको औपचारिक शुभारम्भ गरिएको छ। राष्ट्र निर्माणमा स्टार्टअपको भूमिका भन्ने मूल नारासहित त्रिभुवन विश्वविद्यालयमा आयोजित विशेष कार्यक्रम मार्फत अभियानको शुरूआत गरिएको छ। आयोजकका अनुसार विकसित देशको आर्थिक समृद्धिको आधार नवप्रवर्धन अनुसन्धान प्रविधि र स्टार्टअप भएकाले नेपालमा पनि उद्यमशील संस्कृतिको विकास गर्ने लक्ष्यका साथ अभियान अघि बढ़ाइएको छ। अब विदेशको खबर। कृत्रिम बुद्धिमत्ता अर्थात एआईको प्रयोग गरेर अमेरिकी वैज्ञानिकहरूले पहिलो पटक प्रयोगशालामा सफलतापूर्वक काम गर्ने नयाँ भाइरस डिजाइन गरेका छन्। स्ट्यानफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले एआईको सहयोगमा 16 नयाँ ब्याक्टेरियो फेज भाइरस तयार गरेका बीबीसीले जनाएको छ। यी भाइरसले केवल इकोलाई जस्ता ब्याक्टेरियालाई मात्र संक्रमित गर्छन् र मानिसका लागि कुनै खतरा नरहेको वैज्ञानिकहरूको दावी छ। अनुसन्धान टोलीका अनुसार एआईलाई भाइरस ब्याक्टेरिया वनस्पति र मानिसको आनुवंशिक जानकारीमा प्रशिक्षण दिइएको छ। प्रयोगशालामा तयार गरी परीक्षण गर्दा 16 भाइरसले सफलतापूर्वक ब्याक्टेरियालाई नष्ट गर्न सकेका छन्। यो उपलब्धिले भविष्यमा एन्टीबायोटिकले काम नगर्ने ब्याक्टेरिया विरूद्ध नयाँ उपचार गर्न ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ। अब खेल खबर। ब्राजिलका विंगर भिनियस जुनियरले स्पेनिस क्लब रियल मेड्रिडसँग नयाँ 6 वर्ष सम्झौता गरेका छन्। नयाँ सम्झौता अनुसार उनी सन् 2032 जून 30 सान्टियागो बेर्नाउबिसमा रहनेछन्। 26 वर्षीय भिनिसियसको अघिल्लो सम्झौताको अवधि समाप्त हुन अब 1 वर्ष मात्र बाँकी रहेको छ। पछिल्ला केही हप्ता यता उनीप्रति इंग्लिश क्लब आर्सेनलले पनि चासो देखाएको चर्चा चलेको थियो, तर रियल म्याड्रिडले हिजो मात्रै नयाँ सम्झौताको औपचारिक घोषणा गर्दै दुवै पक्षबीच सहमति भएको जनाएको छ। सम्झौताबारे दुवै पक्षबीच पछिल्लो झण्डै 18 महिनादेखि वार्ता चलिरहेको थियो। केही समय वार्ता रोकिए पनि रियलले नयाँ प्रस्ताव गरेपछि सहमति भएको जनाएको छ। ब्राजिलको राष्ट्रिय टोलीबाट उनले 54 खेलमा 13 गोल गरेका छन्। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। हिजोदेखि वर्षा केही कम, आज बिहानदेखि चर्को घाम, भोलि बागमती गण्डकी कर्णाली र सुदूरपश्चिमका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना। विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्चको आदेश। विस्थापनका कारण बालबालिकाको शिक्षामा गम्भीर असर परेको ठहर। घर जग्गा कारोबारका लागि इजाजत पत्र अनिवार्य, 21 दिनभित्र अनलाइन आवेदन दिन आग्रह। एआईले विकास गर्यो पहिलो पटक प्रयोगशालामा सफलतापूर्वक काम गर्ने नयाँ भाइरस। एन्टीबायोटिकले काम नगर्ने ब्याक्टेरिया विरूद्ध उपचार गर्न सहयोग पुग्ने अपेक्षा। र ब्राजिलका भिनिसियस जुनियरद्वारा रियल म्याड्रिडसँग 6 वर्षको सम्झौता।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू रु 2 करोड़ सम्म।
4: अमूल्य जीवन को हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईको शहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईकी सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरंग तथा बहिरंग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123, 4021124, मोबाइल 9841445448।
6: यो मोबाइलले पनि तनावै दियो भन्या
7: हैन, के तनाव दियो ए खुशी?
6: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
8: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
9: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
10: लमजुङ कालिका यातायात सञ्चालक प्रणाली विशेषको सूचना: यस प्रणालीमा दर्ता भएका सवारी साधनहरू प्रणालीको कार्यालयमा सम्पर्क नगरी बाहिरबाट खरिद बिक्री भएकाले यस्ता व्यवसायीहरूलाई कार्यालयमा आई स्वामित्व लिन मिति 2022 साउन महिनाको 15 गते भित्र नामसारी गर्नुहुन अनुरोध गरिन्छ। तोकिएको मितिभित्र कार्यान्वयन नगरेमा यस्ता सवारी साधनहरूलाई दुर्घटना परेको बखत प्रणालीबाट पाउने सेवा सुविधाबाट वञ्चित गरिनेछ। यस कम्पनीमा दर्ता भए विभिन्न रूपमा सञ्चालन हुँदै आएको सवारी साधनहरू विस्थापित भए 3 महिना भन्दा बढी समयसम्म सट्टामा नआएको यातायातका साधनहरू कम्पनीले सूचना जारी गरी 45 दिनको समय दिने, उक्त समयसम्म नआएमा कम्पनीले अर्को व्यवस्था भई सञ्चालन गर्न निर्णय गर्दछ। साथै कम्पनीमा आबद्ध भई सञ्चालनमा आएका यातायातका साधनहरू दुर्घटना भई मर्मत गर्दा 3 महिना भन्दा बढीसम्म समय लाग्ने भएमा कम्पनीमा जानकारी गराउनु पर्नेछ, अथवा यातायातका साधनहरू काम नलाग्ने भई लगत कट्टा गर्नुपर्ने भएमा लगत कट्टा गरेको मितिले 3 महिनाभित्र नयाँ सवारी साधन दर्ता गर्नुपर्ने, अन्यथा रूट खारेज हुनेछ। गाड़ी खरिद भई आफ्नो नाममा नामसारी पास भएको मितिले बिलबुकमा फोटो टाँच नभएको अवस्थामा बीमा पोलिसीमा 35 दिनभित्र अनिवार्य रूपमा बीमा पोलिसीमा नामसारी गर्नुहुन अनुरोध गरिन्छ। गाड़ीको रिन्यू भएका कागज पत्र अनिवार्य रूपमा प्रणालीको कार्यालयमा ल्याउनुहुन अनुरोध छ। आफ्नो गाड़ीमा नेपाल सरकारको वा कम्पनीले तोकेको गाड़ी भाड़ा अनिवार्य रूपमा टाँस गर्नुपर्नेछ। यात्रुहरूले यात्रा गर्दा महत्वपूर्ण कागज पत्र एवं सरसामानको जिम्मेवारी स्वयं आफै लिनुपर्ने, अथवा चालक वा परिचालकलाई जानकारी गराउनु हुन अनुरोध गरिन्छ। ट्राफिक नियम पालना गरौं, सभ्य नागरिक, चालक, परिचालक, सवारी साधनको परिचय दिउं। लमजुङ कालिका यातायात सञ्चालक प्रणाली बेसी सर लमजुङ।
11: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
12: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
11: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 0664520209।

0: bring you
1: extreme energy drink.
2: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
5: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
6: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
5: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
6: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
7: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ

0: दिदी अल्मलाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमडी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
3: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
4: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
3: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
5: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
3: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
6: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
5: अब धेरै जनाले खोज्ने गरेको त बेसीसार 7 मा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
7: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टील का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङ का कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।

0: ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
1: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
0: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
0: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
0: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0663520019, 0663520370 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
3: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
4: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
5: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
0: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका साथ पुरानो बैङ्क चोक लमसुङ। सम्पर्क 98461626344, 98461626344।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि, हेर्न दुलैले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र औटी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त। मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचारी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
8: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
8: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
9: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856046662।
10: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
11: क्यों भविष्य में चिंता क्यों पारे मोहिंदी आकी वा आगे गई इंश्योरेंस किए।
12: ओहो थदै मरी गा चील मोमई
11: ये भयो समस्या खै विषय पैनिक आगे प्लान तम
12: लौ छैली मु बिसामी नै बिनि छ्याब बन्दिल परे।
11: रिलायबल लाइफ इन्स्योरेन्स, चिन्ता आङ समाधान,
12: छ्याब मि छ्याब रोजाए।
11: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
12: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
11: अब जापान ट्राई होइन स्योर गरौं।
12: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
11: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
12: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
11: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशेष सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
12: सम्पर्क नम्बर 0665902900। मोबाइल नम्बर 9856602900।
13: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
12: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9542-13236 र 9540-00-58।

0: ठिलाइदिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ, सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665210083,
5: सम्पर्क मोबाइल नम्बर 9857133375,
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

for Sandy FM, Bonchana Bene, your host. Thank you.

0: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एसडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 066-4021-23, 4021-24, मोबाइल 98-41-45-14-48।
2: मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
3: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
2: जानु त जाने, बरु कहाँ जाने होला खै?
3: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
4: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465-00-271 र 98065-67-272।
5: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
6: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
5: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भए समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
7: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
5: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सर साथ, लमजुङ। सम्पर्क फोन नम्बर 066-590-999, मोबाइल 98477-69-229।
3: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा। उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला, गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। हुलाकी फ्रेस हाउस, बेसीसहर नगरपालिका 8 सेरा लमजुङ, प्रोप्राइटर गुणराज तिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-28186, फोन 066-520-293, साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।

0: नमस्कार, रेडियो मर्स्याङ्दी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन www.radiomarsyangdi.org मा बिहान 10 बजेको मर्स्याङ्दी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोपाइटर मणिलाल विश्वकर्मा।
0: घर जग्गा कारोबारका लागि इजाजत पत्र अनिवार्य, 21 दिनभित्र अनलाइन आवेदन दिन आग्रह। कक्षा 12 मौका परीक्षाको परीक्षा फल प्रकाशित, 250 रूपियाँको सामान किनेका उपभोक्ताले जिते 10 लाखको बम्पर उपहार, र नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गर्ने युवक पक्राउ।
3: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
4: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
3: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
5: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेचार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
6: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
3: लिभन अर्ग्यानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो, कारागार अगाडि लम्सुङ। प्रोपाइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
0: अब समाचार विस्तारमा। भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गा सम्बन्धी कारोबार गर्न इजाजत पत्र लिनुपर्ने व्यवस्थाको स्मरण गराएको छ। विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घर जग्गा कारोबार गर्न चाहने फार्म, कम्पनी तथा संस्थालाई 21 दिनभित्र अनलाइन आवेदन दिन आग्रह गरेको छ। सूचना मार्फत महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा एकपटकमा 3 करोड़ रूपियाँ भन्दा बढ़ी मूल्यको घर जग्गा कारोबार गर्न चाहने फार्म, कम्पनी वा संस्थाले अनिवार्य रूपमा इजाजत पत्र लिनुपर्ने जनाएको हो। सूचनामा इच्छुक संस्था तथा कम्पनीहरूले विभागको अनलाइन प्रणाली मार्फत आवेदन दिनुपर्नेछ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 मौका परीक्षाको परीक्षा फल प्रकाशित गरेको छ। बोर्डका अनुसार परीक्षामा 71,310 परीक्षार्थी सहभागी भएका थिए। सबै विषयमा ग्रेड प्राप्त गर्ने विद्यार्थीको संख्या 57,897 रहेको छ। यो 81.19% बराबर हो। यस्तै 3 विद्यार्थीको परीक्षा फल रद्द गरिएको छ। नतिजामा प्राविधिक कारणले कुनै त्रुटि भएमा परीक्षा नियन्त्रण कार्यालयको मुख्य अभिलेखबाट सच्याइने उल्लेख छ। परीक्षा फल बोर्डको वेबसाइट www.neb.gov.np, एसएमएस र आईभीआर सर्विसबाट प्राप्त गर्न सकिनेछ। बोर्डले यही साउन 2 र 3 गते मौका परीक्षा सञ्चालन गरेको थियो। करदाता प्रोत्साहन उपहार योजना अन्तर्गत साउन महिनाको पहिलो 15 दिनको बम्पर उपहारको नतिजा सार्वजनिक भएको छ। श्रीकृष्ण जनरल स्टोरबाट 250 रूपियाँको सामान खरिद गरेका एक उपभोक्ताले 10 लाख रूपियाँको उपहार जितेका छन्। 10 लाख रूपियाँ विजेताको कूपन नम्बर 00731054254493 रहेको छ। अन्य 15 जनाले भने 1 लाख रूपियाँको उपहार जितेका छन्। नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका 8 कलकत्ता बस्ने 35 वर्षीय हरिश्चन्द्र रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिनुभएको छ। वहाँका अनुसार नेपाली सेनामा जागिर लगाइदिने भन्दै 2,40,000 रकम असुली ठगी गरेको आरोप चन्दमाथि छ। चन्दलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। चालू आर्थिक वर्षमा लमजुङका तीनवटा स्थानीय तहमा संघीय सरकारको विशेष अनुदान शून्य रहेको छ। जिल्लाको मध्य नेपाल नगरपालिका, दूधपोखरी गाउँपालिका र कोलासुथार गाउँपालिकामा विशेष अनुदान शून्य रहेको हो। जिल्लाको कोलासुथार गाउँपालिकाले गत आर्थिक वर्षमा पनि विशेष अनुदान शून्य रहेको थियो। सरकारले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण विवरण अनुसार बेसेसहर नगरपालिका, दोर्दी गाउँपालिका र मर्स्याङदी गाउँपालिकाले पनि विशेष अनुदान अन्तर्गत चालू प्रकृतिको बजेट शून्य रहेको छ। सोबाहेक राजनेश नगरपालिका र सुन्दरबजार नगरपालिकामा भने विशेष अनुदान अन्तर्गत पूँजीगत प्रकृतिको बजेट शून्य रहेको छ। बेसेसह नगरपालिकाले विशेष अनुदान अन्तर्गत पूँजीगत तर्फ 1,80,00,000 रूपियाँ रहेको छ भने दोर्दी गाउँपालिकामा सोही शीर्षकमा 1,55,00,000 र मर्स्याङदी गाउँपालिकाले 1,93,00,000 रूपियाँ रहेको छ। त्यसै गरी राइनस नगरपालिकाले विशेष अनुदान अन्तर्गत चालू प्रकृतिको 1,00,00,000 र सुन्दरबजार नगरपालिकाले सोही शीर्षकमा 1,05,00,000 रूपियाँ रहेको छ। चालू आर्थिक वर्षमा जिल्लाका सबै स्थानीय तहहरूमा पूँजीगत प्रकृतिको समपूरक बजेट रहेको छ। पूँजीगत प्रकृतिको समपूरक बजेट अन्तर्गत नगरपालिकातर्फ 5,13,00,000 र गाउँपालिकातर्फ 6,93,00,000 गरी 12,06,00,000 रूपियाँ रहेको छ। बजेट विवरण अनुसार समपूरकतर्फ सबैभन्दा धेरै जिल्लाको बेसेसह नगरपालिकाले 2,58,00,000 रहेको छ। सोबाहेक मर्स्याङदी गाउँपालिकाले 2,88,00,000, दूधपोखरी गाउँपालिकाले 2,33,00,000, दोर्दी गाउँपालिकाले 1,50,00,000, राइनोस नगरपालिकाले 1,22,00,000, मध्य नेपाल नगरपालिकाले 1,13,00,000, कोलासुथार गाउँपालिकाले 22,00,000 र सुन्दरबजार नगरपालिकाले 20,00,000 मात्र रहेको छ। आगामी भदौको तेस्रो साता लमजुङमा आयोजना हुन लागेको प्रथम टूर दि लमजुङ कार्यक्रमको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ। जिल्लाको प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदालाई राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने उद्देश्यसहित हुन लागेको साइकल टूरको तयारी तीव्र पारिएको लमजुङ साइक्लिङ संघले जनाएको छ। आयोजकका अनुसार आगामी भदौ 19-20 र 21 गते जिल्लाको बेसेसहर, कोलासुथार र मर्स्याङदी गाउँपालिका केन्द्रित कार्यक्रम हुने भएको हो। जिल्लामै पहिलो पटक आयोजना गरिएको सो कार्यक्रमका लागि अपेक्षा भन्दा बढ़ीले सहभागिताको लागि नाम दर्ता गराएको संघका अध्यक्ष ध्रुवराम प्रधानले बताउनुभयो। कार्यक्रममा देशका विभिन्न जिल्लाबाट करिब 400 जना साइक्लिस्ट सहभागी हुने अपेक्षा गरिएको थियो, तर दर्ता खुलिएको एक साताभित्रै 550 जनाले नाम दर्ता गरिसकेको अध्यक्ष प्रधानको भनाई छ। अपेक्षा भन्दा बढ़ी सहभागी भएपछि हाललाई थप दर्ता स्थगन गरिएको समेत अध्यक्ष प्रधानले बताउनुभयो। निर्धारित कार्यक्रम अनुसार पहिलो दिन बेसेसहर केन्द्रित हुनेछ भने दोस्रो दिन सेरा चोकबाट शुरू भई बेसेसहर, चण्डी डाँडा, बिमदा, बागलुङपानी, कपुर गाउँ हुँदै घलेगाउँ पुग्नेछ। त्यसै गरी तेस्रो दिन घलेगाउँदेखि नायु, घनपोखरा, रोपलेफाँट खुदी स्थित साम्ब चोक सुरूङ मार्ग भूलभुले हुँदै हामखोलामा समापन गरिने आयोजकले जनाएको छ। तीन दिनको यात्रामा जिल्लाका विभिन्न पर्यटकीय स्थल हुँदै 40 किलोमिटर पार गरिने आयोजक लमजुङ साइक्लिङ संघका सचिव रविन श्रेष्ठले बताउनुभयो। आयोजकका अनुसार सहभागीलाई आधिकारिक टी शर्ट, यात्रा व्यवस्थापन, 2 रातको आवास, 3 दिनको भोजन, सांस्कृतिक कार्यक्रम तथा पानी, फलफूल, ऊर्जा, पेय र चकलेट सहितको रिफ्रेशमेन्ट उपलब्ध गराइनेछ। यस कार्यक्रम मार्फत लमजुङको पर्यटन प्रवर्धन, साइकल पर्यटनको विकास, स्वस्थ जीवनशैलीको प्रवर्धन, वातावरण संरक्षण र हरित यातायातको सन्देश प्रवाह गर्ने लक्ष्य राख्छ। साथै स्थानीय कला, संस्कृति, आतिथ्यता र आर्थिक गतिविधिलाई टेवा पुग्ने तथा विभिन्न जिल्लाका साइक्लिस्ट बीच अनुभव आदान प्रदान हुने अपेक्षा गरिएको छ। कार्यक्रम सम्पन्न गर्नका लागि नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार, बेसेसहर नगरपालिका, कोलासुथार गाउँपालिका, मर्स्याङदी गाउँपालिका लगायत विभिन्न सरकारी तथा निजी संस्थाको सहयोग तथा साझेदारी रहने पनि आयोजकले जनाएको छ। सहभागीको सुरक्षा, व्यवस्थित सञ्चालन र वातावरणलाई संरक्षण लाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने बताउँदै यसलाई आगामी वर्षहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको साइकल महोत्सवको रूपमा विकास गर्ने लक्ष्य रहेको आयोजकको भनाई रहेको छ। लमजुङमा कम उमेरमै आमा बन्ने किशोरीहरूको संख्या अझै पनि चिन्ताजनक देखिएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका अनुसार आर्थिक वर्ष 2082-83 जिल्लाभर 20 वर्षभन्दा कम उमेरका 95 जना किशोरी सुत्केरी भएका छन्। यसले जिल्लामा बाल विवाह, किशोर अवस्थामै गर्भधारण तथा प्रजनन स्वास्थ्य सम्बन्धी चुनौती अझै गम्भीर रहेको संकेत गरेको छ। कार्यालयका तथ्याङ्क अनुसार सबैभन्दा धेरै मेची सहरनगरपालिकामा 64 जना किशोरी आमा बनेका छन्। त्यसपछि मध्य नेपाल नगरपालिकामा 17 जना, सुन्दरबजार नगरपालिकामा 4 जना, रायनस नगरपालिकामा 3 जना, मर्सैती गाउँपालिकामा 3 जना, दोर्दी गाउँपालिकामा 2 जना र दूधपोखरी गाउँपालिकामा 2 जना रहेका छन्। कोल्ला सुथार गाउँपालिकामा भने उक्त अवधिमा 20 वर्षभन्दा कम उमेरका सुत्केरीको संख्या शून्य रहेको प्रदेश जनस्वास्थ्य कार्यालयका सहायक तथ्याङ्क अधिकृत लेखनाथ उपाध्यायले जानकारी दिनुभयो। स्वास्थ्य कर्मीका अनुसार किशोर अवस्थामा गर्भधारण हुँदा आमा र शिशु दुवैको स्वास्थ्यमा गम्भीर जोखिम बढ़ने गर्छ। यसको अवस्थामा रक्त अल्पता, उच्च रक्तचाप, समय अघि नै सुत्केरी हुने, कम तौलका शिशु जन्मिने, नवजात शिशुको मृत्युको जोखिम बढ़ने लगायतका समस्या देखिन सक्छन्। साथै किशोरीको शिक्षा बीचमै छुट्ने, आर्थिक निर्भरता बढ़ने र गरीबीको चक्र अझ बलियो हुने खतरा पनि उत्तिकै रहेको स्वास्थ्य विज्ञहरू बताउँछन्। प्रहरीका अनुसार घरयासी वातावरण, सामाजिक सञ्जाल र संचार माध्यमको प्रभावका कारण किशोर किशोरीहरू कम उमेरमै विवाह र मातृत्वतर्फ धकेलिने अवस्था देखिएको छ। यद्यपि जिल्लामा बाल विवाहको आधिकारिक तथ्याङ्क भने उपलब्ध छैन। कानूनले 20 वर्ष नपुगी विवाह गर्न नपाइने स्पष्ट व्यवस्था गरे पनि कतिपय स्थानमा सामाजिक दबाव र गरीबी कारण बाल विवाह हुने गरेको पाइएको छ। त्यसको प्रत्यक्ष असर किशोरीहरूको स्वास्थ्य, शिक्षा र भविष्यमा पर्ने गरेको छ। किशोर किशोरी मैत्री स्वास्थ्य सेवा प्रभावकारी बनाउने, विद्यालय तथा समुदाय स्तरमा यौन तथा प्रजनन स्वास्थ्य शिक्षा विस्तार गर्ने, अभिभावकमा जनचेतना अभिवृद्धि गर्ने र बाल विवाह विरूद्ध कानूनको प्रभावकारी कार्यान्वयन गर्न सके मात्र कम उमेरमा आमा बन्ने अवस्थालाई न्यूनीकरण गर्न सके मात्र बाल विवाह न्यूनीकरण गर्न सकिने बाल अधिकार कर्मीको भनाइ छ। बाल विवाह र किशोर अवस्थामै मातृत्व केवल व्यक्तिगत वा पारिवारिक विषय नभई सामाजिक स्वास्थ्य र विकाससँग जोड़िएको गम्भीर मुद्दा भएकोले यसको रोकथामको लागि स्थानीय तह, विद्यालय, स्वास्थ्य संस्था, सुरक्षा निकाय, अभिभावक तथा समुदाय सबैको साझा प्रयास आवश्यक रहेको देखिएको छ। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्सङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
7: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौं।
1: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
7: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
1: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
7: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
1: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौ, अरूलाई पनि सुरक्षित राखौं।
7: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्सेङ्गी 95 MHz।
8: लमजुङ उद्योग वाणिज्य संघको सूचना। लमजुङ उद्योग वाणिज्य संघको सदस्यहरूको सहजताका लागि आर्थिक वर्ष 2082-83 कर चुक्ता, आर्थिक वर्ष 83-84 मदिराको अन्तशुल्क र संघको सदस्यता नवीकरण गर्न सदस्यहरूको सहजताका लागि विभिन्न इकाईमा जिल्लाबाट संघका कर्मचारी तथा संघका प्रतिनिधिहरू सम्बन्धित इकाइमा आउने निर्णय भएकोले निम्न मिति र समयमा नवीकरण गर्नुहुन सबै सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौं। सुन्दर बजार इकाई 2083 साउन 21 गते, खुदी इकाई 2083 साउन 22 गते, दुई पिपली इकाई 2083 साउन 27 गते, भोलेटार इकाई 2083 साउन 28 गते। विस्तृत जानकारीका लागि लमजुङ उद्योग बाँड संघका अध्यक्ष भरत कुमार श्रेष्ठ सम्पर्क नम्बर 9856045248, महासचिव विपिन श्रेष्ठ सम्पर्क नम्बर 9842538555, विदुर तिवारी 9856045252, विवेक तिवारी 9846634609।
9: प्राकृतिक सौन्दर्य, मनोरञ्जन र सांस्कृतिक उत्सवको अनुपम संगम मर्सिङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला छर्न संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6ौं हामखोला छर्न महोत्सव 2083 मर्सिङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला छर्न संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6ौं हामखोला छर्न महोत्सव 2083 आगामी साउन 23 र 24 गते हुँदैछ।
10: प्राकृतिक सौन्दर्यले भरिपूर्ण हामखोला झरनाको मनमोहक दृश्यसँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिको भरपूर आनन्द लिन सम्पूर्ण महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
9: उक्त महोत्सवमा सहभागी भए स्वर सम्राट राजु परियार र चर्चित गायिका शीला आलेको विशेष सांगीतिक प्रस्तुति तथा प्रत्यक्ष दोहोरीमा रमाउनुहोस्।

0: झरनाको चिसो स्वच्छ र शीतल स्पर्शको अनुभूति गर्न
1: चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको उत्कृष्ट प्रस्तुति अवलोकन गर्न स्थानीय कला संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा साथ दिन परिवार साथीभाइ र आफन्तसँग अविस्मरणीय क्षणहरू साट्न
0: सप्रेम उपस्थिति भए महोत्सवलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ
1: आउनुहोस् प्रकृतिसँग रमाऊ संस्कृतिलाई सम्मान गरौं र हामखोला झरना महोत्सव 2083 उत्साहका साथ सभ्य र भव्य रूपमा सफल बनाऊ
2: दिदी तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ फेरि कति राम्रो फिट भएको
3: यो ब्लाउज न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको
2: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि
3: अरू त्यहाँ के सिलाइन्छ त दिदी
2: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज लेहेङ्गा चोली कुर्ता सुरुवाल सुट प्यान्टहरू सिलाइन्छ अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ
0: सजिलो ठाउँ छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस् न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट वैशिखर नगरपालिका साथ त्रिवेणी टोल लमजुङ एसबीआई ब्याङ्कको ठिक अगाडि प्रोप्राइटर लक्ष्मी परियार रामजी परियार सम्पर्क 9841692406 र 9816674372
4: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ
0: आजै आउनुहोस् तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्
5: विश्रामपछि स्वागत छ अब बाँकी समाचार लमजुङमा सिलाई व्यवसायमा आबद्ध महिला उद्यमीहरूको सिप क्षमता र व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले 7 दिने एडभान्स फेसन तालिम शुरू भएको छ ग्रामीण सामुदायिक विकास केन्द्र नेपालको आर्थिक सहयोग र बेसी शहर वडा नम्बर 8 को सहकार्यमा नेपाल कपड़ा तथा सिलाई व्यवसाय महासंघ राष्ट्रिय महिला उद्यमी विकास गण्डकी प्रदेशको व्यवस्थापन तथा नेपाल कपड़ा तथा सिलाई व्यवसाय महासंघ राष्ट्रिय महिला उद्यमी जिल्ला समिति लमजुङको आयोजनामा तालिम सञ्चालन भएको हो तालिमको बिहिबार बेसेश्वर नगरपालिका 8 का वडा अध्यक्ष पवित्र थापाले उद्घाटन गर्नुभएको हो उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष थापाले महिलाहरूलाई सिपमूलक तालिम मार्फत आत्मनिर्भर बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो वहाँले तालिमबाट सिकेका सिपलाई व्यवहारमा उतारेर आय अर्जन र उद्यम विकासमा लाग्न सहभागीहरूलाई आग्रह गर्नुभयो कार्यक्रममा नेपाल कपड़ा तथा सिलाई व्यवसाय महासंघ राष्ट्रिय महिला उद्यमी गण्डकी प्रदेशको संयोजक ममता बस्याल ग्रामीण सामुदायिक विकास केन्द्र नेपालका कार्यक्रम संयोजक हेमराज विमली नेपाल कपड़ा तथा सिलाई व्यवसाय महासंघ राष्ट्रिय महिला उद्यमी तनहू जिल्ला समितिकी अध्यक्ष बसन्ती जोशीले शुभकामना मन्तव्य व्यक्त गर्दै महिलाको आर्थिक सशक्तिकरणका लागि सिप विकास सम्बन्धी तालिम आवश्यक रहेको बताउनुभयो तालिम अवधिभर नेपाल कपड़ा तथा सिलाई व्यवसाय महासंघ राष्ट्रिय महिला उद्यमी रूपन्देही जिल्ला समितिकी कोष अध्यक्ष तथा प्रशिक्षक मनु थापाले प्रशिक्षण दिनुहुनेछ नेपाल कपड़ा तथा सिलाई व्यवसाय महासंघ राष्ट्रिय महिला उद्यमी जिल्ला समितिकी अध्यक्ष यम कुमारी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सचिव रत्न श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा जिल्ला समितिका सदस्य पवित्र परियारले स्वागत मन्तव्य राख्नु भएको थियो 7 दिनसम्म सञ्चालन हुने तालिममा 45 जना प्रशिक्षार्थीको सहभागिता रहेको आयोजकले जनाएको छ लमजुङको मर्सङ्गी गाउँपालिका 8 भूस्मेमा उत्पादन हुने बेमौसमी तरकारी अहिले जिल्लाका विभिन्न बजारमा नियमित रूपमा पुग्न थालेको छ गाउँमा उत्पादन भएका काउली बन्द हरियो काक्रो विभिन्न किसिमका साग लगायतका ताजा तरकारी बेसी शहर खुदी र भुलभुले बजारमा दैनिक रूपमा बिक्रीका लागि ढुवानी भइरहेको छ अनुकूल मौसम चिसो हावापानी र व्यवसाय खेतीतर्फ किसानको आकर्षण बढ़ेसँगै भूस्मेमा बेमौसमी तरकारी उत्पादनमा उल्लेखनीय वृद्धि भएको हो स्थानीय किसानका अनुसार अन्य क्षेत्रमा उत्पादन गर्न कठिन हुने तरकारी समेत यहाँ सहज रूपमा उत्पादन हुने गरेको छ स्थानीय किसान हेमराज तामाङका अनुसार बेमौसमी तरकारी बिक्रीबाट दैनिक 80,000 देखि 1,00,000 रूपियाँसम्म कारोबार हुने गरेको छ ढुवानी बढ़ी हुने दिनमा 1,50,000 देखि 2,50,000 सम्म आमदानी हुने गरेको उहाँले बताउनुभयो उहाँका अनुसार गाउँमा उत्पादन भएका तरकारी जीप मार्फत दैनिक बजार पठाइने गरिएको छ ताजा तरकारीको माग निरन्तर बढ़ेकाले बेसी शहर खुदी र भूलभुले बजारमा नियमित रूपमा तरकारी पठाउने गरेको तामाङको भनाई छ। भूस्मेको ताजा तरकारीप्रति उपभोक्ताको आकर्षण बढ़दै जाँदा किसानले उत्पादनको उचित मूल्य पाउन थालेका छन्। यसले किसानको आमदानी वृद्धि हुनका साथै स्थानीय उपभोक्ताले पनि ताजा तथा गुणस्तरीय तरकारी सहज रूपमा प्राप्त गर्न सकेका छन्। भूस्मेका किसानले मौसमी सँगै बेमौसमी तरकारी खेतीलाई आय आर्जनको प्रमुख स्रोत बनाएका छन्। व्यावसायिक तरकारी तथा खेती विस्तारका लागि स्थानीय सरकारले विभिन्न कार्यक्रम मार्फत प्राविधिक सहयोग र प्रोत्साहन उपलब्ध गराउँदै आएको जनाएको छ। कर्मद सृजना मंच नेपालको 60औं कविता वाचन कार्यक्रम भर्चुअल प्रविधि मार्फत सम्पन्न भएको छ। मंचका अध्यक्ष जगदीश्वर पोखरेलको अध्यक्षता तथा वरिष्ठ कवि एवं गीतकार डाक्टर बमबहादुर थापा जितालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा देशभरका 20 भन्दा बढ़ी कविहरूको सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डाक्टर थापा जितालीले कर्मद सृजना मंचले आफ्नो नाम अनुसार नै निरन्तर सृजनात्मक कार्य गर्दै कर्मद जस्तै सलल बगेको उल्लेख गर्नुभयो। उहाँले भाषा कला साहित्य गीत विभिन्न छन्दका कविता तथा लघुतम साहित्यिक विधालाई समेत प्राथमिकता दिँदै आएकोमा मंचप्रति धन्यवाद व्यक्त गर्नुभयो। कार्यक्रममा डाक्टर बमबहादुर थापा जितारी जगदीश्वर पोखरेल पुरूषोत्तम सिगदेल दुर्गाप्रसाद सिगदेल शारदा कार्की डाक्टर देवी पन्थी कलानिधि दहाल जानुका थापा रायमाझी द्वारिका कुइकेल कृष्ण प्रसाद मिश्रा पवन कुमार बुढाथोकी चन्द्र नेपानी उत्तम भेटुवाल हरिप्रसाद टेकबहादुर लौडारी बेनु बाबा घिमिरे दिशान्त भट्टराई बासु ठकुरी लक्ष्मीप्रसाद मिश्र लगायत 20 भन्दा बढ़ी कविहरूले आफ्ना सृजना वाचन गर्नुभएको थियो। कार्यक्रममा वाचन गरिएका कविताहरूमा देशप्रेम राष्ट्रप्रेम श्रृंगार माया प्रेम तथा समसामयिक विषयवस्तु समेटिएका थिए। वाचन गरिएका कवितामाथि पुरूषोत्तम सिगदेलले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन अध्यक्ष जगदीश्वर पोखरेलले गर्नुभएको थियो। अन्त्यमा अध्यक्ष पोखरेलले सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभएको थियो। नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेलाको तयारीबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दैछ। राष्ट्रिय भेला मूल आयोजक समितिका संयोजक डाक्टर शशांक पोखरे कोइरालाको शुक्रबार पत्रकार सम्मेलन गर्ने भएका हुन्। इतर समूहको प्रचार प्रसार समितिका संयोजक मीन विश्व कुमारका अनुसार पत्रकार सम्मेलन दिउँसो 2:30 बजे चुनावी स्थित सम्पर्क कार्यालयमा शुरू हुनेछ। इतर समूहले पूर्व महामन्त्री कोइरालाको संयोजकत्वमा गठित 551 सदस्यीय मूल आयोजक समिति गठन गरेको छ।

पत्रकार सम्मेलन गर्दै बिहान 10 बजेको मर्साङदी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्साङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन www.radiomarsangdi.org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज।
1: तिमीले पढ्न आउँछ?
2: माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा?
3: बनाना। I love you.
4: अन्नपूर्ण चलचित्र मन्दिर बेस शहरमा भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्रहरू दिउँसो 12 बजे गौथली।

0: दिउँसो 3 बजे कमला मिस।
1: म यो स्कुलको प्रिन्सिपल, मलाई किन भेट्न खोज्नु भयो?
2: म USAबाट कमला मिसलाई भेट्न आएको हुँ।
1: कमला मिस
0: कलाकारहरू निर शाह, रमेश बुढाथोकी, बासना तिमिल सिन्हा लगायतका कलाकारको प्रस्तुति।

0: साथै साँझ 6 बजे भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र हली।
1: तर जाँच दिलाउने कुरा गर्न 13-22 को बजा छन्। आफ्नो बाबाको मुख त हेर्न नदिनु यो गाउँका मान्छे के दिलान जाँच दिनु।
2: अब यही जाँचमा तेरी छोरी डाक्टर नि हुने होइन क्यारे। अनि फेरि छाउ भएकी केटीले जाँच दिँदाखेरि देउता रिसाएर त्यतिकै फेल हुन्छ।
3: गाउँको रीतिरिवाज थाहा छैन तलाई।
0: कलाकारहरू प्रमोद दीप, सुजता थापा, ओम प्रतीक गुरुङ, सरोज खनाल लगायतका कलाकारको प्रस्तुति।
4: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर सम्पर्क 97497938798।

0: Ayah, morenya amah. Ayah ni,
1: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काही त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो हो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ कहाँ जाने होला है
1: ल दिदी विशिष्ट नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थायराइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मेसिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: केयर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 9849068924 9850086780
0: यो मोबाइलले पनि तनावै दियो भने
4: हैन के तनाव दियो ए खुशी
0: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
4: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
5: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ

0: छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
1: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
2: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: sip on your extreme energy drink.
1: सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टिल फ्रेम, गोलो फ्रेम, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेम, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै संचालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर नारायण ढकाल, बसलामाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
1: दिदी, अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
5: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
1: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
5: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोप्राइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9560074486।
0: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
6: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
7: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
6: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
7: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
6: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
7: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
8: नेपाल ऋण खप्पै बिमगाछ क्याल्बोलुम प्रविधि से शोभा अल्मोनियम कोटे सादा थिन रंगीन जस्ता पाता हुलास ज्यूरा कलर सेन बन्दा तीन गुना बड़ी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला
9: तीन गुना लाना टुला
8: हुलास मुसम अर्कुतिल दमाइसे।

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, म त नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: मरेनी आमा, यो दाँतले मलाई साह्रै दुख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: California.
1: Extreme energy drink.
2: 아니네 खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861 39 157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
6: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
5: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
6: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
7: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जु
8: नमस्कार अहिले दिउँसोको 1 बजेको छ अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार नेपालमा अवैध रूपमा भित्राउँदै आएका यसलाई हिजो बिरगंजबाट गरिएको छ स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो रुकावट भए त असर पर्छ नै तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हाडोहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हाडोहरू चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्रालि विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: जय श्री राम, जय श्री राम।
5: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
4: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
5: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
4: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
5: हो नि भाउजू।
6: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
0: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
6: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
0: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
6: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
0: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
7: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065854।

0: एनिमल रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: दीदी तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिश छ, फेरि कति राम्रो फिट भएको
2: यो ब्लाउज। न्यू रिचु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको,
1: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट पाए नि त्यही सिलाए नि।
2: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
1: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
3: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट, वैशिष्ट नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
4: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
3: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।

0: Mania?
1: Extreme energy drink.
2: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
3: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400058।

0: Bunnia.
1: Extreme energy drink.
2: प्राकृतिक सौन्दर्य मनोरञ्जन र सांस्कृतिक उत्सवको अनुपम संगम मर्तिङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला छर्न संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित छैटौं हामखोला छर्न महोत्सव 2083 मर्तिङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला छर्न संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित छैटौं हामखोला छर्न महोत्सव 2083 आगामी साउन 23 र 24 गते हुँदैछ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण हामखोला झरनाको मनमोहक दृश्यसँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड़ सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिको भरपूर आनन्द लिन सम्पूर्ण महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ। उक्त महोत्सवमा सहभागी भए स्वर सम्राट राजु परियार र चर्चित गायिका शीला आलेको विशेष सांगीतिक प्रस्तुति तथा प्रत्यक्ष दोहोरीमा रमाउनुहोस्।

0: झरनाको चिसो स्वच्छ र शीतल स्पर्शको अनुभूति गर्न
1: चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको उत्कृष्ट प्रस्तुति अवलोकन गर्न स्थानीय कला संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा साथ दिन परिवार साथीभाइ र आफन्तसँग अविस्मरणीय क्षणहरू साट्न
0: सप्रेम उपस्थिति भए महोत्सवलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ
1: आउनुहोस् प्रकृतिसँग रमाऊ संस्कृतिलाई सम्मान गरौं र हामखोला झरना महोत्सव 2083लाई उत्साहका साथ सभ्य र भव्य रूपमा सफल बनाऊ के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
1: अब जापान ट्राई होइन स्योर गरौं
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा एन

0: 5590299 मोबाइल नम्बर 9856602900
1: नेपाल ऋण खप्पै बिमगान्छ क्याल्बोलुम प्रविधि से शोभा अल्मोनियम कोटे साडा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर छ्यान बन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला तीन गुना लाना टुला हुलास मुसम अर्कु तिल दमाइसे
2: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।
3: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
4: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
3: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
5: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
3: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909999 मोबाइल 9847729929।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
5: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
7: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीचार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
8: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुशी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
9: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
10: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
9: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
10: मलाई त एकदमै मन पर्यो।
9: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
11: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
9: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204435, 5204475। विश्वास तपाईँको, सेवा हाम्रो, सेवा हाम्रो।
4: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा, बनाऊ हरा भरा।
12: छोराबरा।
13: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
14: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
13: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
14: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
13: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 560 46 244।
15: दिदी तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको
16: यो ब्लाउज। न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको,
15: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नि त्यही सिलाएँ नि।
16: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
15: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कुल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
16: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट, बैशिखर नगरपालिका 7 त्रिवेणी टोल लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 98461-92406 र 98164-74372।
14: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
16: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।

0: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
1: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
0: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
1: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
0: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
1: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
2: हैने खुशी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
3: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
3: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घात, खाली घात, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि।
2: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
3: महको सेवन स्वस्थ र दीर्घ जीवन।
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, सामुदायिक स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
5: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664041213, 4021224, मोबाइल 9841454448।
3: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्टर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा: इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बैसिसर 7 लमजुङ, सम्पर्क 0665200004, 9840050663।
7: कान्छी, घर बनाउने काम सुरु भयो?
8: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
8: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
9: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662।
10: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: California. Extreme energy drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
2: खाना पनि के खानु? ये बिकासे चामल केही स्वाद आउने हैन? उ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9841623284 र 9921980746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 9841626344, 9841626344।

0: सर्वोत्तम सुपर ग्रिडमा छ 60% बढी पकड शक्ति, जसले बन्छ सर्वोत्तम निर्माण, सर्वोत्तम स्टील।
1: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगलाय तनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त। मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
8: अब धेरै जनाले खोज्ने गरेको त बेसीसर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि। तपाईँ पनि त्यही जानुहोस् न।
9: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
10: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
11: लमजुङ उद्योग वाणिज्य संघको सूचना। लमजुङ उद्योग वाणिज्य संघको सदस्यहरूको संस्थाका लागि आर्थिक वर्ष 2082-83 कर चुक्ता, आर्थिक वर्ष 83-84 मदिराको अन्तशुल्क र संघको सदस्यता नवीकरण गर्न सदस्यहरूको संस्थाका लागि विभिन्न इकाईमा जिल्लाबाट संघका कर्मचारी तथा संघका प्रतिनिधिहरू सम्बन्धित इकाईमा आउने निर्णय भएकोले निम्न मिति र समयमा नवीकरण गर्नुहुन सबै सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौं। सुन्दर बजार इकाई 2083 श्रावण 21 गते, खुदी इकाई 2083 श्रावण 22 गते, दुई पिप्ली इकाई 2083 श्रावण 27 गते, भोलेटार इकाई 2083 श्रावण 28 गते। विस्तृत जानकारीका लागि लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9856045248, महासचिव विपिन श्रेष्ठ, सम्पर्क नम्बर 9842385555, विदुर तिवारी 9856045252, विवेक तिवारी 9846634609।

0: California.
1: Extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
4: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
5: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
4: हरे दाई, पनि हाम्रै बेसिसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुस् है, सँगै जाने नि।
5: ल भइहाल्छ नि नानी।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
7: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसिसर साथ, भीमसेन थान चोक, फोन 066-520-120, मोबाइल 98-460-77-745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज

0: Ayah, mari ni ama. Ayah ni,
1: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काही त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो हो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
1: ल दिदी विशिष्ट नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थायराइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: Your Pharmacy and Lab, Besi Sahar Nagarpalika Saath, Purano Bank Chowk, Lamjung.
2: Sampark of phone 98490-68924-98450-63780.
0: यो मोबाइलले पनि तनावै दियो भने
4: हैन के तनाव दियो ए खुशी
0: हेर न अस्ति भक्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
4: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
5: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
6: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 98495-94046 98-13-09-49-32
7: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ
8: प्राकृतिक सौन्दर्य मनोरञ्जन र सांस्कृतिक उत्सवको अनुपम संगम
9: मर्तिन्दी गाउँपालिकाको प्रवर्धन तथा हामखोला छर्न संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6 हामखोला छर्न महोत्सव 2083 मर्तिन्दी गाउँपालिकाको प्रवर्धन तथा हामखोला छर्न संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6 हामखोला छर्न महोत्सव 2083 आगामी साउन 23 र 24 गते हुँदैछ
8: प्राकृतिक सौन्दर्यले भरिपूर्ण हामखोला झरनाको मनमोहक दृश्य सँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिको भरपूर आनन्द लिन सम्पूर्ण महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ
9: उक्त महोत्सवमा सहभागी भए स्वर सम्राट राजु परियार र चर्चित गायिका शीला आलेको विशेष सांगीतिक प्रस्तुति तथा प्रत्यक्ष दोहोरीमा रमाउनुहोस्

झरनाको चिसो स्वच्छ र शीतल स्पर्शको अनुभूति गर्न, चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको उत्कृष्ट प्रस्तुति अवलोकन गर्न, स्थानीय कला संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा साथ दिन, परिवार साथीभाइ र आफन्तसँग अविस्मरणीय क्षणहरू साट्न, सप्रेम उपस्थिति भए महोत्सवलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ। आउनुहोस्, प्रकृतिसँग रमाऊ, संस्कृतिलाई सम्मान गरौ र हामखोला झरना महोत्सव 2083 उत्साहका साथ सभ्य र भव्य रूपमा सफल बनाऊ।

0: California.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसार नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 98 56 46 257 र 98 400 67 87।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665251
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: अय्या मरे मियामा यो दाँतले मलाई साह्रै दुःख दियो
3: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
2: जान त जाने बरु कहाँ जाने होला खै
3: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि
4: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 98465000271 र 98065067272
5: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर
6: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा
5: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस् साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ
7: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट
5: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सर साथ लमजुङ सम्पर्क फोन नम्बर 0665909999 मोबाइल 98477269229

0: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
3: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
4: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
4: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58261।

हेलो, नमस्ते, गुड आफ्टरनून, स्वागत छ यहाँलाई मर्साङ द कल टाइममा। कार्यक्रम प्रस्तुत म लक्ष्मी छु र टेक्निकली सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले। र आज शुक्रबार बसाईमा छौ, शुक्रबारको बसाईमा हामीले म्युजिकको ट्र्याक लिएर आउँछौ। तपाईँले ट्र्याक पत्ता लगाउनुपर्ने हुन्छ र कुन ठाउँबाट सुन्दै हुनुहुन्छ के छ तपाईँको हाल खबर सुनाउनको लागि फोन गर्न सक्नुहुनेछ 0665200020 डायल गरेर। साथै तपाईँले कार्यक्रम रेडियो मर्साङ दीको फेसबुक पेजबाट पनि सुन्न सक्नुहुनेछ र प्रतिक्रिया दिन सक्नुहुनेछ। र मेरो अवस्था भन्नुपर्दाखेरि चाहिँ हिजोको भन्दा घाँटी दुख्ने चाहिँ अलिकति कम भएको छ, तर आवाज चाहिँ झनै भाँसिएको छ भन्नुपर्छ। र अर्को साता चाहिँ पहिलोको साता गत साता हामीले चाहिँ 8 म्युजिकको ट्र्याक लिएर आएको थियौं भने आज चाहिँ मात्रै 5 ट्र्याक रहेको छ। यहाँले 5 ट्र्याक मध्ये कुनै पनि एउटा नम्बर चाहिँ रोज्न सक्नुहुनेछ। साथै हिजो अस्तिको तुलनामा आज चाहिँ एकदमै गर्मी छ, अत्याधिक घाम पनि लागेको कारणले गर्दाखेरि चाहिँ एकदमै गर्मी नै छ होला यहाँको ठाउँतिर पनि। प्रशस्त मात्रामा पानी पिउनु होला र फुर्सद मिल्छ भने फोन पनि गर्न सक्नुहुनेछ। यति बेला आजको पहिलो कलर जोडिसक्नु भएको छ। हेलो, नमस्ते।

0: Hello, namaskar. Hello.
1: Hello, namaskar.
0: Ko boldai hununcha hola?
1: Mera pranam sajja hola.
0: कृष्णजी आज कृष्णजीको इन्ट्री चाहिँ फरक तरिकाले भइरहेको छ, पुरै सिटी बजाएर होइन त?
1: अब ट्र्याक पत्ता लाउनु पर्ने हो, तपाईँले पत्ता लाउनु भयो त?
0: के गर्दै हुनुहुन्छ कृष्णजी?
1: हजुर,
0: बसी बसाइमै हुनुहुन्छ। अनि पानी कतिको पिउनु भएको छ कृष्णजीले?
1: तपाईँले सोध्छ भनेर अब भर्खरै खाए के अरे, तपाईँले अब त्यो तातो पानी पिउनुभएको छ कि भनेर अलिकति बिसेको भन्नुभएको छ।
0: हजुर, म चाहिँ अलिकति घाँटीमा चाहिँ रुगा लागिरहेको छ मलाई है।
1: हजुर, धेरै रोग भयो भने अब चेकअप पनि गर्नुपर्छ।
0: हजुर, हुन्छ। अनि कार्यक्रममा जोडिनु भएको छ कृष्णजी, आजको बसाइको बारेमा त जानकारी पनि छ, कति नम्बरको ट्र्याक रोज्न चाहनुहुन्छ? मैले चाहिँ माफ गर्नुहोला, अलिकति सकिनँ है। हुन्छ, एक नम्बरको ट्र्याक बजाउनेछौ, तपाईँले मजाले सुन्नु होला है त। एक नम्बरको ट्र्याक चाहिँ हामी बजाउनेछौ। रेडी हुनुहुन्छ कृष्णजी?
1: आई एम रेडी।

0: कृष्णजी
1: हजुर
0: भन्नुहोस् त यो कुन गीतको ट्र्याक हो
1: मुखमा आयो मनमा आयो मुखमा आएन
0: भनेपछि मनमा आयो मुखमा आएन है
1: हजुर
0: के भन्न चाहनुहुन्छ त यहाँले
1: साथीहरूले पास गरिदिन्छु
0: हजुर हुन्छ हामी पास गरिदिनेछौ आजको बसाइबाट सम्झिनु पर्दा कसलाई सम्झिन चाहनुहुन्छ
1: हजुर सम्झिनु पर्दा सबभन्दा पहिला तपाईँलाई
0: धन्यवाद
1: अनि प्राविधिक साथ दिने जिरुजीलाई अनि मर्सङ्गी होल टिमलाई
0: हजुर
1: अनि रेडियो सुनेर बस्नुहुने रेडियो प्रेमी सबैलाई कृष्ण लामा भनेर चिन्ने नचिन्ने सबैले भन्दै अरूलाई पालो दिन्छु हो त बाबाई
0: हजुर हुन्छ नमस्ते बाई बाई आजको पहिलो कलर कृष्ण लामाजी जोडिनु भएको थियो उहाँले ट्र्याक नम्बर वान रोज्नु भएको थियो भने पत्ता चाहिँ लगाउन सक्नु भएको छैन सम्पूर्ण साथीहरूलाई सम्झिँदै उहाँ चाहिँ आजको बसाइबाट विदा भइसक्नु भएको छ यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ 06605020 डायल गरेर र एकदमै घाम लागेको छ प्रशस्त मात्रामा पानी पिउनुहोला भन्न चाहन्छु र यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा हेलो नमस्ते
2: नमस्ते
0: नमस्ते बालकृष्णजी
2: हजुर
0: सन्चै हुनुहुन्छ
2: ठिकै छ हजुरलाई कस्तो छ
0: हजुर मलाई चाहिँ अलिकति बिरामी छ है बालकृष्णजी
2: कामना गर्न चाहन्छु
0: धन्यवाद अनि के गर्दै हुनुहुन्छ त बालकृष्णजी
2: गर्मी छ भित्र बसेर घाम चर्किया छ कोठामा बसिरहेको छ
0: कोठामा बसिराख्नु भएको छ अनि यस्तो चर्को घाम लागेको छ पानी पिउनु भएको छ कि छैन यहाँ
2: पानी
0: पिउनु भएको छ
2: हजुर
0: एकदम पिउनुपर्छ पानी चाहिँ प्रशस्त मात्रामा अनि कार्यक्रममा जोडिनु भएको छ बसाइको बारेमा चाहिँ जानकारी छ कि छैन हजुर एक नम्बरको पाउनुहुन्छ
2: एक नम्बरकै
0: हजुर हुन्छ

0: हॅलो लक्ष्मीजी.
1: हजुर बालकृष्णजी.
0: यो तिजाको बारेले आयो बगिले छ आमालाई त.
1: हजुर ठ्याक्कै पत्ता लगाउनु भएको छ. यहाँले बधाई छ है बालकृष्णजी.
0: हजुर.
1: अनि क कसलाई सम्झिन चाहनुहुन्छ? हामी गीत बजाउनेछौ
0: हजुरलाई.
1: धन्यवाद
0: लिलु बहिनीलाई. अब हाम्रो कृष्ण मिजुले भन्नुभयो नजाने पनि, अब मिजुले जान्नुभयो भन्नुभयो कृष्ण मिजुले.
1: यो चाहिँ एकदमै धेरै जस्तो मिल्छ, अब कोइन्सिडेन्ट भन्ने कि अब के भन्ने है. बालकृष्णजी र कृष्णजीको चाहिँ अगाडि पछाडि हुन्छ, एकजनाले नमिलाउनु भएको अर्कोजनाले मिलाउनुहुन्छ. झन् आज त गीत पनि बजिसकेको थियो होइन त.
0: हजुर हजुर.
1: हुन्छ सम्झिनुहोस् त
0: हजुरलाई. अब भन्नुभयो अब मसँग भनेर हेर्नु त बाँड्ने घर परिवारलाई म पछि आउने सम्पूर्णलाई भन्दै छिट्नु जान्छ.
1: हजुर हुन्छ नमस्ते. हजुर भर्खरै मात्रै बालकृष्णजी जोडिनु भएको थियो. उहाँले ट्र्याक नम्बर 1 रोज्नु भएको थियो र पत्ता पनि लगाउनु भएको छ. यो गीत बजाउनेछौ हामी. उहाँले सम्पूर्णलाई डेडिकेट गर्नुभएको छ यो गीतको मार्फतबाट. तपाईँले चाहिँ कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला तपाईँले र कमेन्ट पनि छोड्न सक्नुहुनेछ तपाईँले कार्यक्रम फेसबुक लाइभ मार्फत सुनेर. यति बेला तपाईँको सामु ट्र्याक नम्बर 1 बालकृष्णजीले रोज्नु भएको ट्र्याक, पत्ता लगाउनु भएको ट्र्याक चाहिँ बजाउँछौ. स्वीकार दिनुहोला.

यो मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं र तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने जोडिन सक्नुहुनेछ। फोन गरेर 0665220020 डायल गर्न सक्नुहुनेछ। साथै कार्यक्रम रेडियो मर्सेन्डीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ, त्यहाँबाट पनि तपाईँले सुन्न सक्नुहुनेछ। धर्मराजजीले लेख्नु भएको छ, नमस्ते, शुभ दिन, म ढकाल धर्मराज बिर्तमोड छापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई मेलिना राई र समीर खरेलको सिक्का नोटैमा बोलको गीत बजाइदिनुहोस्। आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नुपर्दा आज साउन 22 गते जन्मदिन मनाउने मेरो भतिजहरू रिदम ढकाल र आर्यन ढकाल, बागलुङ्गी बहिनी सुषमा ढकाल र अस्मिता थापा, मोरङ राजघाटकी साथी तेजन खड्का, मोरङ टाँडीकी बहिनी खिमा भण्डारी र झापाका रुजु अधिकारीलाई जन्मदिनको लाखौं लाख शुभकामना गर्दै र मेरा आफन्तजन घर परिवार लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई मिठो सम्झना माया व्यक्त गर्न चाहन्छु भनेर छुट्नु भएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु। धर्मजी नियमित रूपमा जोडिनुहुन्छ र सम्पूर्ण जति पनि साथीहरूको नाम लिनुभएको छ उहाँलाई चाहिँ हाम्रो तर्फबाट पनि जन्मदिनको एकदमै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। लक्ष्मी प्रसाद मिश्रजीले लेख्नु भएको छ, नमस्कार, म पाउदीबाट सुन्दैछु भन्नुभएको छ। नमस्कार लक्ष्मीजी। मनको साथी जीवन कार्कीजीले लेख्नु भएको छ, हजुर पोखरेले नमस्कार, आरामै हुनुहुन्छ बहिनी के छ हजुर, हाल खबर सुनिरहेको छु कार्यक्रम पोखराबाट। मनको साथी म पनि आरामै छु हजुर, रेडियो परिवारलाई आजको दिन शुभ रहोस्। सम्पूर्ण साथीलाई सम्झेको छु, स्वास्थ्यको ख्याल गर्नुहोला, सबैको भलो चाहने मान्छे शुभ दिन भनेर छुट्टिनु भएको छ। जीवनजीलाई एकदमै धेरै धन्यवाद छ र फोन पनि गर्न सक्नुहुनेछ है जीवनजी, यो फुर्सदको बेला चाहिँ फोनबाट पनि जोडिनुहोला र सम्पूर्णको हालखबर चाहिँ तपाईँले सोध्न सक्नुहुनेछ। सिर्जना मुखियाजीले लेख्नु भएको छ, गुड आफ्टरनून, मिस यु अल फ्रेन्ड्स भनेर छुटिसक्नु भएको छ। गुड आफ्टरनून सिर्जनाजी। र आज हामी शुक्रबार बसाईमा छौं, शुक्रबारको बसाईमा हामीले ट्र्याकहरू लिएर आउँछौं। तपाईँले कुन गीतको ट्र्याक हो भनेर गेस गर्नुपर्ने हुन्छ, ट्राई गर्नुपर्ने हुन्छ। सात दिनको सातै बार फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं। तपाईँले आफूलाई मन परेको बसाईमा आफूलाई सत मिलेको बसाईमा हामीलाई फोन गर्न सक्नुहुनेछ। साथै अत्याधिक गर्मी बढ़िरहेको छ, प्रशस्त मात्रामा पानी पिउन नबिर्सिनुहोला। तपाईँ जुन काम गर्नुभए तापनि पानी पिउन चाहिँ नबिर्सिनुहोला। वन जंगलतिर जाँदै हुनुहुन्छ भने एकदमै जनावरदेखि चाहिँ एकदमै सतर्क हुनुहोला, विशेष गरी सर्पदेखि चाहिँ। र फुर्सदमा हुनुहुन्छ भने फोन पनि गर्न सक्नुहुनेछ। लक्ष्मी प्रसाद मिश्रजीले लेख्नु भएको छ, 25 गते धर्मनाथ धाममा अन्तिम सोमबार प्रमुख अतिथि डाक्टर योगी विकास नन्दज्यू र योग गुरू कञ्चन घिमिरेज्यूको सान्दर्भिक प्रवचन र नियमित पूजा पाठ होम बिहान हुनेछ, भक्तजनहरू पाल्नुहोला भनेर चाहिँ उहाँले निमन्त्रणा दिनुभएको छ। अबको 25 गते अन्तिम सोमबार चाहिँ धर्मनाथ धाममा तपाईँ गएर चाहिँ पूजापाठमा भक्तजनको रूपमा चाहिँ तपाईँ पाल्न सक्नुहुन्छ भनेर चाहिँ निमन्त्रण गर्नुभएको छ। यदि समय मिल्छ भने तपाईँले चाहिँ मजाले जान सक्नुहुनेछ। यति बेला कसैले पनि हामीले फोन गर्नुभएको छैन, यति बेला तपाईँको सामु फेरि पनि एउटा सांगीतिक कोसेली राख्न चाहन्छु, स्वीकार दिनुहोला।

हजुर, यो मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा जोडिन सक्नुहुनेछ। आज हामी शुक्रबारे बसाईमा छौं। शुक्रबारको बसाईमा हामीले गीतको ट्र्याक लिएर आउँछौं। तपाईँले कुन गीतको ट्र्याक हो भनेर चाहिँ ट्राई गर्नुपर्ने हुन्छ। साताको सातै बार हामी फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं। आइतबारको दिनमा एउटा शीर्षकमा कुराकानी गर्नुपर्ने हुन्छ। सोमबारको बसाईमा तपाईँले जुनसुकै गीतहरू रोज्न पाउनुहुनेछ, हामी बजाइदिनेछौ। मंगलबारको बसाईमा तपाईँले मात्रै लोकगीत गाउन सक्नुहुनेछ भने बुधबारको बसाईमा चारवटा विधाबाट तपाईँले गीत रोज्न पाउनुहुनेछ। बिहिबारको बसाईमा कथा, कविता, गजल, मुक्तक वाचन गर्न सक्नुहुनेछ। क्यारिकेचर पनि तपाईँले गर्न पाउनुहुनेछ। शुक्रबारको बसाईमा फ्राइडे ट्राइडे रहेको छ, हामी म्युजिकको ट्र्याक लिएर आउँछौ। तपाईँले कुन गीतको ट्र्याक हो भनेर चाहिँ गेस गर्नुपर्ने हुन्छ, ट्राई गर्नुपर्ने हुन्छ। र साताको अन्तिम शनिबार चाहिँ तपाईँले खुल्ला गीत गाउन सक्नुहुनेछ, यो हाम्रो सात दिनको बसाई। यसरी नै हामी कार्यक्रममा उपस्थित हुने गर्छौं भने तपाईँले पनि प्रत्यक्ष रूपमा फोन गरेर फेसबुक लाइभ मार्फत कमेन्ट गरेर तपाईँ चाहिँ जोडिन सक्नुहुनेछ। फोन गर्न चाहनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ। तपाईँले आफूलाई मन परेको बसाईमा आज फ्री हुनुहुन्छ भने पनि आज पनि तपाईँले फोन गर्न सक्नुहुनेछ। साथीहरूलाई सम्झिनको लागि, मौसमी अवस्था सुनाउनको लागि, र सन्चै हुनुहुन्छ कि बिसन्चो हुनुहुन्छ त्यो पनि तपाईँले सुनाउन सक्नुहुनेछ। र एकदमै गर्मी बढ़िरहेको छ, प्रशस्त मात्रामा पानी पिउन नबिर्सिनुहोला भन्न चाहन्छु। यति बेला मनिषा नानु आशिष तामाङ आईडीबाट कमेन्ट आएको छ, मिस यू अल भनेर छुटिनु भएको छ। मनिषाजी, यहाँलाई पनि एकदमै धेरै सम्झना छ। स्वर्णिम रायजीले लेख्नु भएको छ, मिस यू अल भन्नुभएको छ, यहाँलाई पनि एकदमै धेरै सम्झना छ। र यति बेला तपाईँको सामु एउटा सांगीतिक कोसेलीसँगै छोटो व्यापारिक विश्राम राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: प्राकृतिक सौन्दर्य मनोरञ्जन र सांस्कृतिक उत्सवको अनुपम संगम
1: मर्सिङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला छर्न संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित छैटौं हामखोला छर्न महोत्सव 2083 मर्सिङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला छर्न संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित छैटौं हामखोला छर्न महोत्सव 2083 आगामी साउन 23 र 24 गते हुँदैछ।
0: प्राकृतिक सौन्दर्यले भरिपूर्ण हामखोला झरनाको मनमोहक दृश्यसँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिको भरपूर आनन्द लिन सम्पूर्ण महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
1: उक्त महोत्सवमा सहभागी भए स्वर सम्राट राजु परियार र चर्चित गायिका शीला आलेको विशेष सांगीतिक प्रस्तुति तथा प्रत्यक्ष दोहोरीमा रमाउनुहोस्।

0: झरनाको चिसो स्वच्छ र शीतल स्पर्शको अनुभूति गर्न चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको उत्कृष्ट प्रस्तुति अवलोकन गर्न स्थानीय कला संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा साथ दिन परिवार साथीभाइ र आफन्तसँग अविस्मरणीय क्षणहरू साट्न सप्रेम उपस्थिति भए महोत्सवलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ। आउनुहोस् प्रकृतिसँग रमाऊ, संस्कृतिलाई सम्मान गरौ र हामखोला झरना महोत्सव 2083 उत्साहका साथ सभ्य र भव्य रूपमा सफल बनाऊ।
1: लमजुङ उद्योग वाणिज्य संघको सूचना। लमजुङ उद्योग वाणिज्य संघको सदस्यहरूको सहजताका लागि आर्थिक वर्ष 2082-83 को कर चुक्ता, आर्थिक वर्ष 83-84 को मदिराको अन्तशुल्क र संघको सदस्यता नवीकरण गर्न सदस्यहरूको सहजताका लागि विभिन्न इकाईमा जिल्लाबाट संघका कर्मचारी तथा संघका प्रतिनिधिहरू सम्बन्धित इकाईमा आउने निर्णय भएकोले निम्न मिति र समयमा नवीकरण गर्नुहुन सबै सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। सुन्दर बजार इकाई 2083 साउन 21 गते, खुदी इकाई 2083 साउन 22 गते, दुई पिपली इकाई 2083 साउन 27 गते, भोलेटार इकाई 2083 साउन 28 गते। विस्तृत जानकारीका लागि लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठ, सम्पर्क नम्बर 98565-248, महासचिव विपिन श्रेष्ठ, सम्पर्क नम्बर 98412-38555, विद्युत तिवारी 98565-252, विवेक तिवारी 98464-34609।
2: तिमीले पढ्न आउँछ?
3: माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा?
4: बनाना। I love you.
0: अन्नपूर्ण चलचित्र मन्दिर बेस शहरमा भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्रहरू दिउँसो 12 बजे गौथली।

0: दिउँसो 3 बजे कमला मिस।
1: म यो स्कूलको प्रिन्सिपल, मलाई किन भेट्न खोज्नुभयो?
2: म युएसएबाट कमला मिसलाई भेट्न आएको हुँ।
1: कमला मिस
0: कलाकारहरू निर शाह, रमेश बुढाथोकी, बासना तिमिल सिन्हा लगायतका कलाकारको प्रस्तुति।

0: साथै साँझ 6 बजे भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र हली।
1: तर जाँच दिलाउने कुरा गर्न 13-22 कुर्क्या छन्।
2: आफ्नो बाबाको मुख त हेर्न नदिनु यो गाउँका मान्छेले के दिला न जाँच दिनु।
3: अब यही जाँचमा तेरी छोरी डाक्टर नि हुने होइन क्या रे, अनि फेरि छाउ भएकी केटीले जाँच दिँदाखेरि देउता रिसा आएर त्यतिकै फेल हुन्छ।
4: गाउँको रीतिरिवाज थाहा छैन तलाई।
0: कलाकारहरू प्रमोद दीप, सुजता थापा, ओम प्रतीक गुरुङ, सरोज खनाल लगायतका कलाकारको प्रस्तुति।
5: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर सम्पर्क 97497938798।

हजुर, यो मिठो सांगीतिक कोशीली सँगै छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ 0665520020 डायल गरेर। आज चाहिँ एकदमै कम मात्रामा साथीहरू चाहिँ जोडिनु भएको छ, पक्कै पनि काममा व्यस्त हुनुभएको कारणले गर्दाखेरि चाहिँ जोडिन नपाउनु भएको होला, र कतिपय साथीहरू चाहिँ सुन्दै हुनुहुन्छ होला तर फोन गर्न चाहिँ नभ्याउने अवस्थामा पनि हुनुहुन्छ होला। यदि तपाईँ चाहिँ फुर्सदमा हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ। आज हामी शुक्रबारको बसाईमा छौं, शुक्रबारको बसाईमा पाँचवटा म्युजिकको ट्र्याक लिएर आएको छौं। तपाईँले फोन गरेर कुनै पनि एउटा नम्बरको ट्र्याक बजाउनको लागि भन्न सक्नुहुनेछ, हामी बजाइदिनेछौं। तपाईँले चाहिँ पत्ता लगाउनुपर्ने हुन्छ, यदि तपाईँले पत्ता लगाउनुभयो भने पूरै गीत बजाउनेछौ भने पत्ता लगाउन सक्नु भएन भने अर्को साथीको लागि चाहिँ पास गर्न सक्नुहुनेछ। प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं फरक फरक बसाईको साथमा। तपाईँले पनि आफूलाई मन परेको बसाईको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ 0665520020 डायल गरेर। साथै एकदमै गर्मी छ, चर्को घाम लागिरहेको छ, प्रशस्त मात्रामा पानी पिउन नबिर्सिनु होला, र फुर्सदमा हुनुहुन्छ भने फोन पनि गर्न सक्नुहुनेछ 0665520020 डायल गरेर। र तपाईँ चाहिँ एकदमै लामो दूरीको यात्राहरू गर्दै हुनुहुन्छ भने सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोला, र कार्यक्रम सुन्दै हुनुहुन्छ भने जोडिन सक्नुहुनेछ। तपाईँले फेसबुक लाइभ मार्फत पनि कार्यक्रमको बारेमा सुझाव दिन सक्नुहुनेछ, प्रतिक्रिया दिन सक्नुहुनेछ, र फुर्सदमा हुनुहुन्छ भने फोन पनि गर्न सक्नुहुनेछ, कमेन्टहरू पनि पठाउन सक्नुहुनेछ भने। आज चाहिँ एकदमै कम मात्रामा साथीहरू चाहिँ जोडिनु भएको छ, पक्कै पनि व्यस्त हुनुहुन्छ होला। यति बेला फेरि पनि तपाईँको सामु एउटा सांगीतिक कोशीले राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

हजुर, यो मिठो सांगीतिक कोसेलेपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। फुर्सदमा हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ 0665520020 डायल गरेर। आज हामी शुक्रबारको बसाईमा छौं। शुक्रबारको बसाईमा म्युजिकको ट्र्याक लिएर आउँछौं। तपाईँले कुन गीतको ट्र्याक हो भनेर पत्ता लगाउनु पर्ने हुन्छ भने सात दिनको साझेभर फरक फरक बसाईको साथमा हामी उपस्थित हुने गर्छौं। आइतबारको दिनमा एउटा शीर्षक राखेर त्यसमा छलफल गर्नुपर्ने बसाई हुन्छ। सोमबारको बसाईमा तपाईँले जुनसुकै गीतहरू रोच्न पाउनुहुनेछ, हामी बजाइदिनेछौ। मंगलबारको बसाईमा लोकगीत मात्रै गाउन सक्नुहुनेछ तपाईँले। बुधबारको बसाईमा चारवटा विधबाट गीत रोच्न पाउनुहुनेछ। बिहिबारको बसाईमा लेख रचनाहरू कथा कविता गजल मुक्तक वाचन गर्न सक्नुहुनेछ भने शुक्रबारको बसाई जुन चाहिँ आजको बसाई पनि हो, आजको दिनमा म्युजिकको ट्र्याक लिएर हामी उपस्थित हुन्छौं। तपाईँले कुन गीतको ट्र्याक हो भनेर चाहिँ पत्ता लगाउनु पर्ने हुन्छ। र साताको अन्तिम दिन शनिबारको दिनमा तपाईँले खुल्ला गीत गाउन सक्नुहुनेछ। यो चाहिँ हाम्रो सात दिनको बसाई। यो बसाई अनुसार हामी कार्यक्रममा उपस्थित हुने गर्छौं भने तपाईँले पनि कुन बसाईमा जोडिन मन लाग्छ, कुन बसाईको दिनमा तपाईँ फुर्सद हुन्छ, त्यो बसाईमा हामीलाई फोन गर्न सक्नुहुनेछ। साथै कतिपय साथीहरू चाहिँ व्यस्त हुनुभएको होला र पानी पिउनु भएको छैन भने प्रशस्त मात्रामा पानी पिउनु होला। दिनमा 2-3 लिटर पानी चाहिँ जसरी पनि पिउनु होला भन्न चाहन्छु। र पानीको मुहान पनि तपाईँले अलिकति राम्रो मुहानको पानी चाहिँ पिउनुहोला, उमालेको र सेलाएको फिल्टर गरेको पानी चाहिँ तपाईँले पिउनुहोला भन्न चाहन्छु। फुर्सदमा हुनुहुन्छ भने फोन पनि गर्न सक्नुहुनेछ। हामी आज शुक्रबारको बसाईमा छौं। तपाईँले पाँचवटा म्युजिकको ट्र्याकहरू चाहिँ गेस गर्न सक्नुहुनेछ, ट्राई गर्न सक्नुहुनेछ कुन गीतको ट्र्याक हो भनेर। र यति बेला फेरि पनि तपाईँको सामु एउटा सांगीतिक कोसेली राख्न चाहन्छु, स्वीकार दिनुहोला।

0: हजुर फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु र यति बेला कोही साथी हुनुहुन्छ कलमा. हेलो नमस्ते. ओहो नमस्कार टेक बहादुरजी, कता हराउनु भएको थियो? हराउनु भएको छैन है?
1: हजुर.
0: के गर्दै हुनुहुन्छ टेक बहादुरजी?
1: यति बेला त अब अहिले त हाम्रो उदयपुरमा
0: अलिकति आवाज पनि कस्तो कस्तो सुनिरहेको छ है टेक बहादुरजीको. अनि टेकजी कार्यक्रममा जोडिनु भएको छ, एकदमै धेरै खुसी लाग्यो. आजको बसाइको बारेमा यहाँलाई जानकारी छ कि छैन? हजुर हो, आज ट्र्याक पत्ता लगाउनु पर्ने. हजुर पाँचवटा ट्र्याक रहेको छ, एक नम्बरको गइसकेको छ, दुईदेखि पाँचसम्मको तपाईँले पाउनुहुन्छ. हजुर हुन्छ, हामी चार नम्बरको ट्र्याक बजाउनेछौँ, मजाले सुन्नु होला है त.

0: चेक जी
1: हजुर लक्ष्मी जी
0: कुन गीतको ट्र्याक होला यो
1: मैले चाहिँ यो चाहिँ कुन भनेपछि न्याउली बनाइमा भन्ने गीत हो मैले है त लक्ष्मी जी यो चाहिँ गीत
0: यही नै हो
1: हजुर यही हो जस्तो लाग्छ यही जस्तो
0: जस्तो लागेपछि हो भन्नु पनि पर्यो ठ्याक्कै पत्ता लगाउनु भएको छ कसले सम्झिन चाहनुहुन्छ
1: हजुर सर्वप्रथम यति मिठो स्वरको धनीमा प्रथम चलाउनु हुने मेरा चाहिँ सञ्चालिक आदरणीय लक्ष्मीजीलाई नै यो बत्ने गीतमा सम्झना चाहन्छु अनि त्यसपछि हजुरलाई पार्विधिकमा साथ दिनुहुने पार्विधिक मित्रज्यूलाई अनि त्यसपछि धरान विष्णुपादु कमारा हुनुहुने दाजु रोशन फुलाङ्रे ताप्लेजुङ निवासी कमला वनेम लिम्बू निर्मला वनेम लिम्बू अनि भोजपुर निवासी चक्र बान्तवा दाजु रियादमा रिकी चामलिङ राई जिना जनम राई प्रिया राई अनि धनकुटा निवासी बहिनी जेनु बान्तवा राई सञ्चालिका दिदी शुभकला राई अनि निर्मला कुँवर अनि सरिता राई दुर्गा निरौलाज्यूलाई पनि यो बत्ने गीतमा सम्झ हजुरहरूको यो रेडियो मर्साङ्गी एफएम 95 MHz चाहिँ यसै गरी नै चाहिँ वर्षौं वर्षौं चलिरहोस् भन्दै म टेक भाद्र पुमार राई अहिलेलाई छुट्टिन्छु ओके बाई बाई
0: हजुर हुन्छ नमस्ते बाई बाई हजुर टेक बहादुरजी जोडिनु भएको थियो उहाँले ट्र्याक नम्बर 4 रोज्नु भएको थियो भने पत्ता पनि लगाउन सक्नु भएको छ उहाँले र सम्पूर्ण गीत यो सम्पूर्णलाई गीत डेडिकेट गर्न चाहन्छु भनेर छुटिनु भएको छ रेडियो मर्सिङलाई पनि एकदमै धेरै राम्रो सुझाव र शुभकामना पनि दिनुभएको छ अब चाहिँ हामी कार्यक्रमबाट छुटिनुपर्ने हुन्छ आजको कार्यक्रममा प्रत्यक्ष रूपमा फोन गरेर मात्रै तीनजना साथी छोडेर भएको थियो कृष्ण लामाजी हुनुहुन्थ्यो बालकृष्ण घिमिरेजी हुनुहुन्थ्यो र टेक बहादुरजी जोडिनु भएको थियो उहाँहरू तीनैजनालाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु आजको कार्यक्रममा एकदमै मिठो मिठो कमेन्ट पठाउनुहुने तपाई सम्पूर्णलाई पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु र कार्यक्रममा टेक्निकली सपोर्ट गर्नुहुने साथी दिलु तामाङलाई पनि धन्यवाद दिँदै कार्यक्रम प्रस्तुत म लक्ष्मी घले पनि छुटिन्छु रेडियो मर्स्याङ्गदी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गदी .org सुन्दै गर्नुहोला नमस्कार

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
1: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा किलिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
2: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल।
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 0665201152,
2: मोबाइल 97460054।
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
3: अया मरेनियामा, यो दाँतले मलाई साह्रै दुःख दियो।
4: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै।
4: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
5: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065772।

0: Mania Extreme Energy Drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउँ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागजपत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
3: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
4: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

नमस्कार, दिउँसो 2 बजेको मर्सेङ्गी बुलेटिनमा म लक्ष्मीको स्वागत छ। प्रतिनिधि सभामा आज पनि विपक्षी दलहरूले विरोध गरेका छन्। प्रतिनिधि सभाको बैठक शुरू भए लगत्तै उनीहरूले उठेर विरोध गरेका हुन्। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले बोल्न समय दिनुभएको थियो। वहाँले पार्टीका तर्फबाट बोल्दै सीमा विवाद सम्बन्धी अभिव्यक्तिमा प्रधानमन्त्री बारिन शाहले जवाफ दिनैपर्ने अडान दोहोर्याउनु भएको थियो। नेपाल शिक्षक महासंघले भदौबाट आन्दोलन गर्ने भएको छ। शिक्षक महासंघको तेस्रो राष्ट्रिय परिषद बैठकले भदौबाट आन्दोलन गर्ने निर्णय गरेको महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिनुभएको छ। परिषद बैठकले आगामी भदौबाट आन्दोलन गर्ने लगायतका 15 बुँदे निर्णय सार्वजनिक गरेको छ। काठमाडौँ उपत्यकामा बढ़दो ट्राफिक जाम र अव्यवस्थित यातायात व्यवस्थापनलाई सुधार गर्न सरकारले 25 वर्ष नयाँ काठमाडौँ उपत्यका शहरी यातायात गुरू योजना तयार गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जापान अन्तर्राष्ट्रिय सहयोग नियोगको प्राविधिक सहयोगमा योजना तयार पारेको यो मस्यौदा मन्त्री परिषदबाट स्वीकृत भएपछि कार्यान्वयनमा लैजाने तयारी गरिएको छ। अस्ति बुधबारदेखि आज शुक्रबार हप्ताको अन्तिम कारोबार दिनसम्म सुनको भाव लगातार बढ़ेको छ। तीन दिनमा सुनको तोलामा 13,100 रूपियाँले बढ़ेको हो। अस्ति बुधबार 4,200 रूपियाँले, हिजो बिहिबार एकै दिन 8,000 रूपियाँले र आज हप्ताको अन्तिम कारोबार दिन सुनको भाव 900 रूपियाँले बढ़ेको छ। सुन आज तोलाको 2,96,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यस्तै चाँदीको भाव पनि लगातार बढ़ेको छ। गएको आइतबार तोलामा 4,310 रूपियाँमा कारोबार भएको चाँदीको भाव सोमबार तोलामा 40 रूपियाँले बढ़ेर 4,350, मंगलबार 30 रूपियाँले बढ़ेर 4,380, बुधबार 95 रूपियाँले बढ़ेर 4,475, हिजो पनि 95 रूपियाँले बढ़ेर 4,570 र आज अन्तिम कारोबार दिन तोलामा 10 रूपियाँले बढ़ेर चाँदी 4,580 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। पर्सामा ट्याङ्करबाट तेल चोर्दा चोर्दै 7 जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले चोरीमा संलग्न 4 जना सहित ट्याङ्कर पनि नियन्त्रणमा लिएको छ। इण्डियन आयल कर्पोरेशनको बरौनी टर्मिनलबाट सिधै नेपाल आयल निगमको हवाई इन्धन डिपो काठमाडौँको सीना मंगल आउनुपर्ने 20,000 लिटर क्षमताको N7X1539 नम्बरको ट्याङ्कर वीरगंजमा रहेको सौदागर आयल सेन्टरमा तेल चोरीमा संलग्न रहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको पर्स प्रहरीले जनाएको छ। ट्याङ्करको सिललाई फलामको पाइपको हुक प्रयोग गरी उचाली तेल चोरेर ग्यालिनमा निकालिरहेको अवस्थामा फेला पारेको प्रहरीको भनाइ छ। पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा ज्यान गुमाएका गोर्खाको लाप्रका पर्वतारोही पूर बहादुर गुरूङको आज अन्त्येष्टि भएको छ। उहाँको शवयात्रा सहित काठमाण्डुको स्वयम्भूमा धार्मिक परम्परा अनुसार अन्त्येष्टि भएको हो। गएको बिहिबार ब्रोडपिकको हिमपहिरोमा गुरूङ र निर्मल पूर्जा सहित 10 जनाको निधन भएको थियो। ज्यान गुमाउनेमा 6 जना नेपाली थिए। तीमध्ये गुरूङको शव हिजो मात्रै नेपाल आइपुगेको थियो। दिउँसो 2 बजेको मर्सेङ्गी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङलाई धन्यवाद दिँदै समाज कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन www.radiomarsengi.org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्या मंगला हेटनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओ अस्मि हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसर नगरपालिका 7 त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
9: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
8: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
10: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल। बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड संघको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
11: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
10: प्रोप्राइटर बहादुर विश्वकर्मा। जयलक्ष्मी सुनचाँदी पसल बेसीसार नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 0665204799।

0: sip on ya.
1: Extreme energy drink.
2: आमा ए आमा खाना खाने बेला भयो ल आउनुस् न
3: खाना पनि के खानु यो बिकासे चामल केही स्वाद आउने हैन ऊ हाम्रो पाला जस्तो ढिँडो आटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
4: हजुर हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करू जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेजार खुर्सानी मसला गाईको घिउ अमिलो भिर मह घर मह सुकेको न्युरो सिस्नो मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैँची जिम्बु मस्यौरा चियापत्ती स्याउ सर्स्यु बोडी बटक कोला जुम्ला मार्सी चामल आँग जाडु काउलो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
2: लिभन अर्गानिक खाद्य उद्योग बेसीथर नगरपालिका आठ आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्छुम प्रोप्राइटर गम बहादुर अधिकारी मोबाइल 9846123284 र 9921980746
6: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
7: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
8: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
7: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर बेसेसर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ सम्पर्क 9841626344 9841626344
9: बेसी सहरी खोलेब रेडियो मर्सिङ दुर्ले यो भाषा कतै छाबा कुए खैमु खोइन्ति
10: ए छब्बिस पिसा घरी बालोटी र रेडियो मर्सिङ दिङ औ
11: क्यों यो आफै रेडियो मर्साङ्गी एफएम 95 मेगाहर्ज

0: मंगलम भगवान विष्णु मंगलम गरुड ध्वज मंगलम पुनरी काश्य मंगला एतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: आया मरे नि आमा आया नि आए।
8: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
7: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
8: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ जाने होला है?
8: ल दिदी, बेसिसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
9: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
10: थाइरोइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
9: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
10: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
9: सम्पर्क फोन 9849068924 9850036780।
7: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन, के तनाव दियो ए खुसी?
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
12: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसिसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099942।
6: हाम्रो शाखा बेसिसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: sip on ya.
1: Extreme energy drink.
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेनथान चोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
6: हेलो, मर्सेङ्गदी एफएम 95 मेगाहर्ज।

0: ए साइली, घर बनाएर त लगभग सक्न आँटिछौ त।
1: के सकिन्थ्यो दिदी, अझै झ्याल, ढोका, च्यानल गेट आदि सबै काम बाँकी छ। बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल, ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न। त्यहाँ त आल्मुनियमको झ्याल, ढोका, पार्टिसन ग्लेजिङ आदि निर्माण गरिए घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
2: हजुर, आल्मुनियमको आकर्षक झ्याल, ढोका, पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टेसन ग्लेजिङ लगायत यूपीबीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: 3-स्टार आल्मुनियम फेब्रिकेटर विशेषर नगरपालिका साथ युनिभर्सल चोक लामजुङ। प्रोभाइजर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664-51901।
4: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
4: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ। प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98560-46662।
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
10: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
10: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला, क्रिस्टल पाइने।
10: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेज ब्याङ्क नजिकै लमजुङ।
11: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065-58574।

0: California.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
5: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
6: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसीसर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाई पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली, बेसीसर नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021213, 4021224, मोबाइल 9841454448।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: me a
1: extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
4: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
6: मर्संग एफएम 95 मेगाहर्ज 95 मेगाहर्ज।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भदौदेखि फेरि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय, प्रधानमन्त्री कार्यालयबाट 3 महिनामा भएको प्रगति विवरण सार्वजनिक। धनुषाको ढल्केवर प्रस्तावित ट्रमा सेन्टर अन्तै सार्ने निर्णयको विरोधमा आन्दोलन घोषणा, स्वास्थ्य मन्त्री मेहताले लहानमा ट्रमा सेन्टर बन्ने बताएपछि विवाद सतहमा। ब्रोड पिकमा ज्यान गुमाएका पर्वतारोही पूर्वबहादुर गुरूङको आज अन्त्येष्टि, दोलखाको एलुंग्री हिमालको आधार शिविरमा 5 शव भेटिए। थाइल्याण्डमा एक किशोरले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा 8 ज्यान गयो, गोली चलाउने विद्यार्थी पनि मृत भेटिए। र महिला टी20 एसिया कपको तालिका सार्वजनिक, भारत र पाकिस्तान बीचको बहुप्रतीक्षित खेल सेप्टेम्बर 5। नेपाल खबरमा अब पूरा खबर। नेपाल शिक्षक महासंघले सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन र विद्यालय शिक्षामा सुधारका लागि जोड़ दिँदै फेरि आन्दोलन थाल्ने निर्णय गरेको छ। काठमाण्डुमा साउन 16 र 17 सम्पन्न महासंघको तेस्रो राष्ट्रिय परिषदको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षामा लगानी बढ़ाउनुपर्ने र विद्यालयमा हुने राजनैतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने मुख्य माग अघि सारेको बताउनुभयो। आर्थिक वर्ष 83-84 को बजेटमा प्रारम्भिक बाल कक्षाका शिक्षक, विद्यालय कर्मचारी र सिकाई अनुदानका शिक्षकहरूलाई तलब वृद्धि, प्रोत्साहन भत्ता र महँगी भत्ता उपलब्ध नगराएर विभेद गरेको अध्यक्ष र महासचिवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। महासंघले ती शिक्षक कर्मचारीलाई पनि अन्य सरह सुविधा दिन र उनीहरूको स्थायी दरबन्दी सिर्जना गर्न माग गरेको छ। साथै शिक्षकहरूलाई निजामती कर्मचारी सरह स्थानीय अर्थात दुर्गम भत्ता उपलब्ध गराउन पनि महासंघको माग रहेको छ। अध्यक्ष सुवेदी र महासचिव तुलाबहादुर थापाले सरकारले आफ्ना मागहरूप्रति उदासीनता देखाए, भदौदेखि सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभएको छ। यसअघि शिक्षकहरूले 2081 साल चैत 20 गतेदेखि 82 वैशाख 17 गतेसम्म झण्डै 1 महिना काठमाण्डु केन्द्रित आन्दोलन गरेका थिए। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आर्थिक वर्ष 82-83 3 महिनामा भएको प्रगति विवरण सार्वजनिक गरेको छ। गएको वैशाखदेखि असारसम्मको कार्य प्रगति विवरण सार्वजनिक गरिएको हो। सूचनाको हक सम्बन्धी ऐन अनुसार स्वतः प्रकाशन गरिएको यो प्रतिवेदनमा सुशासन प्रवर्धन, विकास निर्माण र जनगुनासो सम्बोधनमा महत्वपूर्ण काम भएका उल्लेख छ। गएको चैत 13 बालेन्द्र शाह बालेन प्रधानमन्त्री नियुक्त हुनुभएको थियो। कार्यालयले नवयुवा आन्दोलनपछिको अवस्थालाई ध्यान दिँदै सेवा प्रवाह र विकास निर्माण प्रभावकारी बनाउन सचिवहरूलाई निर्देशन दिएको छ। अनियमितता र ढिलासुस्ती हटाएर भ्रष्टाचार नियन्त्रण गर्न कार्यालय प्रमुखहरूलाई थप जवाबदेही बनाएको प्रतिवेदनमा उल्लेख छ। यो अवधिमा 21 मन्त्री परिषद बैठक बसेर 384 निर्णय भएका छन्। मन्त्री परिषदका विभिन्न समितिका 8 बैठकबाट 12 निर्णय भएका छन्। मानव अधिकार सम्बन्धी 6 राष्ट्रिय कार्य योजना र भ्रष्टाचार विरूद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिको कार्यान्वयन सम्बन्धी 2 राष्ट्रिय रणनीति मन्त्री परिषदबाट स्वीकृत भएको छ। त्यसै गरी सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी अन्तर्राष्ट्रिय निकाय एपीजीले तय गरेका कार्य योजना कार्यान्वयनबारे सरकारवाला निकायका प्रमुखसँग उच्चस्तरीय छलफल सम्पन्न भएको छ। लामो समयदेखि अल्पत्र परेका आयोजनाको समस्या समाधान गर्न कार्यदल गठन गरी 578 ठेक्काको विश्लेषण गरिएको छ। सार्वजनिक निकायमा खर्च मितव्ययता कायम गर्न सबै तहमा परिपत्र गरिएको प्रतिवेदनमा उल्लेख छ। धनुषाको ढल्केवरमा प्रस्तावित ट्रमा सेन्टरलाई अन्तै सार्ने निर्णयको विरोधमा संघर्ष समिति गठन गरी आन्दोलनको घोषणा गरिएको छ। मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोको संयोजकत्वमा गठित ढल्केवर ट्रमा सेन्टर संरक्षण संघर्ष समितिले निर्णय विरूद्ध चरणबद्ध विरोधका कार्यक्रम अघि बढ़ाउने भएको हो। संघर्ष समितिले ट्रमा सेन्टर स्थानान्तरण गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह पनि गरेको छ। समितिले आफ्नो मुख्य माग सम्बोधन नभई सड़क संघर्ष, धरना र अनशन लगायत थप दबावमूलक कार्यक्रम गर्ने चेतावनी दिएको छ। यस्तै आजको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद डाक्टर चन्द्रमोहन यादवले ढल्केवरमा प्रस्तावित ट्रमा सेन्टर योजना अन्तै सार्न खोजेको भन्दै आपत्ति जनाउनुभयो। उहाँले स्वास्थ्य मन्त्री निशा मेहताले ढल्केवरमा नभई अन्तै ट्रमा सेन्टर बन्ने बताएकोमा आपत्ति जनाउनु भएको छ। मन्त्री मेहताले सिरहाको लहानमा ट्रमा सेन्टर बन्ने बताएपछि यो विवाद सतहमा आएको हो। सांसद यादवले अरू ठाउँमा ट्रमा सेन्टर बनाउने विषयमा कुनै आपत्ति नरहेको तर ढल्केवरमा प्रस्तावित ट्रमा सेन्टर पनि बन्नुपर्ने माग रहेको बताउनु भएको छ। सभामुख डोलप्रसाद अर्यालले सांसद यादवले उठाएको ट्रमा सेन्टर सम्बन्धी विषयमा आजै जवाब दिन सरकारलाई निर्देशन समेत दिनुभएको छ। अहिलेको मिथिला नगरपालिका साथमा इलानी जग्गामा आधार मानेर संघीय सरकारले आर्थिक वर्ष 78-79 को बजेटमा धनुषाको ढल्केबरमा ट्रमा सेन्टर निर्माण गर्ने शीर्षकमा पहिलो पटक रकम विनियोजन गरेको थियो। त्यसै त हरेक वर्ष यो शीर्षकमा बजेट विनियोजन हुँदै आए पनि ट्रमा सेन्टर निर्माणको कार्य अघि बढ्न सकेको छैन। पाकिस्तानको ब्रोडपिक हिमाल आरोहणको क्रममा ज्यान गुमाएका गोरखाको लाप्राकका पर्वतारोही पूर्वबहादुर गुरूङ युक्तको आज अन्त्येष्टि गरिएको छ। वहाँको शवयात्रासहित काठमाण्डको स्वयम्भूमा धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएको हो। गएको बिहिबार ब्रोडपिकको हिमपहिरोमा गुरूङ र निर्मल पूर्जासहित 10 जनाको निधन भएको थियो, जसमा 6 जना नेपाली थिए। तीमध्ये गुरूङको शव एक हप्तापछि हिजो मात्रै नेपाल ल्याइएको थियो। गुरूङको अन्त्येष्टि अघि गृहमन्त्री सुदन गुरूङ, सांसद एवं पूर्व उपसभामुख इन्दिरा राणा मगर, नेपाल पर्वतारोहण संघका पदाधिकारी लगायतले अन्तिम श्रद्धांजलि अर्पण गर्नुभयो। गृहमन्त्री गुरूङले पूर्वबहादुरको पार्थिव शरीरमा राष्ट्रिय झण्डा उड़ाएर सम्मान समेत व्यक्त गर्नुभएको छ। यसैबीच दोलखाको गौरीशंकर गाउँपालिका नौमा पर्ने रोलवालिङ हिम श्रृंखला अन्तर्गत एलुङ री हिमालको आधार शिविरमा 5 वटा शव भेटिएका छन्। आधार शिविरमा हिजो 5 वटा शव भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार ती शव गएको वर्ष कार्तिक 17 एलुङ री आरोहणको क्रममा हिम पहिरोमा परेकाहरूको हुन सक्ने प्रारम्भिक अनुमान छ। भेटिएका शव लिन आज बिहान आधार शिविरमा हेलिकप्टर पुगेको तर मौसम खराब हुँदा ल्याण्ड हुन नसकेर फर्केको दोलखा प्रहरीले जनाएको छ। एलुङरीमा भेटिएका शवको पहिचान भने खुल्न सकेको छैन। भएको कार्तिक 17 गते आरोहणको क्रममा हिम पहिरोमा 5 विदेशी सहित 2 जना नेपाली सम्पर्कविहीन भएका थिए। त्यसबेला 2 जनाको मात्रै शव भेटिएको थियो। सोलुखम्बुका मेरे कार्की र दोलखाका पदम तामाङको शव भेटिएकोमा इटालीका 2, क्यानाडा, फ्रान्स र जर्मनीका 1-1 गरी 5 जनाको शव भेटिएको थिएन। अहिले भेटिएका सबै शव मौसम अनुकूल हुने बित्तिकै जिल्ला सदरमुकाम चरीकोट ल्याउने प्रहरीले जनाएको छ। एलुङरी रोलवालिङ हिम श्रृंखलाको 5,630 मिटर उचाइमा रहेको प्रसिद्ध हिमाल हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट,
6: फोन 056-494-333-493-555।
0: पूरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। पर्सामा ट्याङ्करबाट तेल चोर्दा चोर्दै 7 जना पक्राउ परेका छन्। जिल्ला प्रहरीकारले पर्साले ट्याङ्कर सहित चोरीमा संलग्न 7 जनालाई पक्राउ गरेको हो। इण्डियन आयल कर्पोरेशन आईओसीको बरौनी टर्मिनलबाट सिधै नेपाल आयल निगमको हवाई इन्धन डिपो सिनामंगल काठमाडौँ आउनुपर्ने 20,000 लिटर क्षमताको NA7K 1539 नम्बरको ट्याङ्कर वीरगंजमा रहेको सौदागर आयल सेन्टरमा तेल पोखरीमा संलग्न रहेको सूचनाको आधारमा पक्राउ गरिएको प्रसाद प्रहरीले जनाएको छ। ट्याङ्करको सिललाई फलामको पाइपको हुक प्रयोग गरी उचाली तेल चोरेर ग्यालेनमा निकालिरहेको अवस्थामा फेला पारेको प्रहरीको भनाइ छ। तेल चोरी प्रकरणमा वीरगंज महानगरपालिका 14 बाइपास खण्डमा रहेको पेट्रोल पम्पका संचालक सुनेन मिया, पम्पका कर्मचारी असलम हवारी र रफिक मिया सहित सन्देश राणामगर, केशर राम सुनार, मन्द सिंह लामा र उमेश राणामगर पक्राउ परेका र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक एवं प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिनुभयो। अब विदेशको खबर। थाइल्याण्डमा एक किशोरले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा 8 जनाको ज्यान गएको छ। राजधानी बैंककको बाहिरी क्षेत्रमा रहेको आफ्नो घरमा हजुरबुवा र हजुरआमाको हत्या गरेपछि नोन्थाबुरी प्रान्तको देवीश्रीन विद्यालयमा पुगेर 5 शिक्षकको हत्या गरेको समाचार संस्था रोइटर्सले जनाएको छ। गोली चलाउने आरोपी 14 वर्षीय विद्यार्थी पनि मृत भेटिएका खबरमा उल्लेख छ। यस्तै घटनामा 15 घाइते भएका छन्। प्रहरीका अनुसार गोली चलाउन प्रयोग भएको 9 MM को पिस्तोल किशोरका हजुरबुवाको रहेको थियो। उनका हजुरबुवा शिक्षक रहेका प्रहरीको भनाइ छ। प्रहरीका अनुसार उनले कम्तीमा 26 राउण्ड गोली चलाएका थिए र उनीसँग थप 34 राउण्ड गोली फेला परेको छ। अब खेल खबर। एसियाली क्रिकेट परिषद एसीसीले महिला टी20 एसिया कपको तालिका सार्वजनिक गरेको छ। एसीसीका अनुसार प्रतियोगिता अगस्त 28 यूएईको दुबईमा शुरू हुनेछ। 8 टोलीको सहभागिता रहेको यो प्रतियोगिताको उद्घाटन खेल समूह एमा रहेका हङकङ र थाइल्याण्ड बीच हुनेछ। त्यस्तै भारत र पाकिस्तान बीचको बहुप्रतीक्षित खेल सेप्टेम्बर 5 तारीकमा हुनेछ। महिला एसिया कपको समूह एमा भारत, पाकिस्तान, थाइल्याण्ड र हङकङ रहेका छन्। समूह बीमा साबिक विजेता श्रीलंका, बंगलादेश, आयोजक यूएई र इण्डोनेशिया रहेका छन्। प्रतियोगिताका सबै खेलहरू फ्लड लाइटमा सञ्चालन हुनेछन् र फाइनल खेल सेप्टेम्बर 13 हुनेछ। समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। सेमी फाइनल खेलहरू सेप्टेम्बर 10 र 11 हुनेछन्। टी20 फर्म्याटको महिला एसिया कपको यो 6 र समग्रमा 9 संस्करण हो। भारतले 4 पटक एक दिवसीय फर्म्याटको र 3 पटक टी20 फर्म्याटको उपाधि जितेको छ। यस्तै बंगलादेशले सन् 2018 उपाधि जितेको थियो। चारभञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भदौदेखि फेरि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय। प्रधानमन्त्री कार्यालयबाट 3 महिनामा भएको प्रगति विवरण सार्वजनिक। धनुषाको ढल्केवर प्रस्तावित ट्रमा सेन्टर अन्तै सार्ने निर्णयको विरोधमा आन्दोलन घोषणा। स्वास्थ्य मन्त्री मेहताले लहानमा ट्रमा सेन्टर बन्ने बताएपछि विवाद सतहमा। ब्रोड पीकमा ज्यान गुमाएका पर्वतारोही पूर्वबहादुर गुरूङको आज अन्त्येष्टि। दोलखाको यलुंग्री हिमालको आधार शिविरमा 5 शव भेटिए। थाइल्याण्डमा एक किशोरले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा 8 ज्यान गयो। गोली चलाउने विद्यार्थी पनि मृत भेटिए। र महिला टी20 एसिया कपको तालिका सार्वजनिक। भारत र पाकिस्तान बीचको बहुप्रतीक्षित खेल सेप्टेम्बर 5।
6: सर्वसुलभ आवास कर्जा
7: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
7: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा।
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
7: 25 सम्मको लचिलो कर्जा अवधि,
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: साली नदीको शिर,
10: मणिचूडको काख,
9: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
10: शान्ति र आनन्दको अनुभूति,
9: भीडभाडबाट टाढा,
10: सहरबाट नजिकै,
9: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
10: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
7: विस्तृत जानकारीका लागि फोन नम्बर 9861-4956 र 9841-5481। वेबसाइट झुले.com.np।
11: मेरा छोराछोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
2: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
12: सम्पर्क नेपाल जापान सेवा सेन्टर नागपोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारबन्जङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। न्यायपूर्ण भारत दर र हकितको माग गर्दै काठमाण्डको माइतीघर मण्डलमा आज पनि राइडरहरूले प्रदर्शन गरिरहेका छन्। राइडरहरूले भोग्दै आएका समस्याको समाधान र श्रमको उचित मूल्यांकन हुनुपर्ने मागसहित स्वतन्त्र चालक फाउण्डेशनले विरोध कार्यक्रम आयोजना गरेको हो। प्रदर्शनमा सहभागीले हाम्रो श्रमको उचित मूल्य देऊ, आर्थिक शोषण बन्द गर, कमिशन घटाऊ, न्याय बढ़ाऊ र न्यायपूर्ण भाड़ा हाम्रो माग जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन्। प्रदर्शनको क्रममा उनीहरूले न्यायपूर्ण भाडा दर निर्धारण गर्न, कम्पनीहरूले लिने कमिशनलाई सीमित गर्न तथा राइडरहरूको बीमा र सुरक्षाको सुनिश्चित गर्न माग गरेका छन्। यसका साथै राइडरहरूमाथि समान कल्याणकारी व्यवहार हुनुपर्ने र राज्यको नीति निर्माण प्रक्रियामा आफूहरूको सक्रिय सहभागिता गराइनुपर्ने विषयमा समेत उनीहरूले जोड़ दिएका छन्। भक्तपुरको भक्तपुर नगरपालिकामा कृत्रिम बुद्धिमत्ता अर्थात एआई सम्बन्धी व्यावहारिक ज्ञान तथा शिव विकास तालिम सम्पन्न भएको छ। नेपाल क्रान्तिकारी विद्यार्थी संघ भक्तपुर नगरपालिका पाँच चासु खेल समितिको आयोजनामा पाँच दिने तालिम हिजो सम्पन्न भएको हो। तालिम समापन समारोहमा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले एआई आधुनिक प्रविधिको महत्वपूर्ण उपलब्धि भए पनि यसको सकारात्मक र नकारात्मक दुवै पक्ष रहेका बताउनुभयो। उहाँले एआईले कामलाई छिटो सहज र प्रभावकारी बनाए पनि केही क्षेत्रमा रोजगारीमा चुनौती सिर्जना गरेको गर्नुभयो। एआईबाट प्राप्त जानकारीमा मात्र निर्भर नपरी विषयवस्तुको गहिरो अध्ययन गरिनुपर्नेमा मेयर प्रजापतिले जोड़ दिनुभएको छ। कार्यक्रममा वडा नम्बर पाँचका अध्यक्ष योगेन्द्रमान बिजुक्सेले एआई सबै थोक नभई मानिसले आफ्नो कामलाई सहज बनाउन प्रयोग गर्ने माध्यम भएको उल्लेख गर्नुभयो। वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सुर्खेतका 46 वर्षीय धना तिवारी, बागलुङका 33 वर्षीय रामबहादुर खड्का र दार्चुलाका 30 वर्षीय सुबोधजङ कुंवर रहेका छन्। धनाले न्यूजील्याण्ड पठाइदिने भन्दै पाँचजनाबाट 16 लाख, रामबहादुरले जर्मनी पठाइदिने भन्दै एकजनाबाट 25 लाख र सुबोधले यूएई पठाइदिने भन्दै एकजनाबाट 6 लाख रूपियाँ लिएर सम्पर्कविहीन भएका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। काठमाण्डौ र भक्तपुर बाट पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान एवं कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो। र भक्तपुर नगरपालिका एक सल्लाहकारीबाट लागू औषध सहित ललितपुरको गोदावरी नगरपालिका 3 बस्ने 19 वर्षीय सुहान रम्तेल पक्राउ परेका छन्। प्रहरीविद जगातीबाट खटिएको प्रहरीको टोलीले बागमती प्रदेश 02-045-37-88 नम्बरको मोटरसाइकलमा सवार उनलाई लागू औषध सहित पक्राउ गरेको जनाएको छ। यस्तै भक्तपुरकै मध्यपुर थिमी नगरपालिका एक लोकन्थलीबाट लागू औषध सहित ललितपुर महानगरपालिका 24 बस्ने 34 वर्षीय अमित गुरूङ पनि पक्राउ परेका छन्। प्रहरीविद जगातीबाट खटिएको टोलीले बागमती प्रदेश 02-056-62-29 नम्बरको स्कूटरमा सवार उनलाई लागू औषध सहित पक्राउ गरेको जनाएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र चारभञ्जेङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। ब्रोड पीकमा ज्यान गुमाएका पर्वतारोही पूर्वहादुर गुरूङको आज स्वयम्भूमा अन्त्येष्टि। दोलखाको एरुङ्गी हिमालको आधार शिविरमा 5 वटा शव भेटिए। काठमाण्डको माइतीघरमा आज पनि राइडरहरूको प्रदर्शन, न्यायपूर्ण भाडा दर र हकितको माग र वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको आरोपमा 3 जना पक्राउ। अहिलेलाई चारभञ्जेङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै विश्वसभा नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन, के तनाव दियो ए खुशी।
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: California Extreme Energy Drink.
1: बिस्तारै बिस्तारै बिस्तारै जानु ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा टिक्क परेका छन् त सुन्दा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ महिला
2: कहाँ हुनु दाई हाम्रै विशेषहरूको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसिसर साथ लमजुङ
2: आल्मुनियमका लागि बेसिसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसिसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0663-520-532 मोबाइल 98460-90301 98460-7465
2: नोट फल्सिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छर्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सारफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535, 5204475। विश्वास तपाईँको, सेवा हाम्रो।
4: ए बुढा, कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
5: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
4: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
5: अब यो फोहोर के गर्ने त?
4: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि।
5: ए हो त है, सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ, अबदेखि म सचेत भए।
6: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ, सफा गाउँ, स्वस्थ जीवन।
7: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप, इलाका कार्यालय भुजुङ।

0: California. Extreme energy drink.
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टर

0: खुल्ला रहेको छ। अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आज सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेषहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
0: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
0: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
3: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 066-520-152
1: मोबाइल 97460-00454
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: पानी उमालेर पिउने मास्क लगाएर हिँड्ने तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी यो
3: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि
2: यसलाई शोक नमान्नु साथी सुर्तिजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग उच्च रक्तचाप दीर्घ श्वास प्रश्वास रोग मधुमेह क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्
3: ए हो र
2: त्यति मात्र होइन साथी शारीरिक रूपमा निष्क्रिय रहनु नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्
3: बाप्रे यति धेरै जोखिम
2: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन् तर तपाईँ मास्क लगाउनुहुन्छ राम्रो बानी हो
4: सुर्तिजन्य पदार्थ र मदिराको सेवन नगरौं गुलियो नुनिलो तथा चिल्लो कम खाऊ शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
5: पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस बेसी सहर नगरपालिका 8 सेरा लमजुङ प्रोप्राइटर गुणराज सिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 98568-28186 फोन 066-520-293 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ

0: Sonia.
1: Extreme energy drink.
2: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13-14 नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611-39-157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रो बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
8: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 98461-26344 98461-26344

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी
1: ए बाबु पो जोकतौल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो यता कता पाइन्छ होला
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
3: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मर्मत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
0: प्रोपाइटर दिलीप श्रेष्ठ
4: एएस किचन हाउस बेसी सहर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि
0: थप जानकारीको लागि सम्पर्क 9856744486
5: ए बुढा कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको
6: किन सबैले त फालेका छन् यो फोहोरको के काम
5: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ रोग फैलन्छ र वातावरण बिग्रन्छ
6: अब यो फोहोर के गर्ने त
5: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने पुनः प्रयोग र रिसाइकल गर्ने कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि
6: ए हो त है सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ अबदेखि म सचेत भए
7: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ सफा गाउँ स्वस्थ जीवन
8: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप इलाका कार्यालय भुजुङ
9: सुरबीर काका नमस्कार के गर्दै हुनुहुन्छ चौतारामा बसेर
10: नमस्कार नानी नानी डाक्टर भएर आउनुभयो हाम्रो गाउँको इज्जतै बढेको छ
9: धन्यवाद काका
10: अनि डाक्टर नानी अहिले जो पनि क्यान्सर भएछ भन्छन् धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु यसबाट बच्ने कुनै उपाय छैन
9: किन नहुनु नि काका एक क्यान्सरको जोखिम बढाउने तत्त्वहरू भनेको धुम्रपान तथा सुर्तिजन्य पदार्थ र मदिरा सेवन अस्वस्थ खाना शारीरिक व्यायामको कमीले गर्दा हो त्यसैले यस्ता जोखिम तत्त्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ
10: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि होइन नानी
9: हो नि काका विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा गाँठा गुठी घाउ आएमा योनिबाट धेरै रगत वा सेतो पानी जस्तो बगेमा वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ लामो समयसम्म खोकी लागेमा खकारमा रगत आएमा छाती दुखेमा धोत्रो स्वर भएमा मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा बिना कारण दुब्लाउँदै गएमा शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा दिशामा रगत देखेमा वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्
10: हजुर हजुर
9: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ
11: सुर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौं स्वस्थ र सन्तुलित खाना ताजा हरियो साग सब्जी फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं क्यान्सर रोगको जोखिमबाट बचौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: Mania Extreme Energy Drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा।

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकताल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका 7 मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
4: एएस किचन हाउस, बेसी सह नगरपालिका 7, एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 98564476।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: ने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665210083,
6: सम्पर्क मोबाइल नम्बर 9857133375,
5: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
1: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि, फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
7: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
1: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ, हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ, र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ, नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
8: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
6: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
6: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
9: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9852 13236 र 9850 58260।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: तिमीले पढ्न आउँछ?
5: माया गर्छु भन्नेलाई के भन्छ अङ्ग्रेजीमा?
6: अन्नपूर्ण चलचित्र मन्दिर बेस शहरमा भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्रहरू दिउँसो 12 बजे गौथली।

0: दिउँसो 3 बजे कमला मिस।
1: म यो स्कुलको प्रिन्सिपल, मलाई किन भेट्न खोज्नुभयो?
2: म युएसएबाट कमला मिसलाई भेट्न आएको हुँ।
1: कमला मिस
0: कलाकारहरू निर शाह, रमेश बुढाथोकी, बासना तिमिल सिन्हा लगायतका कलाकारको प्रस्तुति।

0: साथै साँझ छ बजे भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र हली।
1: तर जाँच दिलाउने कुरा गर्न 13-22 कुर्किया छन्।
2: आफ्नो बाबाको मुख त हेर्न नदिने यो गाउँका मान्छेले के दिला न जाँच दिनु।
3: अब यही जाँचमा तेरी छोरी डाक्टर नि हुने होइन क्यारे, अनि फेरि छाउ भएकी केटीले जाँच दिँदाखेरि देउता रिसाएर त्यतिकै फेल हुन्छ।
4: गाउँको रीतिरिवाज थाहा छैन तलाई।
0: कलाकारहरू प्रमोद दीप, सुजता थापा, ओम प्रतीक गुरुङ, सरोज खनाल लगायतका कलाकारको प्रस्तुति।
5: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।

0: Mania Extreme Energy Drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
1: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
3: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
1: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
3: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
1: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
3: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98-560-46-244।
4: हेलो, म सङ्गीत एफएम 95 मेगाहर्ज

0: सुन चाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर बमबहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल विशिशहर नगरपालिका साथ लमजुङ सम्पर्क फोन 066-5220-209।
2: जय श्री राम जय श्री राम।
3: होइन भाउजू किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त टाढैको साइड गर्न लाग्नु भएको हो र?
2: ल बाबु आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ त्यसैले चाँडै पूजा सकेको नि।
3: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ नानीको पनि बिहे गर्नु छ गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि होइन र?
3: हो नि भाउजू।
1: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने
2: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने
1: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने
2: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने
1: नाक कान छेडिने राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
2: प्रोप्राइटर सुनिल विश्वकर्मा जय श्री राम सुनचाँदी पसल विश्वेश्वर नगरपालिका वडा नम्बर 7 एभरेस्ट बैंक नजिकै लमजुङ। सम्पर्क मोबाइल नम्बर 98464-95074 र 98065-58074।
4: प्राकृतिक सौन्दर्य मनोरञ्जन र सांस्कृतिक उत्सवको अनुपम संगम मर्सिङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला छर्न संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6 हामखोला छर्न महोत्सव 2083 मर्सिङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला छर्न संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6 हामखोला छर्न महोत्सव 2083 आगामी साउन 23 र 24 गते हुँदैछ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण हामखोला झरनाको मनमोहक दृश्य सँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिको भरपूर आनन्द लिन सम्पूर्ण महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ। उक्त महोत्सवमा सहभागी भए स्वर सम्राट राजु परियार र चर्चित गायिका शीला आलेको विशेष सांगीतिक प्रस्तुति तथा प्रत्यक्ष दोहोरीमा रमाउनुहोस्।

0: झरनाको चिसो स्वच्छ र शीतल स्पर्शको अनुभूति गर्न
1: चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको उत्कृष्ट प्रस्तुति अवलोकन गर्न स्थानीय कला संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा साथ दिन परिवार साथीभाइ र आफन्तसँग अविस्मरणीय क्षणहरू साट्न
0: सप्रेम उपस्थिति भए महोत्सवलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ
1: आउनुहोस् प्रकृतिसँग रमाऊ संस्कृतिलाई सम्मान गरौं र हामखोला झरना महोत्सव 2083लाई उत्साहका साथ सभ्य र भव्य रूपमा सफल बनाऊ
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
1: अब जापान ट्राई होइन स्योर गरौं
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
3: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशेष सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
3: सम्पर्क नम्बर 066-590-299 मोबाइल नम्बर 98-560-602-299
4: बिस्तारै जानु ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ माइला
5: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
6: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
7: लमजुङ कालिका फर्निचर उद्योग बेसी सहर 7 लमजुङ
8: आल्मुनियमका लागि बेसी सहर नगरपालिका 7 भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सहर नगरपालिका 7 जेबी चोक भित्रपट्टि लमजुङ
7: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98-460-90-301 98-460-74-065
8: नोट फल सिलिङ कार्य बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्
9: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाता खुला चिउरा कलर अरूभन्दा 3 गुणा बढी विश्वसनीय प्रतिरोधात्मक र टिकाउ हुन्छ खुलास भए अरू किन खोज्ने

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ कहाँ जाने होला है?
4: ल दिदी, विशेषर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9845560780।
8: लमजुङ उद्योग वाणिज्य संघको सूचना। लमजुङ उद्योग वाणिज्य संघको सदस्यहरूको सहजताका लागि आर्थिक वर्ष 2082-83 कर चुक्ता, आर्थिक वर्ष 83-84 मदिराको अन्तशुल्क र संघको सदस्यता नवीकरण गर्न सदस्यहरूको सहजताका लागि विभिन्न इकाईमा जिल्लाबाट संघका कर्मचारी तथा संघका प्रतिनिधिहरू सम्बन्धित इकाईमा आउने निर्णय भएकोले निम्न मिति र समयमा नवीकरण गर्नुहुन सबै सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौं। सुन्दर बजार इकाई 2083 श्रावण 21 गते, खुदी इकाई 2083 श्रावण 22 गते, दुई पिपली इकाई 2083 श्रावण 27 गते, भोलेटार इकाई 2083 श्रावण 28 गते। विस्तृत जानकारीका लागि लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9856045248, महासचिव विपिन श्रेष्ठ, सम्पर्क नम्बर 9842385555, विदुर तिवारी 9856045252, विवेक तिवारी 9846634609।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेचिसल 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 98460774745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीचार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130949।
2: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: you? Extreme energy drink.
1: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि केको चिन्ता त्यसको लागि त हाम्रो बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदै छ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
7: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 98461 26 344 98461 26 344
8: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
9: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
8: थप जानकारीको लागि सम्पर्क 0665909999 9747 69 2 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463 38518, 98463 38518।

0: Media, Extreme Energy Drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261।
6: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लम्सुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
4: प्राकृतिक सौन्दर्य, मनोरञ्जन र सांस्कृतिक उत्सवको अनुपम संगम मर्सिङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला छर्न संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6 हामखोला छर्न महोत्सव 2083। मर्सिङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला छर्न संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6 हामखोला छर्न महोत्सव 2083 आगामी साउन 23 र 24 गते हुँदैछ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण हामखोला झरनाको मनमोहक दृश्य सँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिको भरपूर आनन्द लिन सम्पूर्ण महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ। उक्त महोत्सवमा सहभागी भए स्वर सम्राट राजु परियार र चर्चित गायिका शीला आलेको विशेष सांगीतिक प्रस्तुति तथा प्रत्यक्ष दोहोरीमा रमाउनुहोस्।

0: झरनाको चिसो स्वच्छ र शीतल स्पर्शको अनुभूति गर्न,
1: चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको उत्कृष्ट प्रस्तुति अवलोकन गर्न, स्थानीय कला संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा साथ दिन, परिवार साथीभाइ र आफन्तसँग अविस्मरणीय क्षणहरू साट्न,
0: सप्रेम उपस्थिति भए महोत्सवलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ।
1: आउनुहोस्, प्रकृतिसँग रमाऊ, संस्कृतिलाई सम्मान गरौं र हामखोला झरना महोत्सव 2083 उत्साहका साथ सभ्य र भव्य रूपमा सफल बनाऊ।
2: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
3: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
2: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
3: मलाई त एकदमै मन पर्यो।
2: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
4: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
5: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा, फोन नम्बर 0665245475। विश्वास तपाईँको, सेवा हाम्रो।
6: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
7: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
6: अब जापान ट्राई होइन स्योर गरौ।
7: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
6: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
7: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
6: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
7: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
8: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
9: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
8: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
9: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
8: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209, 0665203 वा 590370 जानकारी गराउनुहोस्।
9: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
10: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
11: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
10: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
12: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक, लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेजार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको निउरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
13: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
10: रिबन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461 23284 र 98291 80746।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: तिमीले पढ्न आउँछ? माया गर्छु भन्नेलाई के भन्छ अङ्ग्रेजीमा?
4: बनाना। I love you.
5: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्रहरू दिउँसो 12 बजे गौथली।

0: दिउँसो 3 बजे कमला मिस।
1: म यो स्कुलको प्रिन्सिपल, मलाई किन भेट्न खोज्नुभयो?
2: म युएसएबाट कमला मिसले भेट्न आएको हुँ।
1: कमला मिस
0: कलाकारहरू निर शाह, रमेश बुढाथोकी, बासना तिमिल सिन्हा लगायतका कलाकारको प्रस्तुति।

0: साथै साँझ छ बजे भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र हली।
1: तर जाँच दिलाउने कुरा गर्न तेरा बाइस कुर्क्या छन्। आफ्नो बाबाको मुख त हेर्न नदिनु यो गाउँका मान्छेले के बेलामा जाँच दिनु।
2: अब यही जाँचमा तेरी छोरी डाक्टर नि हुने होइन क्यारे। अनि फेरि छाउ भएकी केटीले जाँच दिँदाखेरि देउता रिसाएर त्यतिकै फेल हुन्छ।
3: गाउँको रीतिरिवाज थाहा छैन तलाई।
0: कलाकारहरू प्रमोद दीप, सुजता थापा, ओम प्रतीक गुरुङ, सरोज खनाल लगायतका कलाकारको प्रस्तुति।
4: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर सम्पर्क 97497938798।

0: Extreme energy drink.
1: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
2: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि हैन र
1: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
2: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
3: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जु
4: एक्सट्रिम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ
5: एक्सट्रिम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
6: मर्स्याङदी एफएम 95 मेगाहर्ज
7: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट
8: सड़क विस्तारमा विद्युत पोल स्थानान्तरण मुख्य चुनौती पूर्वाधार विकास समितिद्वारा सरकारलाई 5 बुधे निर्देशन
7: भदौदेखि फेरि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय 15 बुधे माग राखेर म्यान पावर व्यवसायले वैदेशिक रोजगारमा श्रमिक पठाउन बन्द गरे
8: राहदानी विभागको सेवामा निरन्तरको समस्याले सेवाग्राहीलाई शास्ति आउँदा दिनमा सहज सेवा प्रवाह र भीड़भाड़ नहुने गरी काम थालिएको विभागको दावी
9: समस्या धेरै भयो नि हरेक झ्यालमा मान्छे धेरै थुप्रो नि अनि गुनासन बढी आयो होइन एरर पनि धेरै डाउन भइसकेको छ हाम्रो टेक्निसियनले राम्रोसँग काम गरिरहेको छ
7: साउदी अरब पाकिस्तान र टर्की बीच रक्षा सम्झौतामा हस्ताक्षर कुनै पनि आक्रामक कार्य विरूद्ध सामूहिक प्रतिरोध क्षमता सुदृढ पार्ने उद्देश्य
8: र महिला टी20 एसिया कपको खेल तालिका सार्वजनिक भारत र पाकिस्तान बीचको बहुप्रतीक्षित खेल सेप्टेम्बर 5 मा
10: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
11: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ
10: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
12: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
13: फोन 056-494-333 493-555
7: नेपाल दर्पणमा अब खबरको सिलसिला प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विद्युत पहुँच विस्तार सड़क निर्माणमा समन्वय र वितरण प्रणाली सुधार लगायतका विषयमा सरकारलाई 5 बुधे निर्देशन दिएको छ आज बसेको समितिको बैठकमा सभापति आशिष गजुरेलले बैठकका निर्णयहरू सार्वजनिक गर्दै सम्बन्धित मन्त्रालय र निकायलाई 5 बुधे निर्देशन दिनुभएको हो समितिले अहिलेसम्म केन्द्रीय विद्युत प्रसारण लाइन नपुगेको कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत दुर्गम क्षेत्रमा विद्युतको पहुँच विस्तार गर्ने कार्यलाई तीव्रता दिन ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयलाई निर्देशन दिएको छ त्यस्तै सड़क निर्माण शुरू गर्नु अघि सड़क विभाग र नेपाल विद्युत प्राधिकरणलाई सम्बन्धित स्थानीय तह अर्थात पालिका र निर्माण व्यवसाय सहित संयुक्त सर्वेक्षण गर्न सड़कको ठेक्का सम्झौता हुनु अगावै विद्युतका पोल तार र ट्रान्सफर्मर जस्ता संरचना स्थानान्तरणका लागि स्पष्ट कार्ययोजना समय सीमा र बजेट निर्धारण गर्न समितिले निर्देशन दिएको छ त्यसै गरी सड़क निर्माण र विद्युत संरचना स्थानान्तरणलाई एकीकृत रूपमा अगाडि बढ़ाउनुपर्ने समितिको निर्णय छ। सड़कको अन्तिम डिजाइन र विद्युत संरचनाको स्थान निर्धारणबीच अनिवार्य समन्वय गरी सड़क निर्माण सम्पन्न भएपछि पुनः पोल सार्नुपर्ने अवस्था आउन नदिन सड़क विभाग र नेपाल विद्युत प्राधिकरणलाई सचेत गराइएको छ। समितिले विशेष गरी नागढुङ्गा मुगलिन सड़क खण्ड विस्तार शुरू भएको पाँच वर्ष बितिसक्दा पनि अझै 182 पोल सार्नै बाँकी रहेको तथ्यप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै ती पोलहरू आउँदो 15 दिनभित्र स्थानान्तरण गरी त्यसको जानकारी उपलब्ध गराउन नेपाल विद्युत प्राधिकरणलाई आदेश दिएको छ।
8: नेपाल शिक्षक महासंघले सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन र विद्यालय शिक्षामा सुधारका लागि जोड़ दिँदै फेरि आन्दोलन थाल्ने निर्णय गरेको छ। काठमाण्डुमा साउन 16 र 17 सम्पन्न महासंघको तेस्रो राष्ट्रिय परिषदको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले अग्रगामी विद्यालय नीति ऐन जारी गर्नुपर्ने, शिक्षामा लगानी बढ़ाउनुपर्ने र विद्यालयमा हुने राजनैतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने मुख्य माग अघि सारेको बताउनुभयो। त्यस्तै आर्थिक वर्ष 2083-84 बजेटमा प्रारम्भिक बाल कक्षाका शिक्षक, विद्यालय कर्मचारी र सिकाई अनुदानका शिक्षकहरूलाई तलब वृद्धि, प्रोत्साहन भत्ता र महँगी भत्ता उपलब्ध नगराएर विभेद गरेको अध्यक्ष र महासचिवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। महासंघले ती शिक्षक कर्मचारीहरूलाई पनि अन्य सरह सुविधा दिन र उनीहरूको स्थायी दरबन्दी सृजना गर्न माग गरेको छ। साथै शिक्षकहरूलाई निजामती कर्मचारी सरह स्थानीय दुर्गम भत्ता उपलब्ध गराउन पनि महासंघको माग रहेको छ। अध्यक्ष सुवेदी र महासचिव तुलाबहादुर थापाले सरकारले आफ्ना मागहरूप्रति उदासीनता देखाए भदौदेखि सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभएको छ।
13: गत चोटिको भन्दा कड़ा र ठूलो आन्दोलन हुन्छ यसपटक। विद्यालय शिक्षाको विकासको कुरा छ, विद्यार्थीले आफ्नो खाजादेखि लिएर सेवा सुविधाको कुरा छ। माननीय मन्त्रीज्यूलाई हामी बुझाउँछौ र त्यसपछि अनि बैठक बसेर आन्दोलनका कार्यक्रम सार्वजनिक हुन्छ।
8: यसअघि शिक्षकहरूले 2081 साल चैत 20 गतेदेखि 2082 वैशाख 17 गतेसम्म झण्डै एक महिना काठमाण्डु केन्द्रित आन्दोलन गरेका थिए।
7: धनुषाको ढल्केभरमा प्रस्तावित ट्रमा सेन्टरलाई अन्त्य सार्ने निर्णयको विरोधमा संघर्ष समिति गठन गरी आन्दोलनको घोषणा गरिएको छ। मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोको संयोजकत्वमा गठित ढल्केभर ट्रमा सेन्टर संरक्षण संघर्ष समितिले निर्णय विरूद्ध चरणबद्ध विरोधका कार्यक्रम अघि बढ़ाउने भएको हो। संघर्ष समितिले ट्रमा सेन्टर स्थानान्तरण गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेको छ। समितिले आफ्नो मुख्य माग सम्बोधन नभई सड़क संघर्ष, धरना र अनशन लगायत थप दबावमूलक कार्यक्रम गर्ने चेतावनी पनि दिएको छ। यस्तै आजको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले ढल्केभरमा प्रस्तावित ट्रमा सेन्टर योजना अन्तै सार्न खोजेको भन्दै आपत्ति पनि जनाउनु भएको छ। उहाँले स्वास्थ्य मन्त्री निशा मेहताले ढल्केभरमा नभई अन्तै ट्रमा सेन्टर बन्ने बताएकोमा आपत्ति जनाउनुभयो। मन्त्री मेहताले सिराहाको लहानमा ट्रमा सेन्टर बन्ने बताएपछि यो विवाद सतहमा आएको हो। सांसद यादवले अरू ठाउँमा ट्रमा सेन्टर बनाउने विषयमा कुनै आपत्ति नरहेको तर ढल्केभरमा प्रस्तावित ट्रमा सेन्टर पनि बन्नुपर्ने माग रहेको बताउनुभयो। हालको मिथिला नगरपालिका साथमा ऐलानी जग्गालाई आधार मानेर संघीय सरकारले आर्थिक वर्ष 78-79 बजेटमा धनुषाको ढल्केभरमा ट्रमा सेन्टर निर्माण गर्ने शीर्षकमा पहिलो पटक रकम विनियोजन गरेको थियो। त्यसैता हरेक वर्ष यो शीर्षकमा बजेट विनियोजन हुँदै आए पनि ट्रमा सेन्टर निर्माणको कार्य अघि बढ़न सकेको छैन।
8: यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले ग्यास अभावको विषय उठाएका छन्। सत्तारूढ़ दल रासोपाकै सांसदहरूले समेत समस्या के हो यसबारे प्रष्ट पार्न आग्रह गरेका थिए। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले जवाब दिनुभएको छ। आधा सिलिण्डर र भरि सिलिण्डरको व्यवस्थाका कारण अहिले ग्यास केही असहज भएको उहाँको दावी छ। नागरिकका गुनासाबारे अनुगमन गरिरहेको मन्त्री गौरी कुमारीले बताउनु भएको छ।
7: आन्तरिक राजस्व विभागले साउन 1 गतेदेखि 15 गतेसम्मको लागि 16 उपहार विजेताहरूको नाम सार्वजनिक गरेको छ। साउन महिनाको पहिलो 15 दिनको बम्पर उपहार अर्थात 10,00,000 रूपियाँ शिवकृष्ण जनरल स्टोरबाट 250 रूपियाँ बराबरको सामान खरिद गर्ने एकजना उपभोक्ताले जितेका छन्। ती विजेताले कञ्चनपुरको पुनर्वास नगरपालिकाको शिवकृष्ण जनरल स्टोरमा सामान खरिद गरेको आन्तरिक राजस्व विभागले जनाएको छ। सबै विजेताहरूको छनौट क्रिप्टोग्राफिकल्ली सेक्योर्ड युनिफर्म ऱ्याण्डम स्याम्पलिङ प्रविधिबाट गरिएको र छनौट प्रक्रिया पूर्णत निष्पक्ष रहेको आन्तरिक राजस्व विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भूषालले जानकारी दिनुभयो। गएको साउन 1 गतेदेखि 15 गतेसम्मको अवधिमा उपभोक्ताले गरेका 7077 नगद कारोबारको विवरण विभागको वेबसाइटमा प्रविष्ट भएको छ। ती कारोबारको कुल मूल्य 8,24,00,000 रूपियाँ रहेको छ भने यसमा 3,915 जना विक्रेता आबद्ध भएका छन्। यस अवधिका लागि हरेक दिन 1-1 जना गरी 15 जना दैनिक विजेता र को पहिलो 15 दिनका लागि एकजना बम्पर उपहार विजेता चयन गरिएको हो। यसै गरी यही अवधिमा अनलाइन भुक्तानी माध्यमबाट 2,56,08,000 भन्दा बढ़ी कारोबार भएको विभागले जनाएको छ। अनलाइन भुक्तानी मार्फत भएको 76,60,03,00,000 रूपियाँ बराबरको कारोबारलाई भने छुट्टै प्रविष्ट गर्नुपर्ने व्यवस्था नरहेको र ती कारोबार स्वत उपहार कार्यक्रममा समावेश हुने व्यवस्था गरिएको छ। दैनिक उपहार विजेताले 1,12,374 रूपियाँ र बम्पर उपहार विजेताले 10,00,000 रूपियाँ प्राप्त गर्ने व्यवस्था गरिएको छ। प्रोत्साहन कार्यक्रमको औपचारिक शुरूआत गर्दै अर्थमन्त्री डाक्टर सोनी मुआगले बजेट मार्फत घोषणा गरिएको यो कार्यक्रमले डिजिटल माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्नुका साथै आर्थिक गतिविधिलाई थप पारदर्शी बनाउन सहयोग पुर्याउने बताउनुभयो। आउँदा दिनमा डिजिटल कारोबारको संख्या र रकम अझै बढ़ने अपेक्षा गरिएको उहाँले बताउनुभयो। विभागले छनौट भएका विजेताहरूको कूपन नम्बर र संक्षिप्त विवरण आफ्नो वेबसाइटमा प्रकाशन गर्ने जनाएको छ। व्यक्तिगत गोपनीयतालाई ध्यानमा राख्दै विजेताहरूको पूरा नाम र मोबाइल नम्बर भने सार्वजनिक नगरिने विभागले जनाएको छ।
8: यही साउन 29 31 गतेसम्म हुने कांग्रेस संस्थापन इतर पक्षको भेलामा पार्टीका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी बन्नुहुने भएको छ। कांग्रेस नेता डाक्टर शशांक कोइरालाले आज चुनदेवीको सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरी भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने जानकारी समेत दिनुभएको छ। उहाँले पार्टीको आधिकारिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले हिजो पुनरावलोकनको अनुमति दिएको र यो निर्णय स्वागत योग्य रहेको बताउनुभयो। देउवा साउन 26 गते स्वदेश फर्कने सन्दर्भमा उठाइएका आशंकाबारे बोल्दै नेता कोइरालाले कुनै पनि प्रकारको धरपकड़ हुने सम्भावना नरहेको र यदि त्यसो गरिएमा पार्टीले कड़ा प्रतिवाद गर्ने बताउनुभयो। आज प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा देउवा नेपाल फर्किने बारे सोधिएको प्रश्नमा प्रहरी प्रवक्ता अभिनारायण काफ्रेले आफूहरूले बुझ्ने काम गरिरहेको बताउनु भएको छ।
7: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा राहदानी विभागको सेवामा शास्ती र अहिले भइरहेको पहलबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
14: एनबीएल सर्वसुलभ आवास कर्जा
15: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
14: आधार दरमा मात्र 0.5% प्रिमियम थप
15: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा
14: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
15: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
14: न्यून सेवा शुल्क न्यून ब्याज दर
15: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
14: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
15: शर्तहरू लागू हुनेछन्।
16: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
17: बेटर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस बेटरको बानी लाग्छ।
7: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सड़क विस्तारमा विद्युत पोल स्थानान्तरण मुख्य चुनौती पूर्वाधार विकास समितिद्वारा सरकारलाई 5 बुँदे निर्देशन तनुषाको ढल्केवर प्रस्तावित ट्रमा सेन्टर अन्तै सार्ने निर्णयको विरोधमा आन्दोलन घोषणा प्रतिनिधि सभाको आजको बैठकमा ग्यास अभावको विषय उठ्यो उद्योग मन्त्रीद्वारा अनुगमन भइरहेको जवाब 250 रूपियाँको सामान किन्नेलाई 10,00,000 पुरस्कार कांग्रेस पनि तर्कु राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने लगायतका खबर प्रस्तुत गर्यौं।
8: नेपाल दर्पणमा अब बाँकी खबर। म्यान पावर व्यवसायीले 15 बजे माग राखेर आजदेखि वैदेशिक रोजगारीमा श्रमिक पठाउन बन्द गरेका छन्। वैदेशिक रोजगार क्षेत्रमा विभिन्न नीतिगत सुधारको माग गर्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आजैदेखि लागू हुने गरी वैदेशिक रोजगारमा श्रमिक पठाउने कार्य बन्द गर्ने घोषणा गरेको छ। संघले आज पत्रकार सम्मेलन गरी देशको अर्थतन्त्रमा रेमिट्यान्सको ठूलो योगदान रहे पनि नीतिगत जटिलता, अव्यवहारिक व्यवस्था र समय सापेक्ष सुधार नहुँदा यो क्षेत्रमा समस्या समाधान हुन नसकेको जनाएको छ। संघका अध्यक्ष डिक बहादुर खत्रीले विशेष परिस्थितिमा सरकारको निर्णय पालना गर्दा व्यवसायीलाई कार्यवाही गरेको भन्दै अब म्यान पावर ले कामदार पठाउन बन्द गरेको बताउनु भएको छ।
7: राहदानी विभागमा अहिले सेवाग्राहीले धेरै शास्ति खेप्नु परेको छ। विभागमा दैनिक जसो सेवाग्राहीको लामो लाइन देखिन्छ। यसअघि परराष्ट्र मन्त्री शिशिर खनालले नयाँ ई पासपोर्ट प्रणालीको शुभारम्भ गर्दै झण्डै 1 करोड़ नेपालीको विवरण नयाँ प्रणालीमा सारिएको र यो नयाँ सरकारको उपलब्धि भएको दावी गर्नुभएको थियो। तर प्रणाली पटक पटक डाउन हुने, अनलाइन भुक्तानी नचल्ने, अपोइन्टमेन्ट चाँडै बन्द हुने र राहदानी वितरणमा ढिलाइ लगायतका समस्या छन्। फ्रान्सेली कम्पनी आईडीमियाबाट जर्मन कम्पनी मिहोबौर र भेरीडोसलाई जिम्मेवारी हस्तान्तरण भएपछि काठमाण्डु सहित पाल्पा, अर्घाखाँची, बैतडी, महोत्तरी, काभ्रे, उदयपुर, बारा, म्याग्दी लगायत जिल्लामा लगइन र पासवर्ड सम्बन्धी समस्या पनि देखिएको छ। यस्ता समस्याको समाधानका लागि भइरहेका प्रयासबारे हामीले राहदानी विभागका प्रवक्ता दीपक बन्जाडेलाई सोधेका छौं।
9: हामी दुई सिटमा काम गरिरहेका छौँ किनभने ईपीएसको कारणले पनि धेरै फर्महरू एप्लिकेशनहरू आयो होइन, अनि त्यही भएर त्यसलाई म्यानेज गर्नलाई चाहिँ दुई सिटमा बिहान 7 बजेदेखि राति 9 बजेसम्म काम गरिरहेका छौँ।
8: अनि यो पछिल्लो समय राजधानी विभागमा एउटा ईपीएसको कारण भनेर तपाईँले भर्खर जोड्नुपर्नु भएको छ र अरू बेलामा चाहिँ अत्याधिक भीड हुने गरेको छ भन्ने कुराहरू सुन्नमा आएको छ, यसको कारण चाहिँ के हो?
9: जुन ईपीएस भन्दा अगाडि पनि केही पहिलो दुईटा विक चाहिँ अलिक भीड बढी थियो होइन, त्यो किनभने त्योभन्दा अगाडि हामीले चाहिँ केही दिन फर्म पनि बन्द गरेका थियौँ किनभने नयाँ सिटमा गइरहेका थियौँ, प्लस नयाँ सिटमा जाँदाखेरि केही एररहरू आउँछ त्यसलाई फिक्स गर्ने भनेर अनि फर्महरू पनि केही कम लिइरहेका थियौँ, त्यति कारणले गर्दाखेरि चाहिँ सुरुमा अलिकति भीड बढेको थियो।
8: भनेपछि दुई सिटमा सेवा शुरू गरेपछि दैनिक चाप घटेको छ भनेर बुझ्नु पर्यो।
9: दुई सिटमा काम गरेर के हुन्छ म्यानेज चाहिँ भएको होइन, जस्तो अहिले ईपीएस कारणले चाहिँ भीड बढेको हुनाले दुई सिटमा भएपछि मान्छेहरू अलिक सहज भयो, हामीलाई अलिक सजिलो भयो, त्यसले चाहिँ त्यसले अलिक भीड कम भएको, अहिले आउँदाखेरि एकदम भीड कम छ, त्यो चाहिँ ईपीएसको प्रेसर कम भएर पनि हो।
8: अहिले विभागमा दैनिक कति सेवाग्राही आइरहनु भएको छ र पहिलेको तुलनामा चाहिँ कति हो यो अहिलेको संख्या चाहिँ?
9: युजली एभरेजमा चाहिँ 1000-1200 मान्छेले फर्म भर्नुहुन्थ्यो पहिला होइन, अनि जस्तो ईपीएसको फिवर आउँदाखेरि चाहिँ ल 2200-2500 पनि फर्म लिउँ, एक दिन त 3000 जति पुग्यो होइन, गएर 1600-1700 राउन्ड फर्म चाहिँ छ।
8: नयाँ प्रणाली शुरू गर्नुभन्दा अगाडि चाहिँ पर्याप्त परीक्षण नभएका कारण समस्या आयो भन्ने कुराहरू सुनिन्छ, यसमा चाहिँ के भन्नुहुन्छ?
9: के त्यस्तै हुन्छ होइन, कति कुराहरू चाहिँ गर्दै गएपछि अनि एररहरू देखिँदै जान्छ अनि त्यो सल्भ गर्दै जाने भन्ने कुरा हो होइन। सुरुमा पनि 1000 चाहिँ फर्म खोल्यौँ अनि त्यो फर्म खोल्दाखेरि सर्टेन इस्युजको कारणले गर्दाखेरि के चाहिँ 5000 मान्छेले फर्म गरे कोही दिनमा होइन, अनि ती सबैलाई सेवा दिनु पर्यो, जस थोरै फर्म खुलाउने इस्यु देखिन्छ सर्भ गर्दै जाने भएको रहेछ, 15-20 धेरै इस्यु सजिलो हुन्थ्यो, सेवाग्राहीले सजिलो हुन्थ्यो, हामीलाई सजिलो हुन्थ्यो, तर फर्म चाहिँ खोल्न खासै धेरै कम गरेनौँ अनि इस्युहरू त्यहाँ आउँदाखेरि प्रत्येक झ्यालमा प्रत्येक ठाउँमा भिडहरू बढी देखियो कि पहिलो दिएका चाहिँ, अनि के के हदसम्म तयारी हुन्छ, के के हाम्रो टेक्निकल टिमले भनेअनुसार के के चाहिँ तयारी टाइम अनुसार इस्युहरू देखिएपछि बल फिक्स गर्ने हुन्छ। 3 महिनाको चाहिँ स्टेबलाइज चाहिँ टाइम राखेका हुन् किनभने यो टाइममा चाहिँ जति पनि एरर देखिन्छ सबै फिक्स गर्ने भनेर त्यो टाइम राखिएको रहेछ।
8: र यो पासवर्ड नचल्ने कुरा, यो लगइन नहुने कुरा, प्रणाली बारम्बार डाउन हुने कुरा, यो समस्या चाहिँ कहिलेसम्म समाधान भइसक्छन्? अब
9: प्रब्लम भन्नुभयो नि, त्यो मल्टिपल कारण आएको, जस्तो एनआइडीसँग हाम्रो सर्भर कनेक्सन हुन नसक्दा पनि आएको छ होइन, अचारको लेट अचारदेखि जसले पनि एनआइडीको नम्बर लिनुभयो त्यो चाहिँ त्यहाँको सिस्टम अपडेट नभएको हुनाले त्यो समस्या आएको रहेछ, त्यो अगाडिको चाहिँ खासै त्यस्तो प्रब्लम छैन। आज मिति 15-16 फर्म भन्ने हुँदाखेरि हाम्रोमा त्यस्तो समस्या आउँछ हुँदैन।
8: अब नागरिकले सहज सेवा अन्तिममा चाहिँ सहज सेवा दिनको लागि चाहिँ विभागको तर्फबाट के कस्ता कुराहरू भइरहेछन् पहल गरिरहनु भएको छ हजुरहरूले?
9: अब अहिले मेन एक नम्बर चाहिँ जुन एररहरू आएर जुन समस्या धेरै भयो नि, हरेक झ्यालमा मान्छे धेरै थुप्रने अनि गुनासो पनि बढी आयो होइन, त्यो एरर पनि धेरै डाउन भइसकेको छ, हाम्रो टेक्निकल टिमले राम्रोसँग काम गरिरहेको छ। अनि अर्को दुईमा चाहिँ जसको यो हामीले 10 दिन चाहिँ हामीले 2 सिटमा काम गऱ्यौँ होइन, त्यो पनि हामीले एफोर्ट चाहिँ बेस्ट लगाएको मलाई जस्तो लाग्छ यो कुरा चाहिँ। तेस्रो चाहिँ अब हामीले चाहिँ बिस्तारै फर्महरू पनि लास्ट भोलिमा खोल्दैछौँ, जस्तो नेक्स्ट विकको लागि हामीले सही फर्म खोलिसक्यौँ अहिले नै, त्यो फर्म चाहिँ मोर इजिली अभाइलेबल हुन्छ अबदेखि चाहिँ।
7: उहाँ हुनुहुन्थ्यो राहदानी विभागका प्रवक्ता दीपक बन्जाडी, सेवाग्राहीलाई शास्ति र समाधानमा भइरहेका प्रयासबारे जानकारी दिनुहुँदै। फेरि पनि खबरको सिलसिला, खुल्ला सिमाना र प्रविधियुक्त सुरक्षा निगरानी सम्बन्धी व्यवस्था नहुँदा 500 भन्दा धेरै रोहिंग्या शरणार्थी नेपाल प्रवेश गरेको पाइएको छ। विभिन्न समयमा नेपाल भारत सिमानाका हुँदै ती रोहिंग्या शरणार्थी अवैध रूपमा नेपाल प्रवेश गरेको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले जानकारी दिनुभयो। प्रहरीका अनुसार अहिलेसम्म 526 जना रोहिंग्या नेपालमा रहेका छन्, जसमा 162 पुरूष, 148 महिला र 216 बालबालिका छन्। उनीहरू काठमाण्डुको कपन, लसुनटार र राम मन्दिर तथा ललितपुरको सुनाकोटी क्षेत्रमा बसोबास गरिरहेको प्रहरीको भनाइ छ। प्रहरी नायब महानिरीक्षक काफ्रेले खुल्ला सिमाना तथा प्रविधियुक्त सुरक्षा निगरानीको व्यवस्था नहुँदा उस्तै हुलिया भएकाहरूको पहिचानमा समस्या भएको बताउनुभयो। म्यानमारमा सन् 2017 अगस्तमा सैन्य हस्तक्षेप भएको थियो, त्यसपछि लाखौं रोहिंग्या छिमेकी बंगलादेशमा शरण लिन पुगे, त्यहीँबाट बिस्तारै भारत हुँदै नेपालमा प्रवेश गर्न थालेको अनुमान गरिन्छ। प्रहरी प्रवक्ता काफ्रेले विदेशी नागरिक अवैध रूपमा नेपाल प्रवेश रोक्न विशेष निगरानी बढ़ाएको समेत बताउनु भएको छ।
8: पाकिस्तानको ब्रोड पीक हिमालय आरोहणको क्रममा ज्यान गुमाएका गोर्खाको लाप्राकका पर्वतारोही पूर्वबहादुर गुरूङ युक्तको आज अन्त्येष्टि गरिएको छ। उहाँको शवयात्रा सहित काठमाण्डुको स्वयम्भूमा धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएको हो। गएको बिहिबार ब्रोड पीकको हिम पहिरोमा गुरूङ र निर्मल पूर्जा सहित 10 जनाको निधन भएको थियो, जसमा 6 जना नेपाली थिए। तीमध्ये गुरूङको शव एक हप्तापछि हिजो मात्रै नेपाल ल्याइएको थियो। गुरूङको अन्त्येष्टि अघि गृहमन्त्री सुधन गुरूङ, सांसद एवं पूर्व उपसभामुख इन्दिरा राणा मगर, नेपाल पर्वतारोहण संघका पदाधिकारी लगायतले अन्तिम श्रद्धांजलि अर्पण गर्नुभयो। गृहमन्त्री सुदनले पूर्वबहादुरको पार्थिव शरीरमा राष्ट्रिय झण्डा उड़ाएर सम्मान व्यक्त गर्नुभएको छ।
7: यसैबीच दोलखाको गौरीशंकर गाउँपालिका 9 पर्ने रोलबालिङ हिम श्रृंखला अन्तर्गत एलुंग्री हिमालको आधार शिविरमा 5 शव भेटिएका छन्। आधार शिविरमा हिजो 5 शव भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार ती शव गएको वर्ष कार्तिक 17 एलुंग्री आरोहणको क्रममा हिम पहिरोमा परेकाहरूको हुन सक्ने प्रारम्भिक अनुमान छ। भेटिएका शव लिन आज बिहान आधार शिविरमा हेलिकप्टर पुगेको तर मौसम खराब हुँदा ल्याण्ड हुन नसकेर फर्किएको प्रहरीको भनाइ छ। यलुंग्रीमा भेटिएका शवको पहिचान भने खुल्न सकेको छैन। गएको कार्तिक 17 गते आरोहणको क्रममा हिम पहिरोमा 5 विदेशी सहित 2 नेपाली सम्पर्कविहीन भएका थिए। त्यसबेला 2 मात्रै शव भेटिएको थियो। सोलुखुम्बुका मेरे कार्की र दोलखाका पदम तामाङको शव भेटिएकोमा इटालीका 2, क्यानाडा, फ्रान्स र जर्मनीका 1-1 गरी 5 शव भेटिएको थिएन। अहिले भेटिएका सबै शव मौसम अनुकूल हुने बित्तिकै जिल्ला सदरमुकाम चरीकोट ल्याउने प्रहरीले जनाएको छ। यलुंग्री रोलबालिङ हिम श्रृंखलाको 5630 मीटर उचाइमा रहेको प्रसिद्ध हिमाल हो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
18: बाढी र डुबानबाट बच्न के गर्ने?
19: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
18: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
19: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
18: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
19: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
18: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: कपाल झर्ने वा पातलिने समस्याले चिन्तित हुनुहुन्छ?
3: डर्मानेंट हेयर ट्रांसप्लांट, स्किन केयर एस्थेटिक, डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर में उपलब्ध छ अत्याधुनिक हेयर ट्रांसप्लांट सेवा। अनुभवी विशेषज्ञ, आधुनिक प्रविधि र व्यक्तिगत परामर्श सहित तपाईको आवश्यकता अनुसार गुणस्तरीय उपचार प्रदान गरिन्छ।
2: थप जानकारी तथा परामर्शका लागि आजै 9865444296 नम्बरमा व्हाट्सएप वा फोन गर्नुहोस्।
3: डर्मानेंट नेपाल हेयर ट्रांसप्लांट, स्किन एंड एस्थेटिक, डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर, पाटन हॉस्पिटल रोड, लगनखेल। संपर्क 01-545-46-66।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आर्थिक वर्ष 2082-83 तीन महिनामा भएको प्रगति विवरण सार्वजनिक गरेको छ। गएको वैशाखदेखि असारसम्मको कार्य प्रगति विवरण सार्वजनिक गरिएको हो। सूचनाको हक सम्बन्धी ऐन अनुसार स्वत प्रकाशन गरिएको यो प्रतिवेदनमा सुशासन प्रवर्धन, विकास निर्माण र जनगुनासो सम्बोधनमा महत्वपूर्ण काम भएको उल्लेख छ। गएको चैत 13 बालेन्द्र शाह बालेन प्रधानमन्त्री नियुक्त हुनुभएको थियो। कार्यालयले नवयुवा आन्दोलन पछिको अवस्थालाई ध्यान दिँदै सेवा प्रवाह र विकास निर्माण प्रभावकारी बनाउन सचिवहरूलाई निर्देशन दिएको छ। अनियमितता र ढिलासुस्ती हटाएर भ्रष्टाचार नियन्त्रण गर्न कार्यालय प्रमुखहरूलाई थप जवाफदेही बनाइएको प्रतिवेदनमा उल्लेख छ। यो अवधिमा 21 मन्त्री परिषद बैठक बसेर 384 निर्णय भएका छन्। मन्त्री परिषदका विभिन्न समितिका 8 बैठकबाट 12 निर्णय भएका छन्।
4: शेयर बजार लगातार दोस्रो दिन घटेको छ। हिजो दोहोरो अंकले घटेको शेयर बजार परिसूचक निफ्टी आज 4.05 अंकले ओह्रालो लागेर 2650.09 बिन्दुमा झरेको छ। आज उत्पादन तथा प्रशोधन, माइक्रो फाइनान्स, म्युचुअल फण्ड र व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 183 कम्पनीको शेयर घटेकोमा 86 बढ़ेको छ। त्यस्तै 7 कम्पनीको शेयर घटबड भएन। आज अप्पर लोहेरी खोला हाइड्रो पावरको शेयर झण्डै 7% घटेको छ। बजार सामान्य घटेको दिन आत्मनिर्भर लघुवित्तको शेयर 8.60% बढ़ेको छ। आज नेप्सेसँगै कारोबार र कम्पनी घटेको छ। हिजो 4.62 करोड़को कारोबार भएकोमा आज 334 कम्पनीको 1.03 करोड़ किता शेयर 3.77 करोड़ रूपियाँमा किनबेच भएको छ।
5: शेयरपछि सुन चाँदीको खबर। अस्ति बुधबारदेखि आज शुक्रबार हप्ताको अन्तिम कारोबार दिनसम्म सुनको भाव लगातार बढ़ेको छ। तीन दिनमा सुन तोलामा 13,100 रूपियाँले बढ़ेको हो। अस्ति बुधबार 4,200 रूपियाँले, हिजो बिहिबार एकै दिन 8,000 रूपियाँले र आज हप्ताको अन्तिम कारोबार दिन सुनको भाव 900 रूपियाँले बढ़ेको छ। सुन आज तोलाको 2,96,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै चाँदीको भाव पनि यो हप्ता लगातार बढ़ेको छ। आइतबार यता निरन्तर भाव बढ़ेकोमा चाँदी आज तोलामा 10 रूपियाँले बढ़ेर तोलाको 4,580 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यो हप्ता चाँदी तोलामा 270 रूपियाँले बढ़ेको हो।
4: पर्सामा ट्याङ्करबाट तेल चोर्दा चोर्दै 7 पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले ट्याङ्कर सहित चोरीमा संलग्न 7 पक्राउ गरेको हो। आईयूसीको बरौनी टर्मिनलबाट सिधै नेपाल आयल निगमको हवाई इन्धन डिपो सिंहनामंगल काठमाडौँ आइपुग्नुपर्ने ना 7/15/39 नम्बरको ट्याङ्कर वीरगंजमा रहेको सौदागर आयल सेन्टरमा तेल चोरीमा संलग्न रहेको सूचनाका आधारमा पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ। तेल चोरी प्रकरणमा वीरगंज महानगरपालिका 14 बाईपास सड़क खण्डमा रहेको पेट्रोल पम्पका संचालक सुनैन मिया, पम्पका कर्मचारी असलर हवारी र रफिक मिया सहित सन्देश राणा मगर, केशर राम सुनार, मन्द सिंह लामा र उमेश राणा मगर पक्राउ परेका र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिनुभयो।
5: पूर्वका 5 जिल्लामा भोलि शनिबार 12 बिजुली नआउने भएको छ। झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा भोलि बिहान 4 बजेदेखि दिउँसो 4 बजेसम्म 12 विद्युत सेवा अवरूद्ध हुने भएको हो। दुहबी दमक 132 केबी प्रसारण लाइनको करेन्ट टावर नम्बर 68 र 69 बीचमा डेड इन्ड टावर जडान प्रसारण लाइन मर्मत तथा सबस्टेशन परीक्षण गर्नुपर्ने भएका कारण विद्युत सेवा कटौती गर्न लागि आयोजनाका प्रमुख दर्शन राय यादवले बताउनुभयो।
4: नेपाल दर्पणमा अब विदेशको खबर। साउदी अरब, पाकिस्तान र टर्कीले संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्। साउदी अरबको मक्का शहरमा साउदी युवराज मोहम्मद बिन सलमान, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान बीच आज भएको बैठकमा रक्षा सम्झौताको घोषणा भएको बीबीसीले जनाएको छ। अमेरिका र इरान बीचको युद्ध अन्त्यका लागि मध्यस्थता गरिरहेका यी देशबीच रक्षा सम्झौता भएको हो। मध्य पूर्वको द्वन्दमा साउदी अरब पनि तानिएको तथा हर्मुज जलमार्ग र लाल सागर हुँदै हुने जल परिवहनमा अवरोध पुगेको अवस्थामा तीन देशले सुरक्षा सम्बन्ध सुदृढ बनाउने प्रयास गरिरहेका छन्। साउदी अरब र पाकिस्तानले गएको वर्ष संयुक्त रक्षा सम्झौताको घोषणा गरेका थिए। गएको फेब्रुअरी 28 अमेरिका र इजरायलले गरेको आक्रमणले क्षेत्रीय तनावलाई बढ़ाएपछि इरान र उसका सहयोगीले साउदी अरब तथा खाड़ीका अन्य देशहरूमाथि आक्रमण गर्दै आएका छन् र उनीहरूको ऊर्जा आपूर्तिमा अवरोध खड़ा गरिरहेका छन्। तीनवटा देशले जारी गरेको संयुक्त विज्ञप्ति अनुसार यो सम्झौताको उद्देश्य कुनै पनि आक्रमणकारी विरूद्ध सामूहिक प्रतिरोध क्षमता सुदृढ पार्नु हो।
5: नेपाल दर्पणमा अब खेल खबर। एसियाली क्रिकेट परिषद एसीसीले महिला टी ट्वेन्टी एसिया कपको खेल तालिका सार्वजनिक गरेको छ। एसीसीका अनुसार प्रतियोगिता अगस्त 28 यूएईको दुबईमा शुरू हुनेछ। आठवटा टोलीको सहभागिता रहेको यस प्रतियोगिताको उद्घाटन खेल समूह एमा रहेको हङकङ र थाइल्याण्ड बीच हुनेछ। यस्तै भारत र पाकिस्तान बीचको बहुप्रतीक्षित खेल सेप्टेम्बर 5 हुनेछ। महिला एसिया कपको समूह एमा भारत, पाकिस्तान, थाइल्याण्ड र हङकङ रहेका छन्। समूह बीमा साविक विजेता श्रीलंका, बंगलादेश, आयोजक यूएई र इण्डोनेशिया रहेका छन्। प्रतियोगिताका सबै खेलहरू फ्लडलाइटमा सञ्चालन हुनेछ र फाइनल खेल सेप्टेम्बर 13 हुनेछ। समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। सेमी फाइनल खेलहरू सेप्टेम्बर 10 र 11 हुनेछन्। टी ट्वेन्टी फर्म्याटको महिला एसिया कपको यो 6 र समग्रमा 9 संस्करण हो। भारतले 4 एक दिवसीय फर्म्याट र 3 टी ट्वेन्टी फर्म्याटको उपाधि जितेको छ। यस्तै बंगलादेशले सन् 2018 उपाधि जितेको थियो।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: सड़क विस्तारमा विद्युत पोल स्थानान्तरण मुख्य चुनौती, पूर्वाधार विकास समितिद्वारा सरकारले 5 निर्देशन।
4: भदौदेखि फेरि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय, 15 माग राखेर म्यान पावर व्यवसायीले वैदेशिक रोजगारमा श्रमिक पठाउन बन्द गरे।
5: राहदानी विभागको सेवामा निरन्तरको समस्याले सेवाग्राहीलाई शास्ति, आउँदा दिनमा सहज सेवा प्रवाह र भीड़भाड़ नहुने गरी काम थालिएको विभागको दावी।
4: साउदी अरब, पाकिस्तान र टर्की बीच रक्षा सम्झौतामा हस्ताक्षर, कुनै पनि आक्रमणकारी विरूद्ध सामूहिक प्रतिरोध क्षमता सुदृढ पार्ने उद्देश्य
5: र महिला टी ट्वेन्टी एसिया कपको खेल तालिका सार्वजनिक, भारत र पाकिस्तान बीचको बहुप्रतीक्षित खेल सेप्टेम्बर 5।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: तपाईको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ट्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 066-40-21-23, 40-21-24, मोबाइल 98-41-45-14-48।
2: जय श्री राम, जय श्री राम।
3: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइत गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
3: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
3: हो नि भाउजू।
4: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
5: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
4: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
5: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
4: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
5: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुन्चादी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
1: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065-58-74।

0: me a extreme energy drink.
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-2099।

नमस्कार, रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन www.radiomarsyangdi.org मा साँझ 6:35 बजेको मर्स्याङ्गदी समाचारमा म लक्ष्मी घलेको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।

0: अब समाचार विस्तारमा केही वर्ष अघि अन्नपूर्ण चक्रीय पदयात्राको लागि वैकल्पिक मार्गको शुरूआत गरिए पनि पछिल्लो समय सो पदमार्ग उझेलमा परेको छ। पदमार्ग प्रवर्धनका लागि सरकारवालाहरूको चासो कम भएपछि तत्कालीन समयमा प्रवर्धन गरिएको वैकल्पिक पदमार्ग उझेलमा परेको हो। लमजुङदेखि मनाङसम्म मोटर बाटो निर्माण भएर सवारी गुट्न थालेपछि तत्कालीन मनाङ लमजुङ होटल व्यवसाय समितिले वैकल्पिक पदमार्ग अवधारणा सहित प्रवर्धन शुरू गरेको थियो। तर पछिल्ला वर्षहरूमा सो वैकल्पिक पदमार्गका लागि न बजेट विनियोजन भएको छ न संरचनाकै विकास भएको छ। विश्वकै उत्कृष्ट गन्तव्यको रूपमा रहेको अन्नपूर्ण पदमार्गमा मोटर बाटोको कारण अवधि छोटिँदै जानु र सवारीकै कारण पदयात्रामा अनेक समस्या आउन थालेपछि तत्कालीन समयमा नयाँ विकल्पको रूपमा वैकल्पिक पदमार्गको खाका तयार गरिएको थियो। वैकल्पिक पदमार्गको प्रवर्धनसँगै पदमार्ग क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको प्रचार प्रसार र नयाँ पर्यटकीय गन्तव्यको रूपमा खोजीमा तत्कालीन समिति लागेको थियो। बेसी शहरको पुमखोलाबाट मर्सङ्गी गाउँपालिकाको खुदीसम्म वैकल्पिक पदमार्ग निर्माण भइसकेको थियो। उक्त पदमार्गमा पर्यटन बोर्डको सहयोगमा पर्यटकीय पथ प्रदर्शक सूचना राख्नुका साथै सिँढी लगाउने, जोखिम स्थानमा जाली लगाउने, खोलामा काठे पुल जस्ता काम पनि गरिएको थियो। यद्यपि सो मार्गमा पर्यटकीय चहल पहल भने अपेक्षित हुन सकेको छैन। खुदीदेखि बाहुन डाँडा स्यागे हुँदै मनाङको विभिन्न गाउँहरूलाई जोडेर पदमार्ग निर्माणाधीन अवस्थामा रहेको भनिए पनि पर्यटकको आगमन हुन सकेको छैन न त सो पदमार्गको पर्याप्त प्रवर्धन नै गरिएको छ। सदरमुकाम बेसी शहर भएर वार्षिक 25,000 हाराहारीमा पर्यटकहरू अन्नपूर्ण पदमार्गमा आउने गर्दछन्। पहिले बेसी शहरबाट शुरू भएको अन्नपूर्ण पदयात्रा मनाङ मुस्ताङको मुक्तिनाथ जोमसोम म्याग्दी हुँदै 21 दिनमा पोखरामा टुंगिन्थ्यो। पछिल्लो समय दुवैतर्फबाट मोटर सञ्चालन भएपछि 21 दिनको यात्रा एक सातामा टुंगिने गरेको छ। सड़क सञ्जालले मनाङ जोड़िएपछि विदेशी पर्यटकको तुलनामा आन्तरिक पर्यटकहरूको संख्या उल्लेख्य वृद्धि भएको छ। सड़क सञ्जालका कारण अन्नपूर्ण पदमार्गको लमजुङ क्षेत्र प्रभावित भए पनि माथिल्लो मनाङ क्षेत्रमा भने खासै असर नपरेको मनाङका पर्यटन व्यवसायीहरू बताउँछन्। हाल लमजुङ सदरमुकाम विशेष शहरदेखि मनाङको सदरमुकाम चामेसम्म सार्वजनिक बस समेत सञ्चालन हुन थालेको छ। सार्वजनिक बस सञ्चालन भएसँगै मनाङमा आन्तरिक पर्यटकहरूको संख्यामा थप सुधार हुने मनाङका पर्यटन व्यवसायीहरूको अपेक्षा छ। लमजुङको सुन्दरबजार नगरपालिका 6 खहरे स्थित आदर्श माध्यमिक विद्यालयको सभाहलमा बाल विवाह मुक्त सुन्दरबजार हाम्रो साइजा दायित्व विषयका अन्तर नगरस्तरीय वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ। ओल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा ग्रामीण सामुदायिक विकास केन्द्र नेपालको सहकार्य सुन्दरबजार नगरपालिका शिक्षा शाखाको समन्वय र आदर्श बाल माध्यमिक विद्यालयद्वारा आयोजित प्रतियोगितामा नगरभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूले बाल विवाह न्यूनीकरण बाल अधिकार तथा सचेतना सम्बन्धी धारणा प्रस्तुत गरेका थिए। प्रतियोगितामा विद्याज्योति माध्यमिक विद्यालयका अनुपम गौली प्रथम, शान्ति माध्यमिक विद्यालय कुन्छाकी मन्दिरा गौली द्वितीय, आदर्श माध्यमिक विद्यालयकी अपेक्षा गौली तृतीय र संस्कृति सदन माध्यमिक विद्यालयका सगुन मिश्रा सान्त्वन भएका छन्। विजेताहरूलाई क्रमशः प्रथमलाई 2,500 रूपियाँ बराबरको स्टेशनरी सामग्री, द्वितीयलाई 2,000 रूपियाँ बराबरको स्टेशनरी, तृतीयलाई 1,500 रूपियाँ बराबरको स्टेशनरी र सान्त्वन स्थान हासिल गर्ने विद्यार्थीहरूलाई 1,000 रूपियाँ बराबरको स्टेशनरी सामग्री प्रदान गरिएको आरसीडीसीका सुन्दरबजार फिल्ड मोबिलाइजर दीपक बहादुर अधिकारीले जानकारी दिनुभयो। आदर्श माध्यमिक विद्यालय बाल क्लबका अध्यक्ष सभ्यता पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन क्लबका सचिव ममता पोखरेल र उपाध्यक्ष जिनिसा श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रममा आरसीडीसी नेपालका बेसी शहर फिल्ड मोबिलाइजर सोभित अधिकारी, विद्यालयका शिक्षक विद्यार्थीहरूको उपस्थिति रहेको थियो। लमजुङ जिल्ला अदालतले गत आर्थिक वर्षमा मात्रै विभिन्न मुद्दामा 9.5 लाख बढ़ी क्षतिपूर्ति भराएको छ। अदालतमा विभिन्न शीर्षकमा दर्ता भएका मुद्दामा 9,64,096 रूपियाँ क्षतिपूर्ति भराउने फैसला भएको हो। जिल्ला अदालत लमजुङका अनुसार गत आर्थिक वर्षमा जिम्मेवारी सरी आएका र नयाँ दर्ता मुद्दा फैसला भई सो मात्रामा क्षतिपूर्ति भराएको हो। गत आर्थिक वर्षमा मात्रै अदालतको फैसलाबाट 10 जना पीड़ितहरूले क्षतिपूर्ति पाएको जिल्ला अदालत लमजुङका स्वास्थ्यदार रामबन्धु गौतमले बताउनुभयो, गत आर्थिक वर्षमा जिम्मेवारी सरिआएका मुद्दाको क्षतिपूर्ति लगत रकम 75,12,172 रूपियाँ मध्ये 7,79,428 रूपियाँ फर्सद भएको अदालतले जनाएको छ। सो बाहेक गत आर्थिक वर्षमै दर्ता भएका नयाँ मुद्दाबाट कुल लगत 16,95,216 रूपियाँ मध्ये 1,64,668 रूपियाँ फर्सद भएको श्रेष्ठदार गौतमले जानकारी दिनुभयो। जिम्मेवारी सरिआएका र गत आर्थिक वर्षमा दर्ता भई फैसला भएका मुद्दा मध्ये अझै पनि 82,83,292 रूपियाँ क्षतिपूर्ति फर्सद हुन बाँकी रहेको अदालतले जनाएको छ। फर्सद हुन बाँकी क्षतिपूर्ति रकम चालू आर्थिक वर्षमा हुने अदालतको अनुमान छ। जिल्ला अदालत लमजुङले गत आर्थिक वर्षमा मात्रै 700 बढ़ी मुद्दा फर्सद गरेको जनाएको छ। आर्थिक वर्ष 2082-83 विभिन्न शीर्षकमा दर्ता भएका मुद्दा मध्ये 826 मुद्दा छिनोफानो भएको जनाएको छ। अदालतका अनुसार अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका 349 र गत आर्थिक वर्षमै दर्ता भएका 801 गरी कुल 1,150 मुद्दा रहेकोमा 826 मुद्दा फर्सद भएको हो। कुल मुद्दा मध्ये 81.86% मुद्दा फर्सद भएको जिल्ला अदालत लमजुङले जनाएको छ। अदालतले राखेको वार्षिक फर्सद लक्ष्य अनुसार भने 110.58% कार्य प्रगति गरेको जिल्ला अदालत लमजुङका श्रेष्ठदार गौतमले जानकारी दिनुभयो। तपाईं हिने सुन्दै हुनुहुन्छ मर्सङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: ए बुढा, कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
2: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
1: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
2: अब यो फोहोर के गर्ने त?
1: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि।
2: ए हो त है, सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ। अबदेखि म सचेत भए।
3: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ। सफा गाउँ, स्वस्थ जीवन।
4: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप इलाका कार्यालय भुजुङ।
5: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
6: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौं।
5: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
6: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
5: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
6: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
5: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
4: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्गी 95 MHz।
7: लमजुङ उद्योग वाणिज्य संघको सूचना। लमजुङ उद्योग वाणिज्य संघको सदस्यहरूको संस्थाका लागि आर्थिक वर्ष 2082-83 कर चुक्ता, आर्थिक वर्ष 83-84 मदिराको अन्तशुल्क र संघको सदस्यता नवीकरण गर्न सदस्यहरूको संस्थाका लागि विभिन्न इकाईमा जिल्लाबाट संघका कर्मचारी तथा संघका प्रतिनिधिहरू सम्बन्धित इकाईमा आउने निर्णय भएकोले निम्न मिति र समयमा नवीकरण गर्नुहुन सबै सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौं। सुन्दर बजार इकाई 2083 साउन 21 गते, खुदी इकाई 2083 साउन 22 गते, दुई पिपली इकाई 2083 साउन 27 गते, भोलेटार इकाई 2083 साउन 28 गते। विस्तृत जानकारी का लागि लमजुङ उद्योग बाँड संघ अध्यक्ष भर कुमार श्रेष्ठ सम्पर्क नम्बर 9856045248, महासचिव विपिन श्रेष्ठ सम्पर्क नम्बर 9842138555, विदुर तिवारी 9856045252, विवेक तिवारी 9846634609।
8: क्यों भविष्य में चिंता क्यों पारे मोइन्दी आकी बा आंगे गई इन्स्योरेन्स कियम
9: ओहो थदै मरी गा चिल मुमै
8: ये भयो समस्या खै विषय पैनिक आंगे प्लान तम
9: लौ छैली मु बिसामी नै बिनी छ्याबा बन्दिल परे
8: रिलायबल लाइफ इन्स्योरेन्स चिन्ता आंगे समाधान
9: छ्याबा मी छ्याबा रोजाए।
10: मुटु छाती एवं श्वास प्रश्वास का बिरामी का लागि खुशी को खबर
11: मुटु रोग का बिरामी अब लमजुङ बाहर जानु पर्दैन। मुटु को भिडियो जांच अब सेवा मोडल हस्पिटल प्राइवेट लिमिटेड मा
10: पुरानो मेडिकल कलेज चितवन का वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटल मा आउनु हुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसर का समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटु को भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटल का सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
8: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
10: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 9847769229।
12: मर्चेंग एफएम 95 मेगाहर्ज।
0: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। लमजुङमा गत आर्थिक वर्षमा मात्रै वन्यजन्तु आक्रमणबाट 2 जना मानिससहित 150 पशुमा क्षति पुर्याएको छ। डिभिजन वन कार्यालय लमजुङका अनुसार गत आर्थिक वर्षको श्रावणदेखि असार मसान्तसम्म 2 जना मानिससहित 151 पशुमा वन्य जन्तुले आक्रमण गरेको हो। मानवीयसँगै पशु वंशीमा क्षति पुगेपछि कार्यालयले प्रक्रिया अनुसार 10 लाख बढ़ी राहत रकम पनि वितरण गरेको छ। वन्य जन्तुको आक्रमणबाट घरपालुवा पशुमा क्षति पुगेपछि प्रक्रिया पुर्याएर राहतका लागि आएकाहरूलाई कुल 10,58,805 राहत रकम वितरण गरेको डिभिजन वन कार्यालय लमजुङका प्रमुख दीपक प्रसाद पण्डितले बताउनुभयो। डिभिजन वन कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लामा वन्यजन्तुको आक्रमणबाट 2 जना मानिसले पनि क्षति भएको थियो। भालुको आक्रमणबाट घाइते भएका 2 जनालाई कार्यालयले राहत रकम उपलब्ध गराएको हो। सो बाहेक कार्यालयबाट 5,08,000 रूपियाँ राहत अझै वितरण गर्न बाँकी रहेको पनि कार्यालयले जनाएको छ। डिभिजन वन कार्यालय लमजुङले जिल्लाका विभिन्न स्थानमा भएका वन्यजन्तुको आक्रमणबाट मानव तथा पशुधन क्षति भएकाहरूलाई कानूनी व्यवस्था अनुसार राहत सिफारिश गरेको हो। वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका 2069 दफा 6 बमोजिम क्षतिको प्रकृति हेरी राहत समिति मार्फत सिफारिश गर्ने प्रावधान छ। कानून बमोजिम डिभिजन वन कार्यालयले वन्यजन्तु पीड़ितहरूको राहतका लागि सम्बन्धित निकायमा सिफारिश गर्ने र सोही सिफारिशको आधारमा पाएक पर्ने संरक्षण क्षेत्र मार्फत राहत उपलब्ध गराउने प्रावधान छ। सोही अनुरूप लमजुङका वन्यजन्तु पीड़ितलाई एक एप मार्फत राहत रकम उपलब्ध हुने गर्दछ। सरकारले वन्यजन्तुबाट हुने क्षतिको निम्ति राहत प्रदान गर्न आधारहरू सहित निर्देशिका तयार गरेको छ। निर्देशिकामा मानवीय क्षति, पशुधनको क्षति, भण्डारण गरेको अन्नको क्षति, घरगोठको क्षति, खाद्यान्न बालीको क्षति र हिमाली क्षेत्र सम्बन्धी विशेष व्यवस्था जस्ता आधार रहेका छन्। सरकारले निर्देशिका बमोजिमको क्षेत्रीय वन निर्देशनालय मार्फत राहत उपलब्ध गराउँदै आएको छ। जिल्ला स्तरमा राहत उपलब्ध गराउनका लागि सरकारवालाहरूको सहभागितामा सिफारिश समिति हुन्छ। वन्यजन्तुबाट पीड़ित राहत सहयोग माग गर्ने व्यक्तिले घटना घटेको मितिले कम्तीमा 35 दिनभित्र सम्बन्धित संरक्षित क्षेत्र वा डिभिजन वन कार्यालय समक्ष आवश्यक कागजात पत्र सहित निवेदन दिनुपर्ने प्रावधान छ। डिभिजन वन कार्यालय लमजुङका कर्मचारीहरूलाई ड्रोन संचालन तथा यसको प्रभावकारी उपयोग सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग परियोजना अन्तर्गत आयोजित तालिममा जापानी विज्ञा ताका हसीले प्रशिक्षण दिनुभएको हो। तालिममा डिभिजन वन कार्यालयका अधिकृत फरेस्टर रेन्जर सहित 12 जना कर्मचारीको सहभागिता रहेको थियो। प्रशिक्षण मार्फत ड्रोन संचालकका प्राविधिक पक्ष वन क्षेत्रमा यसको प्रयोग तथा अनुगमन प्रणाली बारे जानकारी दिइएको थियो। डिभिजन वन कार्यालय लमजुङका वन अधिकृत दीपक प्रसाद पण्डितका अनुसार ड्रोन प्रविधिको प्रयोगले वन क्षेत्रको अवस्था प्रभावकारी रूपमा अनुगमन गर्न, वन्यजन्तुको चोरी सिकारी भय नभएको निगरानी गर्न तथा वन डडेलो लागेको स्थानको शीघ्र पहिचान गर्न सहज हुने विश्वास लिइएको छ। वन संरक्षण, वन्यजन्तु सुरक्षा तथा वन डडेलो नियन्त्रणमा आधुनिक प्रविधिको प्रयोग बढ़ाउने उद्देश्यका साथ उक्त तालिम संचालन गरिएको डिभिजन वन अधिकृत पण्डितले बताउनुभयो। लमजुङको कोलसथार गाउँपालिकाले तमु समुदायको मौलिक संस्कृति पर्व टोटेको अवसरमा साउन 26 गते मंगलबार स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाले शुक्रबार जारी गरेको सूचना अनुसार गाउँपालिका तथा मातहतका अत्यावश्यक सेवा बाहेक सबै सरकारी कार्यालय, शैक्षिक संस्था र विभिन्न संघ संस्थामा उक्त दिन सार्वजनिक बिदा रहनेछ। गाउँ कार्यपालिकाको असार 31 गते बसेको बैठकले गरेको निर्णय कार्यान्वयन गर्दै बिदा दिइरहेको प्रशासकीय अधिकृत सुमन पौडेलद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। प्रदेशमा गुरूङ समुदायले हरेक वर्ष साउन र चैत महिनाको अन्तिम मंगलबार टोटे पर्वलाई परम्परागत र सांस्कृतिक महत्वको साथ मनाउने चलन छ। यही सांस्कृतिक परम्पराको संरक्षण, प्रवर्धन र सम्मान गर्ने उद्देश्यले स्थानीय सार्वजनिक विदा घोषणा गरिएको गाउँपालिकाले जनाएको छ। यस अवसरमा गाउँपालिका अध्यक्ष सूर्य प्रसाद गुरूङले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण गुरूङ समुदायका सबै नेपालीमा टोटे पर्वले आपसी सद्भाव, सामाजिक एकता, सुख शान्ति र समृद्धि ल्याओस् भन्ने शुभकामना व्यक्त गरेका छन्। लमजुङको रायनाथ नगरपालिका एक अन्तर्गत पर्ने बरांगखोला क्षेत्रमा जथाभावी फोहोर फाल्ने कार्य बढ़दै गएपछि स्थानीयवासीले त्यसप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। खोलाको किनारा तथा वरपरका हरियाली क्षेत्रमा प्लास्टिक, बोरा र विभिन्न प्रकारका फोहोर थुप्रिन थालेपछि वातावरण प्रदूषित बन्दै गएको स्थानीयको भनाइ छ। स्थानीयका अनुसार सार्वजनिक स्थल र जलस्रोतमा फोहोर फाल्ने प्रवृत्तिले प्राकृतिक सौन्दर्यमा असर पुर्याउनुका साथै मानव स्वास्थ्य र वातावरणमा समेत नकारात्मक प्रभाव पारिरहेको छ। समयमै उचित व्यवस्थापन र नियन्त्रण नगरिए आगामी दिनमा समस्या झन जटिल बन्न सक्ने स्थानीयको भनाई छ। स्थानीयवासीले रायनस नगरपालिका एक वडा कार्यालय, रायनस नगरपालिका प्रहरी प्रशासन तथा सम्बन्धित निकायलाई तत्काल घटनास्थलको अनुगमन गर्न आग्रह गरेका छन्। साथै सार्वजनिक स्थलमा फोहोर फाल्ने व्यक्तिको पहिचान गरी प्रचलित कानून बमोजिम कार्यवाही गर्नु पनि उनीहरूको माग छ। खोला, नदी र सार्वजनिक स्थल सबै नागरिकको साझा सम्पत्ति भएकोले यसको संरक्षण सबैको दायित्व भएको उनीहरूको भनाइ छ। स्वच्छ वातावरण कायम राख्न नागरिकमा सचेतना अभिवृद्धिसँगै सम्बन्धित निकायले पनि प्रभावकारी फोहोर व्यवस्थापन प्रणाली लागू पर्ने आवश्यकता उनीहरूले औल्याएका छन्। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
12: मुख्य समाचारका प्रायोजक
13: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: ओझेलमा पर्यो अन्नपूर्ण वैकल्पिक पदमार्ग। साविक पदमार्गमा मोटर चल्दा आन्तरिक पर्यटकको संख्यामा उल्लेख्य वृद्धि। बाल विवाह मुक्त सुन्दर बजार हाम्रो साझा दायित्व विषयमा नगर स्तरीय वक्तृत्व कला प्रतियोगिता, विद्याज्योति माविका अनुपम गौली प्रथम। जिल्ला अदालत लमजुङमा गत आर्थिक वर्षमा मात्रै 9,64,000 क्षतिपूर्ति फर्स्योट। गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढ़ी मुद्दा फैसला। र लमजुङमा एक आर्थिक वर्षमा वन्यजन्तु आक्रमणबाट 2 जना मानिस सहित 151 पशुधनमा क्षति, 10 लाख बढ़ी राहत रकम वितरण। साँझ 6:35 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्दी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगलाय तनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओए अस्मि हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो खुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: दिलाई दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के भो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 9560-13375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक, लमसुङ। सम्पर्क 9841-26-344, 9841-26-344।
8: Extreme energy drink.
9: Time check. अहिले ठीक 7 बजेको छ।
10: Extreme energy drink. Taste the difference. Feel the energy.

स्वागतम श्रोता। संसारियो तन जन सबै नासिनी दुःखदायी, विद्या नै छ अमर जगमा सत्यांशदायी। जो कार्यक्रम साहित्य सरोवरको दैलो उग्रियो, यिनै शब्द सुमनहरूका साथ अभिवादन। कार्यक्रम साहित्य सरोवरको प्रतीक्षामा रहनुभएका हाम्रा सम्पूर्ण साहित्य प्रेमी श्रोताहरूमा प्राविधिक कक्षबाट बहिनी दिलु र प्रसारणबाट म कार्यक्रम सञ्चालक तेज नारायण अधिकारीको। श्रोताहरू सदाझै आज पनि हामी सामुदायिक रेडियो मर्सिङ एफएम 95 मेगाहर्जको ध्वनि तरंग सँगै साहित्यका विविध कोशीलहरू लिएर श्रोताबीच उपस्थित भएका छौं स्टुडियोको कार्यकक्षबाट। र आजको कार्यक्रम हामीले नवलालित्य भन्ने पत्रिकाबाट सामग्रीहरू प्रस्तुत गर्ने जमर्को गरेका छौं र हामी आज खास गरी समालोचना मनोरमका निबन्धमा खुलेका रविलाल अधिकारी भन्ने शीर्षकमा शेषराज भट्टराईले लेख्नु भएको एउटा समालोचना छ, हामी त्यसलाई प्रस्तुत गर्ने जमर्को गरेछौं र समय रह्यो भने हामी श्रोताहरूका कविताहरूलाई पनि हामी प्रस्तुत गर्नेछौ। र आउनु श्रोताहरू कार्यक्रम अगाडि बढाउ। यो समालोचना मनोरमाका निबन्धमा खुलेका रविलाल अधिकारी भनी शीर्षकको यो समालोचना लेख छ, यसलाई शेषराज भट्टराईले लेख्नु भएको छ र पृष्ठभूमि यस्तो छ। वर्तमान नेपाली निबन्धले 7 दशक पूरा गरिसकेको छ। लक्ष्मी प्रसाद देवकोटाको निबन्धको आगमन पश्चात नेपाली निबन्धले पाश्चात्य निबन्ध विधाको स्वरूपलाई स्वीकार्दै झ्याङ्गिने र फैलिने अवसर प्रदान गर्यो। निबन्धमा स्वच्छन्दतावादको आमन्त्रण गर्ने देवकोटाले निजात्मकता दिने काम गरे र यसै समयका निबन्ध विधा श्री वृद्धि हेतुका लागि पर्ने हृदय चन्द्र सिंह प्रधान, बालकृष्ण सम, सूर्य विक्रम ग्यावाली आदि यसै समयका चर्चा योग्य निबन्धकार हुन्। देवकोटाको देहान्त पश्चात शंकर लामिछानेको उदय भएको देखिन्छ। शंकर लामिछानेको चिन्तनशीलता र बौद्धिकताले नयाँ प्रयोग सहित शैली शिल्प र विषयवस्तुमा समेत नवीनता थपिन थाल्यो। एब्स्ट्र्याक्ट चिन्तन ब्याज 2024 र गोधुली संसार 2028 निबन्धमा नयाँ शैली र चेतना प्रवाह पद्धतिको उपयोग पाउन सकिन्छ। यस समयमा निबन्ध लेखनमा व्यापकताका लागि पनि एउटा स्वरूप ग्रहण गरेको छ। यसै परिवेशमा आधारित भएर लेख्ने मध्ये कमलमणि दीक्षित, लयन सिंह बाङदेल, कृष्ण प्रसाद ग्यावाली, ताना शर्मा, कुमार बहादुर जोशी, गोविन्द भट्ट, कृष्ण चन्द्र सिंह प्रधान, श्रीधर खनाल आदि रहेका छन्। नेपाली निबन्ध लेखाइको इतिहासमा हास्य व्यङ्ग शिल्पको शुरूआत देवकोटा युगमा भए पनि विकास र विस्तारको काममा देवकोटा पछिको युगमा शुरू भएको देखिन्छ। समाजका यावत विकृति, विसङ्गति र विपलाटा पक्षहरूलाई छेडछाड, घोषपेच गर्दै राजनीतिक, आर्थिक र प्रशासनिक क्षेत्रमा देखा परेको विद्रूप अवस्थामाथि व्यङ्ग्य गर्दै हास्य व्यङ्ग्य निबन्धको लेखनमा वृद्धि पनि यही युगमा भएको हो। भैरव हरियालपछि केशवराज पिण्डारीले यस धारालाई समाउँदा समाउँदै श्रीधर खनाल पनि यस समयका उल्लेख्य निबन्धकारका रूपमा देखा पर्दछन्। नेपाली निबन्ध परम्परामा नियात्रा सम्बन्धी निबन्धको पनि ठूलो स्थान रहेको छ। देशभित्रका यावत पक्ष, पाटा, प्राकृतिक सौन्दर्य, भौगोलिक, सांस्कृतिक, आर्थिक, सामाजिक आदि विभिन्न स्थिति, अवस्था र प्रत्यक्ष वस्तु स्थितिको अवस्थालाई मध्यनजर राखेर देशभित्र बाहिर जता पनि अनुभूतिका निजात्मकताले ओतप्रोत यस्ता निबन्धलाई पनि नेपाली निबन्धका अत्यन्त उपयोगी र महत्वपूर्ण प्राप्तिका रूपमा लिन सकिन्छ। यसै सेरोफेरोमा रहेर ताना शर्मा, घनश्याम राजकर्णिकार, निर्मोही व्यास आदि हुँदै रविलाल अधिकारीले पनि केही नियात्रा लेखेको देखिन्छ। समय सामयिक युग अर्थात आधुनिक नेपाली निबन्धको 30 को दशकदेखि वर्तमान समयलाई लिन सकिन्छ। विभिन्न राजनीतिक उतार चढ़ावको कारण, धेरै लेखकहरूको स्वतन्त्रताको अपहरणको कारण, अन्तर्मुखी स्वभाव र पलायन बन्दै गएको अवस्थामा 2046 पछिको स्थिति अर्थात पञ्चायती व्यवस्थाको अन्त्यसँगै स्वतन्त्र र सशक्त रूपमा निबन्धले विकास हुन पाएको छ। यसले लेखकको मनोबल, आत्मबल र मनोवृत्ति व्यापक रूपले परिवर्तन ल्यायो। यथार्थ
र विद्रोहका स्वरहरू गुञ्जन थाले। युग यथार्थवादी चेतना र प्रगतिवादी चिन्तनका साथ अगाडि बढ्दै गयो। वर्तमान निबन्ध लेखन धर्मीहरूको राष्ट्र र राष्ट्रियता प्रतिको दायित्व र नवीन चिन्तन तर्फ डोर्याउने मूल दायित्व यथावती छ। नयाँ प्रतिभाको आगमन सँगै गुणात्मक र प्रवृत्तिगत विविधता सँगै विस्तार हुने अवसर पनि पर्याप्त र निरन्तरता पनि छँदैछ। अझ भनौ नेपाली निबन्ध गुणात्मक फड्को मार्ने दिशामा अग्रसर छ। यहाँ निबन्धकार तथा समालोचक लेखक रविलाल अधिकारीसँग केन्द्रित रहेर आफ्नो समालोचकीय दृष्टिकोण प्रस्तुत गर्ने जमर्को गरेको छु। पोखराका सेरोफेरोमा रहेर रविलाल अधिकारी उपस्थित रहेको कार्यक्रममा उनको र मेरो सामान्य चिन्जान बाहेक अन्य गहिरो सम्बन्ध केही छैन। उनी अग्ला कदका मजौला शरीरको मोटाई पृथ्वीनारायण क्याम्पसमा पढाएर प्राय लमक लमक हिँड्दै करिब 3 किलोमिटर बाटो पार गरेपछि आफ्नो वासस्थान रामघाट पुग्ने गर्छन्। जुत्ता 7-8 सय पर्ने हाइटेक लगाउने गर्छन् र फाटेपछि जुत्ता खोज्न मेरो मद्दत लिने गर्छन्। जुत्ता नखपेको दुखेसो त छँदैछ। उनको संगतबाट उनलाई सोझो मन भएको व्यक्तिका रूपमा मैले पाएको छु। उनले आफ्नो घर बनाउँदा पाएको दुःख, पुरानो गाउँको घर छोड्दाको ग्लानी, जेठी श्रीमतीसँगको बिछोड, जेठो छोरो राष्ट्रिय वाणिज्य बैंकको हाकिम भएको र नातिहरूसँगको उठबस र अनुभूति लगायतका दैनिक दिनचर्या पनि मलाई भन्ने गर्छन्। त्यसैले प्राडा रविलाल अधिकारीलाई अत्यन्त सोझो मिलनसार व्यक्तित्वको रूपमा मैले आकलन गरेको छु। एकपटक उनीसँग परिचय गर्न र मेरो कहिले सासूको पालो कहिले बुहारीको पालो निबन्ध कृतिका लागि भूमिका लेखिदिन अनुरोध खातिर 2 किलो सुन्तला लिएर उनको घर गए। घरमा भेट भयो र अभिवादनका साथमा सगुन टक्राए। तर उनले आइन्दा केही नलिकन आउन हरो रूपले चेतावनी दिए। उनको घरमा केही खानेकुराहरू कोसेलीको रूपमा लिएर गयो भने उनी रिसले भुटभुटिने गरेको अनुभव मसँग छ। त्यसैले लाग्छ अर्काको सित्तैमा केही खान नपरोस् भन्ने उदारवादी सोचाइका व्यक्तिका रूपमा मैले उनलाई पाएको छु। उनी भाषणको रूपमा आफ्नो भनाइ राख्दा सोझो तरिकाले आफ्नो विचार राख्छन्। बोलाई प्रस्तुतिमा कलात्मकता केही हुँदैन। सत्य र तथ्य फटाफट भनेर विदा लिन्छन्। लेखाइ केही कलात्मक छ तापनि सत्य तथ्य र सरलपनलाई उनको विशेषताको रूपमा लिन सकिन्छ र मलाई समेत भन्ने गर्छन्। भैरव अर्याल पाराको लेख लेख्ने जमाना गयो, अब रविलाल पाराको लेख्नु पर्छ। श्रोता र हामी कार्यक्रम साहित्य सरोवर बोलिरहेका छौँ र यो सामुदायिक रेडियो मर्सिङ एफएमको 95 मेगाहर्जको ध्वनि तरङ्ग हो र आज हामीले कवि रविलाल अर्थात् निबन्धकार रविलाल अधिकारीको सन्दर्भमा एउटा समालोचनाको आलेख यहाँ प्रस्तुत गरिराखेका छौँ र यो लेखलाई हामीले नवलालित्य भन्ने पत्रिकाबाट यहाँ साभार गरेका छौँ र हामी यो लेखलाई निरन्तर अगाडि बढाउँछौ। यसरी बहुमुखी प्रतिभाका धनी समालोचक तथा निबन्धकार रविलाल अधिकारीको कृतिको समालोचना गर्न खोज्नु आफैमा चुनौतीपूर्ण छ। डाक्टर माधव पोखरेल लेख्छन्, विश्वमा समालोचना 3 किसिमले गर्ने परिपाटी छ। लेखक केन्द्रित समालोचना, पाठ केन्द्रित समालोचना र उपभोक्ता केन्द्रित समालोचना। विश्वभरमै सबभन्दा पुरानो समालोचना नै पाठ केन्द्रित समालोचना हो। संस्कृति काव्यशास्त्रमा पनि कृतिपरक समालोचना हो। विश्वको समालोचनाको इतिहासमा त्यसपछि मात्र जीवनीपरक समालोचना आयो। पाठ केन्द्रित समालोचना त ईसाको 20औं शताब्दीको उत्तरार्धमा मात्र विकसित भएको पाइन्छ। कृतिपरक समालोचनाको लक्ष्य हो कुनै साहित्यिक कृतिलाई साहित्य वा कला बनाउने कुन कुन नौला तत्त्वहरू छन् तिनको खोजी गर्नु र परिभाषा गर्नु। त्यस्तै लेखक परक समालोचना चाहिँ लेखक जन्मे हुर्किएको परिवेश कुनै साहित्यिक कृतिको अध्ययन र आफ्ना निष्कर्षहरू र पाठक केन्द्रित समालोचना चाहिँ पाठकको योग्यता अनुभवका आधारमा एउटै साहित्यिक कृतिको पनि फरक फरक अर्थ लाग्न सक्छ। विश्व प्रसिद्ध समालोचकहरू विश्वविद्यालयकै प्राध्यापकहरू भएका छन् तर नेपाली विषयमा
प्राध्यापकहरू सम्भवत अध्यावधिक पाठ्यक्रम नभएकैले प्राय पुरानै लेखक र साहित्यकारहरूमा सीमित छन्। नेपाली विषयको पाठ्यक्रम अध्यावधिक नभएकैले गर्दा 60 दशक भन्दा पछाडिका पाश्चात्य समालोचनाका प्रवृत्तिसँग नेपाली विद्यार्थीहरू परिचित नै हुन पाएका छैनन्। त्यसैले समालोचनाका कतिपय पक्षहरू नै जान्न नपाई नेपालीका विद्यार्थीहरू प्रमाण पत्र थाप्न बाध्य हुन्छन्। यस्तो स्थितिमा नेपाली समालोचनाको कुपोषण हुनु स्वाभाविक हो। अहिले 1-2 नाउँ बाहेक अधिकांश अंग्रेजीका विद्वानहरू नेपाली साहित्य नै पढ्दैनन्। आज तथाकथित नेपाली समालोचकहरू कि कसैको आँखा चिम्लिएर प्रशंसा गर्न पुग्छन् कि कुनै सर्जकको भित्तोमा पुर्याउने गरी गाली गर्छन्। समालोचनाका नाउँमा जे जस्तो प्रभाववादी खिचडी पाक्छ, समालोचना भनेको यस्तो रहेछ भन्ने बुझ्न र अल्मलिन नेपाली साहित्यका पाठकहरू बाध्य छन् भनेर यहाँ लेखकले उल्लेख गर्नुभएको छ। अब बल्ल हामी परिचयतर्फ लाग्छौ। कास्की मिजुरी डाँडा गोर्जेमा जन्मी हाल पोखरा उपमहानगरपालिका वडा नम्बर 10 रामघाटमा मध्यम स्तरको जीवन यापनका साथ दिन बिताइरहनु भएका प्राडा रविलाल अधिकारी विक्रम सम्बत 2007 असार 16 गते जन्मिएका आमा राधिका देवी अधिकारी र पिता काशीनाथ अधिकारीको प्रथम सुपुत्रको रूपमा जन्मिएका हुन्। प्रगतिवादी नेपाली समालोचनाको विश्लेषणात्मक अध्ययन शीर्षकमा विद्यावारिधि गरेका रविलाल अधिकारीले सन् 1966 भारतको बनारसबाट पूर्व मध्यमा उत्तीर्ण गरेका थिए र 1970 शास्त्रीसम्म त्यही पढे। त्यसपछि आफ्नै जन्मस्थल गाउँमा शिक्षकको रूपमा पढाउँदै आफू समेत पढ्दै विक्रम सम्बत 2028 पुसे गतेबाट जागिरे जीवन शुरू गरेका हुन्। पढाउँदै गर्दा त्रिविबीबाट प्राइभेट रूपमा स्नातकोत्तर नेपाली पनि सन् 1975 पूरा गरे। विक्रम सम्बत 2035 पोखराको पृथ्वीनारायण क्याम्पसमा नेपाली विषय शिक्षकको रूपमा पढाउन थालेका रविलाल अधिकारी विक्रम सम्बत 2070 असार 16 गतेबाट उमेर हल्का कारण अवकाश प्राप्त जीवन बिताइरहेका छन्। सेवानिवृत्त भए पनि निजी क्याम्पसहरूमा प्राध्यापन पेसा लेखन तथा सामाजिक कार्यमा व्यस्त रहने गर्छन्। विषम 2028 सालमा वैवाहिक जीवनमा बाँधिएका रविलाल अधिकारीले जेठी पत्नीको बाटो खेदाएपछि कान्छी श्रीमती 2031 सालमा भित्राएका हुन्। रविलाल अधिकारीका हाल 2 छोरा 1 छोरी छन् र 2 नातिहरूका साथमा सुखी जीवन बिताइरहेका छन्। उनका प्रकाशित कृतिहरू मध्ये 2031 भुकीफुल, एकलव्य पौराणिक लघुकाव्य 2035, परदेशीलाई पत्र कवितात्मक चिठीको सङ्गालो 2041, आँसुको अञ्जुली शोककाव्य 2041, हर्क र ऐतिहासिक लघुकाव्य 2046, बिर्सिदिने परम्परा निबन्ध संग्रह 57, मनोरम निबन्ध संग्रह 2060, फेरि बनारस जाँदा र अन्य नियात्राहरू नियात्रा सङ्गालो 66, कुरौटेको कुटुरो निबन्ध सङ्गालो 2070, घुमन्तेको सेरेफेरो नियात्रा सङ्गालो र 71 त्यस्तै सृजनात्मक कृतिहरू प्रकाशित छन् भने समालोचनात्मक कृतिहरूमा प्रगतिवादी नेपाली कविता, इतिहास र विश्लेषण 2044, अनुभव र आँखाहरू लेख समालोचना संग्रह 2046, प्रगतिवादी दृष्टिमा यौन सम्बन्ध र सांस्कृतिक चिन्तन लेख संग्रह 2047, नेपाली समालोचनाको रूपरेखा इतिहास र शिरोमणि इतिहास र विश्लेषण 2051, छेलिएका छविहरू 5 प्रतिभाको परिचय 2052, प्रगतिवादी नेपाली समालोचना इतिहास र विश्लेषण 56, साहित्यिक सन्दर्भ चर्चा र टिप्पणीहरू लेख समीक्षा संग्रह 2058, साहित्यिक सारथी पूर्वीय साहित्य सिद्धान्त 59, अलिमिया व्यक्ति र कृति व्यक्तिपरक अध्ययन 2060, कमल दीक्षितका नियात्रा 1 अध्ययन व्यक्तिपरक अध्ययन 2065, नेपाली लोक साहित्यको झलक लोक साहित्य 2065, गद्यकारका रूपमा देवकोटा व्यक्तिपरक अध्ययन 2066 रहेका छन्। सम्मान तथा पुरस्कारको हकमा राडा रविलाल अधिकारीले युद्ध प्रसाद मिश्र पुरस्कार 2052, रत्नश्रेष्ठ पश्चिमाञ्चल क्षेत्रीय पुरस्कार 57, शुक्ला साहित्य पुरस्कार 2059, गण्डकी साहित्य पुरस्कार
2069, शहीद दशरथ चन्द स्मृति पुरस्कार 2070, राष्ट्रिय प्रतिभा पुरस्कार 2071 पाउनु भएको छ र राष्ट्रिय जनसंस्कृति महासंघले संस्थापकको सम्मानबाट पनि 2069 सालमा सम्मानित गरेको छ। गोविन्द भट्टको समालोचना 2055, भानुदय र गण्डकी संगम पत्रिका, पोखरेली पराग पुस्तिका, अलिमियाको आवाज, कविता संगालो आदिको सम्पादन लगायत गण्डकी साहित्य संगम र त्यसका पुरस्कारहरू लेखनाथ साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष समेत भई पुरस्कार व्यवस्थापनमा पनि संलग्न छन् भनेर यहाँ उल्लेख गरिएको छ। र श्रोता, हामी कार्यक्रम साहित्य सरोवर बोलिरहेका छौँ र आज हामीले साहित्य स्रष्टा रविलाल अधिकारीको सन्दर्भमा शेषराज भट्टराईले लेख्नु भएको एउटा समालोचना आलेखलाई श्रोताबीच पस्किराखेका छौँ। विषय प्रवेश भनेर यहाँ तेस्रोमा लेखिएको छ। लेखक समालोचक तथा निबन्धकार रविलाल अधिकारी विक्रम सम्वत 2060 माघमा प्रकाशित निबन्ध संग्रह मनोरम कृतिको अध्योपान्त अध्ययन गर्दा निबन्ध लेखन कलाको शिखर पुरुष र विशिष्ट वैशिष्ट्यताले ओतप्रोत भएको पाए। उनको लेखन कला र प्रस्तुतिको भावभंगी अलग र यथार्थ परक पाइन्छ। प्राडा रविलाल अधिकारी खास गरी समालोचक व्यक्तित्व भए पनि निबन्ध यात्रा निबन्ध आदि आख्यान परक लगायत मिश्रित शैलीमा नै आफ्नो खुबी देखाउने गरेका छन्। उनका लेखहरू समाज उपयोगी नै ठानेर मिठा नमिठा राम्रा नराम्रा हरेक पक्षलाई आफ्नै विशिष्ट कलाद्वारा लेख्य अभिव्यक्तिमा प्रस्तुत गर्ने गरेको एउटा अलग परिष्कृत रूप नै मनोरम निबन्ध हो। यो उनको साहित्यिक हिसाबमा 17 कृतिमा पर्छ भने निबन्धको गणना गर्दा तेस्रो नम्बरमा पर्छ। विषम 2030 सालतिर गाउँमा शिक्षकको रूपमा काम गर्दा उभिएका समयको सदुपयोग गर्ने क्रममा लेखिएका कतिपय निबन्धदेखि पछिका पनि कतिपय निबन्ध राखेर मनोरमाको जन्म भएको पाइन्छ। यसभित्र 28 निबन्ध समावेश गरिएका छन्। नाक निबन्ध संग्रह भित्रको पहिलो निबन्ध हो। यसमा लेखकले अहम्ता नभएको मान्छे नै हुँदैन, अहम्ताले गर्दा नाक फुलाएर आफ्नो उपल्लो स्तरको सम्झनेहरू धेरै छन्। मै राम्री मै पातालीको समय छ अहिले, नाकको संज्ञा विशेषण आदिको माध्यमद्वारा आफ्ना भनाइ राखेका छन् र आशय चाहिँ को भन्छ नराम्रो छु नजाति कुन बन्छ र प्रति लक्षित छ। लायकाका विदाईमा संग्रह भित्रको दोस्रो निबन्ध हो। यसमा जनावरबाट पाइने माया ममता र पशुप्रतिको मानवीय कर्तव्यलाई बोध गराउने काम भएको छ। पूर्णानन्द दिने यस निबन्धलाई हास्यपरकताले ढालेको पाइन्छ। आफूले पालेको कुकुरले दर्शाएको स्वामी भक्ति र वफादारीको यसमा वर्णन गरिएको छ। मन पराएर बाध्यता कृतिभित्रको तेस्रो निबन्ध हो। यसमा लेखकले केही कुरा मन नपरे पनि बाध्यतावश सम्झौता गर्ने परिपाटी हाम्रो समाजमा छ। मन परेको स्वाङ पारेर आत्मसमर्पण गर्ने स्वाङ पार्ने पराधीनताग्रस्त मानवीय स्वभावको वर्णन गरिएको छ। विज्ञापन र मान्छे पुस्तक भित्रको चौथो निबन्ध हो। आफ्नो कुराको आफैले विज्ञापन गरेर आफूलाई अब्बल ठान्नेहरू प्रति लेख केन्द्रित छ। कटुवालसँगको मेरो चिनारी निबन्धभित्र रविलाल अधिकारी लेख्छन्, राम्रो गुण ग्रहण गर्ने र नराम्रो त्याग्न सक्नुपर्छ भन्ने नैतिक शिक्षा यसभित्र दिएको छ। मलाई पक्रन पुगेको प्रहरी कृतिभित्रको निबन्धमा अधिकारीको आशय यस्तो, कर्तव्य पालनको सिलसिलामा मान्छेहरू विषम परिस्थितिसँग पनि जुझ्न सक्छन्, आफ्नो मर्यादा र काम कर्तव्य र अधिकार प्रति मान्छे सचेत हुनै पर्छ भन्ने कुरो यसभित्र समावेश गरिएको छ। चतुर साहित्यकार निबन्धमा अधिकारी लेख्छन्, गहन उपयोगी र उच्च स्तरीय साहित्य छ भने थोरै कृतिले पनि लेखकलाई दुनियाँले चिन्छन् भन्ने शिक्षा दिएको छ। गाउँको घर निबन्धमा जन्मथलोको माया ममता दर्शाउँदै जहाँ बस्यो त्यही प्यारो लाग्ने हुन्छ भन्ने दर्शाउँदै जहाँ राम उही अयोध्या भनेका छन्। कोपिलाका संसारमा रमाउँदा निबन्धमा बालकले
लेख्ने कविता गीत जुनसुकै विधा होस् त्यसमा बाल शब्द भाव आदि झल्किनु आवश्यक छ। बालकले लेख्ने कविता बाल विवेक सोध हुनुपर्छ भन्ने कुरालाई विस्तृत रूपमा विश्लेषण गरेका छन्। अवतारी बन्धु निबन्धको आशय के छ भने छेपारे प्रकृतिका मान्छेको सदा उन्नति प्रगति अरूको चाहिँ अधोगति यस निबन्ध भित्र दर्शाएको छ। हिजोको इतिहास आजको यथार्थ निबन्ध अनि लामो छ। यसमा देश लुट्ने लुटाउने नेता प्रति खेद प्रकट गरिएको छ। कर्तव्य भुल्ने प्रति घृणा गरिएको छ। मेरो औपचारिकता र विनम्रताहरू निबन्ध पनि आएको दृष्टि लामै भन्नुपर्छ। यसमा सोझो मान्छे मञ्च पाएर पनि बोल्न नसक्ने फटाहरू चाहिँ बाटो कुबाटो मन परि गर्छन्। त्यस स्थितिमा सहने क्षमताले नेटो काट्दा मूर्ख पनि बन्नुपर्छ भनेका छन्। सगरमाथा अग्लिँदा निबन्ध यस कृतिभित्रको 13 निबन्धमा पर्छ। यसमा चिनिन ठुलो हुन अनेक वाहन बाजी गर्नुपर्छ। सगरमाथा हिमाल नभएको भए नेपाललाई कसैले चिन्थेन होला भनेर लेखक देशप्रति चिन्तित बनेका छन्। ठूला साहित्यकारहरूको परिचय निबन्धमा अधिकारी लेख्छन्। स्वाङ्गी साहित्यकारहरू असल हुँदैनन्, ठूला हुन्छन्, गतिलो लेख्न सक्दैनन्, तर भाटगिरी गरेर भए पनि पुरस्कार लिने दिने ऐँचो पैँचो गरेर पनि आफूलाई अब्बल ठान्ने मनोरोगी प्रवृत्ति प्रति लेख लक्षित छ। छिमेकीको मुगलान यात्रा हुँदा निबन्धमा गतिला असल छिमेकीको अभाव बलबुत्ता छँदा ओहोरो दोहोरो र मोहोरको पछि लागेर समय बर्बाद गर्यो, उमेर ढलेपछि कुनामा मिल्कियो मर्यो, दुनियाँमा कसले के गर्यो भन्दै मनका कुण्ठाको गुण्टा फुकाउने काम यस निबन्धमा भएको छ। जबरजस्ती साहित्य र भीमसेन दादाहरू निबन्धमा वृद्धि विवेकले भन्दा पनि पैसाले ठूलो लेखक बन्नेहरू यस जगतमा छन्। यस्ताले जबरजस्ती आफ्नो किताब किन्न बाध्य पार्छन्। यसरी भीमसेन दादाले आफ्नो बुद्धि भन्दा पनि द्रव्यले आफ्नो उचाइ थपेका छन्। यस्ताको पछि लागेर समयसँग खिल्लिनु हुँदैन भन्ने आशय यस निबन्धमा व्यक्त गरिएको छ। लघु साहित्यका पक्षमा निबन्ध गहन विचार वहन गर्नुपर्छ। राम्रो मिठो साहित्य छोटो कद र लघु आयाम भएका लेखकको माग अहिलेका पुस्ताले चाहेको छ। यस निबन्धको आशय यसैमै केन्द्रित छ। चलाखीको फल यसमा आदर्शका कुरा गरेर जनतालाई दुःख दिने ठग्ने परिपाटीले प्रजातन्त्र र नेताहरू गनाएका छन् भन्ने तथ्य बोध यस निबन्धमा गराइएको छ। हराउने बानीसँग डराउँदा निबन्धमा लेखक सोझो मान्छेलाई चण्डालहरूले अल्मलाई दिन्छन्। अनावश्यक अल्झोले मान्छे हराउन बाध्य हुन्छ भन्ने आशय पाइन्छ। ज्ञान र आचरण यस निबन्धमा भेटी गरुङ्गो छ भन्ने नहुने काम पनि गराउन सकिन्छ। गुरु जे सिकाउँछन् त्यो गर तर गुरु जे गर्छन् त्यो नगर भनेका छन्। असल कामको पछि लाग्न सुझाएका छन्। ऋण भएको अनुभव हुँदा यस निबन्धमा पाइयो भन्दैमा अर्काको खानु पनि नराम्रो काम हो। यसरी खाइयो भने फर्काउने सोचाइ पनि गर्नुपर्छ भन्ने उदार भाव यस निबन्धभित्र पाइन्छ। भैलो र देउसे संस्कृतिभित्र यसमा अधिकारीको आशयले भन्छ, पार्टीले जनतासँग माग्ने गर्छन्, मागेर खाने संस्कार राम्रो होइन, मागेर देशको विकास हुँदैन, बरु दुरुपयोग हुन्छ, आफै नै मोटाउँछन्, देश चाहिँ सप्रेको सप्रै हुन्छ। यस्तो चालाले ठगी खानेहरूको उत्तर उत्तर प्रगति हुन्छ। ठगाईबाट जोगाउने मगाई बन्द गर्नुपर्छ भन्दै देशप्रति चिन्ता गरेको पाइन्छ। मनको सगरमाथा आरोहीहरू निबन्धमा नचाहिँदो गर्न खोज्दा पछि परिन्छ। फूर्ति गर्ने बानी नराम्रो भन्ने कुरो यस निबन्धमा दर्शाएको छ। सिक्नुपर्ने कुराहरू निबन्धमा असभ्य प्रवृत्तिको सिको गरेर आफ्नो मौलिक अधिकार र संस्कृति बिर्सन हुँदैन, सभ्य बन्न सक्नुपर्छ भन्ने शिक्षा यस निबन्धबाट दिएको छ। यसरी यस शहरका आदिवासी नै यस निबन्धभित्र जङ्गबहादुरका घोडा भट्टीमा गएर पट्टीहरूसँग रमाउँदै पुराना शहरवासीहरू बिग्रन्दै निक्लिँदै गएका छन्। गाउँका आफ्नै पारा र पौरखीले स्थापित हुँदै गएका छन् भन्ने कुरो यसमा देखाइएको छ। रायो पहाड बन्दा निबन्धमा अल्छी गर्ने ठग्ने
देशप्रति गद्दारी गर्ने फटाहरू शोषकहरूको कारण सस्तो चिजबिजहरू पनि सजिलै नपाइने, सस्तो पाइनु पर्ने वस्तु भाउ पनि फटाहाको कारण महँगो भएको, शोषक शोषण र उपलब्ध जायज यथाको दोहन गर्ने संघारे प्रवृत्ति प्रति लेखक आक्रोशित छन्। घर बनाउँदैछु भन्ने निबन्धमा आफूले आफ्नै कमाईले घर बनाउँदा पनि दुःख कष्ट भोग्नुपर्छ, अभावसँग कति संघर्ष गर्नुपर्छ भन्ने भाव यस निबन्धमा पाइन्छ। साहित्यमा ठेक्कापट्टा निबन्धमा अधिकारीको आशय, चाकरी चाप्रुसीले असल साहित्यकार पाखा र खराब लेखकलाई काखा लिने नराम्रो चलनको विकास र पुरस्कार पनि त्यस्तै खराबले उछिट्याउँछन् भन्ने आशय यस निबन्धभित्र रहेको छ र यो निबन्ध यस कृतिको अन्तिम अर्थात 28 निबन्ध हो भनेर यहाँ लेखकले भन्नुभएको छ। श्रोता र हामी कार्यक्रम साहित्य सरोवर बोलिरहेका छौँ र हाम्रो यो साहित्य सरोवरको निर्धारित समय सिद्धि नै लागेको छ र हामीले यो आलेखलाई बन्द गर्छौँ र हामी अर्को कार्यक्रममा यसको बाँकी अंशहरूलाई पूरा गर्दै पनि बाचा गर्दछौ र हामी आजको यो कार्यक्रमबाट प्राविधिक कक्षबाट बहिनी दिलु र प्रसारणबाट म कार्यक्रम सञ्चालक तेज नारायण अधिकारी बिदा माग्छौ। आज्ञा दिनुहोस् माछी काँडेले छेकु डाँडेले आउँदा जाँदा लाउला पिर्ती जगाऊ।

0: हेलो मर्संग एफएम 95 मेगाहर्ज।
1: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
2: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
1: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
2: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: 21 मन्त्री परिषद बैठक 384 निर्णय संसदमा राष्ट्रियता ग्यास अभाव र जनसेवाका विषयमा सरकारको ध्यानाकर्षण कांग्रेस इतर पक्षको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
1: भेलालाई आदरणीय सभापति शेरबहादुर देउवाजीले पनि सम्बोधन गर्नुहुनेछ
0: एक वर्षमै करिब 4.5% बढ़्यो अपराध सतर्क रहन प्रहरीको आग्रह सरकारी कर्मचारी र शिक्षकको तलब भत्तामा विभेद समान तलब भत्ताको माग गर्दै शिक्षक महासंघको आन्दोलनको चेतावनी
2: राज्य कोषबाट तलब भत्ता खाने सबै शिक्षकले प्रतिनिधि चुन्ने र प्रतिनिधिको रूपमा चुनिन पाउने प्रबन्ध गरेको छ अहिले विधानले
0: नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षामा करिब 93% उत्तीर्ण आज राति 12 बजेदेखि सरकारी सेवा बहिष्कार गर्ने म्यान पावर व्यवसायीको घोषणा वैदेशिक रोजगारमा एक वर्षमा 5,592 उजुरी करिब 31% मात्रै फर्ज्योट
3: हाम्रोमा मुद्दा पर्छ मुद्दा परिसकेपछि हामी न्यायाधिकरणमा पक्राउ पूर्तिको लागि जान्छौं न्यायाधिकरणबाट पक्राउ पूर्ति आइसकेपछि हामी प्रहरी र प्रशासनलाई पठाउँछौं
0: र एसियन गेम्सका लागि नेपालबाट 22 खेलमा 136 खेलाड़ीले सहभागिता जनाउने पक्का
4: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: नेपालमा अपराधका घटना बढ़दै जानु केवल प्रहरीका लागि होइन राज्य र समाज दुवैका लागि चिन्ताको विषय हो विशेष गरी साइबर अपराध अनलाइन ठगी र बैंकिङ कसूरको वृद्धि हुँदै जानुले डिजिटल सुरक्षामा अझ प्रभावकारी नीति र कड़ा कानूनी कार्यान्वयन आवश्यक रहेको देखाउँछ अपराध नियन्त्रणसँगै जनचेतना अभिवृद्धि प्रविधि मैत्री अनुसन्धान र दण्डहीनताको अन्त्य सरकारको विशेष ध्यान केन्द्रित हुनुपर्छ सुरक्षित समाज निर्माणका लागि राज्य सुरक्षा निकाय र नागरिक बीचको सहकार्य अब झन अपरिहार्य बनेको छ
5: वैदेशिक रोजगारीका बारेमा परेका 10 मध्ये 7 बढ़ी उजुरी अझै फोर्सेट हुन सकेका छैनन् वैदेशिक रोजगार विभागका आर्थिक वर्ष 2082-83 दर्ता भएको 5,592 उजुरी दर्ता मध्ये करिब 31% मात्रै फोर्सेट भएका छन् करिब 68.56% उजुरी अझै टुंगिन बाँकी रहेका छन् विभागका अनुसार 1,134 उजुरी मिलापत्र मार्फत समाधान भएका छन् भने 574 मुद्दा अदालतमा दायर गरिएका छन् तथ्याङ्कले वैदेशिक रोजगारीमा ठगी सम्झौता उल्लंघन र विभिन्न विवाद अझै व्यापक रहेको संकेत गरेको छ विभागले उजुरी फर्चोट लक्ष्य अनुसार गर्न किन सकेको छैन सीआईएनसँग कुरा गर्दै विभागका महानिर्देशक मीरा आचार्य
6: जुन मुद्दा छ त्यो मुद्दा चाहिँ विभागले आफै मात्रै फर्चोट गर्ने मुद्दा होइन हाम्रोमा मुद्दा पर्छ मुद्दा परिसकेपछि हामी न्यायाधिकरणमा पक्राउ पूर्तिको लागि जान्छौं न्यायाधिकरणबाट पक्राउ पूर्ति आइसकेपछि हामी प्रहरी प्रशासनलाई पठाउँछौं प्रहरी प्रशासनले मानिस नेपालमा कति बाहिर छ कि खोजेर लिएर आउनुहुन्छ त्यसपछि लिएर आइसकेपछि भयन हुन्छ अनि त्यसपछि हामीले न्यायाधिकरणमा लगेर पेश गरेर यो मुद्दा व्यवस्थापन हुने यसको प्रक्रिया हुन्छ त्यसैले पनि मुद्दाहरू चाहिँ फर्चोटको क्रम चाहिँ अलिकति अलिअलि धेरै ठूलो
5: यसैबीच वैदेशिक रोजगार व्यवसायीहरूले आज राति 12 बजेदेखि सरकारी सेवा नलिने घोषणा गरेका छन् नेपाल वैदेशिक रोजगार व्यवसाय संघले 15 बुधे माग अघि सार्दै आजदेखि वैदेशिक रोजगारीमा नयाँ श्रमिक पठाउने कार्य बन्द गरेको घोषणा पनि गरेको छ आज आयोजित पत्रकार सम्मेलनमा संघले नीतिगत सुधार अव्यवहारिक व्यवस्था हटाउन र व्यवसाय मैत्री वातावरण बनाउन सरकारसँग माग गर्दै माग पूरा नभएसम्म श्रमिक नपठाउने निर्णय गरेको जनाएको हो संघका अध्यक्ष डिक बहादुर खत्रीले सरकारले विशेष परिस्थितिमा गरिएको निर्णय समेत व्यवसायमाथि कार्यवाहीको आधार बनाएको भन्दै बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताउनुभयो नेपाल शिक्षक महासंघले सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई समान तलब वृद्धि महँगी भत्ता र अन्य सेवा सुविधा उपलब्ध गराउन सरकारसँग माग गरेको छ तेस्रो राष्ट्रिय परिषदको निर्णय सार्वजनिक गर्दै महासंघले आर्थिक वर्ष 2083-84 बजेटमा ईसीडी शिक्षक विद्यालय कर्मचारी र सिकाई अनुदानका शिक्षकहरूलाई तलब वृद्धि प्रोत्साहन र महँगी भत्ताबाट वञ्चित गरिएको भन्दै त्यसलाई विभेदपूर्ण निर्णय भनेको छ। महासंघले शिक्षक मैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न राहत करार विशेष शिक्षा र प्राविधिक धारका शिक्षकको पेशागत सुरक्षा सुनिश्चित गर्न तथा सरूवा व्यवस्था जटिल बनाएको शिक्षा नियमावलीको 10 औं

0: संशोधन खारेज गर्न पनि माग गरेको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताउनुभयो।
1: आम शिक्षकहरू शिक्षक कर्मचारीको चाहना र अहिले भएको दशौं नियम शिक्षा नियमावलीको दशौं संशोधनले गरेको प्रबन्ध अनुसार सबै शिक्षकहरू सदस्य हुन पाउने र राज्य कोषबाट तलब भत्ता खाने सबै शिक्षकले प्रतिनिधि चुन्ने र प्रतिनिधिको रूपमा चुनिन पाउने प्रबन्ध गरेको छ यो विधानले।
0: प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले राष्ट्रियता सीमा विवाद, ग्यास अभाव, सार्वजनिक सेवा र विपन्न नागरिकका समस्यालाई लिएर सरकारको ध्यान आकर्षण गराएका छन्। नेकपा एमाले सांसद कृपा राम राणाले लिपुलेख, लिम्पू अधुरा र कालापानीको नेपाली भूमि फिर्ता ल्याउन सरकारले के पहल गरिरहेको छ भन्दै प्रश्न उठाउनुभयो।
2: हामी कुनै पनि हालतमा आफ्नो भूमि लिपुलेख, लिम्पियाधुरा, कालापानी किन नहोस्, झन्डै 398 वर्ग किलोमिटर त्यो क्षेत्रफल भएको त्यो भूमि र सुस्ताको भूमिलाई फिर्ता ल्याउनको लागि नेपाल सरकारले के कस्ता पहल कदमी गर्नुपर्ने हो त्यो गर्नका लागि हार्दिक आग्रह गर्न चाहे र स्वाभाविक रूपमा त्यो भूमि फिर्ता लिनुपर्छ। त्यो नेपाली अस्मिता हो, त्यो नेपाली माटो हो, त्यसलाई हामी कदापि 1 इन्च भूमि पनि छोड्न सक्दैनौ। म हार्दिक आग्रह गर्न चाहन्छु।
0: नेकपा सांसद युवराज दुलालले अरण्यको राजमार्ग 1 महिनादेखि अवरूद्ध हुँदा पनि सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउनुभयो। वहाँले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन पनि माग गर्नुभयो।
3: नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको छ भन्ने अभिव्यक्तिलाई सच्याउन अथवा स्पष्टीकरण दिन अथवा रेकर्डबाट हटाउन हामीले लामो समयदेखि माग गर्दै आएका छौं। जुन माग हामीले छोड्न सक्ने मागको रूपमा रहेको छैन। राष्ट्रियताको सवाल छ, हाम्रो जमीनको सवाल छ, राज्य प्रतिको कुनै पनि विवादास्पद भनाईलाई हाम्रो राष्ट्रिय रेकर्डमा राखिराख्न सक्दैनौ। त्यसकारणले यो विषयलाई हामी सबै प्रतिपक्षी दलहरूको तर्फबाट फेरि जोरदारका साथ सभामुख मार्फत आह्वान गर्न चाहन्छौ कि यसलाई रेकर्डबाट हटाइयोस्, संसदमा बोलाइयोस्, उहाँले यहाँबाट जवाफ दियो भने यो समस्या समाधान हुन्छ।
0: राजसभा सांसद टीका संग्रौला ज्वालाले विपन्न नागरिकको निशुल्क दाह संस्कारको व्यवस्था गर्न सरकारसँग माग गर्दै गरीब नागरिकले अन्तिम संस्कारका लागि पनि शास्ति भोग्न नपर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो।
4: एउटा नागरिकले बाँचुन्जेल जीवनभर अनेक शीर्षकमा राज्यलाई कर तिरिरहेको हुन्छ, कम्तीमा उसको मृत्यु हुँदै गर्दा उसको अन्तिम संस्कारलाई सम्मानजनक र सहज बनाउने जिम्मेवारी राज्यको हुनुपर्छ। त्यसैले सभामुख महोदय, यो देशको गरीब र निमुखा मर्दा कम्तीमा एक भारी दाउरा, एउटा शरीर ओगट्ने स्थान र एक काँटी सलाई राज्यले निशुल्क रूपमा त्यो गरीब र विपन्न वर्गको नागरिकलाई उपलब्ध गराउनुपर्छ भन्ने मेरो धारणा छ। राज्यले कर मात्र लिने होइन सभामुख महोदय, राज्यका नागरिकहरू मर्दै गर्दा त्यो नागरिक यदि विपन्न छ भने उसप्रति आफ्नो दायित्व पनि देखाउनुपर्छ। जसको कोही छैन त्यसको सरकार बन्नुपर्छ सभामुख महोदय।
0: राप्रपा सांसद खुशबू ओलीले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन ग्यास अभाव समाधान गर्न र विद्युतीय चुलोमा भन्सार तथा बिजुलीमा भ्याट छुट दिन सरकारलाई आग्रह गर्नुभयो।
5: विद्युतको चाहिँ अब महसुल बढेको कुराहरू छ। म सरकारलाई के मात्रै भन्न चाहन्छु भने ग्यासको लाइन बढेको छ, यो पहिल्यैदेखिको समस्या, पहिलो पटक आएको होइन, हामीले पहिल्यैदेखि भोग्दै आएका समस्याहरू हुन्। यो पेट्रोलको भाव बढ्नु, ग्यास नपाउनु, तर अहिले सरकारले ज्वरोसम्म जानु पर्यो। ग्यास महँगो भएको छ भने यतातिर तपाईँले यो चाहिँ हाम्रो जुन इलेक्ट्रिक चुलोमा भन्सार हटाइदिनु पर्यो, तपाईँको विद्युतमा लगाएको महसुल के अरे यो भ्याट अधिकतम हटाइदिनु पर्यो। त्यसले गर्दाखेरि सरकारले अलिकति सल्युसन सेन्ट्रिक भएर जानुपर्छ कि जस्तो
0: यस्तै राजसभा सांसद रमेश वर्षाले निर्वाचनताका गरिएको नो लाइन केवल अनलाइन नाराको स्मरण गराउँदै अहिले सरकारी सेवामा सर्भर समस्या र लामो लाइनका कारण नागरिकले शास्ति खेपिरहेको भन्दै सरकारको आलोचना गर्नुभयो।
6: सम्माननीय सभामुख महोदय, म कहिले काहीँ कन्फ्युज हुन्छु, कसलाई के भनौँ, मेरै गाला मेरै चड्कन। मैले चुनाव ताका गरेका भाषणहरू सम्झिँदा जहाँ हामी सरकारी कार्यालयमा नो लाइन रासोपाको पालामा ओन्ली अनलाइन भनेर आफैले गरेका भाषण सम्झिँदा र आज भात पकाउने ग्यासका लागि जनता दिनभरि रातभरि मध्यरातसम्म लाइन बसेको त्यो दृश्यले मलाई चाहिँ साँच्चीकै लाज लागेको छ सभामुख महोदय।
0: नेपाली कांग्रेसको संस्थापन इतर समूहले साउन 29 गतेदेखि काठमाण्डुमा आयोजना गर्ने राष्ट्रिय भेलालाई पूर्व सभापति शेरबहादुर देवालले सम्बोधन गर्ने हुनुभएको छ। आज आयोजित पत्रकार सम्मेलनमा नेता डाक्टर शशांक कोइरालाले राष्ट्र सामु रहेका चुनौतीहरूको सामना गर्न कांग्रेसका नेता कार्यकर्तालाई एकताबद्ध गर्ने उद्देश्यले भेला आयोजना गरिएको जानकारी दिनुभयो। वहाँले राष्ट्रियता, लोकतन्त्र र समाजवादका सिद्धान्तमा आधारित भएर पार्टीलाई नयाँ दिशा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
7: 2083 श्रावण 29 देखि 31 गतेसम्म काठमाडौँमा नेपाली कंग्रेसको राष्ट्र भेलाको आयोजना गरेको कुरा सर्वविदितै छ। भेलालाई आदरणीय सभापति श्री शेरबहादुर देउवाजीले पनि सम्बोधन गर्नुहुनेछ। यो ऐतिहासिक राष्ट्र भेलामा सहभागिताका लागि पार्टी संगठन भातृ संस्था तथा शुभेच्छुकहरू सबैमा हार्दिक अनुरोध गर्दछु।
0: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आर्थिक वर्ष 2082-83 को चौथो त्रैमासिक वैशाखदेखि असारसम्मको कार्यप्रगति विवरण सार्वजनिक गरेको छ। प्रतिवेदन अनुसार तीन महिनामा 21 मन्त्री परिषद बैठकबाट 384 निर्णय भएका छन् भने विभिन्न समितिका 8 बैठकमा 12 निर्णय भएका छन्। कार्यालयका अनुसार यस अवधिमा मानव अधिकार सम्बन्धी 6 राष्ट्रिय कार्ययोजना, भ्रष्टाचार विरूद्धको 2 राष्ट्रिय रणनीति र नेपाल सरकार कार्य विभाजन नियमावली 2083 कार्यान्वयनमा ल्याइएको छ। पुँजीगत खर्च 68.26% पुगेको तथा प्रमुख विकास आयोजनाको अनुगमन गरिएको जनाइएको छ। नेपाल मेडिकल काउन्सिलले साउन 7 र 8 गते सञ्चालन गरेको विशेष परीक्षामा 93.48% परीक्षार्थी उत्तीर्ण भएका छन्। काउन्सिलले आज नतिजा सार्वजनिक गर्दै परीक्षामा सहभागी 1013 जना मध्ये 947 जना उत्तीर्ण भएको जनाएको छ। परीक्षामा जम्मा 65 जना उत्तीर्ण भएका छन्। पाकिस्तान र अमेरिकाबाट सहभागी सबै परीक्षार्थी उत्तीर्ण हुँदा भारतबाट 17 मध्ये 13 जना सफल भएका छन्। चीनबाट अध्ययन गरेका 37 जना मध्ये 8 जना मात्रै उत्तीर्ण भएका छन् भने बेलारूसबाट सहभागी 1 जना उत्तीर्ण भएका छन्। नेपालका 14 मेडिकल तथा डेन्टल कलेजका विद्यार्थी 100% उत्तीर्ण भएका छन्। साझा खबरमा अब खेल खबर। जापानको आइची नायुका हुने 20 एसियन गेम्सका लागि नेपालबाट 22 खेलमा 136 खेलाड़ीले सहभागिता जनाउने पक्का भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपले बुधबार एसियन गेम्समा नेपालको सहभागिताका लागि खेल र खेलाड़ी संख्याको टुंगो लगाएसँगै यस पटकको नेपाली टोलीको स्वरूप स्पष्ट भएको हो। 20 एसियन गेम्स सेप्टेम्बर 19 अक्टोबर 4 जापानमा आयोजना हुँदैछ।
8: डडेलधुराका 15% आमाहरू पूर्ण स्तनपान गराउन असमर्थ।
9: 90 दिनपछि चाहिँ अब जागिर जानुपर्ने, अब बिहान गएर उही दिउँसो आउनुपर्ने हुनाले चाहिँ बीचमा चाहिँ जसरी खुवाउनु पर्ने थियो त्यस्तै चाहिँ हामीले खुवाउन सकेनौ।
8: कामकाजी महिलाका लागि अझै कठिन रिपोर्ट, अमृत कोषका 4 नवजात शिशुको जीवन जोगाउने अभियान लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
11: हरेक बार खाना 4 भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
10: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
11: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
12: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
13: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
12: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
13: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
12: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
13: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
12: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
8: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सभापति सुम्निमा उदासले कानून निर्माण प्रक्रियामा नागरिकको सहभागिता बढ़ाउने अकुराब नेपाल र सामुदायिक सूचना नेटवर्क सीआईएनको पहलको प्रशंसा गर्नुभएको छ। अकुराब सीआईएनले संचालन गरेको कार्यक्रम हेलो सांसद सम्वाद श्रृंखला मार्फत अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 र पर्यटन विधेयक बारे संकलित सुझाव तथा विज्ञको रायसहितको प्रतिवेदन आज समितिलाई बुझाइएको हो। प्रतिवेदन बुझ्दै सभापति उदासले प्राप्त सुझावलाई समिति र संसदमा हुने छलफलको आधार बनाइने बताउनुभयो। वहाँले रेडियो र डिजिटल माध्यमबाट आउने रचनात्मक सुझावलाई पनि स्वागत गरिने स्पष्ट पार्नुभयो। यूएनडीपी संसद सहयोग परियोजनाको सहकार्यमा संचालित हेलो सांसद सम्वाद श्रृंखला हरेक बिहिबार बेलुका 7:30 बजे र शुक्रबार बिहान 6:30 बजे सीआईएन मार्फत प्रसारण हुँदै आएको छ। नेपालमा अपराधका घटना बढ़दो क्रममा देखिएका छन्। नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष 2082-83 देशभर 61,016 मुद्दा दर्ता भएका छन्। यो अघिल्लो आर्थिक वर्षको 58,472 मुद्दाको तुलनामा 4.35% बढ़ी हो। विश्व स्तनपान सप्ताह आज सकिँदैछ। सप्ताह मनाइरहँदा डडेलधुरामा पूर्ण स्तनपान गराउने आमाको संख्या बढ़दै गएको छ। तर कामकाजी महिलाका लागि भने 6 महिनासम्म शिशुलाई पूर्ण स्तनपान गराउनु अझै पनि चुनौतीपूर्ण छ। स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा गत आर्थिक वर्षमा करिब 85% आमाले शिशुलाई पूर्ण स्तनपान गराएका छन्। तर शहरी क्षेत्र र जागिरे महिलामा यसको अभ्यास अपेक्षाकृत कम देखिएको छ।
15: डडेलधुरामा संस्थागत सुत्केरी बढ़ेसँगै जन्मेको 1 घण्टाभित्रै शिशुलाई स्तनपान गराउने अभ्यासमा सुधार आएको छ। स्वास्थ्य कार्यालयका अनुसार गाउँघर क्लिनिक र स्वास्थ्य संस्था मार्फत सञ्चालन भइरहेको परामर्श तथा सचेतनामूलक कार्यक्रमले पूर्ण स्तनपान गराउने आमाको संख्या बढ़ाउन सहयोग पुगेको छ। तर पूर्ण स्तनपानको महत्वबारे जानकारी भए पनि व्यवहारमा भने धेरै कामकाजी महिलाले चुनौती भोगिरहेका छन्। भागेश्वर गाउँपालिका 2 की डमरी भट्ट।
9: 90 दिनपछि चाहिँ अब जागिर जानुपर्ने, अब बिहान गएर उही दिउँसो आउनुपर्ने हुनाले चाहिँ बीचमा चाहिँ जसरी खुवाउनु पर्ने थियो त्यस्तै चाहिँ हामीले खुवाउन सकेनौ। यो चाहिँ हाम्रो बाध्यता हो, होइन रहर होइन, बाध्यताले गर्दा हो।
15: कार्यालयको समय छोटो, सुत्केरी विधा र बच्चासँग पर्याप्त समय बिताउन नपाउँदा पूर्ण स्तनपानलाई निरन्तरता दिन कठिन भएको सरकारी तथा गैर सरकारी निकायमा कार्यरतहरूको अनुभव छ। अमरगढी 5 की ममता पौडेल।
16: मैले चाहिँ मेरो आफ्नो दुध साथ साथै ल्याक्टोजिन पनि खुवाइरहन्छु। कहिले काहीँ बाहिर हिँड्नु परेको कारण, काम गर्नु परेको कारण चाहिँ ल्याक्टोजिन पनि खुवाउँछु। ल्याक्टोजिन साथै मेरो दुध पनि उसले खाइरहेको हुन्छ।
15: पूर्ण स्तनपानले शिशुलाई आवश्यक सम्पूर्ण पोषण दिनुका साथै रोगसँग लड्ने क्षमता विकास गर्ने स्वास्थ्य कर्मी बताउँछन्। जन्मेको 1 घण्टाभित्रै स्तनपान शुरू गरी 6 महिनासम्म आमाको दुध मात्रै खुवाउनु शिशुका लागि लाभदायक हुन्छ। स्तनपानले शिशु मात्र होइन आमाको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्छ। डडेलधुरा अस्पतालकी नर्सिङ निरीक्षक गंगा देउवा।
17: जन्मेको 1 घण्टाभित्रै हामीले बच्चालाई स्तनपान गरायौं भने आमाको जुन पाठ्यहरू संकुचन हुन मदत गर्छ, जसले गर्दा चाहिँ हाम्रो यो पछिल्लो समयमा जुन रक्तस्राव हुन्छ नि त्यसलाई पनि कम गर्ने भयो र आमाको जुन स्तन र अण्डाशयको क्यान्सरको जोखिमबाट पनि बचाउने भयो।
15: स्वास्थ्य कार्यालयले गरेको सर्वेक्षण अनुसार डडेलधुरा जिल्लामा गत आर्थिक वर्षमा करिब 85% आमाले शिशुलाई 6 महिनासम्म पूर्ण स्तनपान गराएका छन्। तर शहरी क्षेत्रमा बसोबास गर्ने तथा कामकाजी महिलामा पूर्ण स्तनपान गराउने अभ्यास अझै चुनौतीपूर्ण रहेको बताउनुहुन्छ स्वास्थ्य कार्यालय डडेलधुराका प्रमुख केशर बहादुर साउद।
18: शहरमा बस्ने भन्दा कम पढेका गाउँमा ग्रामीण समुदायमा बसेका आमाहरूले चाहिँ यसमा आफ्नो शिशुहरूलाई बढी मात्रामा चाहिँ स्तनपान पूर्ण स्तनपान गराएको देखिन्छ। तर यो बजारहरूमा जो बढी पढेका आमाहरू छन् उनीहरूमा चाहिँ यो पूर्ण स्तनपान घट्दो क्रममा छ। बच्चालाई दुध चुसायो भने अलिकति स्वास्थ्यमा केही समस्या आउँछ भन्ने खालको नकारात्मक बुझायो कि त्यो झन् फाइदा हुन्छ होइन। आफ्नो शिशुलाई स्तनपान गरायो भने ब्रेस्ट क्यान्सर हुँदैन, यो पाठ्यघरको मुखको क्यान्सर पनि घट्छ।
15: स्वास्थ्य कर्मीका अनुसार पूर्ण स्तनपानलाई सफल बनाउन स्वास्थ्य संस्थाको प्रयास मात्र पर्याप्त हुँदैन। परिवार, कार्यस्थल र राज्यले पनि स्तनपान मैत्री वातावरण निर्माण गर्नुपर्ने उनीहरूको जोड छ। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
13: पाएं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। चार वर्षदेखि नवजातको जीवन बचाउँदै अमृत कोष
19: त्यही आएर दान गर्नुपर्छ होइन, तर अब उहाँको रगतको जाँच जस बेला जचाउनै पाउनु भएन बच्चा भइहाल्यो भने पनि हामीले त्यो जाँचहरू चाहिँ अस्पतालले नै गरिदिन्छ। सरुवा रोगहरू हुनु भएन त्यो सबै हामी हेर्छौं।
13: नेपालकै पहिलो ह्युमन मिल्क ब्याङ्कको चार वर्षको प्रेरणादायी यात्रा, सम्भावना र चुनौती बारे विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
21: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
13: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपालकै पहिलो ह्युमन मिल्क ब्याङ्क अमृतको संचालनमा आएको भदौ 3 गते 4 वर्ष पूरा हुँदैछ। 2079 भदौ 3 गते थापाथली स्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा शुरू गरिएको यो सेवा हाल पनि नवजात शिशुहरूको जीवन रक्षामा महत्वपूर्ण भूमिका खेलिरहेको छ। नवजात शिशुका लागि अमृत समान दूधको संकलन र वितरण बारे हामीले संस्थापक डाक्टर कल्पना उपाध्याय सुवेदीसँग कुराकानी गरेका छौं।
22: यसमा जस्तो मिल्क ब्याङ्कको कुरा उठिरहँदाखेरि अब हामीले गौदान सुनेका छौं, त्यो पैसा दान सुनेका छौं, धन दान भनेर सुनिरहेको छ नि, तर जग्गा दानसम्म सुनिरहँदाखेरि यो दूध दान भन्ने कुरा चाहिँ नयाँ अवधारणा थियो नेपालको लागि केही वर्ष अगाडि सुरु हुँदै गर्दाखेरि, अहिले चाहिँ यो कसरी चलिरहेछ?
19: यसो यो हाम्रो लागि एकदम नयाँ त होइन, किनभने कृष्णजीलाई पनि आमाको दुध खुवाएको थियो होइन,
22: तर यसरी जम्मा गरेर
19: भाइ आमा भन्ने त हाम्रो छँदैछ। अब अहिले चाहिँ नि अब रोगहरू पनि धेरै छ, कसलाई कस्तो रोग लागेको हुन्छ थाहा हुँदैन, त्यसैले जसको पायो त्यसकै दुध नखुवाउने, तर दुध चाहिएको बच्चालाई खुवाउँदाखेरि चाहिँ त्यो आमा सुरक्षित आमा चाहिँ स्वस्थ हुनुहुन्छ भने उहाँको दुध निकालेर खुवाउने भने, अब दान यो एउटा पुण्य नै हो, यसबाट उहाँले दुध दिए बापत केही पाउने भन्ने छैन।
22: अस्ति भर्खरै मन्त्री हाम्रो सीताबहादीज्यूले चाहिँ स्तनपान गराइरहनु भएको भिडियो भाइरल भइरहेको थियो, कोही बच्चा आवश्यक छ भनेदेखि एउटी आमाले त्यो ममताले पनि त्यो दिने खुवाउने चलन त पहिलादेखिको नै हो होइन, तर अस्पतालले नि यो सुरुवात गर्यो, जुन यो सुरुवात गर्नुपर्नेको खास कारण चाहिँ के थियो?
19: त्यही हो, अब यसै पनि आमाको दुधको एउटा विशेषता भन्दाखेरि चाहिँ आमाको दुध पचाउन सजिलो हुन्छ बच्चाहरूलाई होइन, सँगैमा त्यही अब गाईको दुधमा पनि गाईलाई गाईको बच्चालाई चाहिने सबै थोक हुन्छ नि, उसको बच्चालाई त्यही दुध राम्रो हो, आमाको बच्चालाई आफ्नो मतलब मान्छेको बच्चालाई मान्छेकै दुध चाहिन्छ, तर त्यो त्यो पचाउने चाहिने आमाको दुध पचाउन एकदम सजिलो हुन्छ सबै बच्चाको लागि होइन। फर्मुला दुध भनेको त गाईको दुधहरू गाई अरू जनावरको दुधबाट बनेको हुन्छ, जसमा चाहिँ नि उनीहरूले सबै प्रशोधन गरेर आमाको दुधमा जति हुन्छ त्यति नै बनाउन खोजेको हुन्छन्, तर पनि त्यो दुध पचाउन गाह्रो हुन्छ, झन् गाई भैँसीको दुधमा त त्यो जुन पेटभित्र गएर प्रोटिन त हुन्छ त्यसमा, त्यो दही बन्छ नि त पेटभित्र गइसकेपछि, आमाको दुधले चाहिँ नरम दही बनाउने रहेछ जुन चाहिँ पचाउन सजिलो भयो, अरू जनावरको दुधले चाहिँ कडा दही बन्छ अरे जुन चाहिँ पचाउन गाह्रो हुन्छ, त्यसैले बच्चालाई झाडा पखाडा लाग्ने, एलर्जी हुने, त्यसमा प्रोटिन बढी हुन्छ त्यसले गर्दा एलर्जी हुन्छ नि, एकचोटि एलर्जी भएपछि कहिले पनि त्यो दुध नपच्ने त्यस्तो हुन्छ, दमको रोगहरू लाग्ने त्यो सबै चाहिँ नै त्यही प्रोटिनले गर्दाखेरि हो, जुन चाहिँ आमाको दुधमा चाहिँ नै त्यस्तो केही हुँदैन, पचाउन पनि सजिलो हुन्छ, त्यसैले यदि अस्पतालमा भर्ना भएको बच्चा छन् जुन चाहिँ समयभन्दा अगाडि जन्मेको छन् उनीहरू अलिकति एकदमै धेरै गाह्रो छ उनीहरूलाई बाँच्न भने यो आमाको दुध आफ्नै आमाको दुध त बेस्ट भइहाल्यो, आफ्नो आमाको आ छैन भने अरूको आमाको दुध भए पनि प्रशोधन गरेर दिँदाखेरि आमाको
22: जसको भए पनि आमाको दुध आमाकै दुध हो त्यो
19: त्यो आमाको दुधबाट हुने फाइदा त उसले पाउने भयो त्यसले गर्दा पहिला पहिला हामीले केही नलाई बुढोतालाई खुवाउनु त पर्यो होइन सुरु सुरुमा त हामी पानी चढाएर राख्छौँ तर अब खुवाउन सुरु गरिसकेपछि आमाको दुध छैन भने आएको छैन भने त फर्मुला नै खुवाउनु पर्थ्यो बट्टाकै दुध खुवाउनु पर्थ्यो त्यो दुधले गर्दा चाहिँ बच्चामा त्यो आन्द्राको एक प्रकारको त्यो हामीले एनइसी एन्टेरोकोलाइटिस हुन्छ आन्द्रामा पुवाल पर्ने घाउ हुने रोग हुन्छ त्यस्तो धेरै हुन्थ्यो भने अब अहिले चाहिँ त्यो आमाको दुध पाउन थालेको भएर
22: प्रसूति गृहमा त्यो समस्या कम भयो अहिले त्यो चाहिँ अहिले अस्पतालमा मात्रै छ कि अन्य ठाउँमा पनि विस्तार
19: अहिले अब सरकारले सबैतिर गर्ने जुन हामीले चाहिँ वृहत स्तनपान व्यवस्थापन केन्द्र भनेर भन्दाखेरि जहाँ चाहिँ नि जन्मिने बित्तिकै बच्चालाई आमाको छालासँग टाँसेर राख्ने एक घण्टाभित्र दुध खुवाउने आमालाई दुध खुवाउनलाई सहयोग गर्ने आमालाई केही समस्या भएदेखि समस्याको समाधान गर्न सहयोग गर्ने त्यो सबै चाहिँ नि अरू अस्पतालहरूमा पनि हुन्छ तर दुध निचरेर राख्ने व्यवस्था होइन भने नि मैले 24 घण्टासम्म नर्मल फ्रिजमा पनि राख्न सकिन्छ त्योभन्दा बढी पनि राख्न सकिन्छ यदि प्रशोधन नगरे पनि 3 महिनासम्म चाहिँ डिप फ्रिजमा डिप हाम्रो घरको फ्रिज होइन 27-22 डिग्री टेम्परेचरमा राख्यो भने चाहिँ 3 महिनासम्म राख्न सकिन्छ त्यस्तो त्यो राख्ने व्यवस्था निचर्ने र भण्डारण गर्ने व्यवस्था भएको चाहिँ नै अहिले त्यसलाई चाहिँ हामीले के अरे यो ल्याक्टेसन म्यानेजमेन्ट युनिटहरू भनेर भन्छ होइन त्यस्तो चाहिँ अन्ततिर पनि खुलेको छ तर प्रशोधन गर्ने पास्चराइज गर्ने भन्छ नि त्यो दुधलाई चाहिँ भने चाहिँ जुन हाम्रो अमृत कोष छ त्यो अहिले प्रसूति गृहमा मात्रै छ काठमाडौँमा गर्दा अहिले बिपिकेआई धरानमा पनि खोलेको छ
22: आमाहरू कतिको आइरहनु भएको छ दुध दान गर्न कतिको हुनुहुन्छ
19: बाहिरबाट आउने आमाहरू चाहिँ कमै हुनुहुन्छ धेरैलाई थाहा पनि छैन होला तर अब कसैलाई समस्या भयो एकदमै गाह्रो भयो के गर्ने भन्दा उहाँ आउनु भनेर हामी बोलाउँछौँ अनि बढी भएको दुध उहाँहरूले दिनुहुन्छ तर धेरै जसो आमाहरू चाहिँ नि हाम्रो अस्पतालमै जुन चाहिँ सानो बच्चा जन्मेको हुन्छ नि टाइम समय नै नपुगिकन त्यस्तो बच्चाहरू धेरै दिनसम्म बस्छन् अनि सुरुमा चाहिँ नि आफ्नो दुध आएको हुँदैन अनि त्यति बेला आफ्नो बच्चालाई अरू आमाको दुध त्यस्तै प्रशोधन गरेको दुध दिएको हुन्छ भने मेरो बच्चाले सुरुको अवस्थामा मेरो दुध नआउँदा त्यो दुध पाएको थियो भने अब मेरो आउन थाल्यो मेरो बच्चालाई पुगेर बाँकी भएको दुध म पनि दान गर्छु भनेर त्यस्तो चाहिँ धेरै हुन्छ त्यसरी नै हाम्रो चाहिँ अहिले चलिरहेको छ
22: बाहिरको कोही महिलाले म चाहिँ अब मेरो दुध दान गर्छु भनेर आउनुभयो भनेदेखि पाउनुहुन्छ कि अथवा के हुन्छ
19: पाउँछ कोही दान गर्छु भनेर आउनुहुन्छ खालि उहाँले चाहिँ त्यहीँ आएर दान गर्नुपर्छ होइन तर अब उहाँको रगतको जाँच जस्तो सुत्केरी हुनुभन्दा बच्चा प्रेग्नेन्सीको बेलामा हामीले जाँचहरू गरेका हुन्छ नि रगतको जाँच त्यो जाँचहरू गरेको छ भने त्यसैले पनि हुन्छ उहाँको गरेको छैन कहिले कहिले जचाउनै पाउनु भएन बच्चा भइहाल्यो भने पनि हामीले त्यो जाँचहरू चाहिँ अस्पतालले नै गरिदिन्छ अनि उहाँले चाहिँ अनि उहाँ कुनै नयाँ मतलब सरुवा रोगहरू हुनु भएन त्यो सबै हामी हेर्छौँ आमा स्वस्थ हुनुहुन्छ रगत पनि ठिक छ दान गर्न चाहनुहुन्छ भने चाहिँ उहाँले दान गर्नुहुन्छ
1: प्रधानमन्त्री कार्यालयको प्रगतिको लेखाजोखा सार्वजनिक 3 महिनामा 21 मन्त्री परिषद बैठक 384 निर्णय भएका छन् संसदमा राष्ट्रियता ग्यास अभाव र जनसेवाका विषयमा सरकारको ध्यानाकर्षण गराइएको छ कांग्रेस इतर पक्षको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने हुनुभएको छ एक वर्षमै करिब 4.5% अपराध बढ़ेको छ सतर्क रहन प्रहरीले आग्रह गरेको छ सरकारी कर्मचारी र शिक्षकको तलब भत्तामा विभेद समान तलब भत्ताको माग गर्दै शिक्षक महासंघको आन्दोलन
2: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: कार्यक्रम स्वास्थ्य सरोकार
1: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
0: एसजीसीएफ नमूना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्स्याङ्गी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
1: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: आदरणीय श्रोता नमस्कार, म कार्यक्रम सन्तालिका शोभा ठकुरी यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम स्वास्थ्य सरोकार, र यस कार्यक्रमलाई प्रायोजन गरेको छ एसडीसीएस नमुना सामुदायिक अस्पतालको परियोजना स्टेप अप एन्ड स्केल अपले। र यो कार्यक्रम तपाईँले प्रत्येक हप्ता यसै समयमा लमजुङमा भएका तीनवटै रेडियोहरू, रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज, रेडियो चौतारी 91.4 मेगाहर्ज र रेडियो भोटेवडा 90.8 मेगाहर्जबाट एकैसाथ सुनिरहनु भएको छ। र तीनवटै रेडियोको फेसबुक पेज, वेबसाइट र हाम्रो पात्रबाट पनि सुन्न सक्नुहुनेछ। यस कार्यक्रम स्वास्थ्य सरोकारको मुख्य उद्देश्य भनेको नसर्ने रोगहरूको बारेमा कुराकानी गर्ने, जनचेतना अभिवृद्धि गर्ने र विभिन्न रोगहरू जसले चाहिँ समाजलाई, परिवारलाई र तपाईँको व्यक्तिगत जीवनमा चाहिँ असर पुर्याइरहेको छ तर समाजमा खुलेर भन्न सकिरहेको छैन, अस्पतालको पहुँचदेखि टाढा हुनुहुन्छ र यी रोगहरूबाट तपाईँ ग्रसित हुनुहुन्छ भने पनि तपाईँहरूको सजिलोको लागि अथवा तपाईँहरूको नै सहायताको लागि उत्पादन गरिएको यस कार्यक्रम स्वास्थ्य सरोकार हो। र गर्मीयाम र वर्षायाम बढे सँगसँगै विभिन्न ठाउँहरूमा विभिन्न प्रकारको रोगहरू फैलिरहेको छ र एसडीसीएस नमुना सामुदायिक अस्पतालमा पनि अहिले ज्वरोको र डेंगूको बिरामीहरू एकदमै धेरै बढी मात्रामा बढ़िरहेको छ र लमजुङको विभिन्न क्षेत्रहरूबाट पनि बिरामीहरू चाहिँ डेंगूको समस्या लिएर आइराख्नु भएको छ। र आज हामी कार्यक्रममा तपाईँहरूकै सल्लाह सुझाव, तपाईँहरूको कार्यक्रम प्रतिको अपेक्षा र तपाईँहरूले दिएको फिडब्याक अनुसार र तपाईँहरूले यो बारेमा जानकारी दिनुहोस् न भन्ने तपाईँहरूकै सल्लाह सुझावहरू पाएर नै हामीले कार्यक्रम तयार गरेका छौं। र आज चाहिँ यो डेंगूको बारेमा अझ धेरै जानकारीहरू बताइदिनुहोस् न भन्नुभएको भएको कारणले गर्दाखेरि डेंगूको बारेमा आज हामी कुराकानी गर्न लागिरहेका छौं। र डेंगूको ज्वरो हेर्दाखेरि सामान्य जस्तो देखिए पनि र समयमा नै उपचार गरिएन, समयमा नै अस्पतालमा जान सकिएन अथवा समयमा नै सही मात्राको उपचारहरू गर्न सकिएन भने यसले चाहिँ कहिलेकाहीँ ज्यानै लान सक्ने, खतरनाक बन्न सक्छ। त्यसकारणले आज हामी डेंगूको बारेमा कुराकानी गर्न गइरहेका छौं। र डेंगू भनेको के हो, लामखुट्टेबाट लाग्छ भन्ने कुरा सबैलाई थाहा छ, तर कसरी लाग्छ, के गर्ने डेंगूको बेलामा, कस्तो उपचार पद्धतिहरू अपनाउने भनेर हामीले तपाईँहरूलाई जानकारी दिन लागिरहेका छौं। आउनुहोस् डाक्टर साहबबाट यी सबै जानकारीहरू हामी लिनेछौं।
1: धेरै दिनको अन्तरालपछि पुनः यस डाक्टर गोदा युट्युब च्यानलमा आएको छु। स्वागत छ सबैजनालाई। अहिलेको सिजन डेंगूको सिजन चलिरहेको छ र दिनहुँ डेंगूका बिरामीहरू बढ्न थालेको महसुस भएकोले डेंगू सम्बन्धी छोटो मिठो सरल जानकारीको रूपमा आज म हजुर सामु आएको छु। पहिला डेंगूको बारेमा छोटो मिठो जानकारी लिऊ, त्यसपछि डेंगू सम्बन्धी भएका केही प्रश्नहरू, जिज्ञासाहरूलाई म आफ्नो हिसाबले समेट्ने प्रयास गर्दछु। डेंगू एक किसिमको भाइरल रोग हो जसलाई डेंगू भाइरसले गर्ने गर्दछ। डेंगू भाइरसका प्रजाति चार किसिमका हुने गर्दछन्। डेंगू भाइरस वा 1, 2, 3, 4 गरेर डेंगू रोग लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ। डेंगू रोग सार्ने लामखुट्टेलाई एडिस एजेप्टी प्रजातिको भनेर मानिएको छ र यो लामखुट्टे अरू लामखुट्टे भन्दा छुट्टै किसिमको हुन्छ। बाहिरबाट पनि यो लामखुट्टेले छुट्याउन सकिन्छ। यसको खुट्टामा छिर्के मिर्के काटा पाटा हुने गर्दछ र यो अरू लामखुट्टे भन्दा यो लामखुट्टेको जुन बढी सक्रिय हुने समय भनेको चाहिँ दिउँसोको समयमा, मुख्यतया बिहान र साँझको समयमा हुने गर्दछ। त्यसैले गर्दा यो लामखुट्टेले बिहान र साँझ मानिसहरूलाई टोक्ने गर्दछ। यो लामखुट्टेले सफा पानीमा अण्डा पार्ने गर्दछ। यो मुख्यतया डेंगूको सिजन भनेको यो बर्खाको समय हुने गर्दछ। जेठ असारदेखि असोज कार्तिकसम्म यो डेंगूको प्रकोप आउन सक्दछ। मुख्यतया असार, साउन, भदौ यो 3 महिना नै प्रमुख डेंगूको लागि चाहिँ विशेष किसिमको महिना भनेर मानिएको छ। अब जाउँ डेंगू रोगको संक्षिप्त विवरणको सम्बन्धित। डेंगू रोग लागेको बिरामीलाई अत्यधिक मात्रामा ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ दुख्ने हुने गर्दछ। जिउ चाहिँ एकदम कट्टि दुख्ने गर्दछ जसले गर्दा हामीले डेंगूलाई यसलाई ब्रेक बोन फिभर भनेर पनि चिनिएको छ। यो त भयो साधारण लक्षण। कुनै कुनै अवस्थामा डेंगू रोग चाहिँ विकराल रूपमा, कम्प्लिकेसनको रूपमा जान सक्दछ, जसलाई चाहिँ डेंगू हेमोराजिक फिभर

0: देखिन्छ र राति सुत्दाखेरि जोडको प्रयोग गर्न सकिन्छ। एकचोटि भइसकेपछि फेरि हुँदैन ल। यसको बारेमा चाहिँ के छ भन्दा डेङ्गु रोग डेङ्गु भाइरसले गर्ने गर्दछ। डेङ्गु भाइरसको स्ट्रेन 1, 2, 3, 4 भनेर 4 किसिमको हुने गर्दछ। पक्कै पनि एक किसिमको स्ट्रेनले डेङ्गु रोग लागेको छ भने पुनः त्यो रोग चाहिँ लाग्दैन, त्यसको लागि चाहिँ लाइफ लङ इम्युनिटी हुन्छ भनिएको छ। तर अर्को प्रजातिले चाहिँ हुन सक्छ। हामीले गर्ने टेस्टहरूबाट कुन चाहिँ स्ट्रेनको भनेर थाहा हुँदैन, खालि हामीलाई डेङ्गु छ या छैन भन्ने मात्रै थाहा हुन्छ। यसको मतलब कुनै पनि एक व्यक्तिलाई कम्तीमा पनि 4 पटकसम्म डेङ्गु रोग चाहिँ लाग्न सक्छ। के पाइएको छ भन्दा पहिला एकचोटि कसरी डेङ्गु भएको छ र पुनः भएको खण्डमा पहिलाको भन्दा अलिक जटिल हुन सक्छ भनेर चाहिँ भनिएको छ। दोस्रो पोइन्टमा जाउँ। डेङ्गु के डेङ्गु सँगै बस्दा सर्छ? धेरैलाई के लागिरहेको धेरैलाई के लाग्छ भन्दा परिवारमा एकजना कसलाई डेङ्गु भयो भने सबैलाई हुन्छ। त्यसपछि डेङ्गु चाहिँ सँगै परिवारमा सँगै बस्छ सर्छ त? डेङ्गु सार्नको लागि लामखुट्टेको टोकाइ हुनैपर्छ। त्यसमा पनि एडिस एजेप्टी नामक प्रजातिको पोथी लामखुट्टेले मात्र डेङ्गु रोग सार्ने गर्दछ। घरमा सँगै बस्दा सँगै खाँदा अगाउमाल हालेर सँगै बस्दाखेरि डेङ्गु रोग चाहिँ सर्दैन। डेङ्गुबाट संक्रमित एडिस एजेप्टी नामकको लामखुट्टेले टोकेको छ भने मात्र सर्न सक्छ। सामान्य किसिमको हुन्छ, घरमै ठिक हुन्छ, डेङ्गुको उपचार गर्नु पर्दैन। के यो सत्य हो? डेङ्गुको डेफिनेट यही उपचार भनेर चाहिँ छैन। लगभग 70-80% केसहरूमा आराम गरेर प्रशस्त झोलो कुराहरू खाएर दुखाएका अथवा ज्वरोको दबाई सिटामोल खाएर ठिक हुन्छ, तर उपचार गर्नु पर्दैन भन्ने चाहिँ होइन। डेङ्गु लाएर यदि टाइमै उपचार नगरेको खण्डमा कतिलाई चाहिँ सिरियस अवस्थामा पुगेर गाह्रो पनि गराउन सक्छ, कसै कसैको ज्यान पनि जान सक्छ। डेङ्गुको उपचारमा मुख्यतया के हुन्छ भन्दाखेरि डेङ्गुको कारणले गर्दा हुने लक्षणहरू, जस्तै हनानी ज्वरो आएको छ भने उसलाई सिटामोलको एकदम आवश्यकै पर्छ। शरीरमा पानीको मात्रा भएको हुन्छ, कतिको अवस्थामा सलाइनको आवश्यक पनि पर्दछ। त्यसको सँगसँगै कतिको चाहिँ भित्रभित्र सेतो रगतको मात्रा कम भएको हुनसक्छ, त्यस्तो कन्डिसनमा कतिलाई सेतो रगत चढाउनु पर्न सक्छ। त्यसैले डेङ्गु लागेको छ भने आफै ठिक हुन्छ भनेर त्यतिकै घरमा बसेर हुँदैन। एकचोटि नजिकको आफ्नो चिकित्सासँग चाहिँ परामर्श गरेर कन्ट्याक्टमा चाहिँ बस्नुपर्छ। सत्य कुरा के हो त, लगभग धेरैलाई सामान्य उपचारले ठिक हुन्छ, कसै कसैलाई मात्रै गाह्रो गर्ने, तर घरमा बसेर आफै ठिक हुने भन्ने चाहिँ होइन।
1: आजको कार्यक्रम स्वास्थ्य सरोकारमा हामीले तपाईँलाई डेङ्गुसँग सम्बन्धित जानकारीहरू दियौं र यो जानकारीहरू तपाईँलाई कस्तो लाग्यो, तपाईँको जीवनमा, तपाईँको परिवारमा र तपाईँलाई चाहिँ सहायता मिल्यो कि मिलेन, यसको बारेमा तपाईँले सल्लाह सुझाव प्रतिक्रियाहरू दिन नभुल्नुहोला। र कार्यक्रम स्वास्थ्य सरोकारबाट यसरी नै नयाँ नयाँ जानकारीहरू सिजनेबल डिजिजहरूको बारेमा, नसर्ने रोगहरूको बारेमा हामीले जानकारी दिँदै आइरहेका छौं र गत हप्ता पनि तपाईँलाई जानकारी दियौं र आजको पनि हामीले डेङ्गुको बारेमा जानकारीहरू दियौं र सबैभन्दा ठूलो कुरा भनेको जुनसुकै समस्याहरूको पनि समाधान छ, उपचार छ, तर सही समयमा सही मात्रामा सही रोगको सही उपचार गर्यो भने पक्कै पनि हामीले साधारण र हेल्दी लाइफहरू चाहिँ समयमा नै बिताउन सकिन्छ। तर ढिलो गर्यो भने र आफैले नै जान्ने भएर विभिन्न उपचार पद्धतिहरू फलो गर्नुको सट्टामा आफैले नै ढिलाइ गर्ने अथवा समयमा नै उपचार गर्न गएन भने विभिन्न खतराहरू हुने रहेछ भन्ने कुराहरू पनि आजको कार्यक्रममा हामीले सुनिसकेका छौं। आजलाई भने कार्यक्रमको अन्तिममा आइसकेका छौं र कार्यक्रम हामीले निर्धारित समय सकिन लागिसकेको छ। तपाईँलाई कस्तो लाग्यो, तपाईँको सल्लाह सुझाव प्रतिक्रिया जिज्ञासाको लागि तपाईँले हामीलाई सिधा सम्पर्क गर्न सक्नुहुन्छ, जसको लागि हामीहरूको फोन नम्बर रहेको छ 0664-40-21-23 र 0664-40-21-24 फोन गरेर तपाईँहरूले आफ्नो सल्लाह सुझाव प्रतिक्रिया ताली गाली जे छ दिन सक्नुहुन्छ भने हामीहरूको तीनवटै रेडियोको फेसबुक पेजमा, म्यासेन्जरमा र तपाईँले तीनवटै रेडियोहरूमा पनि तपाईँले प्रतिक्रिया दिन सक्नुहुन्छ। तर तपाईँको प्रतिक्रिया सल्लाह सुझावको अपेक्षा सहित आज पनि कार्यक्रम स्वास्थ्य सरोकारबाट म शोभा ठकुरी पनि विदा माग्नु पर्ने बेला भइसकेको छ र तीनवटै रेडियोको सबै प्राविधिक मित्रहरूलाई धेरै धेरै धन्यवाद भन्दै कार्यक्रम सञ्चालिका म शोभा ठकुरी विदा माग्न चाहन्छु। स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस् र कार्यक्रम स्वास्थ्य सरोकार सुन्दै गर्नुहोला। नमस्कार।

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुण ध्वज मङ्गलम पुनरी काश्य मङ्गला एतनु हरि। ल अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मि हेर्न दुलैले लगाएको सिनको चुरा सिक्री बिन्दिया मङ्गलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: क्यों भविष्य में चिंता क्यों पारे मोइन्दी आकी वा आंगे गई इंश्योरेंस कियम।
8: ओहो थदै मरी ग चिल मुमै
7: ये भयो समस्या खै बिस्या पैनिक आंगे प्लान तम
8: लौ छैली मु बिसामी नै बिनि छ्याबा बन्दिल परे।
9: रिलायबल लाइफ इन्स्योरेन्स चिन्ता आङी समाधान
8: छ्याबा मि छ्याबा रोजाए।
10: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
8: खाने त खासै केही होइन दिदी। लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
10: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
8: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
10: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
8: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
10: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
1: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर। थप जानकारीको लागि 9611 39157।
8: महको सेवन स्वस्थ र दीर्घ जीवन।
11: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
12: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
11: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
12: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
11: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021213, 4021224, मोबाइल 9841454148।

0: sip on ya. Extreme energy drink.
1: बिस्तारै जानु त। ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दागलाङ जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
2: कहाँ हुनु दाई, हाम्रै विशेषताहरूको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टीभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
1: लमजुङ कालिका फर्निचर उद्योग, बेसिसर साथ लमजुङ।
2: आल्मुनियमका लागि बेसिसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसिसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0663-520-532, मोबाइल 98460-90301, 98460-74065।
2: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।

0: दिदी अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: आया मरेनियामा
5: के भयो दिदी, तपाईँलाई सन्चो छैन कि कसो?
4: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो?

0: के
1: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
0: जाने त भने हो बाबु, खोइ कहाँ जाने कहाँ जाने होला है।
1: ल दिदी, विशेषर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
2: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
3: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
3: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
2: सम्पर्क फोन 98498924, 98450386780।
4: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिष्ट नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 066-5220-209।

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665210083,
6: सम्पर्क मोबाइल नम्बर 9857013375,
5: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: यो मोबाइलले पनि तनावै दियो भने?
8: होइन, के तनाव दियो ए खुशी?
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
8: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
1: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
8: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
5: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
6: विगत 12 वर्षदेखि लम्जुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्तर 7 लम्जुङ पुरानो लम्जुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लम्जुङ मोडेल हस्पिटल, बेसीसर 7 लम्जुङ। सम्पर्क 0665200004, 9840050663।
9: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।

0: उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
1: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
0: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
1: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
2: खानेकुरा त सधैँ दिनैमा खान्छ त होइन, मेरो बच्चा किन दिनदिनै कमजोर हुँदै गएको?
3: हरेक कमजोरी आँखाले देखिँदैन, कतिपय स्वास्थ्य समस्या थालबाट शुरू हुन्छन् र समाधान पनि थालमै हुन्छ।
2: गर्भवती हुँदा के खाने?
3: स्तनपानको मात्रा कसरी पुर्याउने?
2: शिशुलाई

0: एबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा नीतिगत सुधार सहितका माग राख्दै वैदेशिक रोजगार व्यवसायीहरूद्वारा विदेशमा कामदार पठाउन बन्द गरिएको घोषणा,
1: मन्त्री स्तरीय निर्णयबाट ल्याउन सकिने कुरा छ, त्यसलाई जबसम्म सम्बोधन गर्दैन तबसम्म हामी श्रमिक पठाउन सक्दैनौ।
0: यो समस्या समाधानका लागि सरकार अब कसरी अघि बढ्छ?
2: अल्पकालीन दीर्घकालीन अब तुरन्त के गर्न सकिन्छ त्यसमा मन्त्रालय खुला छ छलफलको लागि।
0: श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता र अन्तर्राष्ट्रिय प्रसंगमा थाइल्याण्डमा एक विद्यार्थीद्वारा आफ्नै विद्यालयका शिक्षकहरू सहित 7 जनाको गोली हानी हत्या। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। थाइल्याण्डको प्रहरीले उत्तरी ब्याङ्कक बाहिरको एउटा भेगमा एकजना विद्यार्थीले आफ्नै विद्यालयका शिक्षकहरू सहित कम्तीमा 7 जनाको हत्या गरेको जनाएको छ। यसअघि ती विद्यार्थीले आफ्ना हजुरबुवा हजुरआमाको पनि ज्यान लिएका थिए। 14 वर्षीय ती विद्यार्थीले त्यसपछि आफैलाई गोली हानेको प्रहरीले जनाएको छ। घटनामा 30 भन्दा बढ़ी मानिस घाइते भएका छन् भने 9 जनाको अवस्था गम्भीर रहेको छ। घटनास्थलमा पुगेका बीबीसीका जोनाथन हेड भन्छन्, केही विद्यार्थीहरूले दिएको यो निकै हृदय विदारक विवरण थियो, जसमा उनीहरूले ती विद्यार्थी एउटा पछि अर्को कक्षा कोठा गोली चलाउँदै जाँदै गर्दा उनीहरूले टाउको लुकाएर आफूहरू डेस्क मुनि बसेको बताएका छन्। बीबीसीका जोनाथन हेडको भनाई। अफ्रिकाको रोग नियन्त्रण केन्द्र सीडीसीले प्रजातान्त्रिक गणतन्त्र कंगोमा तीव्र रूपमा फैलिरहेको इबोला प्रकोप नियन्त्रण गर्न समुदायहरूले अझ ठूलो भूमिका खेल्नुपर्ने बताएको छ। यसका प्रमुख डाक्टर या केसयले बीबीसीसँग कुरा गर्दै गाउँका अगुवाहरूलाई संलग्न गराउँदा गलत सूचना रोक्न, संक्रमित व्यक्तिको छिटो पहिचान गर्न र सुरक्षित रूपमा मृतकहरूको अन्तिम संस्कार गर्न सहयोग पुग्ने बताए। प्रजातान्त्रिक गणतन्त्र कंगोमा पुष्टि भएका इबोला संक्रमितको संख्या 4,000 नाघेको र करिब 1,800 जनाको मृत्यु भइसकेको अवस्थामा उनको यो भनाई आएको हो। साउदी अरेबिया, टर्की र पाकिस्तानले आफ्नो सामूहिक सुरक्षालाई बलियो बनाउन संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्। साउदी अरेबियाको मक्का शहरमा साउदी युवराज मोहम्मद बिन सलमान, टर्कीका राष्ट्रपति रिजेप तैयिप एर्दोवान र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौतामा यी तीन मध्ये कुनै एक देशमाथि भएको आक्रमणलाई तीनै देशमाथिको आक्रमणका रूपमा लिइने उल्लेख छ। विश्व फुटबल अहिले फिफा अध्यक्ष जानी इन्फान्टिनोको पक्ष र विपक्षमा रहेका विभिन्न समूहहरूबीच क्षण विभाजित हुँदै गएको छ। नर्वेको फुटबल संघले फिफा प्रतियोगिताहरूमा हिस्सेदारी बिक्री गर्ने योजना रद्द गरेको भन्दै उनको राजीनामा माग गरेको छ। संघले इन्फान्टिनोका लागि अब फिर्ता हुने कुनै बाटो नरहेको बताएको छ। तर अर्जेन्टिना र मेक्सिकोका फुटबल संघहरू उनको समर्थनमा उभिने पछिल्ला देशहरू हुन्। युरोपेली फुटबलको नियामक निकाय यूईएफएले फिफा बोर्डले इन्फान्टिनोलाई पुनः समर्थन गर्नुले आफ्नो धारणा परिवर्तन नगर्ने बताइसकेको छ। र पाकिस्तान प्रशासित कश्मीरको निर्वाचन आयोगले सुरक्षा चिन्ताका कारण यी क्षेत्रका 2 जिल्लाका केही भागमा हुने मतदान स्थगित गरिएको जनाएको छ। क्षेत्रीय निर्वाचनको तेस्रो चरण आगामी सोमबारका लागि तय गरिएको छ। स्थानीय प्रतिनिधित्व बढ़ाउनुपर्ने मागबाट उत्पन्न अशान्तिपछि यो स्थगन गरिएको हो। पछिल्ला 2 महिनामा पाकिस्तानी सुरक्षा बल र प्रदर्शनकारी बीच भएका झडपमा कैयौं मानिसको मृत्यु भएको छ। यसअघि सम्पन्न निर्वाचनका पहिलो 2 चरण पनि धाँधली र हिंसाका आरोपहरूले प्रभावित भएका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। वैदेशिक रोजगारमा नीतिगत सुधार, वैज्ञानिक सेवा शुल्क निर्धारण लगायत माग अगाडि सार्दै नेपाल वैदेशिक रोजगार व्यवसाय संघले विदेशमा श्रमिक पठाउन बन्द गर्ने घोषणा गरेको छ। आफूहरूका माग सम्बोधन नगरिएसम्म वैदेशिक रोजगारमा श्रमिक नपठाउने संघका अध्यक्षले बीबीसीलाई बताए। वैदेशिक रोजगार व्यवसायीहरूलाई विपक्षीका रूपमा हेर्न नहुने भन्दै सरकारले संवाद मार्फत तत्काल समस्याको हल खोज्नुपर्ने एकजना श्रम विज्ञले बताएकी छन्। सुनौ एक रिपोर्ट। वैदेशिक रोजगार व्यवसाय संघले काठमाण्डुमा आज एउटा पत्रकार सम्मेलन गरी आफ्ना 15 बुँदे माग सार्वजनिक गरेको हो। इजाजत पत्र प्राप्त संस्थाहरूमाथि गरिएका कार्यवाही फिर्ता लिनुपर्ने, नयाँ श्रम गन्तव्यको माग पत्र प्रमाणीकरण सहजीकरण गर्नुपर्ने लगायतका माग संघले अगाडि सारेको छ। ऐन संशोधनमा लाग्ने कानूनी प्रक्रियालाई कुर्न सक्ने भए पनि त्यस बाहेकका काम तत्काल गरिनुपर्ने उल्लेख गर्दै संघका अध्यक्ष डिक बहादुर खत्रीले बीबीसीसँग भने,
1: क्याबिनेटबाट चाहिँ पास गरेर लिएर आउने विषय विलम्ब नगरिकन सरकारले ल्याउनुपर्छ भन्ने पहिलो शर्त, र दोस्रो शर्त चाहिँ वैदेशिक रोजगारमा जाने श्रमिकले कृत्रिम अभाव खडा गरेर कार्टेलिङ गरेको चाहिँ जुन हवाई भाडा दर छ, यो हवाई भाडा दरलाई चाहिँ अविलम्ब न्यूनीकरण गर्ने र श्रमिकमाथि लगाउँदै आएको, श्रमिकले समेत यात्रा गर्दा प्रति यात्रु लगाउँदै आएको 13% भ्याट श्रमिकका लागि छुट गरिनु पर्यो सरकारले। यी चाहिँ सरकारले चाह्यो भने अविलम्ब गर्न सक्छ।
0: संघले सरकार समक्ष राखेका अन्य मागमा मागपत्र प्रमाणीकरण, पूर्व तथा अन्तिम श्रम स्वीकृतिलाई स्वचालित प्रणालीमा लग्नुपर्ने, वैदेशिक रोजगार सम्बन्धी उजुरी, बिगो दावी र फरफारक न्यायचित हुनुपर्ने रहेका छन्। त्यसै गरी वैदेशिक रोजगार ऐनमा व्यवस्था भए अनुरूप 5,000 जना भन्दा बढी नेपाली भएका मुलुकमा श्रम सहचारी तथा काउन्सिलरको व्यवस्था गरिनुपर्ने लगायत माग संघले राखेको छ। यी मागहरू सम्बोधन नभए व्यवसायीहरूले के गर्छन् भनी जिज्ञासामा संघका अध्यक्ष खत्रीले भने,
1: हामीले उठान गरेका विषय वैदेशिक रोजगार व्यवसाय लक्षित मात्रै छैनन्, समग्र रूपमा श्रमिक लक्षित छन्। त्यसो भएको हुनाले सरकारले जुन दिनसम्म यी दुई तीनवटा विषय ऐन संशोधन नगरिकन मन्त्री स्तरीय निर्णयबाट ल्याउन सकिने कुरा छ, त्यसलाई जबसम्म सम्बोधन गर्दैन तबसम्म हामी श्रमिक पठाउन सक्दैनौ।
0: सरकार र वैदेशिक रोजगार व्यवसायहरू बीच लामो समयदेखि भइरहेको रस्ताकसीका कारण अहिलेको अवस्था सिर्जना भएको श्रमविज्ञ मीना पौडेलले आरोप लगाइन्। सरकारले वैदेशिक रोजगार व्यवसायीहरूलाई विपक्षीका रूपमा व्यवहार गर्न नहुने उनको सुझाव छ। हाल उत्पन्न समस्याको समाधान बारे श्रमविज्ञ पौडेलले भनिन्,
4: तत्कालै मन्त्रालयको सम्बन्धित निकाय विभागकोले हेर्ने, वैदेशिक रोजगार विभाग मन्त्री को बसेर के हो त समस्या, अब उनीहरूका गुनासा पनि सुन्नु पर्यो, उनीहरूका गल्ती कमजोरी आउँदै आएर संयुक्त रूपमा सम्बोधन गरेर जानु पर्यो। वैदेशिक रोजगार व्यवसायले पनि जे मन लाग्छ त्यो गर्छु भन्नु पाइएन, सरकारले पनि कानूनी दायराभित्र बसेर उहाँहरूलाई व्यवसाय गर्न छुट दिनु पर्यो, अब संवाद बाहेक अर्को विकल्प छैन।
0: रेमिट्यान्स अर्थात विप्रेषण आप्रवाहले मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याउँदै आएको भए पनि खास गरी आप्रवासी कामदारका चासोलाई राज्यले यथोचित सम्बोधन गर्न नसकेको विज्ञहरूको तर्क रहिआएको छ। यसै सन्दर्भमा हामीले युवा श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेलाई, व्यवसायीहरूले विदेशमा श्रमिक नपठाउने घोषणा गरेका छन्, अब तपाईँहरू के गर्नुहुन्छ भनेर सोधेका छौं।
2: केही त्यस्तो उहाँहरूका समस्या छन् अथवा उहाँहरूका कन्सर्न छन्, व्यवसायिक कन्सर्नहरू भने त अब हाम्रो मन्त्रालय सदैव अब छलफल गर्ने, उहाँहरूसित संवाद गरेर के हो उहाँहरूको कन्सर्न, त्यसमा चाहिँ हामी त छलफल गर्ने तयार छौं। व्यवसाय बन्द गरेर त्यसरी जानु समस्याको समाधान होइन, होइन, किनभने त्यसरी व्यवसाय बन्द गर्ने आन्दोलन गर्न आवश्यकतै छैन। सरकारले, मन्त्रालयले, विभागले हामीले उहाँहरूको कुराहरू नसुनेको भए, त्यो कुराहरूलाई इग्नोर गरेको भए पोपमा तपाईँको त्यस्ता बाटाहरू अवलम्बन गर्नुपर्ने होला। तर हामीले जति बेला पनि हाम्रो मन्त्रालयको ढोका खुला छ, हामी संवाद छलफल उहाँहरूको कन्सर्नहरूलाई कानूनको परिधिभित्र रहेर र तपाईँको स्रोत साधन सबै कुराहरूले अल्पकालीन दीर्घकालीन अब चाहिँ तुरन्त के गर्न सकिन्छ त्यसमा मन्त्रालय खुला छ छलफलको लागि। कुनै पनि समस्याको समाधान मलाई लाग्छ छलफल संवाद र एउटा कमन अन्डरस्ट्यान्डिङबाट हुन्छ। त्यो सेवा बन्द गर्ने काम म नगरिदिन अनुरोध गर्छु।
0: माग पत्रमा साउदी अरेबियाको एसभीपी र बायोमेट्रिक, युएईको प्रहरी प्रमाण पत्र प्रमाणीकरण तथा मलेसियाको भर्ना प्रक्रियामा एकाधिकार जमाउने बिचौलियाहरूको चलखेललाई कूटनीतिक पहल मार्फत अन्त्य गर्नुपर्ने, मागपत्र प्रमाणीकरण र श्रम स्वीकृतिलाई स्वचालित प्रणालीमा लैजानुपर्ने, 5,000 भन्दा बढ़ी नेपाली कामदार भएका मुलुकमा श्रम सहचारी तथा काउन्सिलर राख्नुपर्ने, अनि व्यवसायीले राखेको नगद धरोटीको ब्याज उपलब्ध गराउनुपर्ने जस्ता मागहरू छन्। यी मागहरूमा सरकारको धारणा के छ?
2: होइन, यस बेबीको सम्बन्धमा, पीसीसीको सम्बन्धमा र उहाँले भनेका सम्बन्धमा सबै कूटनीतिक पहलहरू हामीले गरिरहेका छौं, पत्राचार गरिरहेका छौं, छलफल भइरहेछ, संवाद भइरहेछ। उहाँले भनेका कुरा हामीले चाहिँ हाम्रो श्रमिकको र व्यवसायहरूको चाहिँ लाई अप्ठ्यारो पर्ने कुरामा हाम्रो कूटनीतिक पहल चाहिँ विगतदेखि पनि गरे, अहिले पनि यी जुन तपाईँले उल्लेख गरेका विषयहरूमा एकदमै चाहिँ हामीले कूटनीतिक पहल गरिरहेका छौँ, छलफल भइरहेको छ, होइन, त्यसको सल्युसन पनि आउँछ, उहाँहरूले प्रतीक्षा गर्नु पर्यो। जहाँसम्म लाग्छ माग प्रमाणीकरण उसलाई चाहिँ यो चाहिँ श्रम स्वीकृतिलाई अटोमेसनको कुरा छ, पुनः श्रम स्वीकृति अटोमेसन भइसकेको छ, होइन, सरकारको सहयोग हुँदै शासकीय सुधारका कार्यक्रम अन्तर्गत त्यति बेलै हामीले अहिले पुनः श्रम स्वीकृति अटोमेटिक तरिकाले अटोमेसनको माध्यमबाट हुन्छ, र अर्को श्रम स्वीकृतिलाई र माग प्रमाणीकरणलाई अटोमेसन गर्ने र यसलाई सहजीकरण गर्ने सन्दर्भमा वैदेशिक रोजगार ऐनमा पनि हामीले चाहिँ माग प्रमाणीकरण लगायतका यी विषयहरू लाई कसरी चाहिँ सहज बनाउन सकिन्छ भन्ने हिसाबले चाहिँ कानून संशोधनमा पनि प्रस्ताव गरेर अहिले कानून वैदेशिक रोजगार ऐन संशोधनको लागि अर्थ मन्त्रालय मानवताको कार्यालय र परराष्ट्र मन्त्रालयमा रायको लागि हामी पठाएका छौँ। उताबाट राय आउँदा बित्तिकै हामीले नयाँ वैदेशिक रोजगार ऐनको संशोधन प्रक्रियालाई अगाडि बढाउँछौँ। त्यो चाहिँ अहिले काम गरिरहेको अवस्था छ। अब डिजिटाइजेसनको एकदमै उपयोग गरेर यसलाई चाहिँ कसरी ट्रान्सप्यारेन्ट गराउने र अटोमेसन गराउने भन्ने सन्दर्भमा त हामी मन्त्रालयले अब तपाईँको यो आर्थिक वर्षको कार्यक्रममै पनि बजेट विनियोजन सहितको कार्यक्रमै राखेका छौँ र त्यतातिर जति सकिन्छ यो तीन महिना चार महिनाभित्रै नै हामीले डिजिटाइजेसनका विनियोजित बजेटबाट हुने खालका कामहरू चाहिँ सुरु गरेका छौँ। कसैको परिणाम पनि देखिसकेका छ होइन। उहाँहरूले यो तपाईँले अहिले उल्लेख गरेका मागहरूमा हामी उहाँहरूले माग राख्नुभयो राम्रै भयो। त्यो त मन्त्रालयले हाम्रो काम गरिसकेका र थालिसकेका काम हुन् तिनीहरू।
0: अब अन्त्यमा वैदेशिक रोजगार व्यवसाय संघले चाहिँ अनावश्यक धरपकड व्यवसायमाथि कारवाही गरेको भन्दै उनीहरूले नियतमै खोट छ भनेर भन्दैछन्। त्यस्तो खोटै देखिने गरी के गर्नुभयो तपाईँहरूले?
2: त्यस्तो त कुनै छैन। तपाईँको कुनै सरकारी निकायले अब सायद विभाग मन्त्रालयबाट जे काम हुन्छ सबै चाहिँ कानून भन्दा बाहेक कानूनी व्यवस्थालाई कार्यान्वयन गर्ने र कानूनको परिपालना र कार्यान्वयन गर्ने बाहेक चाहिँ कानूनमा नभएका कुराहरू त्यस्तो नियतमा खोट राखेर मलाई लाग्छ कुनै पनि सार्वजनिक निकायले त्यो काम गर्न पनि सक्दैन, त्यसरी हामीले गरे जस्तो पनि मलाई लाग्दैन।
0: युवा श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरे। साझापखमा एउटा विषय संक्षेपमा। प्रधानमन्त्री वालेन्द्र शाह बालेन नेतृत्वको सरकारले वैशाखदेखि असारसम्मको प्रगति विवरण सार्वजनिक गर्दै यसबीचमा उल्लेख्य कामहरू भएको दावी गरेको छ। प्रगति विवरणमा यसबीचमा भएका मन्त्री परिषदका निर्णयदेखि सरकारबाट दिइएका निर्देशन समेत समेटिएका छन्। सो अवधिमा 21 मन्त्री परिषद बैठकबाट 384 निर्णय र मन्त्री परिषदका विभिन्न समितिका 8 बैठकले 12 निर्णय गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। जेएनजी आन्दोलनपछि सेवा प्रवाह प्रभावकारी बनाउने गरी कार्यालय प्रमुखहरूलाई अनियमितता र ढिला सुस्ती हटाउन निर्देशन दिइएको सरकारले उल्लेख गरेको छ। उसका अनुसार यो अवधिमा वित्तीय प्रगति पुँजीगत तर्फ 68.26% र चालुतर्फ 17.07% भएको छ। हेलो सरकार प्रणालीमा प्राप्त 44,000 भन्दा बढ़ी गुनासा मध्ये 32,000 गुनासा फर्सेवट गरिएको सरकारले जनाएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय। थाइल्याण्डको प्रहरीले राजधानी ब्याङ्ककको उत्तरी भागमा एक विद्यार्थीले आफ्नो विद्यालयका शिक्षकहरूसहित 7 गोली हानी हत्या गरेको जनाएको छ। मृतकमा उनका आफ्नै हजुरबुवा र हजुरआमा समेत छन् जसलाई उनले विद्यालय पुग्नु अघि घरमै हत्या गरेको प्रहरीले जनाएको छ। प्रधानमन्त्री अनुतिन चानवीर कुनले यसअघि 30 भन्दा बढ़ी मानिस घाइते भएका र तीमध्ये 9 अवस्था गम्भीर रहेको बताएका थिए। उनले आक्रमणलाई राम्ररी तयारी गरिएको घटना भनेका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
3: 14 ती विद्यार्थीले अरूलाई गोली हानिसकेपछि आफैलाई गोली हानेका थिए। प्रहरीले ती विद्यार्थीले आफ्नो हजुरबुवाको नाममा रहेको ह्याण्डगनबाट 26 गोली चलाएको जनाएको छ। घाइतेहरूलाई एम्बुलेन्समा राखिँदै गर्दा अन्य विद्यार्थीहरू स्कूलबाट बाहिर निस्किएका थिए। त्यसक्रममा रोइरहेका शिक्षकहरूले एक अर्कालाई अंगालो हालेका थिए। थाई प्रधानमन्त्री अनुतिन चानवीर कुनले पीड़ित परिवारप्रति समवेदना व्यक्त गरेका छन्। डेव सिरिन विद्यालयकी एक छात्रले बीबीसीलाई बताए अनुसार उनी बस्नका लागि विद्यालयको पर्खाल चढ़ेर बाहिर निस्किनु परेको थियो। अर्की विद्यार्थीले आफूलाई मर्छु भन्ने डर लागेको बताएकी छन्। एक शिक्षकले विद्यार्थीहरू चिच्याउँदै र दौड़िँदै गरेको देखेको र आफ्ना एक साथीको पनि मृत्यु भएको बताए। अधिकारीहरूका अनुसार गोली चलाउने 14 किशोरको पनि मृत्यु भएको छ। यो वर्ष थाइल्याण्डमा विद्यालयमा भएको यो दोस्रो गोलीकाण्ड हो।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।
5: Extreme energy drink. Taste the difference. Feel the energy.

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख सुनेर दिपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दिपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
8: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
7: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
8: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
7: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021223, 4021224, मोबाइल 9841445448।
9: ए साइली, घर बनाएर त लगभग सक्न आँटिछौ त?
10: के सकिन्थ्यो दिदी, अझै झ्याल, ढोका, च्यानल गेट आदि सबै काम बाँकी छ। बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल, ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
9: हाम्रै बेसी सरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न। त्यहाँ त आल्मुनियमको झ्याल, ढोका, पार्टिसन ग्लेजिङ आदि निर्माण गरिए घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
11: हजुर, आल्मुनियमको आकर्षक झ्याल, ढोका, पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टिसन ग्लेजिङ लगायत यूपीबीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
9: 3-स्टार आल्मुनियम फेब्रिकेटर, बेसिसार नगरपालिका साथ युनिभर्सल चोक, लमजुङ। प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 9964651901।
12: यो मोबाइलले पनि तनावै दियो भने
13: होइन, के तनाव दियो ए खुसी?
12: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
13: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
13: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल, बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813943।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर नै कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Bunnia Extreme Energy Drink.
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
3: ओहो दाई, तपाईँले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईँलाई नयाँ घर बनाउनु भएकोमा।
4: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
3: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
5: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टिल फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
2: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
1: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता, त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
1: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमजुङ। सम्पर्क 9841626344, 9841626344।
9: प्राकृतिक सौन्दर्य, मनोरञ्जन र सांस्कृतिक उत्सवको अनुपम संगम।
10: मर्सिङ्गे गाउँपालिकाको प्रवर्धन तथा हामखोला झरना संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6ौं हामखोला झरना महोत्सव 2083। मर्सिङ्गे गाउँपालिकाको प्रवर्धन तथा हामखोला झरना संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6ौं हामखोला झरना महोत्सव 2083 आगामी साउन 23 र 24 गते हुँदैछ।
9: प्राकृतिक सौन्दर्यले भरिपूर्ण हामखोला झरनाको मनमोहक दृश्यसँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड़ सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिको भरपूर आनन्द लिन सम्पूर्ण महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
10: उक्त महोत्सवमा सहभागी भए स्वर सम्राट राजु परियार र चर्चित गायिका शीला आलेको विशेष सांगीतिक प्रस्तुति तथा प्रत्यक्ष दोहोरीमा रमाउनुहोस्।

0: झरनाको चिसो स्वच्छ र शीतल स्पर्शको अनुभूति गर्न
1: चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको उत्कृष्ट प्रस्तुति अवलोकन गर्न स्थानीय कला संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा साथ दिन परिवार साथीभाइ र आफन्तसँग अविस्मरणीय क्षणहरू साट्न
0: सप्रेम उपस्थिति भए महोत्सवलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ।
1: आउनुहोस् प्रकृतिसँग रमाउ, संस्कृतिलाई सम्मान गरौं र हम्खोला झरना महोत्सव 2083 उत्साहका साथ सभ्य र भव्य रूपमा सफल बनाऊ।
0: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400058।

0: बताइदिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
6: सम्पर्क मोबाइल नम्बर 9560-13375,
5: प्रोप्राइटर गणेश विश्वकर्मा, मोनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: Mania.
1: Extreme energy drink.
2: होइन खुशी के खान्छौ आजकल त धनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसिसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: केयर फार्मेसीमा अब विशेषज्ञ सेवा
5: तपाईँको सेवामा समर्पित केयर फार्मेसी बेसी सर 7 पुरानो बैंक चोकमा अबदेखि दैनिक रूपमा बिहान 7 बजेदेखि 9 बजेसम्म र साँझ 4 बजेदेखि 7 बजेसम्म विशेषज्ञ सेवा सञ्चालन हुने जानकारी गराउँदछौ
4: दैनिक सञ्चालन हुने विशेषज्ञ सेवाहरू महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल
5: कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर भक्त बहादुर गुरुङ
4: हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर सुदर्शन आचार्य
5: साथै प्रत्येक महिनाको दोस्रो शनिबार छाला यौन तथा कपाल रोग विशेषज्ञ डाक्टर रन्जु पोखरेल र चौथो शनिबार गंगालाल अस्पताल बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर सुशान्त खरेलद्वारा स्वास्थ्य परीक्षण गरिनेछ
4: विस्तृत जानकारीको लागि
5: केयर फार्मेसी बेसी सर 7 पुरानो बैंक चोक सम्पर्क फोन 0664590683 मोबाइल 98490-68924 र 98450-86780
6: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर 7 लम्छौं
7: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
6: थप जानकारी लागि सम्पर्क 0665909999 98477-69229 सेवा मोडल हस्पिटल प्राली बेसिसर 7 सानीमा बैंकको ठीक अगाडि
8: ओहो दाई टिभी बोकेर कहाँ जान लाग्नुभयो
9: हेर न नानी अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको अनि एउटा फ्रिज नि किन्नु थियो बरु कुन पसलमा जाने होला
8: हरे दाई पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के त्यहाँ जानुहोस् न त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि बरु मलाई नि मोबाइल र घडी किन्नु थियो एकैछिन पर्खनुहोस् है सँगै जाने नि
9: ल भइहाल्छ नि नानी
10: हजुर हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी फ्रिज मोबाइल घडी वासिङ मेसिन भ्याकुम क्लिनर माइक्रोवेभ ओभन साउन्ड सिस्टम राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ
11: नोट हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
10: प्रोप्राइटर पार्वती श्रेष्ठ श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर बेसिसर 7 भीमसेन थान चोक फोन 0665-20120 मोबाइल 98460-77745
6: लमजुङका लागि सामसङ कोनका गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 9813099532।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
5: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
5: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
6: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
7: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535475। विश्वास तपाईँको, सेवा हाम्रो।
8: नेशनल सिटी हॉस्पिटल,
9: अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हॉस्पिटल।
10: विशेषज्ञ चिकित्सक र सेवाहरू,
11: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल,
10: पेट, कलेजो तथा आम्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य,
11: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त,
10: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे,
11: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार,
10: फिजिसियन डाक्टर गौरीराम महतो,
11: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई,
10: हार जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी,
11: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती,
10: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी,
11: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे, मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी, इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
10: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा। नेशनल सिटी हस्पिटल, हस्पिटल रोड, भरतपुर। सम्पर्क 0564-93-611।
9: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल।
12: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
13: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
12: अब जापान ट्राई होइन, स्योर गरौ।
13: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
12: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
13: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
12: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
13: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
14: तिमीले पढ्न आउँछ? माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा?
15: बनाना। I love you.
16: अन्नपूर्ण चलचित्र मन्दिर बेस शहरमा भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्रहरू दिउँसो 12 बजे गौथली।

0: दिउँसो 3 बजे कमला मिस।
1: म यो स्कुलको प्रिन्सिपल, मलाई किन भेट्न खोज्नुभयो?
2: म युएसएबाट कमला मिसलाई भेट्न आएको हुँ।
1: कमला मिस
0: कलाकारहरू निर सह, रमेश बुढाथोकी, बासना तिमिल सिन्हा लगायतका कलाकारको प्रस्तुति।

0: साथै साँझ छ बजे भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र फली।
1: तरलाई जाँच दिलाउने कुरा गर्न 13-22 कुर्किया छन्।
2: आफ्नो बाबाको मुख त हेर्न नदिने गाउँका मान्छेले के दिलाउनु जाँच दिनु।
3: अब यही जाँचमा तेरी छोरी डाक्टर नि हुने होइन क्यारे, अनि फेरि छाउ भएकी केटीले जाँच दिँदाखेरि देउता रिसाएर त्यतिकै फेल हुन्छ।
4: गाउँको रीतिरिवाज थाहा छैन तलाई।
0: कलाकारहरू प्रमोद दीप, सुजता थापा, ओम प्रतीक गुरुङ, सरोज खनाल लगायतका कलाकारको प्रस्तुति।
5: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।

0: आमा ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
1: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
0: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
2: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्स्यू, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
3: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 10 बजेको छ।
4: एक्सट्रिम इनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
5: आदरणीय श्रोता, अब भने हामी आजको नियमित प्रसारणको अन्त्यमा आइसकेका छौँ। अहिलेसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ। हवस् त, आजको नियमित प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। भोलि बिहान 5:30 बजेको नियमित प्रसारणमा हाम्रो भेट हुने नै छ। शुभरात्री।

0: ठाजालो
1: झोरले
0: लास्तो फ्याकुल्ला
2: जो
0: जो जो लप्पा
3: नमस्कार शुभ प्रभात सूचना हाम्रै भाषामा सामुदायिक रेडियो मर्सेङ्गी 95 मेगाहर्जको आजको नियमित प्रसारणमा तपाईँलाई हार्दिक स्वागत छ। आशा छ आजको तपाईँको दिन शुभ रहनेछ।